0: विश्वकपमा राति भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि शानदार जित निकालेको छ। समूह के अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 गोल अन्तरले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्नुभयो। यस्तै नुनो मेन्डेस, अब्दोहिद नेभान्तो र राफाल लियोले 1-1 गोल गर्नुभयो। यो जितसँगै पोर्चुगल समूह केको अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्बेकिस्तान अङ्क तालिकाको अन्तिममा छ। गैराती उज्बेकिस्तान विरुद्धको खेलमा 2 गोल गर्दै क्रिस्टियानो रोनाल्डोले लगातार 6 फिफा विश्वकपमा गोल गर्ने कृतिमान बनाउनु भएको छ। फिफा विश्वकपको समूह के अन्तर्गत उज्बेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले कृतिमान बनाउनु भएको हो। रोनाल्डोले सन् 2006 2026 लगातार 6 विश्वकप खेल्दा 6 विश्वकपमा गोल गर्नुभएको छ। यसअघि समूहको पहिलो खेलमा कङ्गो विरुद्ध गोल गर्न असफल रोनाल्डोले उज्बेकिस्तान विरुद्ध 6 मिनटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भयो। रोनाल्डोले सन् 2006 डेब्यू विश्वकपमा 1 गोल गर्नुभएको थियो भने सन् 2010 र 2014 पनि 1-1 गोल गर्नुभएको थियो। यस्तै सन् 2018 पनि स्पेन विरुद्ध ह्याट्रिक सहित 4 गोल गर्नुभएको थियो। सन् 2022 1 गोल गर्नुभएको थियो भने हाल अमेरिकामा भइरहेको विश्वकपमा पनि अहिलेसम्म 2 गोल गर्नुभएको छ। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी समेत बन्नु भएको छ। उहाँले 41 वर्ष 138 दिन हुँदा उज्बेकिस्तान विरुद्ध गोल गर्नु भएको हो। यसअघि क्यामरुनका रोजर मिलाले 42 वर्ष 39 दिनको हुँदा सन् 1994 विश्वकपमा रसिया विरुद्ध गोल गर्नु भएको थियो। विश्वकप प्रतियोगिता अन्तर्गत राति भएको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा राति भएको खेलमा इङ्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो। पछिल्ला 5 विश्वकप मध्ये इङ्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। यो विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो खेल हो। यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरान बीचको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो। बराबरीपछि इङ्ल्यान्ड र घाना दुबईले 4-4 अङ्क जोडेको छ। गोल अन्तरका आधारमा इङ्ल्यान्ड अघि छ। दुबईको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ। यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 गोल अन्तर र घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। ब्रिगेड अफ गोर्खासको ब्यान्ड विश्वभर हुने ठूला प्रस्तुतिहरूका लागि 1 हप्ताको कडा प्रशिक्षणपछि पूर्ण रूपमा तयार भएको छ। जोन एडलीको यो रिपोर्ट।
1: Each year, the pipers and drummers from across the brigade are brought together for ensemble rehearsals before moving onto the parade square, where they learn marching routines and eventually combine movements with live performance. Captain Sunil Gurung is the assistant director of music of the band of the Brigade of Gurkhas.
2: This concentration week is essential to ensure that the highest standard is, can be, you know, represented. What this also allows us to do is where we have to perform in the brigade unit levels, like delivering attestation parade and birthday events, unit party events, where this will allow us to collaborate with the unit pipes and drum and the band.
1: Corporal Navin Megar has been playing the bagpipes for 8 years.
3: We are doing a marching, making the drill perfect. After that, we are trying to get sync with the music with all the bands. Back in unit, we only get a day off to rehearse, whereas here we get whole day to focus on our music.
1: Remarkably, after just a few days, the band, pipes and drums are ready to perform at public events worldwide, including the attestation parade in Nepal.
0: चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 2,73,751,00,000 पेट्रोलियम पदार्थ आयात गरेको छ।
4: यो अवधिमा 1,52,68,00,000,000 डिजेल आयात भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा यो वर्षभन्दा धेरै डिजेल आयात भएको थियो। गत आर्थिक वर्षको 11 महिनामा 13,12,900 किलोलिटर डिजेल आयात गर्दा 1,15,55,00,000,000 बाहिरिएको थियो। गएको 11 महिनामा 68,18,00,000,000 जतिको पेट्रोल आयात भएको छ। पोहोर साल यही अवधिमा 58,58,90,00,000,000,000 पेट्रोल आएको थियो। तथ्याङ्क अनुसार 11 महिनामा 52,00,000,000,000 हाराहारीको एलपी ग्यास आयात भएको छ।
0: गृहमन्त्री सुदन गुरुङले खाएको ब्रेकफास्टमा माछाको काँडा भेटिएको होटललाई 3,00,000 जरिवाना तिराइएको छ।

0: SBS Gurkha Radio हो।
1: भियोमा एन्ड यङ वेभले गाउनुभएको भयङ्कर सुन्यो श्रोता, भयङ्कर रूपमा हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। यो गीतसँगै जोसिलो गीत थियो श्रोता। अब कतिको त अलिकति समय मिलेन होला, सुत्ने बेला भयो होला तपाईँहरूको, अथवा सुत्ने तर्खर गर्दै हुनुहुन्छ, डिनर गर्दै हुनुहुन्छ कति ठाउँमा, कति ठाउँमा चाहिँ अब बिहानको उठ्ने बेला हुन आँटिसकेको छ। अब सबैतिर समय एउटै छैन र अब कतिपय यस्तो गीतहरू अब अलिक समय सापेक्ष नहोला, तर ब्रुनाईको सन्दर्भमा बिहानको 8:09 गयो र यो गीत ठिकै लाग्यो मलाई यो समयमा सुनाउन। तपाईँहरूले पक्कै इन्जोय गर्नुभयो होला। अन्य ठाउँमा के कति भयो त समय, बिहानको 9:09 गयो, बेलायतमा काठमाडौँ नेपालमा बिहानको 6:00, अब 6 मिनट बाँकी रहेको छ श्रोता। यता मध्य पूर्वतिर बिहानको 9:04 गएको छ, कति ठाउँमा बिहानको 3:09, मिडल इस्ट रे यो के अरे युरोपतिर पनि बिहानको 9:03, त्यस्तै छ। विभिन्न समयमा तपाईँहरूले सुनिराख्नु भएको छ। तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ आजको हाम्रो कार्यक्रमको दोस्रो घण्टा। प्रभातकालीन आवाजमा हुनुहुन्छ तपाईँ। खड्काजीकी छोरीलाई सुन्न जाउँ न त हामी श्रोता। कालीप्रसाद बास्कोटा र सज्जा चौलागाईले गाउनु भएको छ यो गीतलाई।

हजुर, खड्काजीकी छोरी सुन्यो श्रोता कालीप्रसाद बास्कोटा अनि सजा चौलागाईको आवाजमा। अब हामी लाग्छौ आजको राशिफलतर्फ। सुरुमा मेष राशि, दिन लाभदायक र मनोरञ्जनपूर्ण रहने छ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ भने परिवेश उल्लासमय रहनेछ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ आज। वृष राशि, काम भन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी हुनुहुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने रोकिएका काम भन्नाले नयाँ कामतर्फ अग्रसर हुनुहोला। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय पनि आएको छ। मिथुन राशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ भने फाइदाको स्रोत पहिल्याउन सक्नुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्ने देखिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। कर्कट राशि, हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ श्रोता। आज दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि पर्नुहोला। सिंह राशि, आठले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सक्नुहोला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कन्या राशि, मेहनतले मान सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनका साथै बौद्धिक क्षमतामा पनि निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या धन आर्जन हुनेछ। सानो प्रयत्नले पनि काम बन्नेछ। कन्या राशि हुने श्रोता आज। तुला राशि, ती मेहनतीहरूका कामना पूर्ण हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ भने अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ र व्यापारमा फाइदा पनि हुनेछ। वृश्चिक राशि, अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ अनि विभिन्न परोपकारी काममा प्रवृत्त हुनुहोला। धनु राशि, आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग बढ्नेछ। दिगो कामका लागि लगानी गर्ने मौका रहेको छ। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। आंशिक लाभ चाहिँ अरूलाई पनि सुम्पनु पर्ने हुन सक्छ। लाभ होइन श्रोता, लाभांश रहेछ। मकर राशि, विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिनेछ भने पद प्रतिष्ठा प्राप्त गर्ने बेला पनि आएको छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन् अनि चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कुम्भ राशि, गुमेको स्थान प्राप्त हुनका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ। रोकिएका काम दोहोऱ्याउन पर्ला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त हुनुहोला। भौतिक साधन जुड्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ आज। र अन्तमा मीन राशि, परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरनाले समस्या पर्नेछ भने स्वास्थ्यका लागि आहार विहारमा सजग रहनु होला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काम गर्न परे पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। मीन राशि हुने श्रोता हजुर सुन्दै हुनुहुन्थ्यो आजका लागि राशिफल। तपाईँहरूलाई मैले जहिले पनि भन्ने गर्दछु श्रोता, राशिफल जे जस्तै भए पनि
राम्रो सोच, राम्रो विचार, राम्रो कर्म लिएर तपाईँको दैनिकी सुरु होस् र दैनिकी त्यसरी नै सधैँ सुरु गर्नुहोस्, तपाईँलाई राम्रै राम्रो मात्र हुनेछ भन्दै अब चियाको बोटैमा सुन्न जाउँ अर्जुन कटुवालले गाउनुभएको छ।

0: रेडियो
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर, मिनरल वाटर तिम्रो लागि सुहाउने मै हुँ बेटर भन्ने कलाकारहरू हुनुहुन्थ्यो भीम बिष्ट, एलिना चौहान, रचना रिमाल अनि जीवेश गुरुङ। आज बुधबार हो श्रोता, र बुधबारको कार्यक्रम प्रभातकालीन आवाजको बसाइको दोस्रो घण्टामा युके विशेष सेगमेन्ट चलाउने गर्दछौँ। र अहिले विशेष सेगमेन्टमा कुरा गर्दाखेरि यसो कुरा कोट्याउँदै जाँदा के कुरा गरौँ भन्दाखेरि मौसमकै कुरा गर्नु मन लाग्यो। अहिले चाहिँ बेलायतमा यो हिट वेभले निकै तनाव दिइरहेको अवस्था छ श्रोता। अहिले चाहिँ बेलायतमा कति बज्यो भन्नुहुन्छ भने तपाईँहरूको चाहिँ बिहानको 1:27 जाँदाखेरि शीतल हुनुपर्ने नि, तपाईँहरूको अहिले 21°C लन्डनमा त्यस्तो छ। यता साउथतिर जानुभयो भने त अझै गर्मी देखाइएको छ, खुला आकाश छ तपाईँहरूको। र आज दिनभरि नै तपाईँहरूको चाहिँ निकै गर्मी हुने प्रक्षेपण अनुमान गत केही दिन अगाडिदेखि नै गरिँदै आएको छ, र सोही सन्दर्भमा नै यसो तपाईँहरूलाई जानकारी दिन मन लाग्यो श्रोता। हजुर, बढ्दो गर्मीका बिच नेसनल हेल्थ सर्भिस एनएचएसले बाहिर जाने सबैलाई 30 मिनटको नियम पालना गर्न आग्रह गरेको रहेछ। स्वास्थ्य अधिकारीहरूका अनुसार घाममा निस्किनुभन्दा कम्तीमा 30 मिनट अघि सनस्क्रिन लगाउनु पर्यो, लोसन लगाउनु पर्यो। आफ्नो सुरक्षा त आफैले जिम्मेवारी पूर्वक निर्वाह गर्नु पर्यो नि, होइन श्रोता? त्यसो गर्नले चाहिँ छालाले पर्याप्त सुरक्षा पाउन सकोस्। धेरै मानिसहरू बाहिर निस्किएपछि मात्र सनस्क्रिन लगाउने गर्दछन्, तर यसले पूर्ण सुरक्षा दिन सक्दैन, त्यो हतार हतार लगाउने बित्तिकै निस्कियो भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। एनएचएसले विशेष गरी बिहानदेखि साँझसम्मको कडा घाममा सावधानी अपनाउन, प्रशस्त पानी पिउन, हल्का कपडा लाउन र छायामा बस्न, सेडमा बस्न सल्लाह दिएको छ। बालबालिका, वृद्ध वृद्धा तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई गर्मीबाट बढी जोखिम हुने भएकाले उनीहरूको विशेष हेरचाह गर्न पनि आग्रह गरिएको छ। विज्ञहरूका अनुसार उचित सनस्क्रिन प्रयोग नगर्दा छाला डढ्ने, छालाको क्षति हुने तथा दीर्घकालीन रूपमा चाहिँ छालाको क्यान्सरको जोखिम समेत बढ्ने गरेको पाइएको छ। त्यस्तै अब बेलायतमा गर्मीको लहरका बिच ऊर्जा कम्पनी ब्रिटिस ग्यासले घर परिवारलाई एउटा विशेष आग्रह गरेको रहेछ। कम्पनीले शुक्रबारसम्म, अब आउने शुक्रबार, भोलि पर्सिसम्म बेलुकी 5 बज्न अघि वासिङ मसिन, डिसवासर तथा धेरै अन्य धेरै बिजुली खपत गर्ने उपकरण सकेसम्म कम प्रयोग गर्न सुझाव दिएको रहेछ। अत्यधिक गर्मीका कारण देशभर एसी, पङ्खा र चिस्यान प्रदान गर्ने उपकरणहरूको प्रयोग बढ्दै रहेको छ। यसले राष्ट्रिय विद्युत प्रणालीमा अतिरिक्त दबाव सिर्जना गर्न सक्ने भएकाले

हजुर, अब हिटवेभका कारण बेलायतमा चाहिँ विद्यालयहरूले समयभन्दा अगाडि नै बन्द गर्ने वा कक्षा सञ्चालनको समय छोट्याउने निर्णय गरेका रहेछन्। कति त हिजो पनि बन्द भए र आज अनि भोलिसम्म पनि यो कार्य चाहिँ जारी नै रहनेछ। मौसमको यो विशेष गरी तापक्रम टेम्परेचरको डिपेन्डेन्ट हो। आज चाहिँ भोलिको लागि टेम्परेचर 38 डिग्री सेल्सियससम्म पुग्छ भनेर भनेको छ। भनेपछि भोलि नानीहरूको स्कुल बन्द हुने सम्भावना रहेको हामीले बुझ्न सक्छौँ। मौसम विभागले केही क्षेत्रमा दुर्लभ रेड एक्सट्रिम हिट वार्निङ जारी गरेको छ, जहाँ तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थी र शिक्षकहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले केही विद्यालयदेखि दिउँसो अघि नै बिदा दिने, विद्यालय पोसाकका नियम अलिकति खुकुलो बनाउने तथा विद्यार्थीहरूलाई यो फिजिकल एजुकेसन पिई पोसाक लगाएर आउन अनुमति दिइएका रहेछन्। केही विद्यालयहरू पूर्ण रूपमा बन्द समेत भएका घटनाहरू पनि सार्वजनिक भइरहेका छन्। गर्मीले विद्यालयमा मात्र होइन यातायात क्षेत्र, स्वास्थ्य सेवा र दैनिक जीवनमा पनि असर पार्ने चेतावनीहरू दिएका छन्। तपाईँहरू यसको भुक्तभोगी हुनुहुन्छ। बेलायतमा हिजो नै भने मैले, हामी ब्रुनाईमा गर्मी ठाउँमा त छौँ तर हाम्रो त घरभित्र अफिसभित्र एसी हुन्छ र त्यति महसुस हुँदैन। बाहिर निस्केको समयमा त अब नर्मल 30 डिग्री सेल्सियसको वरिपरि त दैनिक रूपमा नै हामीले भोग्दै आइरहेको कुरा हो। फेरि अन्तिम विषय छानौँ आजको लागि। बेलायतमा यो तातो मौसम बढ्दै जाँदा स्वास्थ्य तथा सुरक्षा विज्ञहरूले मानिसहरूलाई सनग्लासेस सही तरिकाले छनौट गर्न चेतावनी दिएका छन्। गर्मी मौसममा सनग्लास प्रयोग गर्ने मानिसहरूलाई सावधानी अपनाउन आग्रह गरिएको खबर हो श्रोता। धेरै मानिसहरू घामबाट आँखालाई जोगाउन सनग्लास लगाउँछन् तर सबै सनग्लास सुरक्षित वा उपयुक्त हुँदैन रहेछन्। विशेषज्ञहरूका अनुसार अत्यधिक गाढा लेन्स भएका तथा गुणस्तरहीन सनग्लासले आँखालाई फाइदाभन्दा बेफाइदा गर्न सक्छन्। विशेष गरी सवारी चालकहरूका लागि गलत प्रकारको सनग्लास जोखिमपूर्ण हुन सक्छ भनेर पनि उनीहरूले भनेका छन्। धेरै गाढा लेन्सले सडक सङ्केत, ट्राफिक सिग्नल्स, ट्राफिक लाइट, पैदल यात्री वा अन्य सवारी साधन स्पष्ट देख्न कठिन बनाउँछ। यसले प्रतिक्रिया दिने समय ढिलो गराउन सक्छ र दुर्घटनाको सम्भावना बढाउन सक्छ भनेर चाहिँ जानकारीहरू पनि दिइरहेका छन्। अब उनीहरूले चाहिँ सनग्लासेस खरिद गर्दा केवल फ्यासन होइन, सुरक्षा पक्षलाई पनि ध्यान दिन सुझाव दिएका छन्। राम्रो सनग्लासमा 99 देखि 100% युभी सुरक्षा हुनुपर्छ, जसले सूर्यबाट आउने हानिकारक युभी किरणबाट आँखालाई चाहिँ जोगाउँछ। हजुर, आज युके विशेषमा हामीले समय सान्दर्भिक कुरा नै गर्ने चेष्टा गऱ्यौँ श्रोता। यो हिट वेभ सम्बन्धी नै कुरा गऱ्यौँ, केही विषयहरू छानेर। थुप्रै विषयहरू आइरहेका छन्, घटनाहरू पनि भइरहेका छन्, तर पनि यो सतही रूपमा तपाईँहरूलाई छोटो जानकारी दिएँ। अघि भनिहालेँ, तपाईँहरू भुक्तभोगी हुनुहुन्छ, तपाईँहरूले आफ्नो सुविधा कसरी हुन्छ त्यसरी नै सुरक्षित रहने कोसिस गर्नुहोला। रेड वार्निङ इस्युहरू, एक्सट्रिम रेड कति ठाउँमा ले गर्दाखेरि तपाईँहरू त्यही अनुसार आफ्नो तयारी गरेर मात्रै आफ्नो दैनिकीमा लाग्नुहोला। पानी पिउनुहोला, सनस्क्रिन लाउनुहोला अनि सेड मा बस्ने प्रयास गर्नुहोला सकेसम्म। यति सुझाव दिन चाहे श्रोता।

हजुर, फसे भन्दै हुनुहुन्थ्यो हेनी बेगर किन फस्नु भयो कारण पनि तपाईँहरूले बुझिहाल्नु भयो होला गीतको माध्यममा। गजबी लभ आस्था तामाङ मास्केलाई सुन्छौ, तर एउटा छोटो जानकारी पछाडि बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि एउटा जानकारी। अब आउने शनिबार 27 जुनका दिन मध्याहको 2 बजेदेखि साँझको 4 बजेसम्म चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईले आर्म फोर्सेस युके आर्म फोर्सेस डे र कलर्स डे सँगै मनाउने भएको छ। र यो चाहिँ यो हाम्रो ग्यारिजनको पादाङमा हुन्छ श्रोता, स्पोर्ट्स कम्प्लेक्स। र तपाईँहरू पक्कै फुर्सदिलो हुनुहुन्छ, शनिबारको दिन हो, ब्रुनाई छाडेर अन्य देशतिर भ्रमणमा जानुभएको छैन भने यो इभेन्टमा भाग लिन सक्नुहोला सक्नुहुन्छ। युके आर्म फोर्सेस भनेपछि तपाईँ हामी सबैको दिवस पर्यो र यो चाहिँ फ्री एन्ट्री हो। तपाईँहरूले आफ्नो नाम चाहिँ दर्ता गराउनका लागि क्युआर कोड उपलब्ध गराइएको छ। तपाईँहरू त्यो क्युआर कोडमा स्क्यान गरेर दर्ता गर्नुहोला आफैले आफैलाई अनि आफ्ना साथीभाइ परिवारलाई पनि। अब गीतको पालो आस्था तामाङ मास्केलाई सुनौ गडबी लभ।

0: BFBS BFBS Gorkha Radio
1: तिमी अनलाइन मा हो?
2: अँ हो
1: के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

हजुर भागो सुटुकै भन्ने कलाकार हुनुहुन्थ्यो सुनिता थेगिम र निशान चिबी रिगो दुईजनाले निकै मिठो गीत गाएर विदा भइसक्नु भएको छ। श्रोता प्रभातकालीन आवाजको दोस्रो घण्टामा हुनुहुन्छ म धनराज राईको साथमा र अब ब्रुनाईमा बिहानको 9 बज्नका लागि करिब करिब 11 मिनट बाँकी रहेको छ। फुटबलको अपडेट भर्खरै हामीले हेरिरहेका छौँ र फुटबलमा अहिले क्रोएसिया र पानामा बिच खेल भइरहेको छ। पानामाको 0 र क्रोएसियाको 1 स्कोर भएको छ। बुदिमिरले खेलको 54 मिनटमा गोल गर्नुभएको थियो, त्यही नै अहिलेसम्मको गोल छ क्रोएसियाका लागि। 90 मिनटमा खेल भइरहेको छ, अब साह्रै धेरै छैन खेल सकिनका लागि। इन्जुरी टाइम अलिकति थप गर्दाखेरि चाहिँ पुग्छ होला, अब सकिन्छ होला खेल। हजुर बिएबिएस गोर्खा रेडियोको क्विज आज साँझमा चौतारीमा हुँदैछ। श्रोता तपाईँहरू नभुलिकन सपरिवार पाल्नुहोला, साथीभाइहरूसँग आउनुहोला, ग्रुप बनाएर टिम बनाएर खेल्नुहोला। सोलो खेल्छु भन्नुहुन्छ भने सोलो पनि खेल्न सक्नुहुन्छ। 7 बजेदेखि कार्यक्रम सुरु हुन्छ, फोनमा नै खेल्न सकिने भएकाले, यो कहुट गेम भएकाले कपी कलम च्यातिन्छ भिज्छ भन्ने पिरै भएन। तपाईँहरू खान्ते पिन्ते गर्दै रमाइलो गफगाफ गर्दै हामी कार्यक्रमलाई रमाइलो बनाउने कोसिस गर्नेछौँ र तपाईँहरूको धेरैभन्दा धेरै उपस्थितिको अपेक्षा गरेका छौँ। उपस्थिति मात्रै होइन सहभागिताको पनि अपेक्षा गरेका छौँ। राम्रा राम्रा उपहारहरू पहिलो दोस्रो र तेस्रो हुने टिम अथवा सोलो प्लेयरलाई चाहिँ हामी प्रदान गर्नेछौँ। अन्य सहभागीलाई चाहिँ हामी हाम्रो यो के अरे बिएबिएस चिन्ह अङ्कित केही सामानहरू तपाईँहरूलाई अवश्य नै थ्याङ्क यू स्वरूप दिनेछौँ। हजुर अब हिट कान्छी सुनौ चक्र बम र तनु राणा रावतको आवाजमा।

हजुर, हिट कान्छा देहरादुन भन्ने गीत सुन्यो श्रोता हामीले. अब हामी कार्यक्रम पहिलो प्रभातकालीन आवाजको दोस्रो घण्टाको अन्तिममा आइपुगिसकेका छौँ श्रोता. जाँदा जाँदै तपाईँहरूलाई साइली भन्ने गीत सुनाउँछु. राजन ठकुरी अनि विष्णुमाया गुरुङले गाउनुभएको यो लोकडोरी गीत सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टालाई बिदा गरौँ. हामी तेस्रो घण्टामा यो गीत पछाडि भेट्नेछौँ. यो गीत पछाडि भेट्नेछौँ भन्दा पनि गीत पछाडि समाचार सुन्नुहुनेछ अनि हामी तेस्रो घण्टामा फेरि भेट्नेछौँ श्रोता. पिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. पानामा र कोर क्रोएसियाको खेल पनि समाप्त भएको छ. पानामा 0 क्रोएसिया 1. क्रोएसियाले आजको खेल जित्यो र अब हामी तेस्रो घण्टामा भेटौँ.

0: विश्वकप फुटबल समूह एलमा क्रोएसियाले पनामा विरुद्ध 1-0 जित निकालेको छ। क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टे बुदिमिरको गोलमा क्रोएसिया विजय भएको हो। पहिलो खेलमा क्रोएसिया इङ्ल्यान्डसँग पराजित भएको थियो। पनामा पनि आफ्नो पहिलो खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। समूह एलकै राति भएको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। पछिल्ला 5 विश्वकप मध्ये इङ्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। बराबरीपछि इङ्ल्यान्ड र घाना दुवैले 4-4 अङ्क जोडेका छन्। गोल अन्तरका आधारमा इङ्ल्यान्ड अघि छ। विश्वकपमा पोर्चुगलले उज्बेकिस्तानमाथि शानदार 5-0 जित निकालेको छ। समूह के अन्तर्गतको पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्नुभयो। जितसँगै पोर्चुगल समूह के को अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। क्रिस्टियानो रोनाल्डोले लगातार 6 फिफामा विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउनु भएको छ।
1: फिफा विश्वकपको समूह के अन्तर्गत उज्बेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाउनु भएको हो। रोनाल्डोले सन् 2006 दुई हजार 2026 लगातार 6 विश्वकप खेल्दा 6 विश्वकपमा गोल गर्नुभएको छ। यसअघि समूहको पहिलो खेलमा कङ्गो विरुद्ध गोल गर्न असफल रोनाल्डोले उज्बेकिस्तान विरुद्ध 6 मिनटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भयो। रोनाल्डोले सन् 2006 डेब्यू विश्वकपमा 1 गोल गर्नुभएको थियो भने सन् 2010 र 2014 पनि 1-1 गोल गर्नुभएको थियो। यस्तै सन् 2018 पनि स्पेन विरुद्ध ह्याट्रिक सहित 4 गोल गर्नुभएको थियो। सन् 2022 1 गोल गर्नुभएको थियो भने हाल अमेरिकामा भइरहेको विश्वकपमा पनि अहिलेसम्म 2 गोल गर्नुभएको छ। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी समेत बन्नु भएको छ। उहाँले 41 वर्ष 138 दिन हुँदा उज्बेकिस्तान विरुद्ध गोल गर्नु भएको हो। यसअघि क्यामरुनका रोजर मिलाले 42 वर्ष 39 दिनको हुँदा सन् 1994 विश्वकपमा रसिया विरुद्ध गोल गर्नुभएको थियो।
0: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको सतर्कता सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। राजसपामा सभापति र वरिष्ठ नेता बाहेकका पदमा आज चुनाव हुने भएको छ। सो पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको केही समयमै नतिजा घोषणा गरिने जानकारी दिनुभयो। राजसपाको विधान अनुसार सभापति र वरिष्ठ नेताका लागि केन्द्रीय सदस्य हुनु पर्दैन। सोही नीति अनुसार सभापतिमा रवि लाभिजाने निर्विरोध हुनुभएको छ। सभापति पदमा अरू कसैले उम्मेद्वारी नदिएपछि उहाँ निर्विरोध हुनुभएको सो पार्टीको निर्वाचन आयोगले जनाएको छ। मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ।
2: पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै 3 महिनादेखि मुलुकका विभिन्न ठाउँमा देखिएको रोग हालसम्म 11 जिल्लाका 82 ठाउँमा पुष्टि भएको बताएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङ जिल्लाबाट शुरू भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा फैलिएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण तत्काल नियन्त्रणमा लिन उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी काम थालिएको बताउनुभयो। रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पंक्षी र पंक्षीजन्य सामग्रीको नष्ट गरेको छ। यसै गरी रोग फैलाउन सक्ने 9,89,000 अण्डा र 1,95,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताउनु भएको छ। पशु सेवा विभागले पंक्षी पालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाई साथ लागू गर्न र पंक्षीमा कुनै पनि असामान्य लक्षण देखिए पशु सेवा केन्द्रमा जानकारी गराउन भनेको छ।
0: गृहमन्त्री सुदन गुरुङलाई ब्रेकफास्ट खुवाएको होटलले अमलेटमा माछाको काँडा भेटिएपछि 3,00,000 रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अमलेटमा माछाको काँडा भेटिएको होटलमा अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जरिवाना तिराइएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रहरीलाई 3,00,000 रुपियाँ जरिवाना गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी सहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो। जिल्ला प्रशासन कार्यालयका प्रशासक अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य नराखेको पाइएको बताउनुभयो। खबर यति नै, नमस्कार।
3: KFBS, Gorkha Radio.

पिरतीको डोरी बाँधौँ जस्तो लाग्यो भन्ने मिठो गीत मेलिना राईको आवाजमा रहेको यो गीतसँगै कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टामा प्रवेश गर्यो श्रोता। हामी गुज्री गीत सुन्दै सुनाउँदै विभिन्न जानकारीहरू दिँदै अनि खबरहरू पढ्दै यहाँसम्म आइपुगेका छौँ। अबको करिब करिब 50 मिनट अझै तपाईँसँग रहनेछु र यदि तपाईँहरू पनि हामीसँग जोडिन चाहनुहुन्छ भने विभिन्न माध्यमहरू छन्, फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा के अरे तपाईँले फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। बिहानको 9:10 गयो ब्रुनाईमा श्रोता। सेरियामा खासै परिवर्तन भएको छैन मौसमी विवरण। घमाइलो छ, आज रमाइलो छ, मन्द गतिमा हावा चलिरहेको छ। पानी पर्ने सङ्केतहरू कता कता देखिएका छन् तर साह्रै पानी परिहाल्ने स्थिति भने अहिले हालैका लागि भने छैन, विशेष गरी सेरिया क्षेत्रमा। ब्रुनाईका अन्य स्थानका श्रोताहरू तपाईँहरूले कहाँबाट सुन्दै हुनुहुन्छ? आज त बुधबार, अब तपाईँहरू परेडमा हुनुहुन्छ, अब एकैछिनमा तपाईँहरूको आज स्पोर्ट डे स्पोर्ट आफ्टरनुन सुरु भइहाल्छ। तपाईँहरूको दिन रमाइलो गरी बितोस् आज भन्न चाहे मैले। अन्य स्थानमा के कतो भयो? बेलायतमा बिहानको 2:10 गयो, नेपालमा 6:55, 7:05 बाँकी रहेको छ। र अन्य स्थानमा तपाईँहरू आफ्नो आफ्नो समयमा हामीलाई सुनिराख्नु भएको छ, प्रभातकालीन आवाजलाई साथ दिइराख्नु भएको छ भन्ने मैले पूर्ण विश्वास लिएको छु। हजुर, तपाईँहरूले ब्रुनाई बाहिरबाट फोन गर्न चाहनुहुन्छ भने चाहिँ ब्रुनाईको कन्ट्री कोड 00673 डायल गर्न भने नभुल्नुहोला श्रोता। दुईवटा टेलिफोन नम्बर रहेका छन्, 3224167 अनि 3220098। यी दुईवटा सिभिलियन टेलिफोन नम्बर रहेका छन् र यता के अरे ब्रिटिस आर्मीको क्याम्प जतासुकै भए पनि संसारमा मिलिटरी एक्सटेन्सन मार्फत तपाईँले फोन गर्न चाहनुहुन्छ भने 94193-3284 डायल गर्नुहोला। ब्रुनाई गारिजनका श्रोताका लागि त सजिलो छ, झन् 3284 मात्रै डायल गर्नुभयो भने पनि हामी समक्ष आइपुग्छौँ। तिनवटै लाइनहरू खुला भएका छन् पहिलो घन्टादेखि नै। फोन गरेर केही आफ्नो कुरा भन्न चाहनुहुन्छ, केही सुनाउन चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुनेछ। अब हिरण्य भोजपुरेले गाउनुभएको 12 छोरा भन्ने गीत सुनौ है त।

हजुर, 12 छोरा 13 नाति स्याट भन्दै हुनुहुन्थ्यो हिरण्य भोजपुरी श्रोता. तपाईँहरूले यो गीत कतिको सुन्नुभएको थियो? मिठो रहेछ, मलाई त मिठो लाग्यो. जीवन पर्यान्त पनि रमाइलो खालको भएको गीत रहेछ यो, र तपाईँहरूले स्वीकार्नु भयो पक्कै पनि. हजुर, यो ब्रिटिस फोर्सेस ब्रुनाईमा बिएफबी स्विम म्याराथन हुँदैछ श्रोता. 24 घन्टे च्यारिटी इभेन्ट हो. यो चाहिँ शुक्रबार 26 जुनमा बिहानको 7 बजे सुरु भएर शनिबार 27 जुनमा बिहानको 7 बजे नै ठ्याक्कै सकिन्छ. 12 ग्रुप छ, 12 ग्रुप होइन, केही ग्रुपहरू छन्, 12 जनाको भलेन्टियर हुन्छ प्रत्येक ग्रुपमा, र डिपार्टमेन्ट कम्पनीहरूले अब आफ्नो आफ्नो हैसियत अनुसार मान्छे पठाउनुहुन्छ होला. त्यो उहाँहरूले 24 घन्टामा चाहिँ कति दूरी पार गर्नुहुन्छ, एकपल्टमा स्विमिङ पुलमा चाहिँ एकजना व्यक्ति मात्रै स्विम गर्नुहुने रहेछ, उहाँ थाकेपछि अर्को पस्ने, फेरि त्यस्तो आराम गर्दै 24 घन्टा चाहिँ उहाँहरूले यो इभेन्टमा भाग लिनुहुनेछ. र $120 चाहिँ उठ्छ एउटा टिमबाट, $10 प्रति व्यक्तिको इन्ट्री फी हो. यो चाहिँ क्यास नै दिनुहोला तपाईँहरू चाहिँ टिममा हुनुहुन्छ भने. र तपाईँहरू चाहिँ यो च्यारिटी उठाउने को लागि टिममा सहभागिता जनाउनुहुन्छ अथवा टिम बनाएर जान चाहनुहुन्छ भने अब धेरै छैन, आज भोलि बिहिबारभित्रमा चाहिँ टिम फर्म गरेर जानकारी गराइहाल्नुहोस्, र तपाईँहरूले चाहिँ त्यहाँ आराम गर्ने ठाउँहरू मजाको बनाइएको छ. हामी बिएबिएसको टिम पनि आउँछौँ. लाइभ ब्रोडकास्ट भन्नुभएको छ, रिक्वेस्ट गर्नुभएको छ आयोजकले. लाइभ ब्रोडकास्ट चाहिँ अलिकति हामी गर्न सक्दैनौँ, 24 आवर्स हामी पनि त्यहाँ बसिराख्न सक्दैनौँ, तर हामी घरिघरि आएर तपाईँहरूले गर्दै गर्नुभएको कामको उपलब्धि के कसो भएको छ भन्ने कुराहरू चाहिँ अन्य श्रोतालाई दिने नै छौँ. अवश्य पनि हाम्रो उपस्थिति रहनेछ, र बिएबिएस इङ्ग्लिस सर्भिसको सहयोगी यो केही शब्द भन्न खोज्दाखेरि नआउँदाखेरि यस्तै हुन्छ, सहकर्मी भन्न खोजेको सहयोगी भनेछ, उहाँहरू पनि आउनुहुन्छ. हामी सँगै आउँला अथवा हामी आफ्नो आफ्नो टाइममा आउँछौँ, तपाईँहरूलाई हामी कभर चाहिँ मजाले नै गर्छौँ. र तपाईँहरूलाई शुभकामना छ, सकेसम्म धेरै पैसा उठाउनुहोला यो च्यारिटी इभेन्टमा. डेभिड लिम्बुलाई सुन्न जाउँ पुरानो कुपीमा.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

हजुर गौरव दर्पण अनि सृष्टि हिङमाङले गर्नुभएको पूर्वै रमाइलो पूर्व पश्चिम उत्तर दक्षिण नेपाल जता पनि रमाइलो छ श्रोता. यो गीतले चाहिँ स्पेसिफिक पूर्वको मात्रै भन्यो, अब पश्चिम आफ्नै ठाउँको रमाइलो छ, उत्तरतिर आफ्नै ठाउँको रमाइलो छ, तराईतिर गयो भने झन् आफ्नै किसिमको रमाइलो छ. हामी नेपाली अनि हाम्रो देश नेपाल जताततै जो पनि जस्तो परिस्थितिमा नि रमाउन सक्ने ठुलो गुण भएको मानिस हौ प्रकृति. हाम्रो त्यस्तो छ श्रोता. प्रकृतिको कुरा गर्दाखेरि एउटा सानो तर अत्यन्तै पोषणयुक्त बीजको बारे कुरा गरौँ श्रोता, जसमा चाहिँ यो तपाईँहरूले कतिले त अब यो खानुहुन्छ चलाउनुहुन्छ, यो साल्मन माछाको भन्दा पनि बढी ओमेगा थ्री फ्याटी एसिड पाइने रहेछ त्यो बीजमा, बिउ भनौँ न श्रोता. अझै चिया सिड्स, हजुर चिया सिड्सको कुरा गर्न खोजिरहेको छु मैले. चिया सिड्समा चाहिँ ओमेगा थ्रीको उत्कृष्ट वनस्पति स्रोत मानिँदो रहेछ श्रोता. मैले भनेको होइन, यो विभिन्न जानकारहरूले रिसर्च गरेर भनेको कुराहरू हुन्. ओमेगा थ्री मुटुको स्वास्थ्य, मस्तिष्कको कार्यक्षमता तथा शरीरको इन्फ्लेमेसन, यो नेपालीमा इन्फ्लेमेसनलाई के भन्छ श्रोता, सूचन भने जस्तो लाग्छ कि यो हिन्दी शब्द हो कि अरबिक शब्द हो मलाई त्यति पत्तो भएन, तर अब इन्फ्लेमेसन भनेरै सुन्दै आएको हो. हजुर, त्यो इन्फ्लेमेसन कम गर्न महत्त्वपूर्ण मानिने पोषक तत्त्वमध्येको एक रहेछ. विशेषज्ञहरूका अनुसार चिया सिडमा फाइबर, प्रोटिन

हरूले चिया सिडलाई सिधै सुक्खा रूपमा धेरै खानुभन्दा पहिले पानी दुध वा दहीमा केही समय भिजाएर सेवन गर्न सुझाव दिएका छन्। यसरी भिजाउँदा बिउ फुलेर चाहिँ जेली जस्तो बन्ने भएकाले पाचन प्रणालीलाई अझ सहज बनाउँछ र शरीरले पोषक तत्व राम्रोसँग अवशोषण सोच्न सक्छ। चिया सिडलाई स्मुदी, ओट्स, दुध, सलाद वा अन्य स्वास्थ्य परिकारमा मिसाएर दैनिक रूपमा दैनिक आहारका रूपमा समावेश गर्न पनि सकिन्छ। तर कुनै पनि खाद्य पदार्थ जस्तै यसको सेवन पनि सन्तुलित मात्रामा गर्नुपर्ने विज्ञहरूको भनाइरहेको छ। त्यो चाहिँ हो जस्तो लाग्यो, अलि धेरै खायो भने पेट ढाडिएको हो कि ढुस्स भएको हो कि जस्तो म महसुस गर्छु। अनि नूतन बहिनीलाई म यसो हेर्दै हाँस्छु, यो बहिनीले ठिकै भनेको हो कि क्या हो जस्तो लाग्छ। हजुर, यो सानोदेखि नै चिया सिड ओमेगा 3 फाइबर र अन्य पोषक तत्त्वले भरिपूर्ण सुपर फुडका रूपमा लिएको छ हिजोआजको समयमा भनौँ न श्रोता। यसलाई भिजाएर सेवन गर्दा स्वास्थ्य लाभ अझ प्रभावकारी रूपमा प्राप्त गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले यो लेख मार्फत तपाईँहरू समक्ष निवेदन गरे। अब पदम राईलाई सुनौ, यसो हेरे पूर्वै पूर्वको गीत पो पर्यो, पूर्वै रमाइलो सुन्यो, अब पूर्व ठिकै छ, पूर्वतिरै जाउँ न त श्रोता पदम राईको आवाजमा।

हजुर, पदम राईले भन्दै हुनुहुन्थ्यो यसो पूर्वतिर हेरे भनेर, र तपाईँहरूले यो गीतलाई पनि स्वीकार्नु भयो। तपाईँ हुनुहुन्छ कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टामा। अब हामीसँग प्रभातकालीन आवाजका लागि छुट्याएको समय करिब करिब 25 मिनट बाँकी रहेको छ। 23 मिनट श्रोता, माफ गर्नुहोस्, समयको क्यालकुलेसन अलि रङ भयो। हामी ढिला नगरी अब सुशान्त घिमिरेलाई लरबरमा सुन्नु जाउँ। श्रोता, यो गीत पनि रमाइलो छ, किन लरबर भए त्यो बुझ्नतर्फ लागौँ।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

Tama ko si Sololo. Kalyan Singh featuring Sunita Thegim. Le gaun bhayeko git sunyo shrota. Sunita Thegim bhaini aile Brunei bata Nepal janu bhaye jasto lagyo. Ra Nepal jane bittikai nikalnu bhayeko yo naya git ho ki bhanne malai chai mahasus bhairaheko cha. Dui char din bhayo yo git niskeko. Gata hapta niskeko. Weekend ma niskeko git, release bhayeko git ho. Ramro git baneko raicha. बधाई छ तपाईँहरू सम्पूर्ण टिमलाई भन्न चाहे सुनिता थिगिम बहिनीलाई पनि यहाँ बिहे बेसमा लिएर कुरा गर्नुपर्ने उहाँको साङ्गीतिक यात्राको अब के अरे पल्टनको बसाइ के कस्तो हुँदैछ भन्ने कुराहरू चाहिँ यसो तपाईँहरूसँग बसेर भलाकुसारी सुनाऊ भनेर उहाँको समय नै नजुरेको अवस्था छ. कुनै दिन अवश्य नै हामी बसेर मिठा मिठा कुराकानी गर्नेछौँ उहाँको यात्राको बारेमा जीवनका बारेमा. लाइभ भए लाइभ होइन भने रेकर्डेड प्रोग्राम पनि तपाईँलाई अवश्य नै सुनाउनेछौँ. ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले एडल्ट आर्ट्स एन्ड क्राफ्ट गर्ने योजना गरेको छ. 23 जुन मङ्गलबारको दिन हो श्रोता. बिहानको 9:30 बजेदेखि 11 बजेसम्म तपाईँहरूको छोराछोरीहरू सबै स्कुल गएका हुन्छन्, घरमा एक्लै हुनुहुन्छ भने यो समयको सही सदुपयोग गर्ने मौका छ. टाढा पनि छैन, चिटच्याट कम्युनिटी सेन्टरमा हो यो हुने कार्यक्रम. तपाईँहरू जान सक्नुहुनेछ. क्युआर कोड उपलब्ध गराइएको छ हाइबमा. सिग्नल च्याट ग्रुपमा पनि तपाईँहरूले उक्त क्युआर कोड मार्फत दर्ता गर्नुहोस्, आफ्नो साथीहरूलाई पनि दर्ता गराउनुहोस् र यसो मिठो गफगाफ गर्दै दुःख सुखका कुरा गर्दै नयाँ स्किल सिक्ने मौका छ. यसपालि भने तपाईँहरूलाई मेकिङ अ नोटबुक भनेर के कस्तो डिजाइन गर्ने भनेर सिकाइनेछ. उक्त नोटबुक चाहिँ तपाईँले कसैको बर्थडेमा एनिभर्सरीमा अथवा कसैलाई केही कुनै विशेष अवसरमा गिफ्टहरू दिनु परेको खण्डमा सजिलै घरमा नै तपाईँले आफैले बनाएर अझ महत्त्व बोकेको सामान चाहिँ गिफ्ट स्वरूप दिन सक्नुहुनेछ अबदेखि यो इभेन्टमा भाग लिनुभएपछि. हजुर, 9:30 बजेदेखि 11 बजेसम्म 23 जुन मङ्गलबारको दिन पर्छ श्रोता. माफ गर्नुहोस्, 23 जुन त हिजो पो त श्रोता, आज 24 जुन भइसक्यो. हिजो यो मैले बोल्ने क्रममा सरर बोली गएछु. हिजो भइसकेको घटना हो यो. तपाईँहरू धेरैजना जानुभयो होला के कस्तो भयो, यसो अनुभवहरू सुनाउनुहोस् कसरी बनाउनु पर्ने रहेछ. नोटबुकहरू राम्रा आकर्षक नोटबुकहरू के कसरी बनाउनु पर्ने रहेछन् यसो टिप्स हामीलाई पनि दिनुहोस् है. आएर कसैले सहभागिता जनाउनु भएको छ भने हिजो निकैजना जानुभएको थियो भनेर त सुन्न त सुनेको. यो बोल अब यो बोल्नुपर्छ भनेर हेर्ने बेलामा माइक पपमा ठ्याक्कै त्यो देखिहालेँ र भनिहालेँ. गलत इन्फर्मेसनको लागि मैले क्षमा चाहेँ.

हजुर, केटी फस्यो, माया बस्यो, आशिष अविरल अनि अस्मिता अधिकारीले गाउनुभएको गीत सुन्यो श्रोता ब्रुनाईमा। अब बिहानको 10 बज्नका लागि 6 मिनट बाँकी रहेको छ। हामी कार्यक्रमको पुछारमा आइसकेको छौँ प्रभातकालीन आवाजको, र जाँदा जाँदै ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई एकपल्ट फेरि अनुरोध गर्न चाहे, आज बेलुकी गोर्खा क्विज हुँदैछ, बिएफबिएस गोर्खा क्विज, बिएफबिएस बिग सल्युट च्यारिटीका लागि हामीले केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले यो कार्यक्रम आयोजना गर्न आँटिएको हो। सपरिवार साथीभाइसँग आउन सक्नुहुन्छ, सोलो खेल्न सक्नुहुन्छ, अथवा इन्डिभिजुअल प्लेयर पनि बनेर जित्न पनि सक्नुहुन्छ। 3 राम्रा राम्रा उपहारहरू हामीले कलेक्सन गरिसकेका छौँ, र त्यसका साथमा तपाईँहरूले बिएबिएस लोगो अङ्कित केही सान्त्वना पुरस्कारहरू पनि पाउनुहुनेछ। अन्य नजित्ने 3 स्थान प्राप्त नगर्नु सक्नुहुने सहभागी टिम अथवा इन्डिभिजुअल प्लेयरले, र अब भरै नै भेट्नेछौँ हामी ब्रुनाईका श्रोताहरूसँग भने अन्य श्रोताहरू हामी भोलि बिहान फेरि प्रभातकालीन आवाज कार्यक्रममा भेट्ने नै छौँ। अब यो पछाडि नेपाली समाचार सुन्नुहुनेछ 5 मिनटका लागि, तत्पश्चात मजेरी कार्यक्रम लिएर नूतन राई बहिनी आउनुहुनेछ तपाईँहरूसँग भलाकुसारी गर्न। मझेरीमा पनि तपाईँहरूले उहाँलाई मलाई जस्तै माया गरिदिनुहोला, सहयोग गरिदिनुहोला भन्दै अब म बिदा भएँ। तपाईँहरूको दिन शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्। भोलि भेटौँला, बाई, नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: રેડિયો ગોરખા રેડિયો.
3: विश्वकप फुटबलमा कोलम्बिया र कङ्गो अहिले भेट्दैछन्. समूह केमा रहेको कोलम्बियाले पहिलो खेल जितेको छ भने कङ्गो पहिलो जितको खोजीमा छ. यसअघि समूह एलमा क्रोएसियाले पनामा विरुद्ध 1-0 जित निकालेको छ. क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टी बुदिमिरको गोलमा क्रोएसिया विजयी भएको हो. पहिलो खेलमा क्रोएसिया इङ्ल्यान्डसँग पराजित भएको थियो. पनामा पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो. पराजित भएसँगै पनामा प्रतियोगिताबाट बाहिरिएको छ. समूह एलकै राति भएको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्. पछिल्ला 5 विश्वकप मध्ये इङ्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो. बराबरीपछि इङ्ल्यान्ड र घाना दुवैले 4-4 अङ्क जोडेका छन्. गोलन्तरका आधारमा इङ्ल्यान्ड अगाडि रहेको छ. चालु आर्थिक वर्षको 11 महिनामा 25,55,99,00,000 बराबरका बिजुली गाडी किनिएको छ. भन्सार विभागले 10,845 विद्युतीय सवारी साधन आयात भएका जनाएको छ. भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका गाडी आएका छन्। यो अवधिमा 5,65,00,000,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्. 51 किलोवाटदेखि 100 किलोवाटका गाडी पनि किनिएको छ. पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि विशेष अदालतको आदेशपछि हिरासतको पहिलो रात बिताउनु भएको छ. व्यवसायी दीपक पट्टसँग ठूलो रकमको कारोबार लगायत विषयमा अनुसन्धानका लागि अदालतले पौडेललाई हिरासतमा राख्न 7 दिनको म्याद दिएको छ. अदालतमा उहाँलाई हिरासतमा राख्ने वा नराख्ने विषयमा दुवै पक्षका वकिलले बहस गरेका छन्। पौडेल पक्षीय वकिल सुजाता केसी:
4: राडारमा राख्ने श्रीमान, राडारमा राखेर अनुसन्धान हुँदैछ भन्ने जसले पोल गर्नुहुन्छ उहाँलाई न सहप्रतिवारी बनाइन्छ न त उहाँ कसै गरी त्यहाँ नेक्ससमा हुनुहुन्छ. तर उहाँहरूले गरेकै बयानका आधारमा चाहिँ मित विष्णुप्रसाद पौडेललाई अनुसन्धानको सिलसिलामा 20 दिन अझै म्याद थपेर किन अनुसन्धान गर्नुपर्ने त? यो दफा 28 पनि निर्देशित गरेको त सम्पत्ति जफतसम्म हुने कुरा हो.
3: सरकारी वकिलका तर्फबाट बहस गर्ने अधिवक्ताले पौडेल उच्च पदस्थ व्यक्ति भइसकेका हुनाले मुद्दाको गम्भीरता धेरै हुने बताएका छन्.
5: नेपाल सरकारले प्रतिउत्तर गर्नुपर्ने अवस्था पनि रहेको छ र यस विषयमा अब प्रतिष्ठित व्यक्ति पनि हो वा त्यो भएको कारणले गर्दा त्यो कायमको गम्भीरता त्यसै बढ्छ भन्छ. हामीलाई हाम्रो कानुनले पनि के भन्छ भन्दाखेरि यदि कोही व्यक्ति चाहिँ ठुलो पद ओहदामा बसिसकेको अथवा त्यस्तो व्यक्तिहरू छ भने तसर्थ श्रीमान अनुसन्धान गर्नको लागि पनि सोही अनुसार चाहिँ म्याथअप गरी पाउनुलाई विनम्र अनुरोध गर्छु.
3: नेपाल पन्छी संरक्षण संघले सुकलाफाटा राष्ट्रिय निकुञ्ज संघको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ.
6: हिजोदेखि शुरू भएको गणना 5 दिनसम्म चल्नेछ. गणनाका क्रममा वासस्थान, आहारा, संख्या, आनी बानीका बारेमा अध्ययन गरिने संघका चराविज्ञ हिरुलाल डगौराले बताउनु भएको छ. उहाँका अनुसार सन् 2014 निरन्तर रूपमा शुक्लाबाट राष्ट्रिय निकुञ्ज संघको सहकारीमा सुनौलो तोप चराको गणना हुँदै आएको छ. सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो. यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ ICUCN को रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ. नेपालमा तोपचराका छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरेर 4 प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोपचरा संरक्षणका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ. यो चराको मुख्य वासस्थान शुक्लाभाटा राष्ट्रिय निकुञ्जको खासे मैदान हो. तराईका प्राकृतिक खासे मैदानको विनाश, वासस्थानको संकुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौराले बताउनु भएको छ. निकुञ्जमा गणनाका क्रममा सन् 2022 248, सन् 2023 211, 2025 184 सुनौलो तोपचरा फेला परेका थिए. पछिल्ला वर्षहरूमा यसको संख्या घट्दो क्रममा छ.
3: कैलालीको गोदावरीमा वनका कर्मचारीले टेम्पो धकेलेर भीरबाट खसालेको घटनाका पीड़ितलाई 5,00,000 क्षतिपूर्ति दिइने भएको छ. गोदावरी 4 भीमदत्त राजमार्गमा पर्ने बाँसपानीमा जेठ 29 डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकी धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए. टेम्पो भीरबाट धकेलेको भिडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो. समितिलाई प्रतिवेदन पेश गर्न समय दिए पनि टेम्पो थनी थामीलाई 5,00,000 क्षतिपूर्ति दिने सहमतिपछि विवाद सल्टिएको छानबिन समिति संयोजक विष्टले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, म तपाईँहरूकै प्रस्तुत नूतन राई फेरि पनि आजको हाम्रो कार्यक्रम मझेरी मार्फत भने उपस्थित भइसकेकी छु र तपाईँहरू सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू, हामी पनि यो कार्यक्रम मार्फत सधैँ चाहिँ तपाईँहरूमा 3 घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने हामी रमेला गफ गफ, मिठा मिठा गीत सङ्गीतहरू, अनि आज चाहिँ विशेष के दिन परेको छ भन्ने विषयमा अलिकति कुराकानीहरू गर्ने नै छौँ। अनि दोस्रो घण्टामा भने चाहिँ आज बुधबार परेको छ, बुधबारको हाम्रो कार्यक्रमको सेगमेन्ट अन्तर्गत भने चाहिँ फुड एन्ड कल्चर परेको छ, जस अन्तर्गत भने मैले आज अलिकति चियाको बारेमा चाहिँ कुराकानीहरू लिएर आइ नै सकेको छु। र तेस्रो घण्टामा चाहिँ हामी सधैँ चाहिँ समसामयिक विषयहरू लिएर आइ नै सकेको छु, र आज भने चाहिँ म समसामयिक विषयहरूमा अलिकति कुराकानी या चर्चा परिचर्चा पनि गर्ने नै छु। श्रोताहरू, अनि हाम्रो कार्यक्रम अन्तर्गत मिठा मिठा गीत सङ्गीतहरू त छँदै पनि छन्। आशा छ आजको कार्यक्रम सुनेर तपाईँहरूलाई पक्कै पनि मनोरञ्जन भने हुने नै छ। श्रोताहरू, त्यसैले आजको यो हाम्रो मझेरी कार्यक्रम जहाँ जहाँबाट जसरी सुन्दै हुनुहुन्छ सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार छ। अब भने ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। आशा छ तपाईँलाई हाम्रो साथ मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिइसकेको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाइको गीत पनि सुनिसक्नु भएको छ, सुगम पोखरेलको कसम हो कसम। अब भने सुनिहालौ टोपी ब्यान्डको हाम्रो सपना।

हजुर, हाम्रो सपना सुनिसक्नु भएको छ। श्रोतहरू, आज पनि बुधबार 24 जुन सन् 2026 साल, तदनुसार असारको 10 गते, विक्रम सम्वत 2083 साल। ब्रुनेमा भने बिहानको 10:14 पनि गइ नै सकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। सनी एन जेन्टल ब्रिज, घाम लाग्ने तथा हल्का मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:15 पनि भइ नै सकेको छ। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, सनी एन जेन्टल ब्रिज भनेर पनि भनिएको छ। यहाँ पनि ब्रुनाईको जस्तै घाम लाग्ने र मन्द हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको ठ्याक्कै 8 बजी नै सकेको छ। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन जेन्टल ब्रिज, यानि कि मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो ब्रुना, युके अनि नेपालको समय अनि मौसमको कुराकानीहरू। हामी जहिले पनि यो तीनवटा ठाउँको चाहिँ भन्ने नै गर्छौँ, किनभने हाम्रो प्रोग्रामहरू चाहिँ यहीँबाट प्रसारण हुने हुँदा चाहिँ हामीले यो जानकारी दिने गर्छौँ। तर पनि हाम्रो श्रोताहरू भने चाहिँ यो तीनवटा ठाउँमाबाट मात्र नभएर चारैतिर फैलिएर रहनु भएको छ। अनि तपाईँहरूकोतिर चाहिँ आज बुधबारको मौसम समय चाहिँ के कस्तो रहेको छ? आशा छ सबैजना एकदमै सकुशल हुनुहुन्छ होला। तपाईँहरूको आजको बिहानीको कामहरू या आफ्नो ठाउँ अनुसार होइन, कतिजनाको दिउँसो पनि भइसकेको होला, कतिको बेलुका साँझ पनि भइसकेको होला। सबैजना आफ्नो काममा व्यस्त नै हुनुहुन्छ होला। सदैव व्यस्त पनि हुनुहोस्, किनभने व्यस्त हुँदा चाहिँ एकदमै माइन्डलाई पनि एक्टिभ हुन्छ, आफूलाई पनि एकदम रिफ्रेस हुन्छ होइन। कुनै कुनै कुराहरू एउटा फाइदा बेफाइदा त पक्कै पनि हुन्छ, तर जे होस् जस्तो होस् सदैव तपाईँहरू सबैजना एकदमै खुसी भने पक्कै पनि बन्नुलाई या हुँदै भने जानुहोस् है त। भन्दै फेरि पनि लागिहालौँ अर्को गीत सङ्गीततर्फ नै। आनन्द राज र कल्पना पौत्रेको यो हिन्दी गीत उचा लम्बा गत।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, एकदमै रमाइलो प्रस्तुति भने सुनिसक्नु भएको छ नवीन के भट्टराईको खाँदै नखाएको बिसले। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश या हजुरहरूले आफ्नै रुचाइका गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने हामीमा विभिन्न माध्यमहरू पनि रहेको छ। 3224167 3220098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिर हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनु होला। यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यस्तै गरेर इमेल मार्फत भने bbsgorkha@bbs.com रहेको छ, अनि फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा हजुरहरूले मेसेजहरू पठाउन सक्नुहुनेछ। अत हजुरहरूकै रुचाइका गीत सङ्गीतहरू या आजको दिन चाहिँ के विशेष दिन परेको छ भने पनि निर्धक्कसँग आएर जोडेर हाम्रो कार्यक्रम मार्फत चाहिँ तपाईँले मेसेजहरू या सन्देशहरू पठाउन भने सक्नुहुनेछ। श्रोताहरू, यो त थियो मैले हजुरलाई दिइसकेको कन्ट्याक्ट डिटेल्सहरू। मलाई आशा छ तपाईँहरू पक्कै पनि आजको समयमा मझेरी कार्यक्रम सुनेर भने हाम्रो कार्यक्रमलाई माया अनि साथ दिँदै आफ्नो रुचिका गीत सङ्गीतहरू अनुरोध गर्नुहुनेछ भन्ने चाहिँ मैले आशा पनि लिएको छु है त। भन्दै श्रोताहरू, आज रहेको छ 24 जुन, अनि आज 24 जुनमा चाहिँ के चाहिँ त्यस्तो विशेष दिन रहेको छ त यो बारेमा पनि अलिकति चर्चा परिचर्चा गरिहालौँ। आज 24 जुनमा चाहिँ परेको छ अन्तर्राष्ट्रिय महिला कुटनीति दिवस, यानि कि इन्टरनेसनल डे अफ वुमन इन डिप्लोमेसी अरे। अनि आज चाहिँ यो हरेक वर्षको यो 24 जुनमा चाहिँ यो दिवस चाहिँ मनाइन्छ भनेर भनेको छ। अब यसको बारेमा पनि अलिकति जानौँ। हरेक वर्ष यो 24 जुनमा मनाइने यो दिवसले भने चाहिँ विश्व कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा महिलाहरूलाई पुर्याएको महत्त्वपूर्ण योगदानको सम्मानहरू गर्ने गर्दछ। सन् 2022 भने युनाइटेड नेसन यानि कि महासभाले भने चाहिँ यो दिवसलाई औपचारिक रूपमा पनि एकदमै मान्यता भने दिएको थियो। यो कुटनीति भनेको देश बीचको सम्बन्ध, वार्ता र सहकार्यलाई सुदृढ बनाउने प्रक्रिया पनि रहेको छ। विगतको तुलनामा आज महिलाहरू विदेश नीति, शान्ति स्थापना, द्वन्द समाधान र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा भने उल्लेखनीय रूपमा अघि पनि बढिरहेका छन्। तर अझै पनि विश्वका धेरै देशहरूमा यो कूटनीतिक नेतृत्वमा महिलाहरूको प्रतिनिधित्व भने अपेक्षाकृत कम भएको चाहिँ देखेको छ। त्यसैले यस दिवसले भने महिलाहरूको सहभागिता बढाउन, उनीहरूको नेतृत्व क्षमताको सम्मान गर्न र भावी पुस्ताका महिलालाई कूटनीतिक क्षेत्रमा अघि बढ्न चाहिँ प्रेरित गर्ने उद्देश्यले भने चाहिँ आजको यो 24 जुनमा चाहिँ यो दिवसलाई चाहिँ मुख्य रूपमा मनाइने गरिन्छ। हजुर श्रोताहरू, तपाईँले बुझि नै सक्नुभएको छ आज 24 जुनमा चाहिँ विशेष के परेको छ भन्दा चाहिँ अन्तर्राष्ट्रिय महिला कुटनीति दिवस यानि कि इन्टरनेसनल डे अफ वुमन इन डिप्लोमेसी, यो बारेमा भने मैले अलिकति कुराहरू पनि गरि नै सकेको छु। आज अन्तर्राष्ट्रिय महिला कुटनीति दिवस होइन, विश्व शान्ति सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धलाई चाहिँ सुदृढ बनाउन योगदान पुर्याउने सम्पूर्ण महिला कुटनीतिज्ञहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको योगदानको कदर पनि गर्नुपर्छ या गरौँ है त आजकै दिनमा। भन्दै फेरि पनि अर्को गीत सङ्गीतर्फ नै लागिहालौँ। अबको बसाइमा भने सीमा राईको माया।

हजुर श्रोताहरू, निकै नै सुन्दर प्रस्तुति भने सुनिसक्नु भएको छ सीमा राईको माया फेरि। श्रोताहरू, ब्रुनाइक स्टुडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको तपाईँहरूको प्रिय कार्यक्रम म झेरी भने सुन्दै हुनुहुन्छ, म नूतन राईको साथमा। अनि आज भने मैले लिएर आइसकेको छु रमाइला गीतहरू, गफगाफ र विविध जानकारीहरू पनि। श्रोताहरू, हामी सधैँ पनि भन्ने नै गर्छौँ, तपाईँहरूको साथ बिना यो यात्रा भन्ने अधुरो हुन्छ। त्यसैले कार्यक्रमभर हामी तपाईँका सन्देश, अनुरोध र प्रतिक्रियाको पनि पर्खाइमा भने हुने नै छौँ। पक्कै पनि सुनेर हाम्रो कार्यक्रममा आएर जोडिदिनुहोला, अनि साथ अनि माया भने पक्कै पनि गर्दै गर्नुहोला। अनि निरन्तरता हाम्रो कार्यक्रम सुन्दै आफ्नो दिनचर्यालाई पनि एकदमै रमाइलोसँग व्यतीत गर्नुहोला भन्दै लागौँ गण्डकी विप्लव खती र देवी खती मगरको।

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यस

हजुर, मिलन नेवारको एकदमै हिट गीत सुनिसक्नु भएको छ, फुलबुट्टे सारी। श्रोताहरू, अब भने अलिकति समसामयिक विषय अन्तर्गत नै लागिहालौँ है त। मैले चाहिँ अहिले एकदमै हाम्रो यो हुन्छ नि अहिलेको यो समयमा भनौँ, एकदमै कफीहरू चाहिँ एकदमै हिट भइरहेको छ। सबैजनाले कफी खाने होइन, बिहान उठ्दा पनि कफी भनिराख्नु भएको हुन्छ, दिउँसो पनि कफीकै कुराहरू भइरहेको हुन्छ। अनि अहिले त कहीँ कतै जमघट गर्नु पऱ्यो भने पनि यसो कफी पिएर गफ गफ गरौँ न भन्ने चाहिँ भइसकेको छ। हुन त हाम्रो यो समुदायमा चाहिँ पहिला एकदमै टीहरू यानि कि चियाहरूको बारेमा कुराकानी हुन्थ्यो, तर भने अहिले एकदमै यो कफीको चाहिँ चर्चा पर्चा भने भइरहेको छ। त्यही सन्दर्भमा भने मैले अलिकति यो कफीकै बारेमा केही कुराकानीहरू लिएर आइसकेकी छु। श्रोधार, यो खाली पेटमा चाहिँ कालो कफी पिउँदा चाहिँ स्वास्थ्यमा चाहिँ कस्तो असरहरू पर्छ भन्ने बारेमा चाहिँ अलिकति कुराकानी भने गर्न मन लाग्यो। त्यही भएर अलिकति यो बारेमा सुनौ अनि बुझौँ है त। आजकल चाहिँ धेरै जसो मानिसहरूले चाहिँ आफ्नो दिनको सुरुवात चाहिँ कालो कफीबाट गर्छन्, यानि चियाको सट्टा कफीबाट दिनको सुरुवात गर्नु स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुने चाहिँ विश्वास चाहिँ धेरैले लागेको छ। तर कफीले निन्द्रा लाग्न नदिने र काममा ध्यान केन्द्रित हुन सहायता पनि गर्ने गर्दो रहेछ। यो कफी चाहिँ यो बिहान कालो कफी पिउनका सबैका लागि उपयुक्त भने चाहिँ हुँदैन, अनि गलत समयमा वा गलत तरिकाले सेवन गर्यो भने यसले चाहिँ यानि कि कफीले चाहिँ स्वास्थ्य समस्याहरू पनि बढाउन सक्छ भनेर पनि भनेको छ। अब लागिहालौँ यो कालो कफी पिउँदा हुने के कस्ता हुँदो रहेछ त यसका फाइदाहरू। कालो कफीमा चाहिँ क्याफिन हुन्छ, जसले मस्तिष्कलाई चाहिँ एकदमै सक्रिय बनाउन चाहिँ मद्दत गर्छ, अनि यसको सेवनले थकान कम गर्न र काम गर्ने क्षमता पनि सुधारहरू ल्याउन सक्छ। केही अध्ययनहरूका अनुसार सन्तुलित मात्रामा कफी पिउनाले चयापचय पनि सुधार गर्न सक्छ भनेर भनिएको छ। यो थियो कालो कफी पिउँदाको अलिकति फाइदा चाहिँ भन्नाले चाहिँ अब अलिकति यसले चाहिँ हाम्रो थकानहरूलाई कम गर्नका साथसाथै यसले चाहिँ हाम्रो सन्तुलित मात्रामा कफी पिउनाले चाहिँ हाम्रो यो एकदमै यो चय पचय भनेको चाहिँ अपच भएको सायद हुनसक्छ, त्यो कुरालाई चाहिँ सुधारहरू पनि गर्न सक्छ भनेर भनिएको छ। अनि जस्तै यसले चाहिँ हाम्रो मस्तिष्कलाई पनि एकदमै सक्रिय बनाउन पनि मद्दत गर्छ भनेर भनिन्छ। तर कस्ता व्यक्तिलाई चाहिँ कफीहरू एकदमै हानिकारक हुन सक्छ त भन्दा चाहिँ कफी सबैका लागि फाइदाजनक चाहिँ हुँदै हुँदैन। त्यसैले एसिडिटी वा ग्यासको समस्या भएकाहरूले चाहिँ अत्यधिक सेवन गर्नबाट चाहिँ जोगिनुपर्छ र धेरै चिन्ताको समयमा पनि यसलाई पिउनु हुँदैन। अझै यस्तो समयमा यस्तो समस्या भएमा त खाली पेटमा त झन् कफी पिउँदै पिउनु हुँदैन भनेर चाहिँ भनिन्छ। अब कफीले चाहिँ कस्तो कस्तो समस्याहरू पनि ल्याउन सक्छ भन्दा चाहिँ मुटु पोल्ने र एसिडिटीको समस्याहरू, बेचैनीको अनुभूति हुने समस्या, टाउको दुख्ने समस्या, कार्टिसोल हर्मोन बढ्ने, निन्द्रामा अनि प्रभाव पनि पर्ने। त्यही भएर यो कालो कफी पिउने सही तरिका चाहिँ कुन हो त भन्दा चाहिँ यो उठ्ने बित्तिकै यो खाली पेटमा कफी पिउनुको सट्टा चाहिँ पहिले मनतातो पानी पिउनु राम्रो हुन्छ, अनि हल्का ब्रेकफास्ट पछि 30-60 मिनट चाहिँ कफी पिउन सकिन्छ, अनि यसले चाहिँ पेटमा चाहिँ कम प्रभावहरू पार्छ भनेर चाहिँ भनिएको छ। हुन त कतिजनाको बानी चाहिँ हुन्छ कि बिहान उठ्न बित्तिकै चाहिँ मन तातो भन्दा पनि पहिले चाहिँ कफी नै पिउने बानीहरू हुन्छ। हुन त यहाँ मैले अहिले भनेअनुसार तपाईँहरूलाई केही कुराको असर गर्दैन भने त तपाईँहरूको लागि एकदमै फाइदाको कुरा भएको छ, तर यदि तपाईँहरू चाहिँ एकदमै यो ग्यासहरूको हुन्छ नि यो एसिडिटीहरूको समस्याहरू छ भने चाहिँ तपाईँहरूले भरसक चाहिँ कफीलाई कम गरेर बिहान उठ्नु साथ चाहिँ मन तातो पानीलाई चाहिँ एकदमै आफ्नो बिहानको रुटिनमा चाहिँ समावेश गर्नु होला। यसले चाहिँ धेरै फाइदा त गर्छ नै, साथसाथै तपाईँलाई यदि कफी पिउनै पर्छ, अब कफी नपिकन सक्दै सक्दिनँ जस्तो लाग्छ भने चाहिँ तपाईँहरूले चाहिँ यो ब्रेकफास्ट पछिको 30-60 मिनट पछि चाहिँ कफीहरू पिउन भने सक्नुहुनेछ। हजुर श्रोताहरू, यो त थियो खाली पेटमा कालो कफी पिउँदा स्वास्थ्यमा कस्तो असर गर्छ, अनि कालो कफी पिउँदा हुने फाइदाहरू के कस्ता थिए, अनि कालो कफीको सेवनको बारेमा चाहिँ यो यसले चाहिँ हानिकारकहरू के हुनसक्छ भन्ने कुराहरूको बारेमा चाहिँ मैले अलिकति चर्चा परिचर्चा पनि गरिसकेको छु। हुन त मैले अलिकति यो समसामयिक सन्दर्भमा किन लिएको भन्दा चाहिँ मैले अघि अलिकति जोडी पनि सकेको छु, किनभने अहिले चाहिँ कफी
एकदमै ट्रेन्ड भन्दा पनि एकदमै सबैले मन पराइदिने एउटा पेय पदार्थको रूपमा पनि भइसकेको छ। अनि पहिला चाहिँ अब चियाहरूको कुरा हुन्थ्यो भने अहिले एकदमै कफीमा नै सबैको ध्यान केन्द्रित भएको कारणले गर्दा मैले चाहिँ त्यही सन्दर्भमा अलिकति यो बारेमा चर्चा परिचर्चा पनि गरेँ है त। भन्दै अब फेरि यस्तै कुराकानीहरू हाम्रो कार्यक्रम अन्तर्गत छँदैछ, निरन्तरता सुन्दै गर्नुहोला। अब लागिहालौँ नारायण गोपालको एउटा मान्छेको मायाले।

हजुर सर, सम्राट नारायण गोपालको अमर शर्मा सजेको एउटा मान्छेको मायाले भन्ने गीत पनि सुनिसक्नु भएको छ श्रोताहरू। आशा छ यो गीतले तपाईँका मनका केही सुन्दर सम्झनालाई फेरि एकपटक पनि स्पर्श गरे नै होला। ब्रुनेमा भने अब बिहानको 11:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको पहिलो घण्टाको बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा भने कालीप्रसाद बास्कोटा र मीना निरौलाको ठमेल बजार भन्ने गीत सुन्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। हाम्रा श्रोताहरूले पनि सहभागिता जनाउँदै नै हुनुहुन्छ, तर भने प्रतीक्षा साँच्दै गर्नुहोला। हजुरहरूको अनुरोधका गीतहरू हामी पक्कै पनि बजाउने नै छौँ।

0: सिक्टा सिंचाई आयोजनाले पानी प्रवाह थालेपछि बाँकेको राप्ती सुनारी तीन नवलपुर क्षेत्रमा रोपाई सुरु भएको छ। सिक्टा सिंचाई आयोजनाले हालसम्म बाँकेका 22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराएको जनाएको छ। आयोजना अन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिंचाई क्षेत्र विस्तार भई 30-32,000 हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ। सिक्टा सिंचाई आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँधबाट पूर्वी तथा पश्चिम मूल नहर मार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो।
1: सामान्यतया असारको पहिलो दोस्रो हप्तादेखि बाँकेका किसानहरूलाई ब्याटको लागि र नहरको नजिकको क्षेत्रको लागि रोपाइ सुरु गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले पानी चाहिँ दिइरहेका छौँ र मलाई लाग्छ यो असारको अन्तिमसम्म चाहिँ हामीले जुन जुन क्षेत्रमा हामीले सिक्टा सिंचाई आयोजनाले पानी दिन सक्छ त्यो ठाउँमा चाहिँ एज अ कम्प्लिटली रोपाइ चाहिँ किसानहरूको रोपाइ चाहिँ कम्प्लिट हुन्छ।
0: आयोजनाले पानी उपलब्ध गराउनु पर्ने 43,000 हेक्टर क्षेत्रमध्ये हाल झन्डै 22,000 हेक्टरमा पानी लगिएको छ। डुडुवा शाखाले सिंचाई गर्नुपर्ने 16,000 हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ। रासोपाको 79 केन्द्रीय सदस्यका लागि 400 बढीले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख पवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। निर्वाचित 79 मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिनेछ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। मतदान गर्ने 4,000 हाराहारी प्रतिनिधि छन्। नवलपुरको गैंडाकोट नगरपालिकाले मही प्रवर्धन कार्यक्रम ल्याएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्धन गरिएको पालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे
2: आधिकारिक रूपमा नीतिगत निर्णय अथवा कानुनी रूपमा कानुन बनाएर प्रतिबन्ध गरेको अवस्था होइन तर अनौपचारिक रूपमा हाम्रो प्रयासले अब यो केन्द्रीय नीतिमा सँग पनि जोडिने विषय हुन्छ हाम्रो प्रयासले स्थानीय स्तरमा हुने कार्यक्रमहरू नगरपालिकाले गर्ने कार्यक्रमहरूमा केमिकलयुक्त पेय पदार्थ प्रयोग नगर्ने र यही स्थानीय उत्पादित स्वास्थ्यका लागि राम्रो हुने मोही दुधजन्य पदार्थलाई प्रयोग गर्ने भने हाम्रो एउटा सामान्य यो अभियान जस्तै भनौँ होइन नीति अब नीतिलाई औपचारिक हुनुपर्छ यो एउटा सुरुवात भनौँ।
0: किसानलाई फाइदा पुगोस् भनेर कार्यक्रममा मही प्रयोग गर्न लागिएको उहाँले बताउनु भयो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको सतर्कता सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। हर्मुज जलघाटीको तनावले अलपत्र परेका 11,000 जहाज चालकहरूको उद्धार गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मेरिटाइम सङ्गठन आइएमओका महासचिव आर्सेनियो डोमिनगोजले इरान ओमान र अमेरिकासँग मिलेर उद्धार अभियान चलाइने बताउनु भएको छ। जलघाँटी खुलाउन अमेरिका र इरानबीच सहमति भए पनि लागू नहुँदा उद्धार गर्नुपर्ने अवस्था आएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि हर्मुज जलघाँटीमा कसैले पनि शुल्क उठाउन नमिल्ने बताउनु भएको छ। पश्चिम एसियाली मुलुकको भ्रमणका क्रममा मन्त्री रुबियोले इरानका लागि राम्रो मौका छ भन्नुभएको छ।
3: If Iran makes a decision, if its leadership makes a decision that they want to be a country instead of a revolutionary movement that exports terror, they're going to have an opportunity to do incredible things in Iran. I'm not promising you that that's the choice they're going to make. I'm saying if that's the choice that they make, then there will be opportunities. And those opportunities could include investment, as you've seen other countries in this region benefit from investment, from foreign direct investment.
0: डेङ्गी ज्वरोको फैलावट नरोकिएपछि श्रीलङ्कामा सेना तैनात सुरु गरिएको छ। अस्पतालहरूमा दैनिक 1,000 बढी बिरामी आउन थालेपछि राष्ट्रपति अनुराग कुमार दिशानायकको कार्यालयले सेना नौसेना र वायुसेनाका अधिकारीहरू खटिएको बताउनु भएको छ। यस वर्षमा लगभग डेङ्गीका 50,000 केस रिपोर्ट गरिएकोमा 29 मृत्यु भएको छ। विश्वकप फुटबलमा कोलम्बिया र कङ्गो भिडिरहेका छन्। समूह केमा रहेको कोलम्बियाले पहिलो खेल जितेको छ भने कङ्गो पहिलो जितको खोजीमा रहेको छ। यो खेलमा पहिलो हाफसम्म कुनै गोल भएको छैन। समूह एलमा क्रोएसियाले पनामा विरुद्ध 1-0 जित निकालेको छ। क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टे बुदिमेरको खोल गोलमा क्रोएसिया विजयी भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

deal. फेरि पनि एकपटक स्वागत छ तपाईँहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम मझिरीको दोस्रो घण्टामा म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा। पहिलो घण्टामा भने हामीले रमाइला गीतहरू साथै केही कुराकानीहरू पनि गरि नै सकेका छौँ अनि तपाईँहरूको यो समय साथको लागि फेरि पनि धन्यवाद। श्रोताहरू तपाईँहरूले सुन्दै हुनुहुन्छ हाम्रो मझेरी कार्यक्रम ब्रुनाईबाट प्रसारण हुने तपाईँहरूको प्रिय कार्यक्रम रहेको छ। आशा छ पहिलो घण्टा एकदमै रमाइलो लाग्यो होला, रमाइलोसँग बित्यो पनि होला। अब भने हामी माझ दोस्रो र तेस्रो घण्टा अझै पनि बाँकी रहेको चाहिँ हजुरहरूलाई जानकारी पनि गराउँछु। अहिले भने ब्रुनाईमा बिहानको 11:11 पनि भइ नै सकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने चाहिँ एकदमै आज चाहिँ झलमललाई एकदमै घाम भने लागिरहेको छ श्रोताहरू बिहानैदेखि। तर हिजो भने चाहिँ अलिकति मौसम चाहिँ एकदमै फेरबदल थियो, मैले भनेको पनि थिएँ हिजो चाहिँ अलिकति मौसम चाहिँ पानी पर्ला जस्तो अलिकति धुमेको छ भनेको थिएँ, तर आज भने चाहिँ त्यस्तो छैन है। आज चाहिँ एकदम रमाइलोसँग घाम भने लागिरहेको छ। तपाईँहरूले हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने दोस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको थियो, विमल राज छेत्री र अन्जु पन्तको बुट्टे रुमाल। अब लागिहालौँ हिन्दी गीततर्फ, पिया बसन्ती रेके चित्र अनि उस्ताद सुल्तान खानको।

हजुर, एकदमै सुन्दर प्रस्तुति, यानि कि हिन्दी गीत भन्ने सुनिसक्नु भएको छ पिया बसन्ती रे। श्रोताहरू, हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने हाम्रो नियमित श्रोताहरू जोडि नै रहनु भएको छ, तर भने प्रतीक्षा साँच्दै गर्नुहोला, तपाईँहरूका गीतका, तपाईँहरूका रुचाइका, अनुरोधका, यानि कि गीत सङ्गीतहरू हामी पक्कै पनि बजाउने नै छौँ, किनभने हामीले पनि अलिकति गीत सङ्गीतलाई खोज्नुपर्ने हुन्छ, कहिलेकाहीँ नहुँदा हामीले डाउनलोडहरू गर्नुपर्ने हुन्छ, सायद तपाईँले बुझिदिनुहुन्छ होला, तर हामी पक्कै पनि तपाईँहरूलाई भन्ने गर्छौँ, सधैँ पनि हामी बजाउन चाहिँ जसरी भए पनि बजाउनेछौँ है त। तर कहिलेकाहीँ भने चाहिँ अलिकति इन्टरनेटको समस्या गर्दा भने चाहिँ हामीले चाहेर पनि बजाउन सकेको हुँदैनौ, तर मलाई पूर्ण विश्वास छ तपाईँहरूले अवश्य पनि यो बारेमा पनि बुझिदिनु हुनेछ। श्रोताहरू, हेर्नुहोस् न, हेर्दा हेर्दै समय पनि कति छिटो बितेर जान्छ। यदि म चाहिँ अरू बेला चाहिँ यदि कार्यक्रममा नआएको भए या अरू कामहरू गरेको भए चाहिँ कति ढिलो समय बितेको जस्तो लाग्थ्यो, तर भने जब म कार्यक्रमहरूमा तपाईँहरूमा जोडिने मौका पाउँछु, कुराकानी राख्ने मौका पाउँछु, गीत सङ्गीतहरू सुन्न अनि हजुरहरूलाई सुनाउन पाउँछु, अनि त समय गएको पत्तै पनि हुँदैन। तर पनि केही छैन, अझै पनि हामीसँग तेस्रो घण्टा बाँकी नै रहेको छ, अनि दोस्रो घण्टाको पनि अब भने हामी बीचबीचमा नै रहेका छौँ है त। भनेपछि अझै पनि हामीसँग डेढ घण्टाको जस्तो समय बाँकी नै रहेको छ। मलाई आशा छ तपाईँहरूको पनि मनोरञ्जन हुने नै छ, अनि मलाई पनि एकदमै रमाइलो भने लागि नै रहेको छ। भन्दै अब फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। द फिरन्तेबाट बुढो भइयो।

0: Star Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ. आर्मी हाइब, आरएएफ हाइब वा आरएन फोरममा गएर.
2: यो पीएफबीएस गोर्खा रेडियो हो.

हजुर, तपाईँले सुनिसक्नुभयो उदय र मनिलाको मिठासपूर्ण गीत तिम्रो मुस्कान भन्दा। श्रोताहरू, अब भने हाम्रो एकजना श्रोता जोडिसक्नु भएको छ। उहाँ हुनुहुन्छ लोक सुब्बा दाई। उहाँले लेख्नुहुन्छ, नमस्कार बहिनी, लौ ड्युटीबाट इन्जोय लिँदै हाजिर जनाए भन्नुभएको छ। नमस्कार दाई तपाईँलाई पनि, अनि समय मिलेमा बबिना किराती र सुमन राईको चोयाको छ पनि भने कि तपाईँ लगायत यति बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र श्रोताहरूलाई सुनाइदिन हुन आग्रह गर्दछु। धन्यवाद लोक सुब्बा रिडिङ भनेर भन्नुभएको छ। दाई, जुन तपाईँले अनुरोध गर्नुभएको गीत भने अब रेडी नै भइसकेको छ, अब भने बजाइ नै हाल्नेछौँ। अनि तपाईँले जुन सबैको लागि सम्झिनु भएको छ, मलाई पनि सम्झिनु भएको छ, त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अबको विषयमा पनि तपाईँले नै रोज्नुभएको यो मिठो गीत।

हजुर, एकदमै मिठो गीत भने सुनिसक्नु भएको छ। चोयाको छ भने बबिना किराती र सुमन राईले गाउनु भएको, अनि यो गीतलाई चाहिँ भने हाम्रो लोक सुब्बा दाईले चाहिँ रिडिङबाट चाहिँ भने अनुरोध गर्नुभएको थियो। दाई, सायद तपाईँले ड्युटी गर्दा गर्दा यो गीत सुन्नुभयो होला। पक्कै पनि तपाईँको समय भने कति चाँडो बित्यो पनि होला, अनि रमाइलो पनि लाग्यो नि होला। यसरी नै हाम्रो कार्यक्रम आएर जोडिनुहोला, साथ अनि माया भने दिदी पनि गर्नुहोला। श्रोताहरू, अझै पनि हाम्रो कार्यक्रममा धेरै कुराहरू रहेको छ, जस्तो कि जानकारीहरू रहेको छ, आजको सेगमेन्ट पनि रहेको छ, रमाइला गीत सङ्गीतहरू पनि छँदै नै छन्, अनि हाम्रो श्रोताहरूले अनुरोध गर्नुभएको गीत सङ्गीतहरू पनि बजाउने कोसिस पनि गर्ने नै छौँ। हजुर, निरन्तर त सुन्दै पनि गर्नुहोला। अबको बसाइमा भने अर्को गीत सुनिहालौँ, एकदेव लिम्बूको तिम्रो मुस्कान, अनि फेरि एकछिनको बसाइपछि भने चाहिँ हाम्रो अर्को श्रोताको गीतहरू बजाउने नै छु। तसर्थ प्रतीक्षा भने साँस्दै गर्नुहोला, अबको बसाइमा यो सुनेर भने रमाइलो गर्नुहोला।

0: हुन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छ। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

Roger Sobin, Raiku, Gurasaku, Fedamuni. So that Robamane like a Halawazak Hamra segment, Tarfa Food and Culture, Antargat Mani Malaza, Nepali Chia, Saskritiko Barimani, Alikati Kurakanimani, Lira Isaki too. So that you chia take you live to pay for that the matter no vera you have now, Vitkato, Thagai Mutoni Satyu, and it here is some mandaru, journey out of madam anyway, and you to chia Kairazanus now, and in Nepali Wakil in a Hamro. आतिथ्य पनि झल्काउनमा मद्दत गर्छ। सदर बिहान उठ्ने बित्तिकै धेरै मानिसको दिनचर्याबाट नै सुरु हुन्छ। घरमा होस्, पसलमा होस् या कार्यालयमा चिया बिना दिन एकदम अधुरो पनि लाग्ने गर्छ। विशेष गरी नेपालमा त झन् कुरै नै नगरौँ। नेपाली दुध चिया संसारभर एकदमै चर्चित पनि छ। दुध चियापत्ती चिनी र अदुवाको मिश्रणले बनेको तातो चियाले शरीर मात्रै होइन मन पनि तताउनमा मद्दत गर्छ। हाम्रो समाजमा चिया पिउने आफ्नै संस्कृति पनि छ। गाउँघरमा पाहुना आउँदा सबैभन्दा पहिले चिया दिइन्छ। साथीभाइ भेट हुँदा चिया पिउने हो भन्ने कुरा सामान्य जस्तै पनि भइसकेको छ। हुन त कतिपय मानिसका लागि चिया गफ गर्ने बहाना पनि हो। चिया पसलहरूमा राजनीतिदेखि खेलकुदसम्मका चर्चा पनि चलिरहेका हुन्छन्। त्यसैले चिया पसललाई चाहिँ कतिपयले सानो संसद पनि भन्ने गर्छन् भनेर भनिन्छ। श्रोताहरू, यो थियो चियाको अलिकति कुराकानीहरू। हुन त हो होइन कति धेरै यो नेपालमा त झन् धेरै नै एकदमै चियाहरू, यो उमालेको चिया, दुध, चियापत्ती, यो अदुवाहरूको मिश्रण बनाएर चाहिँ बनाइन्छ, जुन चिया एकदमै मिठो पनि हुन्छ। मलाई चाहिँ त्यो अलिकति चियाको सन्दर्भमा थोरै जोड्न मन लाग्यो। मलाई चाहिँ त्यो नेपालतिर पाउँछ नि कुनै कुनै दोकानहरूमा चाहिँ एकदमै त्यो दुधहरू डढाएर बनाएको चिया हुन्छ नि, त्यो चिया चाहिँ मलाई एकदमै पिउनमा चाहिँ एकदमै रमाइलो लाग्छ। अनि म कहिलेकाहीँ नेपालहरू गएको बेला भने त्यो खालको चिया चाहिँ वर्ष खोजी खोजी चाहिँ पिउने गर्छु है। त त्यो चाहिँ मेरो एकदमै फेभरेट चिया अन्तर्गत चाहिँ पर्न जान्छ। अब पनि यो चियाको त कुराकानी रहिने रह्यो, अब पनि यो अलिकति यो चियाको संस्कृतिको कुराहरू पनि गरौँ न त। जस्तो कि नेपालमा चाहिँ यो चिया संस्कृतिको कुरा गर्दा चाहिँ इलामको नाम पनि छुट्याउनै मिल्दैन। इलाम नेपालको प्रमुख चिया उत्पादन क्षेत्र पनि रहेको छ। त्यहाँका हरियाली बगान र सुगन्धित चियाले भने देशभित्र मात्र होइन विदेशमा पनि राम्रो पहिचान चाहिँ बनाएको छ। अनि अहिले आएर नेपाली अर्ग्यानिक चियाको माग भने अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दै गएको छ। श्रोताहरू, यसले चाहिँ नेपाली किसान र पर्यटन दुवैलाई एकदमै फाइदा पनि पुर्याइरहेको छ। अब भने मैले अलिकति चियाको त कुराकानी गरेर आधुनिक पुस्ता र चिया बिचको पनि अलिकति छलफल गरिहालौँ है त। पहिले चाहिँ यो सामान्य दुध चिया बढी लोकप्रिय थियो, तर अहिले भने यो युवा पुस्तामा चाहिँ ग्रिन टी, लेमन टी, मसला चिया र बबल टी जस्ता नयाँ स्वाद पनि लोकप्रिय भने भन्दै आएका छन्। क्याफे संस्कृतिको विकाससँगै चिया पिउने शैली पनि परिवर्तन हुँदैछ, तर जे परिवर्तन आए पनि नेपालीहरूको चियाप्रतिको माया भने चाहिँ उस्तै पनि रहेको छ। श्रोताहरू, यो आधुनिक पुस्ताहरूले चाहिँ मैले अघि पनि भनिहालेँ, आफ्नो अलिकति हेल्थ कन्सियस भएर पनि होला, अब त्यो दुध चियाहरू धेरै पिउनु हुँदैन भन्ने एउटा मान्छेले सोचि पनि सकेको छैन। त्यसको हुन त हो, त्यसको बेफाइदा पनि धेरै नै छन्। त्यही भएर अहिले युवा पुस्ता माझमा चाहिँ उमालेको चिया, यानि कि दुध हालेको चिया भन्दा पनि ग्रिन टी, लेमन टी, यो मसला चियाहरू चाहिँ एकदमै लोकप्रिय भने भन्दै पनि आइरहेको छ। जे होस्, यो पनि एक पक्षले हेर्दा राम्रो कुरा हो, किनभने अलिकति आफ्नो हेल्थलाई जे कुराले फाइदा हुन्छ त्योतिर चाहिँ मोडिनु नै एकदमै यो अझै फाइदाको कुरा हो भन्न चाहिँ मन लाग्यो है त। अनि अब भने यो मैले अघि पनि अलिकति कुरा गरेँ, यो क्याफे पनि संस्कृति विकाससँगै यो चिया पिउने शैलीहरू पनि परिवर्तनहरू भइरहेको छ, तर जति नै परिवर्तन भए पनि नेपालीहरूको चियाप्रतिको माया भने चाहिँ एकदमै उस्तै छ, यानि कि गाढै छ है भनेर चाहिँ भन्न मन लाग्यो। अब यो त त्यो आधुनिक पुस्ता र चिया बिचमा अलिकति के कस्तो कुराहरूको फरक थिए भन्ने बारेमा मैले अलिकति भनि पनि सकेको छु भने, अलिकति यो चिया चाहिँ अहिले हाम्रो संस्कृतिसँग पनि जोडिएको एउटा भावनामा चाहिँ जोडिएको भावना हुन्छ है भन्दा चाहिँ फरक नपर्ला। किनभने नेपाली समाजमा चाहिँ एकदमै दुःख सुखको क्षणहरूमा पनि चिया सिधै साथमा हुन्छ, सधैँ, माफ गर्नुहोला, कहिले परिवारसँग, कहिले साथीभाइसँग, त कहिले एक्लै बसेर पनि मानिसले चियामा आनन्द खोज्ने पनि गर्छन्। अनि सानो कप चियाले कहिलेकाहीँ ठुलो सम्बन्ध जोड्ने काम पनि गर्छ। त्यही भएर त चियाका कति धेरै फाइदाहरू हुन्छ नि श्रोताहरू। हुन त मैले यो फाइदाको कुरा चाहिँ आफ्नो हेल्थलाई लिएर होइन कि यो सामाजिक हाम्रो हुन्छ नि कार्यहरू गर्दा भेटघाटमा चाहिँ कति यसले कुराहरू हाम्रो संस्कृतिसँग जोडिएको छ भन्ने आधारमा चाहिँ मैले अलिकति कुराहरू पनि राखेँ।
त्यसैले श्रोताहरू, चिया चाहिँ केवल पेय पदार्थ मात्र नभएर यो नेपाली जीवनशैली, आत्मीयता र संस्कृतिको एउटा महत्त्वपूर्ण हिस्सा पनि रहेको छ। अनि आजको यो फुड एन्ड कल्चर सेगमेन्टमा चाहिँ मैले चियाको विषयमा अलिकति कुराकानीहरू लिएर आएकी थिएँ। जस्तो कि पहिलादेखि हाम्रो नेपाली समाजमा चिया कतिको एकदमै लोकप्रिय छ, अनि यसले अहिले आधुनिक पुस्तालाई कतिको फरक गरेको छ, अनि यसले कतिसम्म चाहिँ हाम्रो संस्कृति यानि कि हाम्रो समावेशीमा चाहिँ कति यसले भूमिका निभाएको छ भन्ने बारेमा मैले अलिकति कुराकानीहरू राखेँ। अनि भन्न पनि चाहे तपाईँहरूलाई श्रोता, तपाईँहरूलाई चाहिँ नेपाली चियाको चाहिँ कुन स्वाद मनपर्छ हामीलाई अवश्य पनि सुनाउनु होला। मैले चाहिँ हजुरलाई अघि भनिसकेको छु है, मलाई चाहिँ एकदमै त्यो डढेको दुधको चिया चाहिँ एकदमै मनपर्छ, जुन बासना पिउँदाखेरिको आनन्द एकदमै मिठो अनि एकदमै रमाइलो लाग्छ। अनि तपाईँहरूले चाहिँ कुन स्वाद मनपर्छ हामीलाई अवश्य पनि सुनाउनु होला भन्दै आजको हाम्रो यो फुड एन्ड कल्चर सेगमेन्टमा चाहिँ मैले चियाको विषयमा कुराकानी भने गरि नै सकेको छु। पक्कै पनि तपाईँलाई रमाइलो लागेन होला भन्दै फेरि अर्को गीततर्फ लागौँ। गीत रहेको छ टाटन रुमाल सुमित्र बुढा मगर र गोपालपुन मगरको।

हजुर सुनिसक्यो टाटन रुमाल। अब भने ब्रुनेमा पनि हेर्दा हेर्दै दिउँसोको 12 बज्नलाई 6 भन्दा 7 मिनट जस्तो मात्रै बाँकी पनि रहेको छ। हामी पनि हेर्दा हेर्दै दोस्रो घन्टाको अन्त्यमा पनि पुगिनै सकेका छौँ, तर पनि केही छैन, अझै पनि हामीसँग तेस्रो घन्टा भएको जानकारी पनि गराउँछु। श्रोताहरू त्यस्तै गरेर हाम्रो माझ भने अर्को हाम्रो नियमित श्रोता पनि उपस्थिति जनाइसक्नु भएको छ। उहाँ हुनुहुन्छ शेर्पा चुलदिमजी। उहाँले भन्नुहुन्छ, नमस्कार गुड मर्निङ सिस्टर भन्नुभएको छ। नमस्कार तपाईँलाई पनि। म साउथ कोरियाबाट ड्युटी गर्दै तपाईँको लभली प्रोग्राम सुन्दैछु। यहाँ भने एकदमै घमाइलो भइरहेको छ। आज यहाँको मौसमको कुरा गर्नुपर्दा 25 डिग्री सेल्सियस रहेको छ र तातो अनि घमाइलो भइरहेको छ भनेर भन्नुभएको छ। भनेपछि अरू बेला तपाईँले एकदमै स्नो परिरहेको छ, जाडो छ भन्नुहुन्थ्यो, आज चाहिँ एकदमै मौसम घमाइलो रहेछ, इन्जोय गर्नुहोला। आज मलाई पानी मिठो मेरो हजुर इलाम बजारको भन्ने गीत सम्झनामा तपाईँ लगायत सम्पूर्ण नेपाली मित्र जनहरूलाई सुनाउन चाहन्छु। थ्याङ्क यू, हेभ अ नाइस डे भनेर भन्नुभएको छ। अबको बसाइमा भने हजुरकै रोजाइको पानी मिठो मेरो हजुर सञ्जीवनीको गीत सुन्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी तेस्रो घन्टामा भेट्नेछौँ प्रतीक्षा साँच्दै गर्नुहोला। अनि जुन तपाईँले सम्झेर मलाई पनि गीत सुनाउनको लागि अनुरोध गर्नुभएको छ त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो कार्यक्रमहरू सुन्दै गर्नुहोला, बेबेस गोर्खा रेडियोलाई पनि माया गर्नुहोला भन्दै अबको बसाइमा तपाईँले नै रोज्नुभएको यानि कि शेर्पा चुलदिम दाईको अनुरोधको यो मिठो गीत।

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: विश्वकप फुटबलमा कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। समूह केमा रहेको कोलम्बियाले कङ्गोमाथि 1-0 जित निकाल्दै नकआउटमा प्रवेश गरेको हो। हारे पनि कङ्गोको लागि अझै नकआउटमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ। यस्तै समूह एलमा क्रोएसियाले पनामा विरुद्ध 1-0 जित निकालेको छ। क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टी भिदिमेरको गोलमा क्रोएसिया विजय भएको हो। पहिलो खेलमा क्रोएसिया इङ्ल्यान्डसँग पराजित भएको थियो। समय एलकै राति भएको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। विश्वकपमा पोर्चुगलले उज्बेकिस्तानमाथि शानदार 5-0 जित निकालेको छ। समय के अन्तर्गतको पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्नुभयो। जितसँगै पोर्चुगलसम्म केको अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा छ। समय चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। रोनाल्डोले लगातार 6 फिफा विश्वकपमा गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ।
4: फिफा विश्वकपको समूह के अन्तर्गत उज्बेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाउनु भएको हो। रोनाल्डोले सन् 2006 दुई हजार छब्बीससम्म लगातार 6 विश्वकप खेल्दा 6 विश्वकपमा गोल गर्नुभएको छ। यसअघि समूहको पहिलो खेलमा कङ्गो विरुद्ध गोल गर्न असफल रोनाल्डोले उज्बेकिस्तान विरुद्ध 6 मिनटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भयो। रोनाल्डोले सन् 2006 डेब्यू विश्वकपमा 1 गोल गर्नुभएको थियो भने सन् 2010 र 2014 पनि 1-1 गोल गर्नुभएको थियो। यस्तै सन् 2018 पनि स्पेन विरुद्ध ह्याट्रिक सहित 4 गोल गर्नुभएको थियो। सन् 2022 1 गोल गर्नुभएको थियो भने हाल अमेरिकामा भइरहेको विश्वकपमा पनि अहिलेसम्म 2 गोल गर्नुभएको छ। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी समेत बन्नु भएको छ। उहाँले 41 वर्ष 138 दिन हुँदा उज्बेकिस्तान विरुद्ध गोल गर्नु भएको हो। यसअघि क्यामरनका रोजर मिलाले 42 वर्ष 39 दिनको हुँदा सन् 1994 विश्वकपमा रसिया विरुद्ध गोल गर्नु भएको थियो।
3: अमेरिका पुर्याएका नेपालका दुईवटा मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क नेपाली महावाणिज्य दूतावासमा आयोजित समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्य देवीका मूर्तिको स्वामित्व हस्तान्तरण गरेको हो। दूतावासले जारी गरेको विज्ञप्ति अनुसार 13 शताब्दीको काँस्य पद्मपाणीको मूर्ति काठमाडौँ थम्बहिल विक्रमशील महाविहार भगवान बालको अनुपम कलाकृति मानिन्छ। मूर्तिको अन्तिम सर तस्विर सन् 1971 लिएको अभिलेखमा उल्लेख छ। सो मूर्ति सन् 1971 र 1977 बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको ठानिन्छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति सन् 1969 र 1983 बीच कुनै समय अमेरिका लगिएको अनुमान गरिएको छ। पछि यो मूर्ति न्युयोर्क महानगरीय सङ्ग्रहालयबाट बरामद गरिएको थियो। हस्तान्तरणपछि त्यो दुवै सम्पदालाई भोलि नेपाल पठाइनेछ। लोपनमुख राउटे समुदायको संख्या घट्दै गएपछि उनीहरूलाई जोगाउन कर्णाली प्रदेश सरकारले राउटे नीति ल्याएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
5: करिब 20 वर्षको अवधिको तथ्याङ्कलाई हेर्ने हो भने राउटेको संख्या 618 झरेर अहिले 134 खुम्चिसकेको छ। सामाजिक सुरक्षा भत्ताले मदिरा खाने, बाहिरी हस्तक्षेप र उचित स्वास्थ्य सेवा नपाउँदा राउटे समुदाय नास्तिन थालेपछि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 जारी गरेको हो। यो नीतिले राउटेको पहिचानलाई जोगाउने मात्र नभएर अधिकारलाई समेत समेट्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको भनाइ छ।
6: पहिले त राउटेले जोगाउनु पर्यो, यिनीहरू मानव हुन् र यिनीहरूलाई जोगाउनको लागि भाइ हस्तक्षेप अलिक बढी हो। राउटे बस्तीमा अरू हामी गएर राउटे गएर मस्ती गरेका भिडियो पनि हेर्नुभएको कार्यवाही भएको छ।
5: नीतिमा राउटे बस्तीमा अनधिकृत प्रवेशमा रोक लगाइएको छ भने समुदायमा मदिरा बिक्री वितरण र सेवनमा पनि कडाई गरिएको छ। त्यस्तै घुम्ती स्वास्थ्य शिविर मार्फत निशुल्क उपचार, उनीहरूकै इच्छा अनुसारको अस्थायी बसोबासको व्यवस्थालाई नीतिमा प्राथमिकतामा राखिएको छ। सरकारको नीतिपछि राउटे समुदाय पनि खुसी छन्। राउटे मुखिया बिरबहादुर साई: कल्याण, राजकोटी र शुभमसी गोत्रका यी राउटे समुदायहरू खेतीपाती गर्न र स्कूल जान मान्दैनन्। त्यसैले सरकारले उनीहरूको सिपलाई अन्नसँग साट्ने पुरानो परम्परागत पेसालाई जोगाउँदै आधुनिक संसारसँग सुरक्षित तहरले जोड्न खोजेको देखिन्छ।
3: चालु आर्थिक वर्षको 11 महिनामा 25,55,99,00,000 बराबरका बिजुली गाडी किनिएको छ। भन्सार विभागले 10,845 विद्युतीय सवारी साधन आयात भएका जनाएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका गाडी आएका छन्। यो अवधिमा 5,65,00,000,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। 51 किलोवाटदेखि 100 किलोवाटका गाडी पनि आयात गरिएका छन्। बीएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफएस गोर्खा रेडियो हो।

श्रोताहरू, हामी भने हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा पनि प्रवेश भने गरि नै सकेका छौँ। म नूतन राईको साथमा समय पनि कति छिटो बितेर जाने जब तपाईँहरू हामीसँग हुनुहुन्छ, हाम्रो कार्यक्रममा सुनिदिनुहुन्छ, तपाईँहरूका रोजाइका गीत सङ्गीतहरू सुनाउने मौका हामीले पाउँछौँ, तब समय गएको नि पत्तै पनि हुँदैन। अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, अहिले भने ब्रुनेमा दिउँसोको 12:10 पनि गइ नै सकेको छ, अनि युकेमा पनि बिहानको 5:10 भइ नै सकेको छ, अने काठमाडौँ यानि कि नेपालमा भने चाहिँ बिहानको 10:05 मात्रै बाँकी पनि रहेको छ। हुन त सबैजना एकदम व्यस्त हुनुहुन्छ होला युकेमा, यानि कि लन्डनका हाम्रो श्रोताहरू नाइट ड्युटी गर्दै हाम्रो कार्यक्रम सुन्दैछौँ भनेर पनि भन्नुभएको थियो। अब बिहान पनि भइसकेको छ, सबैजना बिहानको अब कामहरू जानमा तर्खर पनि हुनुहुन्छ होला। अनि हाम्रो ब्रुनेका श्रोताहरू भने चाहिँ 12:10 यानि कि अब सबैजना व्यस्त हुनुहुन्छ होला, लन्चको तयारी पनि गर्दै हुनुहुन्छ होला, कतिजना भेटघाटको लागि पनि ग्यादरिङ चिया कफीको लागि पनि जाँदै हुनुहुन्छ होला। तर जे होस्, सबैजनाको दिन चाहिँ एकदमै शुभ होस्, राम्रो छ है त। अनि नेपालमा हुने हाम्रो श्रोताहरू पनि अब बिहान भने चाहिँ खानपान पनि भइसक्यो होला, अनि आज के गर्ने कस्तो गर्ने भनेर सोच विचार पनि गर्दै हुनुहुन्छ होला। तर जे जस्तै भए पनि, जस्तो सुकै गरे पनि तपाईँहरूको दिन सबै सबैको एकदमै शुभसँग बितोस्। तपाईँले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको पहिलो गीत सुनिसक्नु भएको छ, सुशान्त केसीको सारङ्गी। अबको बसाइमा भने अर्को गीत रहेको छ, टिका पर्साईको माया लुकी लुकी।

हजुर श्रोताहरू, एकदमै ऊर्जा दिने प्रस्तुति भने सुनिसक्नु भएको छ टिका प्रसाईको माया लुकी लुकी। श्रोता, यो तेस्रो घण्टा अन्तर्गत भने चाहिँ आज हामी समसामयिक विषयहरूमा कुराकानी गर्ने नै छौँ, किनभने हाम्रो तेस्रो घण्टामा चाहिँ प्रायः जस्तो जुनै पनि कार्यक्रममा चाहिँ हामी समसामयिक विषयका कुराकानीहरू लिएर आउनेछौँ, तर कहिलेकाहीँ चाहिँ इन्टरभ्यूहरू हुँदा भने चाहिँ हामी समयको अभावले गर्दा कुराकानीहरू गर्न पाएका हुँदैनौँ। तर मैले हिजोसम्म अस्तिदेखि लगातार इन्टरभ्यूहरू बजाइरहेको थिएँ, तर आज भने चाहिँ मैले समसामयिक विषयमा नै केही कुराहरू गर्ने कोसिस चाहिँ गरेकी छु। त यानि कि आज चाहिँ अलिकति धेरै इन्टरभ्यू भन्दा पनि अलिकति गफ आफ्नै गरौँ, केही चाहिँदो कुराहरू या त केही जानकारीमूलक कुराहरू नै राखौँ न त भन्ने हिसाबले चाहिँ आज भने मैले समसामयिकलाई नै लिएर आइसकेको छु। तसर्थ हाम्रो कार्यक्रम निरन्तर चाहिँ सुन्दै गर्नुहोला, एकछिन पश्चात तपाईँहरूले पक्कै पनि सुन्न भने पाउनुहुनेछ। श्रोताहरू, अब लागौँ अर्को गीत, सुबोध केसीको म हराए।

0: यो BFBS गोरखा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोरखा रेडियो हो।

हजुर बेरी हजुर सुरज पण्डित र मेलिना राईको. अब भने हामी समसामयिकतर्फ नै लागिहालौँ. मैले भने अहिले लिएर आइसकेको छु बिहान गर्ने सानो गल्तीले भने निम्त हुन सक्छ हृदयघात, यानि कि आज भने मैले अलिकति स्वास्थ्य सम्बन्धी नै सानोतिनो कुराहरू भने लिएर आइसकेको छु. सोधेर अब भने जानु है त यो बिहान गर्ने कस्तो खालको बानीहरूले चाहिँ हृदयघात हुँदो रहेछ त. धेरै जसो मानिसहरूलाई चाहिँ लाग्न सक्छ कोलेस्ट्रोल बढ्नाले, रक्तचापको कारण, वा खानपानको गल्ती र तनावले गर्दा भने हृदयघात हुन्छ. तर कुरा यति मात्र होइन, बिहानको समयमा गरिने एउटा सानो गल्ती ठूलो समस्याको कारण पनि बन्न सक्छ. जस्तो कि हृदयघात हुनुका कारणहरूमा अचानक रक्तचाप बढ्नु, अक्सिजनको प्रवाह कम हुनु र रक्त धमनीहरूमा प्लक वा रगतका ढिक्का जम्नु समावेश छन्. र यी समस्याहरूलाई बिहानको एउटा गल्तीले भने बढाइदिन्छ. अनि यस्तो अवस्थामा यहाँ जान्नुहोस् त्यो कुन गल्ती हो जसका कारण भने हृदयघात हुन सक्छ. बिहानको समयमा गरिने एउटा गल्ती हृदयघातको कारण पनि बन्न सक्छ. यो गल्ती हो बिहानको समयमा हतार हडबडी गर्नु, ओछ्यानबाट छिटो उठ्नु, एड्रेनालाइनको भरमा दौडनु, शरीरमा पानीको मात्रा ख्याल नराख्नु र सास फेर्ने गति भने बिग्रिनु. यसले भने मुटुमा तत्काल धक्का दिन्छ, जसको कारण चाहिँ हृदयघात हुने चाहिँ एउटा हुन्छ नि एउटा गल्ती चाहिँ बन्न जान्छ. यसका कारणहरूमा चाहिँ अचानक रक्तचाप यानि कि बिपीहरू बढ्नु, अक्सिजनको प्रवाह कम हुनु, रगत जम्ने सम्भावनाहरू बढेर जानु, होइन मुटु बिना कुनै वार्म अप जबरजस्ती फाइट मोडमा जान्छ अरे श्रोताहरू. अनि के गर्नुपर्छ त भन्दाखेरि चाहिँ बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चाहिँ एकदमै यो पानीहरू पिउनुपर्छ अरे. पानीहरू पिउने कोसिस गर्नुहोस् कि तपाईँ एक्कासी नउठ्नुहोस् रे, बरु बिस्तारै दिनको सुरुवातहरू गर्नुहोस्. कम्तीमा पनि तीन पटक चाहिँ गहिरो सासहरू लिने कोसिस पनि गर्नुहोस् अनि आफ्नो मुटुलाई चाहिँ दुईदेखि तीन मिनट समय दिनुहोस् ताकि त्यो स्थिर हुन सकोस्. अनि आफ्नो दिनलाई चाहिँ बिना तनाव सुस्त गतिमा भने सुरु गर्नुहोस् भनेर भनिएको छ. अनि हृदयघात आउनु अघिका चेतावनी या सङ्केतहरू चाहिँ के हुन सक्छन् भन्दा चाहिँ हृदयघात हुनु अघि चाहिँ छातीमा चाहिँ एकदमै बेचैनी महसुस हुनु, छातीमा भारीपन, दबाव र दुखाइ महसुस हुनु, अनि यसका साथै काँध, घाँटी र बङ्गरामा पनि दुखाइ हुन सक्छ भनेर भनिन्छ. प्रायः जसो शरीरको देब्रे भागमा यो बढी नै हुन जान्छ, सास फेर्न गाह्रो हुन्छ र चिसो पसिनाहरू पनि आउन सक्छ. महिलाहरूमा चाहिँ हृदयघात हुनु अघि धेरै थकान, वाकवाकी, बान्ता हुनु, लाग्नु, पिठ्यु वा बङ्गरा दुख्ने र चक्कर लाग्ने जस्ताहरू पनि यस्ता लक्षणहरू पनि देखिन सक्छन् भनेर भनिएको छ. श्रोताहरू, यो त थियो आजको समसामयिक विषय अन्तर्गत भने चाहिँ मैले अलिकति आफ्नो हेल्थ यानि कि हृदयघातको बारेमा भने चाहिँ अलिकति चर्चा परिचर्चा भने गरि नै सकेको छु. हुन त अहिले कति ठाउँमा चाहिँ एकदमै यो हुन्छ नि मान्छेहरू चाहिँ कलिलो उमेरमै होइन एकदमै हृदयघातको कारणले चाहिँ निधनहरू भयो भन्ने समाचार पनि सुनिरहेका हुन्छौँ. तर यो हृदयघात चाहिँ खास गरी के कारणले पनि हुनसक्छ भन्ने विषयमा चाहिँ मैले अहिले भनि पनि सकेको छु. जस्तो कि बिहान चाहिँ हामी एकदमै अचानक झरक झुरुक उठ्ने बानी होइन, अनि एकदमै यो उठेपछि चाहिँ अलिकति रेस्ट नगर्ने, पानीहरू नपिउने गर्नाले, अनि त्यसपछि अलिकति यो सासहरू चाहिँ अलिकति गाह्रो फेर्न गाह्रो हुँदा हामीले त्यसबारेमा चाहिँ अलिकति के भन्छ अवेर नहुँदाखेरि अथवा त्यसलाई चाहिँ ध्यान नदिँदाखेरि चाहिँ यस्तो कुराहरू पनि एकदमै हुन जान्छ भनेर पनि मैले अहिले भनि नै सकेको छु. त्यही भएर चाहिँ यो हामीले चाहिँ बिहान उठ्दा चाहिँ एकदमै हुन्छ नि यो अचानक उठ्दा चाहिँ मैले अघि अलिकति सन्दर्भ पनि जोडिहालेँ होइन, रक्तचापहरू पनि बढेर जान्छ अरे, अक्सिजनको पनि प्रभावहरू एकदमै कमहरू हुन्छ भन्ने चाहिँ कुराहरू भनेको थिएँ. त्यही भएर हामीले चाहिँ बिहान उठ्ने बित्तिकै चाहिँ हामीले एकदमै हुन्छ नि केही कुराको चाहिँ ढिलो भयो भनेर हस्याङ फस्याङ गर्नुभन्दा चाहिँ मजाले बरु समयमै उठ्ने, अनि उठ्ने बित्तिकै सबैभन्दा पहिला चाहिँ एकदमै मनतातो पानीहरू लिने,
अनि त्यसपछि कम्तीमा चाहिँ तीन पटक हामीले गहिर सासहरू लिने, आफ्नो दिनहरूलाई चाहिँ एकदमै तनाव नगर तनाव खालको नबनाउने, एकदमै हुन्छ नि आरामसँगले चाहिँ सुरुवातहरू गर्ने भनेर पनि भनिएको छ। अब यसको चेतावनीहरू, हृदयघात आउनुभन्दा अगाडिका चेतावनीहरू के कस्ता छन् भन्ने बारेमा मैले अघि पनि भनिसकेको छु। थकानहरू लाग्ने, वाकवाकी हुने, स्पेसली यो देब्रे छातीहरू भारीपन हुने, दुख्ने कुराहरू मैले भनि नै सकेको छु। त्यही भएर श्रोताहरू, बिहान उठ्दाखेरि चाहिँ अलिकति आफूलाई टाइम दिनुहोस्, बरु ढल्किराख्नुहोस् होइन, बरु मोबाइल एकछिन भए पनि चलाउनुहोस्। हुन त मोबाइल चलाउनु भनेर मैले प्रोत्साहन त गरेको होइन, तर झाराकझुरुक उठेर चाहिँ एकदमै हस्याङ फस्याङ गर्दै कामहरूतिर लाग्नुभन्दा, कामहरू सुरुवात गर्नुभन्दा चाहिँ बरु अलिकति समयभन्दा अगाडि उठ्ने, रिल्याक्स गर्ने होइन, मन तातो पानीहरू पिउने, त्यसले चाहिँ एकदमै धेरै फाइदा दिने गर्दो रहेछ। अनि यसले गर्दा भने चाहिँ हामीले सायद हृदयघातलाई चाहिँ अलिकति नियन्त्रणहरू गर्न सक्छौँ भन्ने बारे चाहिँ मैले बुझेँ। आशा छ हजुरले पनि केही न केही चाहिँ पक्कै पनि बुझ्नुभयो होला। यस्तै कुराहरू अझै पनि हाम्रो कार्यक्रम अन्तर्गत रहेको नै छ श्रोता। अब लागौँ अर्को गीततर्फ।

हजुर, सुजन चापागाई र सुनिता थेगिमको मखमली। श्रोताहरू, तपाईँहरूलाई आजको हाम्रो मझेरी कार्यक्रम कस्तो लाग्दैछ? आज बुधबार पनि भइसकेको छ, अब भोलि र पर्सिदेखि भने चाहिँ विकेन्ड पनि सुरु हुन्छ। सबैजना एकदमै बिजी लाइफमा हुनुहुन्छ होला, तर केही छैन, भोलि बिहिबार एक दिन हो, अनि शुक्रबारदेखि भने चाहिँ विकेन्डको सुरु हुन्छ है। तपाईँहरूको आफ्नो समय बिताउने, आफूले आफूलाई टाइम दिने अनि रेस्ट गर्ने, त्यही भएर धेरै दिन बाँकी छैन है श्रोताहरू, त्यही भन्न चाहे। अनि तपाईँहरूलाई आज हाम्रो बुधबारको यो समयमा हामीले बजाएका गीत सङ्गीतहरू, हामीले राखेका कुराकानीहरू, यो मझेरी कार्यक्रम अन्तर्गत चाहिँ कस्तो लागिरहेको छ, आशा छ पक्कै पनि सुनेर इन्टरटेनमेन्ट यानि कि रमाइलो पनि भइ नै रहेको होला भनेर मैले आशा चाहिँ गरेको छु। हुन त हामीले हाम्रो कार्यक्रम अन्तर्गत विभिन्न विधाका गीत सङ्गीतहरू बजाउने नै कोसिस गरेका हुन्छौँ, पुराना नयाँ लोकभाका सबै सबैलाई समेट्ने कोसिस चाहिँ गरेका हुन्छौँ। तर कहिलेकाहीँ भने हुन त मैले भनि पनि राखेको हुन्छु, यदि तपाईँहरूको आफ्ना रुचेका गीत सङ्गीतहरू सुन्न मन छ या हामीले बजाएका गीत सङ्गीतहरूमा रुचि भए पनि अझ योभन्दा यो गीत बस्दै हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ अवश्य पनि आएर हामीमा जोडिनुहोला भनेर पनि भन्न चाहे। अब लागिहालौँ अर्को गीततर्फ, आस्था बेन्डको हर्प।

गोर्खा रेडियो फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट युके

हजुर, एकदमै सुन्दर प्रस्तुति तारा प्रकाश लिम्बु र प्रविष अधिकारीको के साँच्चै तिमी। श्रोताहरू, अब भने हाम्रो ब्रिटिस प्रोसेस ब्रुनाईका श्रोताहरूको लागि, यानि कि हाम्रो परिवारहरूको लागि रहेको छ यो चाहिँ। आरजीआर बर्थडे हुन गइरहेको छ 1 जुलाईमा चाहिँ। सबैजना सायद यो बारेमा थाहा नै पाइसक्नु भएको होला। अनि त्यही दिनको बेलुका नाइटमा चाहिँ नाक्छोङ नेपाली चलचित्र भने लाग्नेवाला छ है। त यो चाहिँ चिटच्याट कम्युनिटी हलमा। तपाईँहरू चाहिँ यदि टिकट पाउनु भएको छैन भने चाहिँ तपाईँहरूले आफ्नो कम्पनीमा पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ, अथवा वेलफेयर टिमलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अनि हाइपमा पनि टिकटहरू चाहिँ राखिएको छ। अहिलेसम्म पाउनु भएको छैन भने पक्कै पनि आफ्नो सिनियरहरूलाई चाहिँ कन्ट्याक्ट गर्न चाहिँ नबिर्सिनुहोला। अनि त्यो दिन चाहिँ तपाईँले मुभी हेर्दै ड्रिङ्क्सहरू पनि अथवा अरू केही खानेकुराहरू पनि सायद दिदी बहिनीले राख्नुहुन्छ होला, त्यो पनि खाँदै यो नेपाली चलचित्र नाक्छोङको चाहिँ इन्जोय पनि गर्न भने सक्नुहुनेछ। श्रोताहरू, यदि समय मिल्यो पक्कै पनि आउनुहोला, आउने कोसिस पनि गर्नुहोला। हुन त तपाईँलाई लाग्न सक्छ यो नाक्छोङ भनेको चाहिँ के होला, यो कस्तो खालको नाम हो जस्तो लाग्छ होला, तर यो चाहिँ एउटा राईहरूको, यानि कि राई भाषाबाट चाहिँ भनिएको शब्द हो। यो चाहिँ धामीहरू हुन्छ, धामीहरूलाई चाहिँ राईको भाषाबाट चाहिँ नाक्छोङ भनेर चाहिँ भनिएको है। त यो चाहिँ मिलन च्याम्स राई दाईले चाहिँ बनाउनु भएको फिल्म हो। अनि भनिएको छ त्यो दिन चाहिँ मिलन च्याम्स दाई पनि पक्कै पनि सहभागिता जनाउनुहुनेछ, आउनुहुनेछ। त्यही भएर तपाईँहरू चाहिँ आफ्नो एकदमै बिजी हुनुहुन्छ भने पनि समय निकाल्नुहोला, अनि यो मुभीलाई चाहिँ एकदम साथ अनि माया पनि दिनुहोला भनेर पनि भन्न चाहे। अनि रमाइलो पनि गर्नुहोला, किनकि मुभीमा चाहिँ सायद अब केही न केही यो परिवेशहरूको कुराहरू राखिएको होला। त्यही भएर यो नाम पनि अलिकति भिन्न पनि छ, अनि सायद यो राई समुदायको परिवेशको हो कि जस्तो चाहिँ मलाई अलिकति मैले चाहिँ अलिकति अनुमान लगाएको छु, तर पक्कै भने चाहिँ के हो थाहा छैन। म पनि त्यो दिन चाहिँ अवश्य पनि हेर्न जाने तर्खरमा भएको छु। अनि सबैजना आउनुहोला, सबैजना त्यही समयमा पक्कै पनि भेटौँला। श्रोताहरू, अब भने ब्रुनाईमा दिउँसोको 1 बज्नुको लागि चाहिँ 12 मिनट जस्तो पनि बाँकी नै रहेको छ। अनि हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पनि अन्त्यतिर छुना छुना लागि नै सकेका छौँ। माफ गर्नुहोला, दोस्रो भन्दा तेस्रो घण्टा भन्नुपर्छ। पहिलो र दोस्रो घण्टा पनि बिति नै सकेको छ, अनि तेस्रो घण्टा पनि छुना छुना लागेको छ। तर पनि केही छैन, अझै पनि भोलि र पर्सि बाँकी नै रहेको छ। भोलि पर्सि अनि म सोमबारको दिन चाहिँ तपाईँहरू माझ मझेरी कार्यक्रम लिएर भने उपस्थित हुने नै छु। अनि श्रोताहरू, तपाईँहरूको जानकारीको लागि मैले अस्तिदेखि पनि अलिअलि भनि नै रहेको छु, अब भने चाहिँ म यो ब्रुनाईको जुनसुकै भन्नाले पनि ब्रुनाईको लाइभ प्रोग्रामहरूमा चाहिँ म भने उपस्थिति हुने छुइनँ, किनभने मेरो चाहिँ अब यो महिना यानि कि जुनको लास्ट चाहिँ मेरो अन्तिम दिन हुनेछ। म पनि यो बेबेस ब्रुनाई छोडेर जाँदैछु, युकेतिर प्रस्थान गर्दैछु। त्यही भएर सायद यो मझेरी चाहिँ अब आउने सोमबार चाहिँ मेरो अन्तिम सो पनि हुनेछ। अनि एकदमै तपाईँहरूमा अब यो कार्यक्रम सञ्चालन गर्दै तपाईँहरूमा चिनिने मौकाहरू पाएको छु। तपाईँहरूलाई छोडेर जाँदा, यो कार्यक्रमलाई छोडेर जाँदा भने पक्कै पनि नरमाइलो त लागेको नै छ, तर पनि के गर्ने, यो भनेको एउटा हुन्छ नि एउटा जिन्दगीको रीतै नै होइन। कहिले कहाँ कहिले कहाँ पुग्नु नै पर्ने हुन्छ, सधैँभरि आफूले चाहेको पुरा पनि नहुन सक्छ। तर पनि केही छैन, कहीँ न कहीँ कुनै न कुनै माध्यमबाट भने अवश्य पनि हामी एकअर्कामा जुन चिन्जन भए त्यो सम्बन्ध भने रहि नै रहनेछ भन्दै फेरि पनि लागिहालौँ अर्को हिन्दी गीततर्फ, सचेत तण्डनको बेख्याली।

हजुर, यो थियो एकदमै रमाइलो हिन्दी गीत। श्रोताहरू, त्यसै गरेर हामी पनि हाम्रो कार्यक्रम मझेरीको अन्त्यमा पनि आइ नै सकेको छौँ। यानि कि ब्रुनाईमा भने दिउँसोको 1 बजेलाई अब 5 मिनट मात्रै बाँकी पनि रहेको छ। अबको बसाइमा भने तपाईँले कुराउनीबाट कालीप्रसाद बास्कोट र सोमिया बराइलीको गीत पनि सुन्नुहुनेछ, अनि नेपालबाट फेरि पनि आउने समाचार चाहिँ सुन्न भने सक्नुहुनेछ। तर पनि केही छैन, आज पनि मझेरी बुधबारको सायद रमाइलो भयो होला, रमाइलोसँगै बित्यो होला भन्ने मैले चाहिँ आशा गरेकी छु। अब भने भोलि पर्सि, यानि कि भोलि बिहिबार शुक्रबार अनि फेरि सोमबार भने म मझेरी कार्यक्रमसँगै उपस्थित पनि हुने नै छु। श्रोताहरू, अब भने मैले पनि बिदा माग्नै पर्ने हुन्छ। अहिलेसम्म जुन साथ समय दिनुभयो, सुन्नुभयो, यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। अनि जो जसले चाहिँ आज सहभागिता पनि जनाइदिनु भएको छ, तपाईँहरूलाई पनि मनैदेखि एकदमै धेरै धन्यवाद। अनि अब भने म नूतन राई पनि अनुमति माग्न चाहे, फेरि पनि भोलि म यही रेडियो मार्फत यही समयमा उपस्थित हुने नै छु। तबसम्मको लागि सबैजना एकदमै खुसी हुनुहोस्, सधैँ राम्रो बाटोतिर मात्रै लम्किरहनुहोस् हस्त। नमस्ते, बाई बाई, शुभ दिन।

0: सैन्य समुदायमा
1: भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो लहरको सतर्कता सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि विशेष अदालतको आदेशपछि हिरासतको पहिलो रात बिताउनु भएको छ। व्यवसायी दीपक भट्टसँग ठूलो रकमको कारोबार लगायत विषयमा अनुसन्धानका लागि अदालतले पौडेललाई हिरासतमा राख्न 7 दिनको म्याद दिएको छ। अदालतमा उहाँलाई हिरासतमा राख्ने विषयमा दुवै पक्षका वकिलले बहस गरेका छन्। पौडेल पक्षी वकिल सुजाता केसी
4: राडारमा राखेर रा अनुसन्धान हुँदैछ भन्ने जसले पोल गर्नुहुन्छ उहाँलाई न सहप्रतिवादी बनाइन्छ न त उहाँ कसै गरी त्यहाँ नेक्सेसमा हुनुहुन्छ। तर उहाँहरूले गरेकै बयानका आधारमा चाहिँ मित विष्णु प्रसाद पौडेललाई अनुसन्धानको सिलसिलामा 20 दिन अझै म्याद थपेर किन अनुसन्धान गर्नुपर्ने त? यो दफा 28 पनि निर्देशित गरेको त सम्पत्ति जफतसम्म हुने कुरा हो।
3: सरकारी वकिलका तर्फबाट बहस गर्ने अधिवक्ताले पौडेल उच्च पदस्थ व्यक्ति भइसकेका हुनाले मुद्दाको गम्भीरता धेरै हुने बताएका छन्।
5: नेपाल सरकारले प्रत्युत्तर गर्नुपर्ने अवस्था पनि रहेको छ र यस विषयमा अब प्रतिष्ठित व्यक्ति पनि हो वा त्यो भएको कारणले गर्दा त्यो कायमको गम्भीरता त्यसै बढ्छ भन्छ। हामीलाई हाम्रो कानुनले पनि के भन्छ भन्दाखेरि यदि कोही व्यक्ति चाहिँ ठुलो पद ओहदामा बसिसकेको अथवा त्यस्तो व्यक्तिहरू छ भने तसर्थ अनुसन्धान गर्नको लागि पनि सोही अनुसार चाहिँ म्याथअप गरी पाउनुलाई विनम्र अनुरोध गर्छु।
3: नेपाल पन्छी संरक्षण संघले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज संघको सहकारी तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ।
6: गणना 5 दिनसम्म चल्नेछ। गणनाका क्रममा वासस्थान आहारा संख्या आनी बानीका बारेमा अध्ययन गरिने संघका चरा विज्ञ हिरुलाल डगौराले बताउनु भएको छ। उहाँका अनुसार सन् 2014 निरन्तर रूपमा शुक्लाबाट राष्ट्रिय निकुञ्ज संघको सहकारीमा सुनौलो तोप चराको गणना हुँदै आएको छ। सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो। यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ। नेपालमा तोपचराका छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरेर 4 प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोपचरा संरक्षणका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ। यो चराको मुख्य वासस्थान शुक्लाफाटा राष्ट्रिय निकुञ्जको खासे मैदान हो। तराईका प्राकृतिक खासे मैदानको विनाश वासस्थानको संकुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चरा विज्ञ डगौराले बताउनु भएको छ। निकुञ्जमा गणनाका क्रममा सन् 2022 248 सन् 2023 211 2025 184 सुनौलो तोपचरा फेला परेका थिए। पछिल्ला वर्षहरूमा यसको संख्या घट्दो क्रममा छ।
3: डेङ्गी ज्वरोको फैलावट नरोकिएपछि श्रीलङ्कामा सेना तैनाथ गरिएको छ। अस्पतालहरूमा दैनिक 1000 भन्दा बढी बिरामी आउन थालेपछि राष्ट्रपति अनुराग कुमार दिशानायकको कार्यालयले सेना, नौसेना र वायुसेनाका अधिकारी खटिएको बताउनु भएको छ। यस वर्षमा लगभग डेङ्गीका 50,000 बिरामी रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छ। यसअघि सन् 2017 186,000 व्यक्तिमा संक्रमण पुष्टि गरिएकोमा 440 जनाको मृत्यु भएको थियो। अमेरिकी सिनेटले इरान युद्ध अन्त्य गर्न तथा फेरि हमला गर्नुअघि संसदको अनुमति लिन राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ। सिनेटमा बहुमत रिपब्लिकनहरूकै केही सदस्यको सहयोगमा डेमोक्राटहरूले 48 विरुद्ध 50 मत पाएका छन्। यस्तो निर्देशन तल्लो सदनबाट पनि पारित भइसकेको छ। प्रस्ताव पास गर्ने रिपब्लिकन मध्ये एकजना चक स्कुमर पनि हुनुहुन्छ।
7: Madam President, for years, Trump promised to put maximum pressure on Iran, but he ended up delivering maximum confusion, maximum chaos, maximum cost to the American people with his disastrous war. Every second this war continues, the costs to the American people go up.
3: दुवै सदनले निर्देशन दिए पनि राष्ट्रपति ट्रम्पका लागि यो बाध्यकारी भने हुने छैन। र विश्वकप फुटबलका समूह चरणका दुई खेल जित्दै कोलम्बिया नकआउटमा प्रवेश गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

एफबिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। एफबिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी पालनकर्ता देवता भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हामी पालनकर्ता देवताको रूपमा पनि भगवान विष्णुको उपासना गर्ने गर्दछौँ र मुक्तिदाता देवताको रूपमा पनि उहाँकै उपासना गर्ने गरिन्छ। त्यस्ता लक्ष्मीपति भगवान विष्णुले हामी सबैको निरन्तर रूपमा पालन रक्षण गर्नुहोस् र भगवत प्राप्तिको जो व्यवस्था छ, शान्तिको जो व्यवस्था छ, आनन्द प्राप्तिको जो महिमा छ, त्यतातर्फ अग्रसर हुने चित्तवृत्ति प्रदान गरी कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, वास्तवमा हामी चर्चाका योग्य विषयहरूको खोजी गर्दा गर्दै अल्मलिने गर्दछौँ, किनभने हाम्रो यो बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन रूपमा प्रसारण हुने यो शुभ जागरण कार्यक्रम जो नाम छ त्यो नामको जस्तै काम पनि होस् भन्ने हाम्रो चाहना हुन्छ, र त्यो चाहना पूर्तिका लागि हामी थोरै छटपटाउने पनि गर्दछौँ कहिलेकाहीँ कि आज यो कुन विषय कसरी प्रस्तुत गर्दा वास्तवमा हाम्रो उद्देश्य पूर्तिमा सहजता प्राप्त हुन्छ र त्यसले हामीलाई सन्तुष्टि दिन सक्छ। र वास्तवमा हरेक विषय हाम्रा लागि नयाँ छन् र हरेक विषय एउटा दार्शनिक र आध्यात्मिक चिन्तन बोकेर बसेका छन्, त्यसलाई हेर्ने दृष्टिकोणमा मात्रै फरक छ भनिएको छ, जसका दृष्टिकोणहरू शुद्ध छन्। हाम्रा दृष्टिकोण शुद्ध्याउनु छ, हाम्रा दृष्टिकोणहरूलाई परिमार्जन गर्नु छ, र हाम्रा दृष्टिकोणहरूलाई संसारका यी विभिन्नताबाट एउटै परमात्मा अथवा परमेश्वर जो सर्वशक्तिमान त्यो तत्त्व छ त्यसमा लगाउनु छ। वास्तवमा यही मनुष्यको काम हो भनिएको छ, र यही काममा हामी पनि विभिन्न प्रकारले विभिन्न अवस्थामा त्यसतर्फ अग्रसर हुने प्रयास गरिरहेका छौँ, र विभिन्न समयमा हाम्रो जीवनमा दैनिकीहरू विभिन्न किसिमका आउने गर्दछन्। क्षण क्षण जिउनुपर्छ, एक एक क्षणको पनि हिसाब किताब हाम्रो भोगाइमा आउँछ, तर कुरा गर्दा एउटा अवस्था हुन्छ र भोगाइमा फरक अवस्था हुन्छ। वास्तवमा यो किन? यस्ता किसिमका हाम्रा जो चिन्तन प्रणालीहरू छन् यी चिन्तन प्रणालीहरूकै सुधार नगरेसम्म वास्तवमा यी प्रश्नहरूका उत्तर भेटिँदैन भनिएको छ। त्यसैले हाम्रा अवस्थाहरू विभिन्न किसिमले सम्बोधित गरिएका छन् शास्त्रहरूमा, र हामीले बुझेको, हामीले सुनेको र हामीले देखेको जानेको एउटा शब्द छ दरिद्रता। वास्तवमा यो दरिद्रता भन्ने शब्दले एउटा ठुलो अर्थ बोक्छ र यसले ठुलो काम गर्छ भनेर बुझ्नेहरूले बताएका छन्, र त्यही दरिद्रताको सेरोफेरोमा रहेर आज हामी चर्चा गरौँ। वास्तवमा आदरणीय श्रोता, हामी चर्चा त गर्छौँ, एकछिन बोल्छौँ, एकछिन सुन्छौँ र हाम्रो आफ्नो काममा लाग्छौँ, तर हामी जो दरिद्रता भन्ने शब्दको अर्थको अनुभवलाई जो भोगाइमा भेट्ने गर्छौँ त्यो अत्यन्तै जटिल र कठिन अवस्था छ। जो दरिद्र छ वास्तवमा त्यसलाई थाहा छ यो कति कठिन छ भन्ने कुरा, र वास्तवमा संसार सम्पूर्ण रूपमा दरिद्र छ, त्यसकारण संसार दरिद्रताको चपेटामा परेको छ। हामीले देख्छौँ पैसा हुने त दरिद्र होइन, हामीले देख्छौँ विद्वान त दरिद्र होइन, हामीले देख्छौँ धनी छ, सुविधा सम्पन्न, ऐश्वर्यले सम्पन्न, धन धान्यले सम्पन्न, जाय जेथाले सम्पन्न, यी सब जो सम्पन्नता छन् वास्तवमा यिनीहरू त दरिद्र होइनन्, वास्तवमा उनीहरू झन् ठुला दरिद्र हुन् भनिएको छ। तर दरिद्रताले के गराउँदो रहेछ त्यो हामी पनि हेरौँ, र दरिद्रता कस्तो रहेछ त्यो पनि हेरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा दरिद्रता शब्दको सेरोफेरोमा रहेर केही चर्चाहरू गरिरहेका छौँ। पापे नियोजयति भोजयति दुःखम स्तेयम च पाठयति साठ्यमलम प्रशास्ति दीनम च याचयति याचयतिहीनम किम नैव कारयति हन्त दरिद्रता नः। यसले के भन्छ भने यो दरिद्रताको महिमालाई गाइरहेको छ यो श्लोकले। यो श्लोकले दरिद्रतालाई किन यसरी महत्त्व दियो त भन्दा दरिद्रतामा भएको जो सामर्थ्य छ त्यसलाई उजागर गर्ने हेतुले नै दरिद्रतालाई यति सम्मान दिइएको हो कि दरिद्रताको विषयमा यत्रो एउटा श्लोक रचना गर्नु पर्यो। दरिद्रताले पाप गर्नका लागि प्रेरित गर्दछ, अर्थात् दरिद्रताले पापमा नियोजित गर्दछ। दरिद्रता पापे नियोजयति, अर्थात् दरिद्रताले पाप गर्न लगाउँछ। दरिद्रता भनेको आदरणीय श्रोता आवश्यकताको एउटा श्रृङ्खला हो। निरन्तर रूपमा पदार्थहरूको आवश्यकता अथवा कामनाहरूको पूर्ति गर्ने एउटा चेष्टा त्यो निरन्तर हृदयमा चलिरहन्छ र त्यसैलाई दरिद्रता भनिएको छ। र त्यसको पूर्तिका लागि निरन्तर रूपमा कर्महरू गरिन्छ र कर्म गर्दै जाँदा त्यसले हामीलाई पाप कमाउन लगाउँछ, किनभने पदार्थहरूबाट सुख छैन र पदार्थबाट हाम्रो कामना पूर्ति गर्ने हाम्रो काम होइन। हाम्रो त कामनाको नै जरो किलो उखालेर फाल्ने एउटा प्रयास हुनुपर्ने मा हामी कामना पूर्ति गर्न अगाडि बढेको हुनाले हाम्रो हृदय दरिद्रताले भरिएको छ र त्यो दरिद्रताले गर्दा हामीलाई पाप मार्गमा अगाडि लगाइरहन्छ। त्यस कारणले दरिद्रतासँग कत्रो सामर्थ्य रहेछ। भगवान्को अंश एउटा जीवलाई, एउटा मनुष्य जो विवेकी छ, सामाजिक छ, श्रेष्ठ छ, तर पनि दरिद्रताले हामीलाई पापमा लगाउने रहेछ। दरिद्रता दुःखम अति भोजयते, अर्थात् दरिद्रताले धेरै दुःख कष्टहरू भोगाउने गर्दछ, किनभने दरिद्रताबाट प्राप्त हुने जो कामनाको स्फुरणा छ त्यो कामनाको स्फुरणालाई हामी समाप्त गर्न अथवा त्यसको पूर्तिका लागि जति पनि तडपाहटका बिचमा हामी संसारमा दौडिरहेका छौँ वास्तवमा यो दरिद्रताकै सामर्थ्य हो, न कि अरू केही। किनभने हामीलाई एक क्षण पनि बस्न दिँदैन, जीव छटपटाइरहेको छ, कुदिरहेको छ। मनुष्य मात्रै होइन, संसारै एउटा दरिद्रताको आहालमा डुबिरहेको छ। जति पनि प्राणीहरू छन् उनीहरू पनि छटपटाइरहेका छन्, कामनाको दलदलमा फसिरहेका छन् र त्यसको पूर्तिका लागि विभिन्न चेष्टाहरू गरिरहेका छन् र ती चेष्टाहरूबाट पाप कर्महरूको सङ्कलन भइरहेको छ र ती पाप कर्महरूले हामीलाई अधोगतितर्फ लानेछन् भनेर यहाँ दरिद्रतालाई अत्यन्त दुःख भोगाउने एउटा साधनको रूपमा उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी दरिद्रताको विषयमा चर्चा गरिरहेका छौँ र दरिद्रताले पाप गर्न लगाउँछ, दरिद्रताले धेरै दुःख भोगाउँछ र अब अर्को दरिद्रताको तागतलाई यहाँ उल्लेख गरिएको छ, दरिद्रताले चोरी गराउँछ अर्थात् दरिद्रता स्तेम पाठयति, चोरी गर्न सिकाउँछ र चोरी गर्न बाध्य गराउँछ र यो चाहिँ ऐच्छिक मान्न सकिन्छ किनभने सम्पूर्ण संसारमा सबैले चोरी गर्छन् भन्ने छैन, चोरी गर्ने केही हुन्छन् र तिनीहरूलाई यही दरिद्रताको एउटा प्रेरणाबाट चोरी गर्ने सामर्थ्य प्राप्त हुन्छ र त्यो दरिद्रतालाई एउटा सामर्थ्य प्राप्त भएको छ त्यसले मनुष्यलाई कसरी नचाहँदो रहेछ हामी त्यो हेरिरहेका छौँ र एउटा चोरी जस्तो जघन्य अपराध जसले सिधै नर्क लान्छ त्यो गराउन पनि दरिद्रता पछि पर्दैन, हाम्रो हृदयमा बसेर उसले यसरी मनुष्यलाई अगाडि बढाइरहेको छ, अगाडि बढाइरहेको छ भनेर पनि कसरी भन्ने, पछाडि धकेलिरहेको छ भन्नुपर्छ किनभने हामीलाई पुनः त्यही जन्म मृत्युको चक्करमा त्यही स्वर्ग नर्कको चक्करमा यसले लगिरहेको छ, यसले भगवान् तर्फको यात्रा गर्न कदापि दिँदैन, त्यसैले यो दरिद्रता अत्यन्तै कुटिल र खराब छ भनेर उल्लेख गरिएको छ। त्यसै गरी दरिद्रताले खुब धेरै दुष्टताहरू सिकाउँछ, दरिद्रता अलम साठ्यम प्रशास्ति र दरिद्रताले दिन भएर याचना गर्न पनि सिकाउँछ, भिखारी बनाउँछ, माग मगन्ते बनाउँछ र दरिद्रताले हिनम च याचयति अर्थात् दरिद्रताले हीन याचना गराउँछ अर्थात् तल्लो स्तरको निकृष्ट काममा लगाउँछ र हन्त दरिद्रता न अर्थात् हाय ओहो यस्तो दरिद्रता हामीलाई कसरी दुष्कर्म गराउनलाई समर्थ रहेछ, यो दरिद्रताको सामर्थ्य कस्तो रहेछ, अरे हामीले त यसलाई धेरैकै देखेकै थिएनौँ, चिनेकै थिएनौँ र यसतर्फ हेरेकै थिएनौँ, दरिद्रता त भयङ्कर रहेछ भनेर वास्तवमै दरिद्रताको एउटा खतरापूर्ण अवस्थालाई कविले यहाँ उल्लेख गर्नुभएको छ र हामीभित्र रहेको दरिद्रताले हामीलाई कसरी उदाइरहेको छ त्यतातर्फ हाम्रो दृष्टि जाने प्रेरणा प्राप्त होस् यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहाँ विश्राम दिन्छु। हवस् त आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ, तपाईँको आजको दिन शुभ रहोस्। उमा कहमै अनुभव अपना सत हरि भजन जगत सब सपना। नमस्कार।

ले आधा सुर ब्यान्डको प्रस्तुतिसँगै सुरुवात गरेका छौं। आज बुधबारको कार्यक्रम यसरी नै सुरु गरियो। नमस्ते युके कार्यक्रमको नाम हो, जो बेलायतबाट सञ्चालन हुने गर्छ र कार्यक्रम लिएर म आशा छु आज स्टुडियोमा प्राय सोमबारदेखि शुक्रबारसम्म यहाँहरूसँग रहने गर्छु। र आज बुधबारको कार्यक्रम हामीले सुरुवात गरिसकेका छौं। हजुर, कस्तो हुनुहुन्छ तपाईँ बेलायतवासीहरू? अनि अन्य ठाउँमा हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ एप मार्फत, बिएफबिएस गोर्खा रेडियोको इङ्ग्लिस बिएफबिएसकै आफ्नै एप छ र यसमा त्यहाँभित्र गोर्खा सर्भिस पनि पाउन सक्नुहुन्छ, अङ्ग्रेजी सर्भिस पनि पाउन सक्नुहुन्छ। सो हाम्रो त्यहाँनिर छ, क्याचअपमा पनि गएर कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। र आजको कार्यक्रममा न्यानो स्वागत गर्छु एज युजल। आशा गर्छु यहाँहरूको दिन शुभ रहनेछ आज र शीतल रहनेछ। अनि आजको दिनको यो एकदमै एक्सट्रिम हिट, जुन एक किसिमले दुर्लभ रेड वार्निङ, र यस्तो रेड वार्निङ चाहिँ मेट अफिसले, मौसमविदहरूले, मौसम विभागले चाहिँ बेलायतमा कमै मात्रै गर्ने गर्छ, वार्निङ जारी गर्ने गर्छ भनौँ। र अहिले चाहिँ एकदमै रेयर दुर्लभ प्रकारको रेड एक्सट्रिम हिट वार्निङ जारी गरिएको छ। यो चाहिँ बुधबारको बिहान 9 बजेदेखि भोलि बिहिबार राति 9 बजेसम्मको लागि नै जारी गरिएको छ। किन भन्दाखेरि यो अहिले एकदमै गर्मी, हावा नचलेको, एक किसिमले त्यो गर्मी चाहिँ ट्र्याप भएर बसिरहेको छ बेलायतमा। तलबाट आएको गर्मी अनि हावा पनि माथिबाट पनि नआएको, होइन, कतैबाट हावा नआएर तलबकै मन्द मन्द त्यो जुन तातो छ, त्यो तातो यता आइरहँदाखेरि, बिस्तारै आइरहँदाखेरि त्यो ट्र्याप भएर बसिरहेको छ हाई प्रेसरले गर्दाखेरि भनेर मौसमविदहरूले भनेका छन्। र यो भोलि साँझसम्म रहनेछ, त्यसले गर्दाखेरि एकदमै यो रेड एक्सट्रिम हिट वार्निङले चाहिँ यो कहाँ कहाँ जारी गरिएको छ भन्दाखेरि सेन्ट्रल इङ्ल्यान्ड अनि साउथ वेल्सतिर जारी गरिएको छ, सेन्ट्रल इङ्ल्यान्ड साउथ वेस्टमा। सो एकदमै एक्सट्रिमली केयरफुल रहनुहोला। र यो रेड अलर्ट भनेको चाहिँ जीवनलाई डेन्जर हुने प्रकारको अलर्ट हो, त्यसैले गर्दाखेरि ध्यान दिनुहोला। हुन त यो तापक्रम को हिसाबले कुरा गर्ने हो भने एकदमै धेरै रेकर्ड ब्रेकिङ, यो लास्ट टाइमै गर्मी थियो, योभन्दा त लास्ट टाइम नै मे 26 तारिकको दिनमा क्यू गार्डन लन्डनमा 35 डिग्री सेल्सियस थियो र हिजोको तापक्रम चाहिँ 34.6 डिग्री सेल्सियस छ, वाइजली सरेमा रेकर्ड भयो। अब यो बढ्दै जानेछ, 39-40 डिग्रीसम्म पुग्न सक्ने सम्भावनाका कुरा मौसमविदहरूले गरेका छन् भोलिसम्ममा। सो केयरफुल रहनुहोला, यसको बारेमा हामी चर्चा अझै पनि गर्नेछौँ। र आज अहिले 8 बजेभन्दा अगाडि म आज कसरी हामीले हाम्रो घरलाई कुल राख्ने हो त, शीतल राख्ने हो भन्ने कुराको चर्चा गर्नेछु। मौसमको चर्चा डिटेलमा छँदै नै छ हाम्रो एज युजल 7 बजेपछिको समयमा। अहिलेलाई अर्को गीत सुरु गरेँ मैले, कालीप्रसाद बास्कोटा अनि अस्मिता अधिकारी गाउँदै हुनुहुन्छ।

रेडियो तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

अनि छोइङ डोर्माले गाउनु भएको यो गीत हामीले बिहानी समयमा सुन्दै थियौँ. समय बिहानको 6:52 गएछ यो बिहानी समय बेलायतमा. र यतिखेर नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ. म आशा छु तपाईँको साथमा र यहाँसँगै आज 9 बजेसम्म रहनेछु. नेपालमा अहिले बिहानको समय 6:11:37 एक्चुली 38 मिनट गयो अहिले 11 बजेर. अनि ब्रुनाई र हङकङतिर दिउँसोको 1:53 गइरहेको छ. आजको क्यालेन्डर हेर्नु पर्दाखेरि आज विक्रम सम्बत 2083 साल असार महिनाको 10 गते हो, बुधबारको दिन. तदनुसार आज जुन 24 तारिक सन् 2026 दिन. भोलिको हेर्दाखेरि भोलिको यो क्यालेन्डरमा भोलिको दिन हेर्दाखेरि तुलसीको बीज रोप्ने दिन भोलि पर्यो. अनि दही चिउरा खाने दिन आउनको लागि अब 5 दिन बाँकी रहेको छ. जुन 29 अर्थात् असार 15 गते पर्यो र यो छ आगामी दिनहरूको यसो हेर्दाखेरि. र यो आउने शुक्रबार चाहिँ लागु पदार्थ होइन, यो नेक्स्ट विकको कुरा हो. नेक्स्ट विक लागु पदार्थ ओसार पसार विरुद्धको दिवस पनि अहिले क्यालेन्डरमा रहेछ. यो साताको लागि राखिएको प्रश्नतिर एकैछिन ध्यान दिउँ. अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म फिफा वर्ल्ड कप उचालेको छ? प्रश्न फेरि एकचोटि. अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म फिफा वर्ल्ड कप जितेको छ? हजुर, कति पटक सङ्ख्या भन्नु पर्यो होइन, र कुन देश हो सबभन्दा धेरै यो फुटबल जित्ने, हजुर विश्वकप फुटबल जित्ने. अब फिफा वर्ल्ड कप अहिले भइरहेको छ होइन, ग्रुप स्टेजका गेमहरू भइरहेका छन्. इङ्ल्यान्डको गेम हिजो जति एक्सपेक्ट गरिएको थियो त्यति उनीहरूले गर्न सकेनन्. हिजोको गेम सामान्य रह्यो र 0-0 बराबरीमा दुवैले टुङ्ग्याए होइन, खेल टुङ्गियो भनौँ न. र यो तर पनि अब कस्तो भने वेदर पनि त्यस्तै छ नि त, गर्मीमा होइन उनीहरूले खेलेका, र यो कस्तो घानासँग खेल्दाखेरि उनीहरूले अलिकति गोल ल्याउन सकेनन्. 0-0 टुङ्गियो गेम. तर पनि इङ्ल्यान्डले राम्रो नै गरेको छ, आफ्नो ग्रुप स्टेजको टेबलमा अगाडि नै छ. नेक्स्ट गेममा उसले राम्रो गर्नुपर्छ अझै होइन, र धेरैको सपोर्ट छ. यो हिट वेभमा पनि धेरैले गेम हेर्नुभयो हिजो राति 9 बजे पछाडिको समयमा. र यसरी रातिको समयमा गेम हेर्दाखेरि यो गर्मीको समयमा चाहिँ पक्का केयरफुल रहनुपर्ने हुन्छ. हावा चलेको छैन अहिले, यो एक किसिमको यहाँनिर चाप छ कि प्रेसर, र यो प्रेसर चाहिँ यही प्रेसरले गर्दाखेरि यो प्रेसर कस्तो भने हावा चलेको छैन. माथि उत्तरी भेगतिरको हावा उत्तरी भेगतिरै गइरहेको छ, यता आएको छैन. यता आउँथ्यो नर्मली जेट स्ट्रिम होइन, र तलको तलै छ, बिचमा एकदमै त्यो हावा आएको छैन कि, त्यसैले गर्दाखेरि हावा चलेको छैन. एनिवे गीत अहिले अझै डिटेलमा म मौसमको जानकारी राखौँला होइन 7 बजेपछिको समयमा. आज यसो याद गर्नुहोला आफ्नो आफ्नो एरियामा स्कुलहरू निकै नै बन्द छन् र कहाँ कहाँ बन्द छन् तपाईँहरूले खबर पाउनुभयो होला कतिपय होइन, र रेलवे सेवाहरूलाई पनि अलिकति यसले असर गरिरहेको छ. कतिपय समयमा रेलको सर्भिसहरू कतिपय रेल सर्भिसहरू छैनन्, यात्रा गर्नुभन्दा अगाडि यसो याद गर्नुहोला. हिँड्न जानुहुन्छ भने बिहानै अर्ली मर्निङ नै हिँड्नु होला होइन, अब अहिलेसम्म नि अलिअलि ठिकै छ, तर चर्को घाम अहिले पनि लागिसकेको छ. सो यो घामको चर्को पनि आज दिउँसो भइरहन्छ, टेम्परेचर एकदमै बढ्नेवाला छ. त्यसैले गर्दाखेरि दिउँसो चाहिँ हिँड्ने काम, वकिङ गर्ने, रनिङ गर्ने, हेभी एक्सर्साइज गर्ने काम गर्मी ठाउँमा चाहिँ नगर्नुहोला. अब सुनौ पुष्पन प्रधान अनि पूजा गुरुङलाई, गीत सुन्दै समाचारतिर लागौँ.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: अमेरिका पुर्याइएका नेपालका दुईवटा मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क नेपाली महावाणिज्य दूतावासमा आयोजित समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्य देवीका मूर्तिको स्वामित्व हस्तान्तरण गरेको हो। दूतावासले जारी गरेको विज्ञप्ति अनुसार 13 शताब्दीको काश्य पद्मपाणीको मूर्ति काठमाडौँ थम बहिल विक्रमशील महावीर भगवान बालको अनुपम कलाकृति मानिन्छ। सो मूर्तिको अन्तिम तस्विर सन् 1971 लिएको अभिलेखमा उल्लेख छ। सो मूर्ति सन् 1971 र 1977 बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको ठानिएको छ। त्यस्तै 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति सन् 1969 र 1983 बीच कुनै समयमा अमेरिका लगिएको अनुमान गरिएको छ। पछि यो मूर्ति न्यूयोर्क महानगर संग्रहालयबाट बरामद गरिएको थियो। हस्तान्तरणपछि दुवै सम्पदालाई भोलि नेपाल ल्याइनेछ। सिक्टा सिंचाई आयोजनाले पानी प्रवाह थालेपछि बाँकेको राप्ती सुनारी 3 नवलपुर क्षेत्रमा रोपाई सुरु भएको छ। सिक्टा सिंचाई आयोजनाले हालसम्म बाँकेका 22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराएको जनाएको छ। आयोजना अन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिंचाई क्षेत्र विस्तार भई 30-32,000 हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ। सिक्टा सिंचाई आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँधबाट पूर्वी तथा पश्चिम मूल नहर मार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो।
4: सामान्यतया असारको पहिलो दोस्रो हप्तादेखि बाँकेका किसानहरूलाई ब्याटको लागि र नहरको नजिकको क्षेत्रको लागि रोपाइ सुरु गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले पानी चाहिँ दिइरहेका छौँ र मलाई लाग्छ यो असारको अन्तिमसम्म चाहिँ हामीले जुन जुन क्षेत्रमा हामीले सिक्टा सिंचाई आयोजनाले पानी दिन सक्छ त्यो ठाउँमा चाहिँ एज अ कम्प्लिटली रोपाइ चाहिँ किसानहरूको रोपाइ चाहिँ कम्प्लिट हुन्छ।
3: आयोजनाले पानी उपलब्ध गराउनु पर्ने 43,000 हेक्टर क्षेत्रफलमध्ये हाल झन्डै 22,000 हेक्टरमा पानी लगिएको छ। डुडुवा शाखाले सिंचाई गर्नुपर्ने 16,000 हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ। रासोपाको 900 केन्द्रीय सदस्यका लागि 400 बढीले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भएकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। निर्वाचित 900 मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिनेछ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। मतदान गर्न 4,000 हरहरी प्रतिनिधि छन्। नवलपुरको गैंडाकोट नगरपालिकाले मही प्रवर्धन कार्यक्रम ल्याएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रम र अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्धन गरिएको पालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे
5: आधिकारिक रूपमा नीतिगत निर्णय अथवा कानुनी रूपमा कानुन बनाएर प्रतिबन्ध गरेको अवस्था होइन तर अनौपचारिक रूपमा हाम्रो प्रयासले अब यो केन्द्रीय नीतिमा सँग पनि जोडिने विषय हुन्छ हाम्रो प्रयासले स्थानीय स्तरमा हुने कार्यक्रमहरू नगरपालिकाले गर्ने कार्यक्रमहरूमा केमिकलयुक्त पेय पदार्थ प्रयोग नगर्ने र यही स्थानीय उत्पादित स्वास्थ्यका लागि राम्रो हुने मोही दुधजन्य पदार्थलाई प्रयोग गर्ने भने हाम्रो एउटा सामान्य यो अभियान जस्तै भनौँ होइन नीति औ नीतिलाई औपचारिक हुनुपर्छ यो एउटा सुरुवात भनौँ।
3: किसानलाई फाइदा पुगोस् भनेर कार्यक्रममा मही प्रयोग गर्न लागिएको उहाँले बताउनुभयो। स्थल युद्ध सम्मेलन आज लन्डनमा समापन हुँदैछ। दुई दिने सम्मेलनमा वरिष्ठ स्थल सैनिक अधिकारी नीति निर्माता र प्रतिरक्षा उद्योग तथा अध्ययन संस्थाका कर्मचारी अधिकारी सहभागी भएका छन्। सम्मेलनलाई किनोट सम्बोधन गर्दै बेलायती सेनाका चिफ अफ द डिफेन्स स्टाफ जनरल सर रोली वाकरले युरोपको पूर्वी क्षेत्रमा आगामी 1 वर्षमा स्वचालित प्रविधिको वृद्धि हुनुपर्ने बताउनु भएको छ। स्वचालित प्रविधि प्रयोग गर्न नसकेमा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्ने उहाँको भनाइ छ। युक्रेनमा परीक्षण गरिएका 50 नयाँ प्रविधि सफल भएका भन्दै वर्करले सैनिकहरूलाई ड्रोनको संख्या बढाउनु पर्ने बताउनु भएको छ। प्रविधि विस्तारका लागि 300 मिलियन पाउन्ड लगानी गरिएकोमा प्रतिफलस्वरूप 10,000 ड्रोन सैनिकहरूको हातमा पुगिसकेको वर्करले बताउनु भएको छ। हर्मुज जलघाँटीको तनावले अलपत्र परेका 11,000 जहाज चालकहरूको उद्धार गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मेरिटाइम सङ्गठन आइएमओका महासचिव आर्सेनियो डोमेनगोएसले इरान ओमान र अमेरिकासँग मिलेर उद्धार अभियान चलाइने बताउनु भएको छ। जलघाटी खुलाउन अमेरिका र इरानबीच सहमति भए पनि लागू नहुँदा उद्धार गर्नुपर्ने अवस्था आएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने हर्मुज जलघाँटीमा कसैले पनि शुल्क उठाउन नमिल्ने बताउनु भएको छ। पश्चिम एसियाली मुलुकको भ्रमणका क्रममा मन्त्री रुपियोले इरानका लागि राम्रो मौका छ भन्नुभएको छ.
2: If Iran makes a decision, if its leadership makes a decision that they want to be a country instead of a revolutionary movement that exports terror.
3: खबर यति नै. नमस्कार.
1: यो BFBS कुलकर्ण रेडियो हो.

नमस्ते, वेलकम ब्याक, गुड मर्निङ. बिहानको 7:10 गएको छ अहिले बेलायतमा समय, र हामीले यो गीत अहिले अनु चौधरी अनि युवराज चौलागाईले गाउनुभएको सुनिरहेका थियौँ. यो दोस्रो घन्टाको ओपनिङ सङ यही नै भइहाल्यो आजको. अब अझ एक घन्टा, अर्को घन्टामा पनि हामी साथै रहन्छौँ 9 बजीसम्म. आशा गर्छु तपाईँहरू आफूलाई एकदमै लुक आफ्टर गर्दै हुनुहुन्छ र शुभ शुभ समय यहाँहरूको बितोस् यही कामना गर्न चाहन्छु. एकदमै गर्मी छ बेलायतमा विशेष गरिकन, र वास्तवमा बेलायतमा मात्र होइन, उता युरोपतिर पनि अझै हामीभन्दा गर्मी छ. र युरोपमा यो गर्मी हुने अब क्रम यसरी नै सधैँ बिस्तारै बिस्तारै बढेको हामी देख्छौँ. र युकेको यो हिट वेभ भनेको अब आउँदा वर्षहरूमा नर्मल हुन जान्छ, नर्मल हुने चान्सेस धेरै छ भनेर मौसमविदहरूले भनेका छन्. र यसको लागि अब यो हिट वेभ भनेपछि एकदमै अत्यधिक र यस्तो प्रकारको जुन रेयर दुर्लभ प्रकारको रेड वार्निङ चाहिँ यहाँको मौसम विभागले मेट अफिसले बिरलै जारी गर्ने गर्छ. र यो एक किसिमले यसभन्दा अगाडि एकचोटि रेड अलर्ट जारी गरिएको थियो, तर अहिले चाहिँ यो यसपालि जारी गरिएको छ इङ्ल्यान्ड र वेल्सको लागि हो. वेल्सको दक्षिणी भेग र इङ्ल्यान्डको मध्य भूभाग, हजुर, सेन्ट्रल इङ्ल्यान्ड र वेल्सको दक्षिणी भेगको लागि चाहिँ अघि पनि हामीले चर्चा गरेका थियौँ. आज बिहान 9 बजेदेखि र आज बिहान 9 बजेदेखि भोलि साँझ, बिहिबार साँझको राति 9 बजेसम्म नै एकदमै रेयर हिट अलर्ट जारी गरिएको छ. रेड त्यही पनि रातो रङको होइन, त्यो जारी छ. त्यस पछाडि तापक्रम अलिकति कम हुन्छ, तर स्टिल एम्बर वार्निङ चाहिँ जारी नै छ. यो रेड अलर्ट भनेको चाहिँ आफ्नो जीवनलाई जोखिममा पार्न सक्ने प्रकारको यो वार्निङ हो. र अर्को चाहिँ एम्बर वार्निङ, त्यस पछाडि फेरि बिहिबारको रातिदेखि फेरि पछाडि एम्बर वार्निङ जारी नै रहन्छ माथि इङ्ल्यान्ड पुरै, वेल्स पुरै को ठाउँमा भनौँ न, इङ्ल्यान्ड र वेल्सको लागि चाहिँ एम्बर वार्निङ स्टिल जारी रहन्छ. र आज यो वेट्स, यो वेदरको हामी यतिखेर चर्चा गर्ने बेला पनि भयो, त्यसैले यसैको कुरा गरिरहेका छौँ. र यो अहिले यहाँ मात्रै होइन, यो बेलायतमा मात्र होइन, तल युरोपमा त्यस्तै एकदमै गर्मी छ होइन. र अहिले यो किन यस्तो भइरहेको छ भन्दाखेरि चाहिँ यो हिट स्पेसली यहाँ ट्र्याप भएको छ कि बेलायत वरपर, हजुर. र यो चाहिँ कसरी भन्दाखेरि नर्मली पश्चिमी भेगतिरबाट, एट्लान्टिक ओसनतिरबाट चाहिँ यो पश्चिमी हावा यता युकेमा आउने गर्छ. त्यो हावा कहिले जेट स्ट्रिम भनौँ न, पृथ्वी घुम्दाखेरि चाहिँ यो जेट स्ट्रिम यतातिर आइरहेको हुन्छ, र त्यो यता आउँदाखेरि कहिले सिधै आउँछ, कहिले अलिक माथि भएर उत्तरी भेग हुँदै तल झर्छ, कहिले दक्षिणी भेग हुँदै आउँछ. र अहिले चाहिँ दक्षिणी भेगतिर गएको अलिकति हामी देख्छौँ. र माथिको कुरा गर्नुपर्दाखेरि जेट स्ट्रिम, यो हावा यता आएको छैन सिधै बेलायतमा. यो स्कटल्यान्डको उत्तरी इलाकादेखि माथि, अझै माथि घुमेर उता गएको छ र अरू ठाउँतिर गएको छ, यता इङ्ल्यान्डमा आएको छैन. अनि तल दक्षिणी भेगबाट चाहिँ फेरि कस्तो भने, तल दक्षिणी भेगको अझै तल पोर्चुगलसम्म, पोर्चुगलको पश्चिमी भूभागमा त्यहाँनिर चाहिँ यो जेट स्ट्रिम एउटा सर्कल लगाइरहेको छ, क्या एन्टी क्लक वाइज सर्कल लगाइरहेको छ, यो घुमिरहेको छ गोलो भूमा घेरा भएर, सानो सानो धेरै ठुलो होइन. त त्यो जेट त्यो घुमिरहँदाखेरि चाहिँ त्यो तलतिर दक्षिणी भेगतिरको हावा, पोर्चुगल फ्रान्स यतातिर आइरहेको छ, त्यतातिरको तातो हावा, अलिकति तातो हावा, एकदम हावा चलेको त होइन, तर त्यहाँको तातो त्यो जेट स्ट्रिमले गर्दाखेरि यता आइरहेको छ. र अब यता त सिधै हावा आएको छैन होइन, एक किसिमले त्यहाँनिर चाहिँ यो गर्मी हावा नआएपछि ट्र्याप भएर बसिरहेको छ बेलायतमा. त्यो ट्र्याप भएको कारणले गर्दाखेरि चाहिँ हामीले अहिले तापक्रम, हिजोको म्याक्सिमम् टेम्परेचर चाहिँ रेकर्ड भयो, र यो रेकर्डेड टेम्परेचर चाहिँ हिजो वाइजली सर्रेमा हो 34.6 डिग्री सेल्सियस, तर 34 जस्तो हुँदैन कि, हामीले त्योभन्दा एकदमै बढी फिलिङ हुन्छ. जस्तो ले चाहिँ आज 38 डिग्री 39 डिग्री सेल्सियससम्मको तापक्रम कतिपय ठाउँमा हुन्छ, अथवा मेबी 40 डिग्री सेल्सियससम्म पनि हुनसक्छ इङ्ल्यान्डको कतिपय भूभागमा, अब सेन्ट्रलमा टार्गेट गरिएको छ होइन यो रेड अलर्ट. एनिवे, यो लेले गर्दाखेरि चाहिँ टेम्परेचर कम्ती नै भए पनि यसको फिलिङ चाहिँ एकदमै बढी हुन्छ, हजुर. जस्तो 41 डिग्री सेल्सियस बराबरको तापक्रम भएको फिलिङ चाहिँ हामीलाई हुन्छ कि, यो प्रेसर त्यहाँ भएको कारणले गर्दाखेरि, हावा नचलेको कारणले गर्दा.
एक किसिमले हिटको डोम यहाँनिर यो बनेको छ बेलायतमा, त्यसैले गर्दाखेरि यो तातोपना अत्यधिक भइरहेको छ. सो केयरफुल रहनु होला, आज पनि त्यो तातो छ, आज अझै पिकमा पुग्छ आज, र आज पुरै घमाइलो छ एकदमै. आजको घमाइलो बिहानदेखि नै सुरुवात भइसकेको छ, एकदमै घाम चर्को लागेको जस्तो आभास हुन्छ होइन. दिउँसोको समयमा बाहिर ननिस्किनु होला प्रायः जसो वृद्ध वृद्धाहरू अनि बालबच्चाहरू होइन, अलिकति बिरामी व्यक्तिहरू घरभित्रै रहने, शीतल रहने गर्नुपर्ने हुन्छ. र यो कसरी घरलाई शीतल बनाउने भन्ने कुरा म अहिले एकछिनमा चर्चा गर्नेछु 8 बजेभन्दा अगाडिको समयमा. अनि यस्तै अब आज तातो छ होइन, गर्मी आज चाहिँ हुनसक्छ 39-40 डिग्री सेल्सियससम्म इङ्ल्यान्डको दक्षिणी भेगमा. लन्डनमा 39 डिग्री सेल्सियसको अनुमान गरिएको छ अहिले होइन, र उता कार्डिफतिर पनि त्यस्तै छ, बर्मिङहामतिर कार्डिफतिर 35 डिग्री सेल्सियस 35-36. यो वेल्सको चाहिँ लास्ट टाइमको टेम्परेचर 37.1 डिग्री सेल्सियस हो, यो एकदम अहिलेसम्मको हाइएस्ट रेकर्ड, र अब यस्तै नै हाइएस्ट हुनसक्छ भन्ने अझै चर्चा छ वेल्सको. अनि बेलफास्टतिर चाहिँ 24 डिग्री सेल्सियस छ, माथि स्कटल्यान्डतिर चाहिँ स्टोनवेतिर चाहिँ 17 डिग्री सेल्सियस, ग्लास्को एडिनबर्गतिर 25 डिग्री सेल्सियस. आजको कुरा गरेँ मैले यो. अब भोलि बिहिबार घमाइलो नै हुन्छ जताततै, स्कटल्यान्डको उत्तर इलाकामा मात्र अलिअलि हो पानी पर्न सक्ने, बादल लाग्न सक्ने सम्बन्ध एकैछिन, तर घमाइलो हुन्छ र तापक्रम चाहिँ भोलि बिहिबारको दिनमा पनि 38 डिग्री सेल्सियस म्याक्सिममदेखि 40 डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावनाको कुरा गरिएको छ लन्डन वरपर. कार्डिफतिर पनि त्यस्तै 35 डिग्री सेल्सियसदेखि माथि, र स्कटल्यान्डमा माथि 16-28 डिग्री सेल्सियस भने बेलफास्टमा 26. यो भोलि बिहिबारको अनुमानित तापक्रम भयो. अब पर्सि शुक्रबार स्कटल्यान्डमा चाहिँ मेघ गर्जनसहित पानी पर्छ, त्यतातिर अलिअलि हावा पनि चल्छ, र नर्दर्न आयरल्यान्डमा पनि पानी पर्छ, तर इङ्ल्यान्ड र वेल्समा पनि पानी पर्दैन, एकदमै घमाइलो भइरहन्छ. तर फ्राइडे यो आउने शुक्रबार चाहिँ पिकबाट चाहिँ तापक्रम अलिक तल झर्छ, हुन त 36 डिग्री सेल्सियस, लन्डनमा 36 डिग्री सेल्सियस तापक्रम अनुमानित गरिएको छ यो शुक्रबार. 36 डिग्री भनेको पनि तातो नै हो, गर्मी नै हो होइन. कार्डिफमा चाहिँ घटेर 26 डिग्री सेल्सियस हुन्छ, बेलफास्टतिर 23, माथि स्कटल्यान्डमा 15-24 डिग्री सेल्सियस. यो आउने दिनको कुरा गरेँ मैले यो शुक्रबारको, र त्यसपछि चाहिँ बिस्तारै तापक्रम घट्दै जान्छ, र यो तापक्रम घटेर नेक्स्ट विकतिर हेर्दाखेरि यो शनिबारसम्म 28 डिग्री सेल्सियस नै रहन्छ लन्डनमा म्याक्सिमम्, त्यसपछि आइतबार 26 हुँदै सोमबार 25, त्यसपछि नेक्स्ट विक चाहिँ 25-26 डिग्री सेल्सियसको मात्रै तापक्रम हुन्छ लन्डन एरिया वरपर, मध्य इङ्ल्यान्डतिर होइन, तल दक्षिण इङ्ल्यान्डमा, र माथि स्कटल्यान्डमा चाहिँ नेक्स्ट विक 23 डिग्री सेल्सियसदेखि मुनि नै झर्छ. मौसमको चर्चा डिटेलमै गऱ्यौँ हामीले, अब गीत सुनाउ आउनुहोस्. प्रितिश आयर अनि रूपक डोटेलले गाउनु भएको स्वर्ग कि परी भन्दै हुनुहुन्छ उहाँहरू. And I got to put the day alone family for featuring.

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

समय बिहानको 7:27 गएको छ. भूमिराज राई हाम्रो स्थानीय प्रतिभा हुनुहुन्छ. उहाँ 2RGR को पूर्व मेम्बर हुनुहुन्छ. उहाँले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौँ. अब आजको क्यालेन्डर एकचोटि फेरि हेरौँ. नेपाली पात्रो आज विक्रम सम्बत 2083 साल असार महिनाको 10 गते बुधबारको दिन, तदनुसार 24 जुन सन् 2026 को दिन हो आज. र आजको दिनको वैदेशिक विनिमय दर हेर्दाखेरि आज पाउन्ड स्टर्लिङको सटही मूल्य एकको खरिद दर 199.94 रुपियाँ र बिक्री दर 200.73 रुपियाँ. पाउन्ड स्टर्लिङको सटही मूल्य फेरि एकचोटि राखौँ. आज एकको खरिद दर 199.94 रुपियाँ र बिक्री दर 200.73 रुपियाँ. सुन चाँदीको मूल्य हेरौँ. अब आज निकै घटेको छ सुनको मूल्य पनि चाँदीको मूल्य पनि. प्रति तोला सुनको मूल्य आज 283,500 रुपियाँ. 283,500 रुपियाँ आज प्रति तोला सुनको मूल्य रहेको छ भने चाँदी प्रति तोलाको 4,485 रुपियाँ. हजुर, प्रति तोला चाँदीको मूल्य आज 4,485 रुपियाँ. सुन्नु चाँदीको मूल्य घटेको छ हजुर आज. र अब एकछिनमा राशिफल म राख्नेछु. अहिलेलाई अर्को एउटा गीत, यहाँहरूले नै अनुरोध गर्नुभएको एउटा गीत छ अहिले हाम्रो लिस्टमा. सुर्खेत बुलबुले ताल भन्ने गीत. सुर्खेत बुलबुले ताल माया, यो माया मैसानी हुनाले छुट्यो मायाजाल भन्ने गीत छ, एउटा पुरानो गीत. र यो गीत चाहिँ हामीलाई सुनाइदिनु होला है भनेर हाल सुर्खेतमै हुनुभएको पदम थकालीज्यूले भन्नुभएको छ. र पदम थकालीज्यू नर्मली यहाँ लन्डनबाट आउने गर्नुहुन्छ होइन, तर अहिले चाहिँ उहाँ सुर्खेतमा आफ्नै गाउँघर पुग्नु भएको छ र त्यहीँबाट नै सुर्खेतकै गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ. आशा गर्छु यतिखेर सुन्दै हुनुहुन्छ सबैजनाले, उहाँको परिवारले भनौँ. अनि यो गीत यहाँहरू सबैको लागि हो, इन्जोय गर्नुहोस्. छोटो मिठो छ.

हाम्रो पदम थकालीजी जो चाहिँ अहिले सुर्खेतमा हुनुहुन्छ, सुर्खेतकै गीत उहाँले हामी सबैलाई सुनाउन चाहनु भएको थियो। धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ उहाँलाई, हामी सबै मिलेर पक्कै पनि होइन र अहिले सुर्खेतमा सुर्खेतबाट नै भनेर हाल सुर्खेत भनेर लेख्नु भएको थियो कि उहाँले सुन्नुभयो होला पक्कै पनि भन्ने सोचिरहेको छु अहिले। र यहाँको निकै मेसेजहरू आइरहेका छन्, धेरै धन्यवाद छ मेसेजको लागि। र प्रश्न म एकछिनमा राख्छु, होइन हुन त अहिले राख्दा पनि केही फरक नपर्ने हो। कहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र कति पटक जितेको छ उक्त देशले विश्व वर्ल्ड कप अर्थात् यो फिफा वर्ल्ड कपको कुरा हामीले गरिरहेका छौँ। अब चाहिँ राशिफलको कुरा गरौँ एकैछिन।

सबभन्दा पहिले मेष राशि, आज मनमा लागेको कुरा पूरा गर्ने इच्छा जाग्नेछ र यो बलियो पनि हुनेछ। अरूले भनेको कुरा सबै पत्याउनु भन्दा आफ्नै अनुभवलाई आधार बनाउनु राम्रो हुनेछ। बीचमा आएको सानो परिवर्तनले पछि फाइदा दिलाउन सक्छ। वृष राशि, आज घरमा खुसीको वातावरण बन्ला। परिवारका सदस्यसँग बसेर सामान्य कुराले पनि मन हलुका बनाउनेछ। धेरै दिनदेखि रोकिएको एउटा काम मिल्ने सङ्केत देखिन्छ। मिथुन राशिको भने नयाँ खबरले दिनको सुरुवात रमाइलो बनाउनेछ। आज नजिकका व्यक्तिसँगको भेटघाटले पुरानो सम्झना ताजा गराउला। सानो सहयोगले ठूलो काम सजिलैसँग बन्नेछ।

योजना सुरु गर्ने सोच पनि बन्न सक्छ, मनमा भएको डर हट्दै जानेछ र काममा उत्साह पनि थपिएला। तुला राशि, सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ, व्यापार व्यवसायमा मनोज्ञ लाभ रहला, प्रेम र मित्रताको बन्धन पनि कसिनेछ, परिवारसँग समय राम्रो व्यतीत पनि हुनेछ। अब पालो वृश्चिक राशिको। पारिवारिक विषयवस्तुमा अल्मलिदा कार्यक्षेत्रमा अलि बाधा आउन सक्छ, नोकरी वा पेसामा अरूको लागि समय र बुद्धि खर्च गर्नुपर्ने देखिन्छ आजको दिन। धनु राशिलाई आँटेका कार्य सम्पादन हुनेछन्, नयाँ नोकरीमा सफलता मिल्नेछ, दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ र आज कार्यमा सफलता पनि मिल्नेछ। मकर राशिको हर्ष र प्रसन्नताको साथमा समय बित्नेछ, आलस्यले गर्दाखेरि आँटेको काममा सफलता मिल्न अलि गाह्रो होला, कार्यक्षेत्रमा कामले चाहिँ तपाईँ तीव्र गति लिनेछ तपाईँको कामले आज। यो भयो मकर राशिको राशिफल। अब कुम्भ राशि, प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ, आत्मविश्वासमा वृद्धि पनि होला, नयाँ कामको सुरुवात गर्ने समय छ, न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। अन्तमा मीन राशि, विचार नपुर्याएर निर्णय लिँदाखेरि चाहिँ आत्मविश्वासमा अलिक कमी आउला, व्यापारमा सजिलै लाभ प्राप्त गर्न सकिएला, मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। यति नै राशिफल आजको लागि। अब गीत सुन्नुपर्छ राशिफल पछि। यहाँ लोकगीत पनि छ, दोहोरी गीत पनि छ, तर अहिलेलाई चाहिँ मैले सुदीप गिरीले गाउनु भएको यो एउटा अर्को गीत छ। न हजुर नबिजाउने फुल, मैले भन्न खोजेको यही थिएँ न भन्न खोजेको कारण चाहिँ यो नबिजाउने फुल टाइटलको गीत छ, सुदीप गिरीले गाउनु भएको। हजुर एकैछिन उहाँलाई सुनाऊ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बसन्त थापा अनि निशा केसी उहाँहरूले गाउनु भएको यो गीत थियो. अब यो गीत पछि फेरि अरू गीतहरू पनि रहेका छन्. केही गीत चाहिँ मैले कहिलेकाहीँ तपाईँहरूले भन्नुभएको सुनाउन अलिकति असमर्थ पनि हुन्छु, स्पेसली एआईले जेनेरेट गरेका गीतहरू हामीले अहिले सुनाउन सकिरहेका छैनन्, यस्तै गाइडलाइन छ. त्यसैले गर्दाखेरि कति यहाँहरूले भन्नुभएको गीतहरू चाहिँ हामीले सुनाउन सकिरहेका हुँदैनौँ. हाम्रो बम गुरुङज्यूले पनि यस्तै गीत अनुरोध गर्नु एउटा भएको रहेछ जस्तो लाग्यो, होइन? मैले ओरिजिनल गीत भेटिनँ, एआईले बनाएको मात्रै गीत रहेछ, त्यसैले बजाउन सकिनँ. तर अरू नै गीत तपाईँहरूले यसो चुज गर्नुभयो भने हामी अवश्य पनि राख्नेछौँ. अब प्रश्न एकचोटि राख्नुपर्छ यो समय. प्रश्न यो साताको लागि राखिएको चाहिँ विश्व वर्ल्ड कपको रहेको छ, फुटबलको. अहिलेसम्म सबैभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म यो फिफा वर्ल्ड कप जितेको छ? हजुर, सबैभन्दा धेरै विश्वकप जित्ने देश कुन हो अहिलेसम्म र कति पटकसम्म उसले जितेको छ उक्त देशले? प्रश्न यही नै हो यो साताको लागि राखिएको. आज बल्ल बुधबार, खोज खबर गर्दै गर्नु होला. आज अब शुक्रबार बिहान 8 बजीसम्म उत्तर पठाउनु पर्नेछ यहाँहरूले. उत्तरको लागि चाहिँ मेसेन्जरमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा इमेल पनि गर्न सक्नुहुन्छ. हाम्रो इमेल ठेगाना bfbsgorkha@bfbs.com हो र हामीलाई मेसेन्जरमा चाहिँ bfbs गोर्खा रेडियो गरेर खोज्नुभयो भने त्यहाँ भेटिहाल्नुहुन्छ. अनि टेलिफोन गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन नम्बर हो 01303246730. हजुर, यो नम्बरमा पनि हामीलाई समय सम्पर्क गर्न सक्नुहुन्छ. अब म एकछिनमा हिट, यो गर्मीबाट बच्नको लागि हुन त हामीले यो गर्मीमा सधैँ चर्चा गरिरहेका हुन्छौँ, तर पनि तपाईँको घरलाई कसरी कुल गराउने हो, यो अहिले एकदमै गर्मी छ र यो गर्मी भएको बेलामा कसरी आफ्नो घरलाई शीतल गराउने हो त भन्ने कुरा, आफ्नो शरीरलाई पनि साथसाथमा यो घरलाई पनि कसरी शीतल गराउने भन्ने कुराको चर्चा म एकैछिनमा गर्नेछु. अहिलेलाई यो गीत सुनौ, किरण भुजेल र ममता गुरुङले गाउनु भएको.

किरण भुजेल र ममता गुरुङले गाउनु भएको गीत थियो प्रस्तुत गीत. समय बिहानको 7:52 गइसकेको छ. अब 8 बजे समाचार सुन्छौँ. समाचारपछि आज न्युज पेपरका हेडलाइनहरू अनि त्यसपछि भने आज कुराकानी सुन्नेछौँ हामी श्री सुनवारजीले तयार पार्नुभएको हेल्थ पोडकास्ट अन्तर्गतको कुराकानी हुनेछ आज. र आजको कुराकानी फेरि हेल्थ सम्बन्धी नै दुई भागमा यहाँहरूले सुन्न सक्नुहुनेछ. हरेक बुधबार प्राय हामीले हेल्थ पोडकास्ट राख्ने गर्छौँ. सो आज पनि छ. आज चाहिँ डाक्टर अनुप प्रधानसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ. अब आजको हिट सम्बन्धी अलिकति जानकारी यहाँहरूलाई गराउँ. हिट भन्दाखेरि पनि यो तातोको जानकारी त हामीले निकै लिइसक्यौँ, तर आफ्नो घरलाई कसरी चिसो बनाउने हो त यो एकदमै गर्मीको बेलामा भन्ने कुरा अलिकति चर्चा गरौँ. यसमा विभिन्न तरिकाहरू छन् आफ्नो घरलाई चाहिँ चिसो बनाउने. चाहिँ यो गर्मीमा एकदम अत्यधिक गर्मीको बेलामा सबभन्दा पहिले चाहिँ बाहिरको चिसो हावा भित्र आउन दिनु पर्यो. यसको लागि झ्याल ढोका खोल्नु पर्यो होइन. यो चाहिँ कस्तो भन्दा बिहानको समयमा र साँझको रातिको समयमा चाहिँ यो गर्नुपर्ने हुन्छ, किनभने त्यतिखेर हावा चाहिँ अलि चिसो भएको हुन्छ. र एकदम दिउँसोको समयमा खोल्नुभयो र तातो हावा भित्र ल्याउनु भयो भने त्यो गाह्रो भयो होइन. तर बिहानको समयमा अनि बेलुका रातिको समयमा चाहिँ सुत्नुभन्दा अगाडि पुरै झ्याल ढोका खोले चिसो बनाउने घरलाई. र अलि बाहिर घरभित्र तातो छ, बाहिर अलिअलि चिसो हावा चलिरहेको, शीतल हावा चलिरहेको छ घरभित्र भन्दा बाहिर भने चाहिँ त्यो हावालाई भित्र ल्याउनु पर्यो. र भित्र ल्याउँदाखेरि चाहिँ सिधा ढोका झ्याल खोल्नु पऱ्यो कि ढोकाबाट आउँछ भने ढोकाबाट, झ्यालबाट आउँछ भने झ्यालबाट. र झ्याल खोल्ने क्रस भेन्टिलेसन गर्नु पऱ्यो. एकतिर मात्र खोलेर भएन, अर्कोतिरबाट त्यो हावा पास हुने गरिकन अर्कोतिर पनि खोल्नुपर्छ. र इभन लफ्टमा पनि लफ्टको ह्याच पनि खोल्ने, र लफ्टमा विन्डो छ भने पनि झ्याल छ भने पनि त्यसलाई पनि खोल्ने, ताकि तलबाट चिसो हावा आएर माथिको तातो हावालाई बाहिर लैजाओस्. हजुर, भित्रको तातो हावालाई बाहिर लैजानको लागि झ्याल ढोका खोल्नुपर्छ. र एउटा जस्तो कुनै पनि फ्ल्याट जस्तो फ्ल्याटमा बस्नुहुन्छ भने चाहिँ फ्ल्याटमा हावा जाने ठाउँ कतिको नहुनसक्छ होइन. जस्तो एउटा मात्रै झ्याल छ भने, एक साइडमा मात्रै विन्डो छ भने चाहिँ अर्को साइडमा ढोका छैन, झ्याल छैन कोठाको भने चाहिँ ढोकै खोलिदिने, मेन ढोकै खोले अथवा अर्को रुमहरूको ढोका झ्याल खोल्ने. र एउटा मात्रै विन्डो भएको कोठा छ भने त्यसको पनि ढोका खोल्ने र त्यो तातो हावालाई बाहिर जान दिने फ्ल्याटमा भइन्छ भने होइन. र यसरी भित्र ट्र्याप भएको हावालाई चाहिँ, तातो हावालाई हामीले बाहिर निकाल्न सक्छौँ. र अर्को चाहिँ यसलाई चाहिँ कस्तो भने सनी साइडमा, जो चाहिँ घाम लाग्ने साइडमा झ्याललाई चाहिँ पक्का बन्द गर्ने कि, बन्द भन्नाले कस्तो भने पर्दा बन्द गरेर राख्ने, कर्टनहरू भए ब्लाइन्डहरू हुन्छन् होइन, त्यो बन्द गरेर राख्ने, ताकि त्यसको तातो पनाले चाहिँ भित्र कोठा नतताओस्. जतातिर सनी साइड छ त्यतातिरको पर्दा पुरै लगाउने होइन, विन्डो पनि बन्द गर्ने, किन भन्दा त्यतिखेर तातो हावा त्यताबाट आउँछ नि त, तातो पना आउँछ त्यसैले गर्दाखेरि. र अर्को चाहिँ फ्यान हामीले प्रयोग गर्छौँ, फ्यान पङ्खा होइन. र पङ्खा प्रयोग गर्दाखेरि धेरै कष्ट लाग्दैन, झन्डै 24 घन्टाको 15 पीदेखि 31 पीसम्म मात्रै पैसा जान्छ, त्यसैले धेरै लाग्दैन, यो गर्मीमा युज गर्नुपर्ने हुन्छ. त्यो झ्यालको छेउमा त्यो राख्दाखेरि पङ्खा आफूतिर फर्काएर राख्दाखेरि चाहिँ के हुन्छ भने त्यसले चाहिँ बाहिरको चिसोलाई भित्रको तातोलाई बाहिर लान्छ, बाहिरको चिसो भित्र ल्याउँछ होइन. र अर्को ट्रिक चाहिँ के भने आइस क्युबलाई चाहिँ फ्यानको अगाडि राख्दाखेरि यसले एयर कन्डिसनको जस्तो काम गर्छ कि, एयर कन्डिसन जस्तै पुरै त होइन, तर पनि रुमलाई चाहिँ जुन जस्तो पङ्खा कता फर्काउनु भएको छ त्यो पङ्खाको अगाडि आइस क्युबहरू राखिदिने. र आइस क्युब राख्दाखेरि चाहिँ त्यसले चिसो हावा भित्र ल्याउँछ कि, चिसो घरभित्रको हावा चिसो तातोलाई चिसो बनाउँछ, त्यो पनि गर्न सकिन्छ होइन. अनि त्यो पङ्खामा अगाडि बस्नुहुन्छ भने त्यो फेसमा मात्रै होइन कि, पुरा बडीलाई नै चिसो बनाउने गरिकन त्यो हावा चाहिँ फ्यान चाहिँ राख्नु पर्यो. र 35 डिग्रीदेखि माथि छ भने त्यहाँ पङ्खा लगाउनुहुन्छ भने चाहिँ त्यसको मतलब केही हुँदैन, किन भन्दाखेरि त्यो तातै हावा सर्कुलेट भइरहन्छ, त्यसले गर्दाखेरि बरु आफ्नो शरीरलाई चिसो बनाउनेपट्टि लाग्नुपर्ने पर्छ होइन. अलिअलि पानी टाइम टाइममा चिसो पानी हालिरहने र टावलहरू चिसो टावलहरूले पुसिरहने आफ्नो शरीरलाई, र पङ्खा अगाडि चाहिँ चिसो टावलले आफ्नो शरीरलाई पुस्ने हो भने पनि एकदम शीतल बनाउँछ. छोटो छोटो कोल्ड सावरहरू लिने होइन. अनि इन्डोर प्लान्टहरूलाई पनि ख्याल गर्नुपर्ने हुन्छ. इन्डोर प्लान्ट तपाईँको छ भने बाहिर लैजानु पर्यो होइन, अलिक शीतलमा राख्नको लागि, र आफ्नो शरीरलाई चिसो बनाउनु पर्यो.
कपडा पनि त्यस्तै प्रकारको चिसो बनाउने खालको अलिक लुज प्रयोग गर्नु पर्यो नेचुरल फाइबरहरू होइन र केही पानी पिउनु पर्यो खानेकुरा पनि पकाउनपट्टि लाग्नुभन्दा चिसो खानेकुराहरू खानु पर्यो कि जस्तो कोल्ड फुडहरू खानु पर्यो सलादहरू अलि धेरै भए हटेस्ट टाइममा चाहिँ झन् धेरै हामीले प्रयोग गर्ने चुलाले वासिङ मेसिनहरूले हाम्रो डिसवासरहरूले एकदमै धेरै तातोभित्र तातोपना यसले उत्पादन गर्छ र तातो बनाउँछ यो भित्रको वातावरणलाई त्यसैले गर्दाखेरि बरु चिसो खानेकुराहरू सलादहरू फ्रुटहरू बढी खाने होइन पानी बढी भएको फ्रुटहरू धेरै खाने पानी धेरै पिउने लुज फिटिङ कपडाहरू लगाउने सेडमा बस्ने बाहिर मध्ये दिनमा बाहिर नजाने होइन हो यसरी चाहिँ आफ्नो बडी टेम्परेचरहरू कम गरिराख्नुपर्छ घरलाई चाहिँ घटाइ घरको तापक्रमहरू घटाइरहनुपर्छ र अर्को चाहिँ कुल स्पेसेसहरू पनि यहाँ छ यहाँ क्षेत्र विभिन्न ठाउँमा चाहिँ लोकल अथोरिटीहरूले चाहिँ पब्लिकलाई जानको लागि यो बनाइएको छ जसमा जस्तै लन्डनमा भयो एक्सटर्नल म्यान्चेस्टरमा अनि ब्रिस्टल एक्सटर्नल यस्तो ठाउँहरूमा चाहिँ कुल स्पेसेसहरू राखिएको छ कि पब्लिकको लागि भनेर त्यहाँ पनि जान सकिन्छ अथवा सपिङ सेन्टरहरूमा धेरै मानिसहरू त त्यता जान्छन् नि सपिङ सेन्टर टेस्को सेन्सबरीतिर एकदम धेरै मानिसहरू गएको देख्नुहुन्छ नि चिसोमा होइन सो त्यतातिर पनि जान नि सकिन्छ यिनै उपायहरू छन् अब गीत अलिकति मात्रै सुन्न पाइने भयो मैले ब्याकग्राउन्डमा त राखिरहेको छु मिना निरोलालाई सुन्दै आउनुहोस् अब अगाडि बढौँ समाचारतिर

0: Live Buddy. On air. App માં. અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ. Play BFBS. You BFBS Gorkha Radio. Radio. Gorkha Radio. प्रधानमन्त्री एवं रासोपा वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको महाधिवेशन नसकिँदै काठमाडौँ फिर्ता आउनु भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शाह काठमाडौँ फर्किनु भएको छ। प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो। हिजो बन्द सत्रमा सहभागी हुनुभएको थियो। चितवनमा रहँदा उहाँले सौरा हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो। बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटरिनरी एसोसिएसनका अध्यक्ष गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
1: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त
0: हजुर,
1: यो फार्ममा यो फार्म आउटब्रेक भएको त्यो एरियाको एरियामा भएको त्यो त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिलेकाहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
0: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
1: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेको ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुराजन्य पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोकै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन चाहिँ हामी रोक गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलि निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि त्यो कहाँ जस्तै गर्ने कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
0: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
1: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पनि त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि।
0: चालु आर्थिक वर्षको 11 महिनामा 25,55,99,00,000 बराबरका बिजुली गाडी किनिएको छ। भन्सार विभागले 10,845 विद्युतीय सवारी साधन आयात भएका जनाएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका गाडी आएका छन्। यो अवधिमा 5,65,00,000,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। 51 किलोवाटदेखि 100 किलोवाटका गाडी पनि आयात भएका छन्। नेपाल पन्छी संरक्षण संघले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संघको सहकारी तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ।
2: गणना 5 दिनसम्म चल्नेछ। गणनाका क्रममा वासस्थान, आहारा, संख्या, आनी बानीका बारेमा अध्ययन गरिने संघका चराविज्ञ हिरुलाल डगौराले बताउनु भएको छ। उहाँका अनुसार सन् 2014 निरन्तर रूपमा शुक्लाबाट राष्ट्रिय निकुञ्ज संघको सहकारीमा सुनौलो तोप चराको गणना हुँदै आएको छ। सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो। यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ। नेपालमा तोपचराका छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरेर 4 प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोपचरा संरक्षणका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ। यो चराको मुख्य वासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको खासे मैदान हो। तराईका प्राकृतिक खासे मैदानको विनाश, वासस्थानको संकुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौराले बताउनु भएको छ। निकुञ्जमा गणनाका क्रममा सन् 2022 248, सन् 2023 211, 2025 184 सुनौलो तोपचरा फेला परेका थिए। पछिल्ला वर्षहरूमा यसको संख्या घट्दो क्रममा छ।
0: भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार बन्ध्याकरण विधि मार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य छ। अमेरिकी सिनेटले इरान युद्ध अन्त्य गर्न वा फेरि हमला गर्नुअघि संसदको अनुमति लिन राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ। सिनेटमा बहुमत रिपब्लिकनहरूकै केही सदस्यको सहयोगमा डेमोक्राटहरूले 48 विरुद्ध 50 मत पाएका छन्। यस्तो निर्देशन तल्लो सदनमा पनि पारित भइसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको समय अहिले 8:11 गएको छ। हामी आजको कार्यक्रम नमस्ते युकेको तेस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। राजन राज शिवाकोटी अनि अन्जु पन्तले गाउनु भएको गीत सँगसँगै हाम्रो धनु बहिनीले अलिक खुल प्रकारको गीतहरू सुनाउनु होला है दिदी भन्दै हुनुहुन्छ। अलि यो गर्मीमा अलि शीतल शीतल बनाउने खालको गीत सुनाउनुहोस् है भनेर भन्दै हुनुहुन्छ। आशा गर्छु शीतल शीतलै अनुभव गर्नुभयो होला गीतले। तर अब अगाडि गीतहरू छन् अरू पनि, होइन, सुन्दै जाउँ हाम्रो लिस्टमा भएका गीतहरू। अब आजको पत्र पत्रिकाका हेडलाइनहरू हामीले हेर्न बाँकी नै रहेको छ, होइन। हामीले प्रायः 8:00 समयमा राख्ने गर्छौँ र अब हेडलाइनहरूमा सबभन्दा धेरै हामीले आज चाहिँ अब वेदरको चर्चा त्यो छँदैछ अनि फुटबलको चर्चा पनि छ अनि नयाँ प्रधानमन्त्री बन्ने व्यक्ति को हुनुहुन्छ उहाँहरूको चर्चा पनि, होइन, लगायत अन्य विषयहरू रहेका छन्। र आज अब फुटबलको त खेलाडीहरू इङ्ल्यान्डका टिम क्याप्टेनको तस्विर हामी आज देख्न सक्छौँ पत्रिकामा। हिजो घानासँगको खेल थियो, इङ्ल्यान्ड भर्सेस घानाको गेम, 0-0 टुङ्गियो दुवैको गेम, होइन, र गोल लाग्न सकेन दुवै पक्षबाट। ग्रुप एलको यो म्याच चाहिँ बोस्टनमा भएको थियो हिजो राति 9:00 पछाडि। घर वरिपरि बाहिर पनि निकै हल्ला सुनिन्थ्यो गर्मीमा पनि है, र तपाईँकै घरभित्र पनि हल्ला, र बाहिर धेरै चाहिँ हाम्रो यतातिर फेरि समुद्रको छेउमा ठुलो स्क्रिनमा हेर्ने पनि चलन छ, त्यतातिर पनि तपाईँहरू गएर इन्जोय गर्नुभयो पक्कै पनि। इङ्ल्यान्डको जुन ओपनिङ गेम थियो वर्ल्ड कपको जुन राम्रो भयो, तर यो यसपटकको यो दोस्रो गेम राम्रो हुन नसके पनि नेक्स्ट चान्स अझै छ भन्ने कुराहरू गरिएको छ पत्र पत्रिकामा र खेलाडीहरूको तस्विर छ। यति मात्र होइन, अब अर्को प्रसङ्ग भनेको चाहिँ अब बेलायतमा हुनेवाला लिडर को हुनुहुन्छ भन्ने कुरा धेरैले चाहिँ अब अनुमान लगाइसकेका छन्, होइन। एन्डी बर्नम हुनुहुन्छ भन्ने कुरामा उहाँले अगाडि प्रधानमन्त्रीको लागि अगाडि सरिसक्नु भएको छ, र अब लेबर पार्टीको लिडर अनि प्लस फेरि प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि एन्डी बर्नम उहाँ चाहिँ प्राइम मिनिस्टरको लागि अब एउटा उम्मेदवार हुनुभयो, होइन, र उहाँलाई च्यालेन्ज गर्नको लागि 9 तारिकसम्ममा मानिसहरूले चाहिँ दर्ता गरिसक्नुपर्छ, माफ गर्नुहोस्, 9 तारिक, सेप्टेम्बर त होइन, यही 9 तारिकसम्ममा चाहिँ नोमिनेसन अब नेक्स्ट लेबर लिडरको लागि चाहिँ त्यो राखिसक्नुपर्छ। यदि कसैले राखेनन् भने चाहिँ एन्डी बर्नम उहाँ प्रधानमन्त्री हुनुहुन्छ 16 अथवा 17 जुलाईमा भन्ने फेरि आज यो भनाइ आएको छ। हजुर, कसैले चाहिँ उहाँको विरुद्धमा उठ्ने प्रयास गरेनन् भने 16 अथवा 17 जुलाईमा चाहिँ उहाँलाई निर्विवाद रूपमा प्रधानमन्त्री दिइनेछ, भनौँ प्रधानमन्त्री उहाँ हुनुहुनेछ। र उहाँ प्रधानमन्त्री भइसकेपछि चाहिँ अब आगामी दिनहरूमा के हुनसक्छ, अर्थमन्त्री को हुनेछन् भन्ने कुराहरूमा फेरि चर्चा भइरहेको छ। र उहाँले चाहिँ अब अहिलेका अर्थमन्त्री र्याचेल रिप्सलाई चाहिँ रिप्लेस गर्न सक्नुहुने सम्भावना धेरै भएको भन्ने कुराहरू छन्। र यता एनर्जी सेक्रेटरी एड मिलिब्यान्डलाई पनि कतिले चाहिँ उहाँलाई अर्थमन्त्री नबनाउनको लागि भनिरहेका छन्, होइन। यस्तै यस्तै कुराहरू आज पत्र पत्रिकामा हामी धेरै देख्न सक्छौँ। र यस्तै अब आउट गोइङ प्रधानमन्त्री सर केयर स्टार्मरले चाहिँ अब अर्को प्रधानमन्त्रीलाई आफ्नो कार्यकाल पुरै नसुम्पेसम्म त काम गर्नुहुन्छ, होइन, र उहाँले चाहिँ अहिले निकै ठुलो ठुलो निर्णयहरू पनि उहाँको जति गर्न बाँकी थियो त्यो गर्दै हुनुहुन्छ, जसमा नेटोको लागि प्रस्ताव गर्ने कुराहरूदेखि लिएर नेटोलाई सघाउने कुराहरू, होइन, र यसमा सुरक्षाका प्लानिङहरू नेक्स्ट विक उहाँले चाहिँ त्यो गर्नुहुन्छ। सुरक्षाको लागि प्लानिङहरू चाहिँ अर्को साता उहाँले प्रकाशित गर्दै हुनुहुन्छ, अगाडि ल्याउँदै हुनुहुन्छ, पब्लिस गरिनेछ। र यो चाहिँ नेटो समिट जुन 7 हुँदैछ त्यसभन्दा अगाडि नै यो अगाडि प्लानहरू आउँछन्। तर अहिले त्यहाँ व्हाइट हलको रुल्स नियमले चाहिँ के भन्छ भने एकदम ठुला ठुला खर्च हुने नीतिहरू योजनाहरू चाहिँ आउट गोइङ प्रधानमन्त्रीले गर्न हुँदैन, गर्न मिल्दैन भन्ने कुराहरू पनि आइरहेका छन्। कतिपय कमेन्टहरू पनि यसमा छन्। हजुर, यी पनि आजको पत्र पत्रिकाको अर्को हेडलाइन हो भने अर्को हेडलाइन चाहिँ डोन्ट लेट देम गेट अवे विथ ब्री एक्जिट सेल आउट भनेर चाहिँ यता नाइजेल फाराजले भन्नुभएको कुरा आज पत्र पत्रिकामा
उल्लेख गरिएको छ, उहाँको तस्विर पनि देख्न सकिन्छ। र अहिलेका प्रधानमन्त्रीले चाहिँ EU-सँग आफ्नो गाँठ सम्बन्ध जोड्ने प्रयास गर्नुभयो होइन, गर्नुभयो। र अब आउने प्रधानमन्त्री, अब हुनेवाला प्रधानमन्त्री एन्डी बर्नमले पनि, उहाँले पनि EU-सँगको जुन रिसेटको कुरा गर्नु गर्ने कुरा पहिले गर्नुभएको थियो, त्यो कुराले चाहिँ हामीलाई धोका हुनसक्छ। त्यसैले अब EU-ले चाहिँ फेरि उता ब्रसेल्सले चाहिँ युके, अब युके EU-बाट निस्केको एक दशकमा फेरि अहिलेको सरकारले जोड्ने प्रयास गरिरहेकोमा अब आउने प्रधानमन्त्रीले पनि फेरि जोड्ने प्रयास गर्नुभयो भने त्यो हाम्रो लागि राम्रो हुँदैन भनेर उहाँले भन्नुभएको, त्यो चाहिँ हामीलाई धोका भए बराबर हो सबै भोटरहरूको लागि। त्यसैले गर्दाखेरि अब आउने एन्डी मर्म अब वर्णन भनौँ न आउने प्रधानमन्त्रीले पनि अझै अगाडि यसलाई बढाउने अलिक सफ्ट नेचर भएको कुरा गर्दै हुनुहुन्छ रिफर्म युकेका लिडर नाइजेल फाराजले होइन, अलिकति सफ्ट नेचर उहाँको सफ्ट टच गर्नु हुने सक्ने सम्भावना धेरै, नेचर भन्दा पनि सफ्ट टच गर्न सक्ने सम्भावना EU-सँग उहाँको पनि रहेको छ, हुनेवाला प्रधानमन्त्रीको पनि। त्यसैले गर्दाखेरि हामी अलिक सचेत रहनुपर्छ भनेर उहाँले भन्नुभएको रहेछ, त्यो पनि आज पत्रिकाको छ। द ओल्ड गार्ड फेल्ड बट आई विल गेट जब डन भनेर उहाँले भन्नुभएको छ, ओल्ड गार्डहरू फेल भए पनि मैले चाहिँ यसको लागि म उभिन्छु देशको लागि भनेर उहाँ आउनु भएको छ, उहाँले भन्नुभएको रहेछ। त्यसैले त्यो पनि प्रसङ्ग आजको पत्र पत्रिकामा उल्लेख छ। र यस्तै गरिकन अहिले तातो हिटको कारणले गर्दाखेरि एकदमै यो दुर्लभ प्रकारको रेड वार्निङ जारी गरिएको छ सेन्ट्रल इङ्ल्यान्डको लागि अनि इङ्ल्यान्ड वेस्ट यो दक्षिणी वेल्सको लागि आज, र आजदेखि भोलि, आज अब 9 बजीदेखि भोलि साँझ 9 बजेसम्म, भोलि आज रातभरि दिनभरि भोलि अनि बेलुका 9 बजेसम्म चाहिँ यो रेयर रेड अलर्ट जारी गरिएको छ, जसले चाहिँ जीवन जोखिममा पार्न सक्छ, त्यसैले सचेत रहनुहोस् भन्ने कुरा जनाउँछ। अघि हामीले हिटबाट घरलाई कसरी आफ्नो त शीतल बनाउने हो भन्ने कुरा चर्चा गरेका थियौँ होइन, र यो यसले अहिलेको यो जुन तातोपना छ, त्यो तातोपना चाहिँ जति टेम्परेचर छ बाहिर त्यो टेम्परेचर मापन हुन्छ, त्योभन्दा बढी गर्मी भएको फिलिङ हुन्छ। अहिले चाहिँ यो एयर हावा, तातो हावा यहाँ ट्र्याप भएर बसेको छ, अघि पनि मैले भनेको थिएँ कि कति कारणले गर्दाखेरि यहाँ युकेमा ट्र्याप भएर बसिरहेको छ यो हावा भनेर, त्यो हावाले गर्दा नै, हावाभन्दा पनि तातोपना जुन ट्र्याप भएको छ, एक किसिमको डोमको सृजना भएको छ, त्यो तातो, त्यसले गर्दाखेरि तातो छ यहाँ, र यसले चाहिँ एकदमै धेरैलाई असर गर्न सक्छ, बिरामीहरू, बालबच्चाहरू होइन, वृद्ध वृद्धाहरू, उनीहरूलाई असर गर्छ। त्यसैले चाहिँ यसबाट जोगिन पर्छ भन्ने कुराहरू सरकारले पनि गरेको, र सरकारले चाहिँ स्कुलहरू बन्द गर्ने होइन, बच्चाहरूलाई त्यसबाट बचाउने, स्कुल बन्द गर्ने, रेलवे प्यासेन्जरहरूलाई पनि बचाउनको लागि, हिजो त रेल प्यासेन्जरहरूलाई पनि साउथ इङ्ल्यान्डमा ट्रेनमा बोर्ड नगर्न भनेर भनिएको थियो होइन, डिलेहरू भइरहेका छन् भनेर मेसेजहरू पनि सायद तपाईँकोमा आएका थिए, र ट्रेनमा हिँड्ने रेलवे सेवा पनि यो अवरुद्ध हुने कुरा होइन, अनि ट्राभलिङहरू नगर्ने, कतिपय स्कुलहरू बन्द हुने होइन बच्चाहरूलाई, र काम पनि घरबाट गर्ने भन्ने कुराहरू कतिपय आएका छन्। र हिजो कोब्रा मिटिङ भएको थियो सरकार को यही यसको लागि, र यसपछि चाहिँ यो विभिन्न प्रकारको मेसेजहरू आइरहेका छन्। अनि यस्तै गरिकन आर्मी सेरेमोनियल जुन ड्युटी हुन्छ लन्डनमा विन्जर क्यासल वरपर होइन, जसमा चाहिँ घोडामाथि घोडासम्म बसिरहेका हुन्छन् एकदम बाक्लो टोपी कपडा लगाएर घाममा, हो उनीहरूको ड्युटीहरू पनि क्यान्सल गर्ने, यस्तो यस्तो मिटिङले चाहिँ बताएको छ। सो यो छ, वेदर वार्निङहरू इस्यु गरिएको छ यसपछि। अब यस्तै गरिकन हजुर, अहिले पत्र पत्रिकाको खबरहरू अहिले यिनै देखेको छु, अनि अर्को चाहिँ एउटा विशेष चाहिँ के भने, अहिले एउटा स्टडी गरिएको रहेछ, यो रिसर्चमा अनुसन्धानमा चाहिँ झन्डै 265 जना मानिसहरू 24 विभिन्न धर्म धार्मिक इभेन्टहरूमा उनीहरूले पार्टिसिपेट गरे ब्रिटेन र ब्राजिलमा, अध्ययन गरिएको हो यो, र यो 24 इभेन्टहरू जसमा चाहिँ विभिन्न धर्म मान्ने व्यक्तिहरूलाई चाहिँ अध्ययन गरियो, र यसमा चाहिँ के भयो भने, मानिसहरू जो जति चाहिँ बाहिर अब धार्मिक हिसाबले पनि चर्चतिर जान्छन् लेट्स से होइन, चर्चतिर जान्छन् भने उनीहरूमा चाहिँ कस्तो भने, त्यहाँ भएको भेटघाटले
त्यहाँको कुराकानीले त्यहाँका अब गीत पनि गाइन्छ होइन, हमिङ पनि हुन्छ, त्यहाँनिर केही भनिन्छ पनि, र त्यस्तो प्रकारको ग्यादरिङले चाहिँ चाहे जुनसुकै होस्, जुनसुकै तपाईँ धर्म मान्नुहुने होस्, धर्म मान्नुहोस् होइन, चर्चहरूतिर जाँदाखेरि जुनसुकै सर्भिस त्यहाँ जस्तो सर्भिस होस्, गीत गाउने होइन, प्रे गर्ने, अरू ग्रिटिङहरू गर्ने, छेउछाउको मानिसलाई ग्रिटिङ गर्ने चलन छ होइन, र अरूको भावनाहरू राम्रो कुराहरू सुन्ने गर्दाखेरि चाहिँ मानिसलाई चाहिँ त्यसले राम्रो गर्छ अरे कि, पोजिटिभ भाइब त दिन्छ नै। अर्को कुरा चाहिँ हाम्रो हामीले जुन मर्फिनबाट हेरोइनहरूबाट खान जुन पिल्सहरू लिँदाखेरि जुन किसिमको मजा आउँछ नि, हो त्यस्तो मजा चाहिँ हाम्रो शरीरलाई र ब्रेनलाई चाहिँ दिन्छ अरे यस्तो प्रकारको रिलिजियस भेटघाटहरूले भन्न खोजेको। हजुर, सर्भिसहरू रिलिज धार्मिक रूपमा तपाईँ यस्तै पाठ पूजा गर्नको लागि अथवा अरू सर्भिसहरू एटेन्ड गर्नुहुन्छ भने चाहिँ त्यसले हाम्रो मन मस्तिष्कमा अनि शरीरमा चाहिँ त्यस्तो इफेक्ट दिन्छ अरे। नेचुरल प्रकारको दुखाइ कम गर्ने जुन प्रकारको इफेक्ट असर हुन्छ मर्फिन लिँदाखेरि हेरोइनहरू लिँदाखेरि, हो त्यस्तो खालको फिलिङ चाहिँ दिन्छ अरे। गुड न्युज हो यो, राम्रो कुरा हो। हजुर, सो राम्रो यो कुरा, यो एउटा स्टडीले राम्रो कुरा पनि भनेको छ, त्यो पनि आजको पत्र पत्रिकामा आएको छ। यति नै गरिकन अब गीत सुनौ आउनुहोस्। किशोर तिवारीले गाउनु भएको छ यो गीत। गीतपछि आज कुराकानी हेल्थ पोडकास्ट सुन्नेछौँ, जसमा डाक्टर अनुप प्रधानसँग श्री सुनवारजीले गर्नुभएको कुराकानी रहेको छ।

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: आदरणीय श्रोता वृन्द बीएफबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, अनि आज फेरि पनि हेल्थ पोडकास्टको पालो परिसकेको छ र हेल्थ पोडकास्टमा यो पटक चाहिँ हाम्रो साथमा हुनुहुन्छ डाक्टर अनुप प्रधानज्यू। गत सप्ताहदेखि नै उहाँसँगको कुराकानी तपाईँहरूसँग सेयर गर्दै आइरहेकी छु म, र उहाँले चाहिँ विशेष गरिकन बोन हेल्थको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्छ। लास्ट विक हामीले यो सरस्वती बोन हेल्थ भनेको के हो, कस्तो कुराहरू चाहिँ यस अन्तर्गत पर्छन् भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ। बोन हेल्थलाई कसरी हामीले मेन्टेन गर्न सक्छौँ, कसरी स्वास्थ्य राख्नमा हामी चाहिँ हाम्रो आफ्नो काम हामीले कसरी हाम्रो चाहिँ योगदान दिन सक्छौँ भन्ने कुरा पनि गरिसकेका छौँ। र अब भने अगाडि बढ्नु पर्दाखेरि यो बसाइमा मैले सबैभन्दा पहिला अनुपजीलाई फेरि पनि स्वागत गर्न चाहेँ। अनि अनुपजी नमस्कार, स्वागत भन्नु पर्यो फेरि पनि तपाईँलाई।
1: नमस्ते श्रीजी। हजुर
0: हजुर। त अब फेरि पनि हाम्रो कुराकानीलाई अगाडि जोड्नु पर्दाखेरिमा लास्ट विक जहाँसम्म कुरा गरेका थियौँ त्यहीँबाट हामी उठान गर्छौँ यसपटक। अब यो बोन हेल्थको कुरा गर्नुहुँदाखेरि यसको विशेष इस्युजहरू के हुन्छन्, बोन हेल्थ भन्ने बित्तिकै कस्तो कस्तो समस्याहरू आउन सक्छन्, अब ओस्टियोपोरोसिसको बारेमा त हामी एक किसिममा कुरा गर्छौँ नै गर्छौँ इन्डियामा, त्योभन्दा बाहेक अन्य नोटेबल बोन हेल्थसँग सम्बन्धित इस्युजहरू के छन् अलिकति बताइदिनुहोस् न।
1: हजुर, अब म के बताउँछु भन्दाखेरि दुईटा चिज इम्पोर्टेन्ट छ, यो ओस्टियोपोरोसिस रिलेटेड र एउटा नन ओस्टियोपोरोसिस रिलेटेड। फर्स्टमा जुन ओस्टियोपोरोसिस रिलेटेड कुरा गरौँ, मेन प्रब्लम के छ भन्दाखेरि फ्र्याक्चरको कुरा गरौँ होइन, अनि हिप फ्र्याक्चर र स्पाइन फ्र्याक्चर दुईटा फ्र्याक्चर छन् जो चाहिँ एकदमै कमन छ। युकेमा चाहिँ हेर्ने हो भने 76,000 पेसेन्टलाई फ्र्याक्चर हुन्छ पर इयर, अनि स्पाइनको फ्र्याक्चर चाहिँ 86,000 जति हुन्छ। हिप फ्र्याक्चर भनेको चाहिँ नि हुने बित्तिकै पेसेन्टहरू मोबिलाइज गर्न सक्दैनन्, अनि यो युकेमा चाहिँ नि के गर्छ, मेजोरिटी अफ पेसेन्टलाई सर्जिकल ट्रिटमेन्ट गर्नुपर्छ, अनि उनीहरूले सकेसम्म एडमिसन भएको यस्तै 2 days नै ट्रिटमेन्ट गरेर पेसेन्टलाई मोबिलाइज गर्न खोजाउँछ। भर्टेब्रल फ्र्याक्चर चाहिँ अलिक फरक छ, यो चाहिँ नि यो फ्र्याक्चर हुँदाखेरि यस्तै 2/3 जति पेसेन्टलाई थाहै हुँदैन उनीहरूको फ्र्याक्चर भएको छ भनेर, सधैँ पेन नहुन सक्छ होइन, अनि पेसेन्टहरूको पछि गएर कसो थाहा हुन्छ भन्दाखेरि उनीहरूको चाहिँ नि एक त हाइट अलिक बिस्तारै घट्दै जान्छ, अनि सेकेन्ड चाहिँ नि स्पाइनको सेप नै चेन्ज हुन्छ, उनीहरूको काइफोटिक भन्छ भनेपछि हेड चाहिँ अलिक अगाडि बढ्न थाल्छ। तपाईँले कोही देख्नुहुन्छ होला त्यहाँ वकिङ गर्दाखेरि कोही कोही ओल्ड एजवाला वुमेनहरूको स्पाइन अलिक कुप्रेको जस्तो हो, उहाँलाई चाहिँ त्यो भर्टिब्रल फ्र्याक्चर भएर त्यो स्पाइन अगाडि बढेर गरेको हुन्छ। भनेपछि दुइटै फ्र्याक्चर कमन छ। दुइटै फ्र्याक्चरको अर्को इम्पोर्टेन्स के हो भन्दाखेरि यो फ्र्याक्चर भएपछि पेसेन्टको रिस्क अफ डेथ बढ्न सक्छ। पेपरहरूले के देखाएको छ भन्दाखेरि हिप फ्र्याक्चर भएको एक वर्षमा यस्तै 20% जति चाहिँ नि पेसेन्टहरू बित्न सक्छ। त्यसैले यो दुइटै फ्र्याक्चर चाहिँ नि यदि हामीले प्रिभेन्ट गर्न सक्यौँ भने यो धेरै नै हेल्पफुल हुन्छ पेसेन्टलाई, एक त पेनबाट अर्को चाहिँ लामो जीवन हुनको लागि होइन। त्यो चाहिँ हामीले कुरा गऱ्यौँ। अर्को चाहिँ रेयरली बोनमा

0: चाहिँ धेरै जस्तो 10-20 वर्षको पेसेन्टलाई हुन्छ. अर्को चाहिँ नि यो कन्डोसार्कोमा भन्छ, यो चाहिँ नि 30 र 60 वर्षको पेसेन्टलाई हुन्छ. र एउटा युविङ सार्कोमा, यो चाहिँ नि धेरै जसो बच्चा र टिनेजरलाई हुन्छ. अनि यो क्यान्सरहरू धेरै हुने ठाउँ चाहिँ या चाहिँ नि लामो बोन बडीको, या चाहिँ नि फिमर भयो, थाई बोन, आर्मको बोन ह्युमरस, या पेल्भिस, या हिप्समा, यो ठाउँमा यो हुन सक्छ. अब यिनीहरू हुँदाखेरि चाहिँ नि के हेर्नुपर्छ भन्दाखेरि, यङ एडल्ट या बच्चामा कसैको पेन भयो भने, स्वेलिङ, हिँड्नलाई गाह्रो, टायर्ड, वेट लस होइन, अथवा एकदमै लो एनर्जीबाट पनि फ्र्याक्चर भयो भने यो छ कि छैन भनेर सम्झिनुपर्छ र चाँडै नै डक्टरलाई देखाउनुपर्छ. किनकि यो डायग्नोज गर्न फेरि एक्सरे चाहिन्छ, अनि एक्सरे गरेर यो देखियो भने अनि स्पेसलिस्टलाई चाँडै नै हामीले रिफर गरेर फर्दर इन्भेस्टिगेसन, एमआरआई स्क्यानहरू गरेर अनि कन्फर्म गर्नुपर्छ डायग्नोसिस. तर यो धेरै नै रेयर प्रब्लम हो अस्टियोपोरोसिसको कम्पेरिजनमा.
1: ओके हजुर, अब यो रेयर भएर भए तापनि यो चाहिँ छ है भन्ने जानकारी पनि हाम्रो श्रोताहरूलाई हामीले गराइहाल्यौँ. र यसको सर्भाइभल चान्सेसहरू चाहिँ कति हुन्छ त समयमै यसको पहिचान भयो भने, त्यो पनि बताइदिनुहोस् न.
0: अब यसको चाहिँ नि के हुन्छ भन्दाखेरि, यदि बोन क्यान्सर जस्तो डायग्नोज भयो भने यो चाहिँ नि स्पेसलिस्ट सेन्टरमा ट्रिट हुन्छ. युकेमा फ्यु स्पेसलिस्ट सेन्टरहरू छन् होइन, एउटा लन्डनमा छ, एउटा बर्मिङहममा छ, अस्वेस्टीमा छ, अनि अर्को दुईटा सहरमा छन्। अनि उनीहरूले के गर्छ भन्दाखेरि, अब धेरै जस्तो यो क्यान्सर डायग्नोज भएपछि मल्टिडिसिप्लिनरी मिटिङ हुन्छ. यसमा चाहिँ नि सर्जन बाहेक अङ्कोलोजिस्ट, रेडियोलोजिस्ट, उनीहरूले सबै यो इन्फर्मेसन बटुलेर डिसाइड गर्छ कुन चाहिँ नि ट्रिटमेन्ट गर्ने भन्ने. सकेसम्म चाहिँ नि सर्जिकल ट्रिटमेन्ट गरेर त्यो क्यान्सरलाई निकाल्न सक्यो भने बेस्ट चान्स हुन्छ सर्भाइभलको. अनि रिस्क अफ फेरि त्यो आउने, रिकरेन्स भन्छ, त्यसको चान्स पनि कमै हुन्छ. अनि अब त्यो चाहिँ नि सर्भाइभल के छ र त्यो चाहिँ नि त्यो क्यान्सर अनुसार नै हुन्छ होइन. अहिले त्यो स्पेसिफिक डिटेल चाहिँ मसँग एक्ज्याक्टली छैन, तर एक्ज्याक्टली 5 इयर्समा कति पर्सेन्ट सर्भाइभल छ भन्ने चाहिँ, त्यो क्यान्सरको कति हाई ग्रेड छ कि छैन भने, चाहिँ एकदमै एग्रेसिभ टाइपको क्यान्सर हो कि होइन त्यो अनुसार पर्छ. अनि साइज, त्यो क्यान्सरको साइज कति ठुलो छ अनि कति स्प्रेड भएको छ, त्यो अनुसार सर्भाइभल हुन्छ. हजुर
1: हजुर, धेरै धेरै धन्यवाद यो जानकारीको लागि अनुपजी. अब म अगाडि बढौँ, हामी अगाडि बढ्नु पर्दा अब भने हामी प्रोपरली अस्टियोपोरोसिससँग सम्बन्धित रहेर कुराकानीहरू गरौँ, श्रोतालाई जानकारी गराउँ. त्योभन्दा अगाडि एउटा छोटो ब्रेक लिउँ है. हजुर
0: हजुर.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर प्रिय श्रोता पनि बिहेबिस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. यतिखेर हेल्थ पोडकास्टमा हामी रहेका छौँ. डाक्टर अनुप प्रधानज्यू हामीसँग हुनुहुन्छ. हामी हाडको स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी गर्दै आइरहेका छौँ. र अब भने हामी ओस्टियोपोरोसिसको बारेमा कुरा गर्छौँ, किनभने विशेष गरिकन ओस्टियोपोरोसिसलाई नै हामीले चाहिँ मुख्य मुद्दा बनाएर यो कुराकानी गर्ने योजना गरेका थियौँ. ओस्टियोपोरोसिस धेरैलाई हुने समस्या हो र यस कारण गर्दाखेरि यसको बारेमा तपाईँ हामी सबैजना जानकार रहनु एकदमै आवश्यक पनि छ. र यति भन्दै अब मैले अनुपजीलाई फेरि पनि स्वागत गर्दै अब अगाडि चाहिँ ओस्टियोपोरोसिसको बारेमा नै कुरा गर्नको लागि मैले आग्रह गरेँ. सबैभन्दा पहिला त अनुपजी, अब यो ओस्टियोपोरोसिस भन्ने शब्द त हामीले धेरै सुनेको, अब यो हड्डीसँग सम्बन्धित समस्या भने त हामीलाई पनि थाहा छ, अलिकति ओभरभ्यू तपाईँले लास्ट विक पनि गराइसक्नु भएको छ हामीलाई. अब चाहिँ इन डिटेलमा हामीलाई ओस्टियोपोरोसिस भनेको समस्या कस्तो हो बताइदिनुहोस् न त सबैभन्दा पहिला.
1: हो, सो ओस्टियोपोरोसिस चाहिँ नि यो कमन कन्डिसन हो. यो चाहिँ नि बढी महिलालाई हुन्छ मेल भन्दा, होइन. अब यो महिलामा किन हुन्छ भन्दाखेरि यो मेनोपोज, मैले पहिला भने हुन्छ मेनोपोज भएपछि इस्ट्रोजनको कमीले गर्दा बोनको सेलहरू बढी नै लस हुन थाल्छ, अनि त्यसपछि बोन एकदम ब्रिटल भएर ओस्टियोपोरोसिस हुन्छ. अनि ओस्टियोपोरोसिस चाहिँ नि हामीले साइलेन्ट डिजिज भनेर भन्छौँ, किनकि ओस्टियोपोरोसिस हुँदाखेरि पेसेन्टलाई थाहै हुँदैन, उसले केही सिम्टमै गर्दैन, पेन पनि गर्दैन, स्टिफनेस पनि गर्दैन, प्रब्लम दिँदैन. तर जब ओस्टियोपोरोसिस रिलेटेड फ्र्याक्चर हुन्छ अनि बल्ल हामीले थाहा पाउँछ कि यो पेसेन्टलाई ओस्टियोपोरोसिस छ भनेपछि यो पछि मात्रै डायग्नोज हुन्छ. त्यसैले ओस्टियोपोरोसिस चाहिने कसलाई हुन्छ हुने सबैलाई अवेर हुनु एकदम इम्पोर्टेन्ट छ, किनकि हामीले सकेसम्म यो फ्र्याक्चरलाई प्रिभेन्ट गर्न सक्यौँ भने बेस्ट हुन्छ पेसेन्टको लागि.
0: हजुर, अब तपाईँले अघि भन्नुभएको जस्तै पुरुषको तुलनामा महिलालाई ओस्टियोपोरोसिस हुने सम्भावना बढी छ भनेर भन्नुभएको छ, भनेपछि हामी महिलाहरू चाहिँ अलिक बढी नै सजग रहनु पर्यो जस्तो लाग्यो, होइन हजुर?
1: हजुर, एक्ज्याक्टली राइट. हजुर, तर अर्को कुरा के भन्न चाहन्छु भन्दाखेरि, कतिजना मेलले के भन्न ठान्छ भने ओस्टियोपोरोसिस चाहिँ खालि फिमेलको मात्रै डिजिज हो भन्न ठान्छ, अनि हामीलाई त ओस्टियोपोरोसिस हुँदैन भन्न ठान्छ. यो चाहिँ नि ऊ राइट होइन, किनकि मेनलाई पनि ओस्टियोपोरोसिस हुने चान्स छ, रिस्क कम छ तर चान्स छ, किनकि जब एज बढ्दै जान्छ मेनलाई पनि ओस्टियोपोरोसिस हुन्छ र मेनलाई पनि त्यसको रिलेटेड फ्रेजिलिटी फ्र्याक्चरको रिस्क बढ्दै जान्छ. मेनलाई पनि अवेर हुनुपर्छ,
0: अवेर त एकदमै हुन पर्यो. अनि मेनहरू पनि अब ओस्टियोपोरोसिसबाट इन्भिन्सिबल चाहिँ छैनन् भनेर भन्न चाहे मैले यतिखेर, तर तपाईँले भन्नुभएको जस्तै अघि नै अब मेनोपोज पश्चात चाहिँ अब महिलाहरूमा ओस्टियोपोरोसिसको समस्या धेरै देखिन्छ. अलिकति ठक्कर खाँदाखेरि पनि अब हड्डी फ्र्याक्चर भएको भन्ने हामीले सुनेका थियौँ, त्यसको कारण चाहिँ यही रहेछ भन्ने कुरा बुझ्यो, होइन हजुर?
1: एक्ज्याक्टली
0: हजुर. र अब तपाईँले भनिहाल्नुभयो अब ओस्टियोपोरोसिसको कुनै लक्षणै देखिँदैन, अब साइलेन्ट बिमार हो भनेर. अब यस्तो बेलामा चाहिँ अब सजगता त आफ्नो ठाउँमा छँदैछ, तर लक्षणै देखिएन भने हामीले कसरी त्यसको लागि चाहिँ अब त्यो रिस्क मिटिगेट गर्नको लागि चाहिँ नि हामीले काम गर्न सक्छौँ त भन्ने प्रश्न पनि अर्को ठाउँमा अब टटकारो रूपमा उठेको नै हुन्छ. त्यस कारण गर्दाखेरि सबैभन्दा पहिला त अब आफू चाहिँ ओस्टियोपोरोसिसको रिस्कमा छु कि छुइनँ भन्नको लागि कस्तो कस्तो रिस्क फ्याक्टर्सहरूमा ध्यान दिनुपर्छ त भनेर पनि मैले सोध्न चाहेँ यतिखेर. हुन त तपाईँले बोन हेल्थको बारेमा कुरा गर्नु हुँदाखेरि रिस्क फ्याक्टर अलिकति बताइदिनु भएको थियो, ओस्टियोपोरोसिस फोकस नै केही यस्तो रिस्क फ्याक्टर्सहरू छ कि छैन भनेर मैले सोध्न चाहेँ यतिखेर हजुरलाई.
1: हजुर, हो, ओस्टियोपोरोसिसको रिस्क फ्याक्टरहरू छन्, डिफरेन्ट टाइप्स अफ फ्याक्टर्स छन्, मेल र फिमेल बाहेक. अर्को एज भयो, एज बढेपछि ओस्टियोपोरोसिसको रिस्क बढ्छ. अर्को चाहिने ओस्टियोपोरोसिस हुनुको रिस्क चाहिने मेडिकेसन भयो. एउटा कमन मेडिकेसन युज गर्ने चाहिँ नि स्टेरोइड ट्याब्लेट हो. यो स्टेरोइड ट्याब्लेट चाहिँ नि 3 महिना भन्दा बढी ड्युरेसनको लागि युज गर्यौँ भने त्यसले पनि ओस्टियोपोरोसिसको रिस्क बढाउँछ. यो ट्याब्लेट चाहिँ धेरै जस्तो हामीले इन्फ्लामेटरी कन्डिसन भन्छौँ, यस्तो बाउल रिलेटेड या जोइन्ट रिलेटेड, होइन, यो कन्डिसन अथवा रेस्पिरेटरी प्रब्लम भयो भने यो स्टेरोइड प्रयोग गर्न सकिन्छ. अनि यो पेसेन्टलाई यदि यो ट्याब्लेट दिएको छ भने हामीले सकेसम्म क्लिनिसियनले के गर्छ भन्दाखेरि ओस्टियोपोरोसिस हुनुबाट बचाउनको लागि, प्रिभेन्सन गर्नलाई, फ्र्याक्चरको लागि त्यही बेला औषधि पनि दिन सक्छौँ त्यो बेलामा. अरू औषधिहरू जसले ओस्टियोपोरोसिसको रिस्क बढाउने अथवा फ्र्याक्चर बढाउने हो हेर्ने हो भने एउटा एन्टी एपिलेप्टिक मेडिकेसन जो एपिलेप्सीवाला पेसेन्टहरू छन्, र अर्को चाहिँ नि ब्रेस्ट क्यान्सर र प्रोस्टेट क्यान्सरवाला पेसेन्ट, उनीहरूलाई कहिलेकाहीँ हर्मोन ट्रिटमेन्ट दिइन्छ. अनि यो हर्मोन ट्रिटमेन्टले पनि बोनलाई अझ विक पार्न सक्छ अनि फ्र्याक्चरको रिस्क छ. अनि पहिला भने अनुसार त्यही स्मोकर ड्रिङ्कर पनि रिस्क फ्याक्टर छ. अनि जसको बिएमआई लो छ भनेपछि वेट लो भएको पेसेन्ट होइन यही मेन रिस्क फ्याक्टरहरू भन्नु पर्यो फर्स्ट प्रोसेसको लागि.
0: ए ओके हजुर, र यही कुराहरूमा अब हामीले अलिकति ध्यान त दिनै पर्यो. र अब यसैमा अब जस्तो कि तपाईँले अघि नै अब विभिन्न प्रकारको मेडिकेसन कुरा गर्नुभयो, स्पेसली स्टेरोइडहरू लिँदाखेरि चाहिँ यसबाट चाहिँ अस्टियोपोरोसिसको जुन चान्सेसहरू बढ्न सक्छ, अब बोनहरू अलिकति विक हुनसक्छ भन्ने कुरा गर्नुभएको थियो. त्यस्तै गरिकन अब दबाईभन्दा बाहेक अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पनि हुन्छ नि त मान्छेलाई होइन, स्वास्थ्य अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरूले गरेर अन्य हेल्थ इस्युजहरूले गरेर पनि यो अस्टियोपोरोसिसको सम्भावना बढ्न सक्ने त्यस्तो केही कन्डिसन्सहरू छन्?
1: हजुर छन्. अब बेसिकली अस्टियोपोरोसिस बढाउने अरू पनि कन्डिसन छन्, यो बेसिकली हर्मोन रिलेटेड छन्. एउटा चाहिँ नि थाइरोइड ग्ल्यान्ड छ नि हाम्रो नेकमा, हजुर त्यो एक्टिभ भयो भने पनि अस्टियोपोरोसिसको रिस्क छ. अर्को एउटा थाइरोइडमा ग्ल्यान्ड पाउने एउटा अर्को सानो ग्ल्यान्ड छ प्याराथाइरोइड ग्ल्यान्ड, त्यो पनि ओभर एक्टिभ भयो भने त्यसको प्रब्लम बढ्न सक्छ अथवा त्यसको केही चेन्जेस भयो भने. अनि बाउल रिलेटेड भने इन्फ्लामेटरी बाउल डिजिज, यो पेसेन्टहरूलाई पनि अस्टियोपोरोसिसको रिस्क हुनसक्छ किनकि अब्जर्प्सनहरू कम हुन्छ यो पेसेन्टहरूलाई. यो नै मेन ग्रुप भन्नु पर्यो. अनि त्यो बाहेक जो पेसेन्टलाई रुमोटोइड आर्थराइटिस छ उनीहरूलाई पनि अस्टियोपोरोसिसको रिस्क हाई छ.
0: हजुर, अब यो रिस्क फ्याक्टरमा रहेका ग्रुपले चाहिँ अब ती महानुभावहरूले चाहिँ के कस्तो प्रकारको चाहिँ भनौँ न लाइफस्टाइल चेन्जेसहरू अथवा के कस्तो प्रकारको चाहिँ कुराहरूलाई अप्नाउन सक्नुहुन्छ त अलिकति भए पनि रिस्कलाई कम गर्नको लागि भनेर पनि मैले सोध्न चाहेँ तपाईँलाई.
1: हजुर, अब सर्टन चिज रिस्क फ्याक्टर त हामीले चेन्ज गर्नै सक्दैनौँ होइन, हाम्रो जुन हाम्रो हेल्थको हिस्ट्री ब्याकग्राउन्डहरू अनि त्यसपछि एज सेक्स भयो होइन यिनीहरू त चेन्ज गर्न सक्दैनौँ, तर कुनै कुनै रिस्क फ्याक्टर चाहिँ हामीले चेन्ज गर्न सक्छौँ. जस्तो स्मोकर र ड्रिङ्करहरू छन् भने यदि हामीले त्यसलाई रिड्युस गऱ्यौँ या स्टपै गऱ्यौँ भने डेफिनेटली बोनलाई हेल्प गर्छ. जो अन्डर वेट छ उनीहरूको वेट पनि हामीले बढाउन सक्यौँ भने त्यसलाई हेल्प हुन्छ. जो पेसेन्टलाई स्टेरोइड ट्याब्लेट दिएको छ होइन उनीहरू अवेर हुनुपर्छ, उनीहरूलाई केही अरू औषधि चाहिन्छ, क्याल्सियम भिटामिन डी जस्तो सप्लिमेन्टहरू खानुपर्छ. होपफुली जिपी या स्पेसलिस्टले नै गर्न सक्छ, एड गर्न सक्छ, तर पेसेन्ट अवेर भयो भने त्यो डेफिनेटली युजफुल हुन्छ. यही नै प्रकारले चाहिँ नि हामीले चाहिँ नि यो ऊ गर्यो भन्यौँ ट्रिटमेन्टहरू गर्यौँ भने चाहिँ नि होपफुली फ्र्याक्चरको रिस्क चाहिँ नि घट्छ.
0: हजुर, अब यो अस्टियोपोरोसिस भनिसकेपछि यो एउटा कन्डिसन हो जसले गर्दाखेरि चाहिँ अब हाम्रो फ्र्याक्चरहरू हुन सक्छ भनेर भन्नुभएको छ तपाईँले. अब यो लक्षण थाहा नभए पनि अब यदि हामीलाई छ भने हामी लड्यौँ वड्यौँ भने त अब त्यसमा हाम्रो हात खुट्टाको चाहिँ अब हार्ड फ्र्याक्चर हुने सम्भावना हुँदो रहेछ. त्यो भइसकेपछि मात्र कतिलाई त थाहा हुन्छ होला है मलाई त अस्टियोपोरोसिस रहेछ भनेर, होइन हजुर?
1: हजुर एक्ज्याक्टली, धेरै जस्तो पेसेन्टलाई हड्डी भाँचेपछि मात्रै थाहा हुन्छ. अब जस्तो कतिजना अब पेसेन्टहरू यो आइसी वेदरमा लड्नुहुन्छ होइन, अनि लडेर यहाँ रिस्टको हामीले डिस्टल रेडियस भन्छ त्यो ठाउँमा फ्र्याक्चर गरे हुनसक्छ, कसैको आर्म बोनमा फ्र्याक्चर हुनसक्छ. अनि यी पेसेन्टहरू जब हामी फ्र्याक्चर क्लिनिकमा उनीहरूको ट्रिटमेन्ट हुन्छ असेसमेन्ट हुन्छ त्यो बेला चाहिँ नि अस्टियोपोरोसिसको स्पेसलिस्ट नर्सहरू हुन्छ, फ्र्याक्चर लिएज नर्स भन्छ उनीहरूले, अनि यो पेसेन्टलाई हेर्न थाल्छ कि यिनीहरूको अस्टियोपोरोसिस छ कि छैन. अनि यो फ्र्याक्चर भएपछि उनीहरूले के गरिदिन्छ भन्दाखेरि धेरै उसोलाई अनि बोन डेन्सिटी स्क्यान बुक गर्नलाई हेल्प गर्छ. अनि बोन डेन्सिटी स्क्यान बुक भएपछि त्यसले नै देखाउँछ अस्टियोपोरोसिस छ कि छैन, अनि त्यो अनुसारको अनि ट्रिटमेन्ट स्टार्ट हुन्छ.
0: ओके हजुर, अब यो हाम्रो कुराकानीलाई अब अहिलेको लागि फेरि पनि यतिमै सीमित राख्न चाहेँ. अनि अब यो हाम्रो कुराकानीको अर्को अंशमा चाहिँ हामी यो ट्रिटमेन्ट प्लानको पनि अलिकति कुरा गरौँ. अनि अस्टियोपोरोसिस भएर फ्र्याक्चरहरू भइसकेको मान्छेको चाहिँ भनौँ न आफ्टरवर्ड्स चाहिँ कस्तो प्रकारले चाहिँ उहाँले आफ्नो ध्यान दिनुपर्ने हो, कस्तो कस्तो कुरामा चाहिँ अलिकति सजग हुनुपर्ने हो भन्ने कुरा पनि, स्पेसली यो अस्टियोपोरोसिसबाट चाहिँ नि क्षति पुगिसके पश्चात चाहिँ हाम्रो भनौँ न जीवनको गुणवत्ता त्यसमा आउने जुन चेन्जेसहरू छ त्यसबारेमा पनि अलिकति तपाईँबाट हामी अलिकति जानकारी लिनेछौँ. अनुजी थ्याङ्क यू सो मच, र हाम्रो कुराकानीलाई फेरि नेक्स्ट विक हामी अगाडि बाँकी रहेको कुराकानी हाम्रो श्रोताहरू समक्ष राख्नेछौँ. अहिलेको लागि धन्यवाद है त.

0: अनिल गिरी र मिलिना राईले गाउनु भएको गीत हामीले आजको यो कार्यक्रमको अन्तिम चरणमा सुन्दैछौँ. अहिले डाक्टर अनुप प्रधानसँग गरिएको कुराकानी सुन्नुभयो. हाड सम्बन्धी विशेषज्ञ हुनुहुन्छ उहाँ, हड्डीको रोगहरूको बारेमा उहाँसँगको कुराकानी अर्को भागमा फेरि सुन्नुहुनेछ नेक्स्ट विक वेडनेसडे मर्निङमा. अहिलेलाई अब छुट्टिने बेला भयो. नमस्ते युके कार्यक्रमबाट म आशा आज छुट्टिन्छु. भोलि बिहानै फेरि भेट्न आइपुग्नेछु बिहान 6:30 बजी. गर्मी छ, गर्मीमा टेक केयर गर्नुहोला, आफूलाई शीतल राख्ने कोसिस गर्नुहोला. अघि पनि मैले पाउने 8 बजेभन्दा अलिकति अगाडि सेयर गरेको थिएँ कसरी आफ्नो घरलाई चिसो राख्ने भन्ने कुरा. होइन, तपाईँले यसो हेर्नुभयो भने, गुगल गर्नुभयो भने देख्नुहुन्छ, कहीँ कतै छुटाउनु भयो भने यसो क्याचअपमा गएर सुन्न पनि सक्नुहुन्छ. नमस्ते युकेको आजको डेटको. र यस्तै अब आजको कार्यक्रममा सहभागिता जनाउनुहुने धेरैभन्दा धेरै श्रोता यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु. हाम्रो नारायण सापकोटाजीले त मलाई यस्तो मजाको खानेकुराको भिडियो पठाइदिनु भएको छ. यसरी
1: अहिले क्रुजको पठाएँ हजुरलाई. अहिले हेर्नु त, यहाँ सलादहरू बनाएर राखेको छु यहाँ टक्क. है हजुरलाई खाम खाम हुन्छ भन्नुहुन्छ, भोक लागिहाल्छ भन्नुहुन्छ. ल हेर्नुहोस्
0: हजुर, 9 बजीसम्म यो कार्यक्रम सकिँदासम्म त ओहो पुरा भोक लाग्ने, भोक त झन् झन् झन् जागिरहन्छ. त्यसै माथि कस्तो मिठो मिठो सलाद पठाइदिनु भएको छ उहाँले. है सलाद त रेडी छ, गर्मीमा सलाद खानुपर्छ. पानी भएको खाद्य पदार्थहरू अलिक बढी खाने, घरमा बरु 2-3 चोटि नपकाउने, होइन, जसले चाहिँ एकदम तातो बनाउँछ कि हाम्रो घरको वातावरणलाई, त्यो नगर्ने भनेर अघि पनि हामीले चर्चा गरेका थियौँ. होइन, बरु चिसो कोल्ड चिजहरू खाने यो गर्मीमा चाहिँ गर्न सकिन्छ. र अब थ्याङ्क यू भन्न चाहन्छु यहाँहरूलाई. जानुभन्दा अगाडि धेरैजनाले आज हामीलाई सम्पर्क गर्नुभएको छ. सबैजनाको नाम मैले यहाँ उल्लेख गर्न नसके पनि यहाँहरू सबैमा एकमुष्ट धन्यवाद भन्न चाहन्छु. आज निकै यो आज चाहिँ कुराकानी भयो स्वास्थ्य सम्बन्धी, त्यसैले गर्दाखेरि अब छुट्टी है त. यहाँहरूलाई एकमुष्ट धन्यवाद भन्न चाहन्छु जो जतिले लेख्नु भएको छ, होइन, उत्तरहरू पठाउनु भएको छ. यस्तो गजब गजबको मेसेज, कतिको मुक्तक पनि आएको छ, होइन, फोटो भिडियोहरू, यसको लागि आभार व्यक्त गर्छु. साथ दिनुभएकोमा, मेसेज पठाउनु भएकोमा. अब भोलि हामी कुराकानी गरौँला बाँकी. अहिलेलाई भने यही गीतसँगै छुट्टिएँ म.

0: बेलायती सेनाको क्युजिएलआरको टोली एक्सपेडिसन टाइगर एटलासका लागि मोरक्को पुगेको छ।
1: 4,167 मिटर अग्लो टोपवाल हिमाल आरोहण समेत गर्न रेजिमेन्टको टोली मोरक्को इम्लिल गाउँमा पुगेको हो। रेजिमेन्टका अनुसार मोरक्केली शाही सेनाको टोलीसँग सहकारी गरी आरोहण गर्ने एक्सर्साइज जुलाई 5 तारिकसम्म चल्नेछ। दुई सेनाबीच सहकारी बढाउन एक्सर्साइज आयोजना गरिएको रेजिमेन्टले जनाएको छ। औषधोपचार, सञ्चार अभ्यास, रोट योजना र सांस्कृतिक चेतना जस्ता विषयमा पनि अभ्यास गरिनेछ। अभ्यास अन्तर्गत जुलाई 1 तारिकमा टोपकाल हिमाल आरोहण गर्ने योजना छ। रेजिमेन्टको 68 वार्षिकोत्सवको अवसरमा यो अभ्यास आयोजना गरिएको छ। अभ्यासमा टोलीका 6 सदस्यले समर माउन्टेन फाउन्डेसन कोर्स पनि गर्नेछन्। अभ्यासको नेतृत्व स्टाफ सार्जेन्ट सुमित बानिया र सार्जेन्ट समीर राईले गर्नुभएको छ।
0: लोपोनभोक राउटे समुदायको संख्या घट्दै गएपछि उनीहरूलाई जोगाउन कर्णाली प्रदेश सरकारले राउटे नीति ल्याएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: करिब 20 वर्षको अवधिको तथ्याङ्कलाई हेर्ने हो भने राउटेको संख्या 618 झरेर अहिले 134 खुम्चिसकेको छ। सामाजिक सुरक्षा भत्ताले मदिरा खाने, बाहिरी हस्तक्षेप र उचित स्वास्थ्य सेवा नपाउँदा राउटे समुदाय नास्तिन थालेपछि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 जारी गरेको हो। यो नीतिले राउटेको पहिचानलाई जोगाउने मात्र नभएर अधिकारलाई समेत समेट्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको भनाइ छ।
3: अहिले त राउटेले जोगाउनु पर्यो, यिनीहरू पनि मानव हुन् र यिनीहरूलाई जोगाउनको लागि भाइ हस्तक्षेप अलिक बढी हो। राउटे बस्तीमा अरू हामी गएर राउटे गएर मस्ती गरेका भिडियो पनि हेर्नुभएको कागज भएको।
2: नीतिमा राउटे बस्तीमा अनधिकृत प्रवेशमा रोक लगाइएको छ भने समुदायमा मदिरा बिक्री वितरण र सेवनमा पनि कडाई गरिएको छ। त्यस्तै घुम्ती स्वास्थ्य शिविर मार्फत निशुल्क उपचार, उनीहरूको इच्छा अनुसारको अस्थायी बसोबासको व्यवस्थालाई नीतिमा प्राथमिकतामा राखिएको छ। सरकारको नीतिपछि राउटे समुदाय पनि खुसी छन्। राउटे मुखिया बिरबहादुर साई:
4: किनै छैन, हामी मान्छे नामले केही लाग्छ, हामी खुसी केही लाग्छ।
2: कल्याण, राजकोटी र शुभमसी गोत्रका यी राउटे समुदायहरू खेतीपाती गर्न र स्कूल जान मान्दैनन्। त्यसैले सरकारले उनीहरूको सिपलाई अन्नसँग साट्ने पुरानो परम्परागत पेसालाई जोगाउँदै आधुनिक संसारसँग सुरक्षित तहरूले जोड्न खोजेको देखिन्छ।
0: नवलपुरको गैंडाकोट नगरपालिकाले मही प्रवर्धन कार्यक्रम ल्याएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अरूपेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्धन गरिएको पालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे:
5: आधिकारिक रूपमा नीतिगत निर्णय अथवा कानुनी रूपमा कानून बनाएर प्रतिबन्ध गरेको अवस्था होइन, तर अनौपचारिक रूपमा हाम्रो प्रयासले, यो केन्द्रीय नीतिमा सँग पनि जोडिने विषय हुन्छ, हाम्रो प्रयासले स्थानीय स्तरमा हुने कार्यक्रमहरू, नगरपालिकाले गर्ने कार्यक्रमहरूमा केमिकल युक्त पेय पदार्थ प्रयोग नगर्ने र यही स्थानीय उत्पादित स्वास्थ्यका लागि राम्रो हुने मही दुधजन्य पदार्थलाई प्रयोग गर्ने भने हाम्रो एउटा सामान्य यो अभियान जस्तै भनौँ होइन, नीति नीतिलाई औपचारिक हुनुपर्छ, यो एउटा सुरुवात भनौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौँ फर्किनु भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अरियालका अनुसार शाह काठमाडौँ फर्किनु भएको हो। प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो। हिजो बन्द सत्रमा सहभागी हुनुभएको थियो। चितवनमा रहँदा उहाँले सौरा हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो। स्थल युद्ध सम्मेलन आज लन्डनमा समापन हुँदैछ।
1: दुई दिने सम्मेलनमा वरिष्ठ स्थल सैनिक अधिकारी, नीति निर्माता र प्रतिरक्षा उद्योग तथा अध्ययन संस्थाका अधिकारी सहभागी भएका छन्। सम्मेलनलाई किनोट सम्बोधन गर्दै बेलायती सेनाका चीफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले युरोपको पूर्वी क्षेत्रमा आगामी एक वर्षमा स्वचालित प्रविधिको वृद्धि हुनुपर्ने बताउनु भएको छ। स्वचालित प्रविधि प्रयोग गर्न नसकेमा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्ने उहाँको भनाइ छ। युक्रेनमा परीक्षण गरिएका 50 नयाँ प्रविधि सफल भएका भन्दै वाकरले सैनिकहरूलाई ड्रोनको संख्या बढाउनु पर्ने बताउनु भएको छ। प्रविधि विस्तारका लागि 300 मिलियन पाउन्ड लगानी गरिएकोमा प्रतिफल स्वरूप 10,000 ड्रोन सैनिकहरूको हातमा पुगिसकेको वाकरले बताउनु भएको छ।
0: होर्मुज जलमार्गको तनावले अलपत्र परेका 91,000 जहाज चालकको उद्धार गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मेरिटाइम संगठन आइएमओका महासचिव आर्सेनियो डोमिनेजले इरान, ओमान र अमेरिकासँग मिलेर उद्धार अभियान चलाइने जानकारी दिनुभएको छ। जलघाँटी खुलाउन अमेरिका र इरान बीच सहमति भए पनि लागू नहुँदा उद्धार गर्नुपर्ने अवस्था आएको हो। अमेरिकी विदेश मन्त्री मार्क रुबियोले भने होर्मुज जलघाँटीमा कसैले पनि शुल्क उठाउन नमिल्ने बताउनु भएको छ। पश्चिम एसियाली मुलुकको भ्रमणका क्रममा मन्त्री रुबियोले इरानका लागि राम्रो मौका छ भन्नुभएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। अवस्था खबर यति नै, नमस्कार।

हजुर, कति राम्रो फुलै फुल्यो ज्यागदी फिरेमा लामकी सिरैमा, होइन? कति रमाइलो गीत थियो। गाउने कलाकारहरूलाई चिन्नुभयो होला, यदि चिन्नु पाउनु भएको छैन भने मिलिन राईको सुरिलो स्वर छँदैछ, स्वरूप राज आचार्यले पनि गाउनु भएको छ यस गीतमा। ओके, यो गीतबाट नै आजको कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर हजुरको सेवामा उपस्थित छु काठमाडौँबाट। काठमाडौँको सौगात कार्यक्रमको नाम हो 105.7 मेगाहर्ज काठमाडौँ भ्याली, 87.7 धरान, माफ गर्नुहोस् पोखरा, अनि धरान 107.5 धरानमा सुन्नुहुन्छ यहाँले। गुड आफ्टरनुन यहाँहरू सम्पूर्ण नेपालका श्रोताहरूलाई विभिन्न माध्यमबाट सुन्नुहुन्छ, तिनवटा फ्रिक्वेन्सी मात्र होइन, अनलाइन हाम्रो एप्सबाट विभिन्न तरिकाले सुन्नुहुन्छ यहाँलाई पनि गुड आफ्टरनुन। अब यो असारको महिनामा धान रोपाई होइन, धान दिवस, अनि साथसाथमा दही चिउरा खानुको लागि तयार हुनुहुन्छ होला, यही कुरा विदेशमा पनि गर्नुहुन्छ होला। हुन त त्यो दिन ठ्याक्कै बिदाको दिन परेको छैन, मेबी जस्ट सोमबार हो कि जस्तो लाग्छ मलाई। एकछिनपछि म तपाईँलाई अपडेट दिइहाल्छु, सोमबार नै हो जस्तो लाग्छ। हो नि, असारको 15 भनेपछि त ठ्याक्कै सोमबार पर्यो। दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवस, जियापुनी र कबीर जयन्ती एकै दिन परेको छ श्रोताहरू। ओके, आजको दिनको कुरा गर्दाखेरि असार महिनाको 10 गते हो श्रोताहरू, विक्रम सम्बत 2083 बुधबार, ज्येष्ठ शुक्ल पक्ष दशमको दिन। आज केही चाडपर्व देखिन, तर निर्जला एकादशी व्रत लिनेहरूको लागि भोलि छ तुलसीको दल राख्ने दिन, भोलि नै हो भूमि पूजा पनि, भोलि नै हो श्रोताहरू। अन्य कुराहरू के छन् नेपालतिरको समाचारहरूमा? विष्णु पौडेलमाथि लगाएको आरोपमा के भने उनका वकिलले भन्ने कुरा लामो छ, पढ्नु होला। अनि सेतोपाटी लेख्दछ यस लेखलाई अथवा समाचारलाई, नेकपा एमालेको उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको आरोपमा विशेष अदालतले 7 दिन हिरासतमा राख्न म्याद दिएको छ। व्यवसायी दीपक भट्टसँगको कनेक्सन र राजनीतिक प्रभाव दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरेको हो, तर उनका वकिलहरूले विभिन्न कुराहरू भनेका छन्, पढ्नु होला है त। विष्णु पौडेलमाथि लगाएको आरोपमा के भने उनका वकिलले भने शीर्षकमा सेतो पाठ लेख्दछ भने, अन्य खबरहरू के छन् सरसर्ती हेरिहालौँ है। फुटबलको धेरै चर्चा छ, अनि विदेशतिरका खबरहरू पनि म एउटा दुईवटा राख्छु हेडलाइन्सको रूपमा। पासपोर्ट छपाई प्रकरणमा आज पनि महानिर्देशक अर्याल सहित 7 बयान लिँदैछ रातोपाटी .com लेख्छ। यी पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 7 विशेष अदालतमा दोस्रो दिन पनि बयान जारी छ। अख्तियारले 10 अर्ब 13 करोड रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार मुद्दा दर्ता गरेको थियो श्रोताहरू। सुनको मूल्य जान्न चाहनुहुन्छ? ओके, बारखरी लेख्दछ यसलाई, सुनको मूल्य तोलामा 3600 घट्यो 41। नेपालको स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा 3600 रुपियाँ घटेर 2,83,500 रुपियाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि 105 रुपियाँले घटेर 4,485 रुपियाँ पुगेको नेपाल सुन च्यान्दी व्यवसायी महासंघले जनाएको छ भने, राजदूतको लागि आवेदकको नाम सार्वजनिक नगरिने सोझै नियुक्तिले तपाईँले दिनुभएको थियो, क्वालिफाई हुनुहुन्थ्यो भने दिएको भए हुन्थ्यो, होइन त? अब त समय पनि गयो होला। समाचार यस्तो छ, भारकरीले लेख्दछ यसलाई, परराष्ट्र मन्त्रालयले राजदूतका लागि आवेदकको नाम गोपनीयताको सम्मान गर्दै सार्वजनिक नगर्ने भएको छ। राष्ट्रसभाका महाधिवेशनपछि नियुक्ति प्रक्रिया अघि बढ्नेछ। 13 देशका लागि 4,000 भन्दा बढी आवेदन परेका छन्, जसमध्ये योग्यता क्षमताका आधारमा छनौट गरिने। गाह्रो रहेछ त, 13 देशको लागि भन्दाखेरि 13 पोजिसन आयो होइन, 4,000। अब पर्सन्टेजको हिसाबमा त्यहाँ पर्ने त एकदमै, यु मस्ट बी हाइली क्वालिफाइड। ओके, कतिले दिनुभएको छ होला, कतिले चाहिँ रिग्रेट गर्नुभएको छ होला नदिएर, होइन? खैर, अगाडि बढौँ त। ओके, अन्य खबरहरूमा के छन् त, पहिला विदेशको भन्दा नेपालकै कुरा गरौँ। राज्यसभा केन्द्रीय सदस्यमा 400 बढीको उम्मेदवारी, 9 नामावली सार्वजनिक भनेर अलिकति पुरानो 4 अगाडिको समाचार यस्तो छ। राज्य स्वतन्त्र पार्टी राज्यसभाको 79 केन्द्रीय सदस्यको लागि 400 भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। पहिलो नामावली आज बिहान 9 प्रकाशन गरिने भनेर बिहानको कुरा गर्दछ। 4 अगाडिको समाचार मैले भनिहालेँ, विद्युतीय माध्यमबाट मतदान हुनेछ, जसमा 4,000 प्रतिनिधि र विदेशमा का
हरू एप मार्फत उहाँहरू सहभागी हुनेछन् भन्ने पुरानो खबर. अब बिस्तारै बिस्तारै विदेशतिरको एउटा दुईवटा समाचार राखौँ अनि कार्यक्रम अगाडि बढाउँ है त. नीरव मोदीलाई बेलायती अदालतको ठूलो झड्का आएको रातोपाडी लेख्दछ श्रोताहरू. बेलायतको उच्च अदालतले भखौडा भारतीय हिरा व्यापारी नीरव मोदीलाई ब्याङ्क ठगी मुद्दामा 1 अर्ब रुपियाँ भन्दा बढी भुक्तानी गर्न आदेश दिएको छ. अदालतले उनको व्यक्तिगत ग्यारेन्टी कानूनी रूपमा मान्य रहेको ठहर गर्दै ब्याङ्कको पक्षमा फैसला सुनाएको छ. नीरव मोदी हाल बेलायतमा हिरासतमा छन् श्रोताहरू. अन्य खबरहरूमा अब लागौ विदेशतर्फ. मूल्य वृद्धिले बढायो आयात, मूल्य वस्तुको परिमाणमा संकुचन नेपालतिरको खबर हो तर विदेशको कारणले हो श्रोताहरू. नेपालको आयात मूल्य 11 महिनामा 15% बढेर 18 खर्ब 94 अर्ब पुगेको छ. तर धान, डिजेल र सुन जस्ता मुख्य वस्तुको परिमाणमा भने घटेको छ. व्यवसायहरूले बजार माग घटेको बताएका छन्. मूल्य वृद्धिका कारण आयात मूल्य बढे पनि वास्तविक व्यापार संकुचित भएको देखिन्छ भने युएन के भन्दछ त. एआई कम्पनीले बिजुली, पानी र जग्गाको हिसाब दिनुपर्छ भनेर गुटेरेसको भनाई. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एआई वातावरणीय पारदर्शिता पहलको प्रस्ताव राख्दै एआई कम्पनीहरूलाई वातावरणीय प्रभाव खुलाउन आग्रह गरेका छन्. लन्डन क्लाइमेट एक्सन विकमा उनले सन् 2030 स्वच्छ ऊर्जा लक्ष्य तय गर्न आग्रह गर्दै डाटा सेन्टरले विश्वको 2-3% बिजुली खपत गरेको बताएका छन् श्रोताहरू. अमेरिका इरान वार्ताले तेलको मूल्यमा निरन्तर गिरावट आएको खबर लोकान्तर .com लेख्छ. अमेरिका र इरान बीचको कूटनीतिक वार्ता सकारात्मक हुँदै जाँदा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल $76.71 झरेको छ जुन मार्च पछिको सबैभन्दा कम हो. भू राजनीतिक दबाव कम हुँदा नेपाल जस्ता आयातकर्ता राष्ट्रलाई राहत मिल्ने विश्लेषकहरूको भनाइ छ श्रोताहरू. अब फुटबलको चर्चा गरौं. दशकौं पछि रोचक बनेको गोल्डन बुटको प्रतिस्पर्धामा को को छन् सम्भाव्य विजेता. यस विश्वकपमा गोल्डन बुटको प्रतिस्पर्धा रोमाञ्चक बन्न पुगेको छ जसमा मेस्सीको 5 गोल, एम्बापेको र हालान्डको 4-4 गोल अग्रस्थानमा छन्. उनीहरूले कीर्तिमान तोडिरहेका छन्. मेस्सीले क्लोजको सर्वाधिक गोल कीर्तिमान पार गरे. यो हिजो अस्तिको कुरा हो. यी सुपर स्टारहरू बीच शीर्ष गोलकर्ताको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ. प्रोलिफिक स्ट्राइकरको कुरा. ह्यालन्ड, मेस्सी र एम्बापे सबलाई बधाई छ भन्नु पर्यो. आज यति नै गरौँ. नेपालतिरको एउटा राम्रो खबर देखेँ, सुनाइहालौँ. शुक्ला फाँटामा सुनौलो तोप चराको गणना सुरु. नेपाली पंक्षी संरक्षण संघले शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज संघको सहकार्यमा दुर्लभ सुनौलो तोप चराको 5 दिने गणना सुरु गरेको छ. यो चरा नेपालको तराईमा मात्र पाइन्छ. आइयुसिएनको रातो सूचीमा संकटापन्न अवस्थामा रहेको यो चरा हो श्रोताहरू. वासस्थान विनाशका कारण यसको संख्या घट्दो क्रममा रहेको छ. त्यसैले यसको गणना सुरु गरिएको भनेर भनिएको छ श्रोताहरू. यो त भयो देश विदेशका विभिन्न समाचार. नेपालतिरको समाचारमा आज धरानमा के छ त. वेदरको हिसाबमा सनी डे फर यू 43 आज यो तापक्रम हो. अधिकतम 45, न्यूनतम 32 डिग्री रहेको छ धरानमा. वर्षाको कुनै सम्भावना छैन. पोखरामा आज 33 डिग्री सेल्सियस, केही बादल लाग्ने देखिन्छ. अधिकतम 35, न्यूनतम 26 डिग्री सेल्सियस तापक्रम. काठमाडौँ भ्यालीमा आज 29 डिग्री सेल्सियस तापक्रम छ श्रोताहरू. द फिल्स लाइक 27 अहिलेको लागि र हावा भने 17 किलोमिटर प्रति घण्टाको वेगमा हावा बहँदैछ काठमाडौँ भ्यालीमा पश्चिमी हावा. अहिलेलाई एउटा मिठो गीत र जोसिलो गीत सुनाओ. मुक्ति एन्ड रिभाइभलको गीत बडो मजाको हुन्छ. इन्जोय गर्नुहोला है त.

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर विभिन्न गीतहरू सुन्ने क्रममा अहिले सुन्दै हुनुहुन्थ्यो आशिष बिरल र मिलिन राई फेरि पनि आउनुभयो. त्योभन्दा पनि अगाडि मिलिन राई नै हुनुहुन्थ्यो. एनिवे उहाँको मिठो स्वर छ. हाम्रो ब्रिगेड अफ गोर्खाजको सदस्य भन्दा गर्व पनि लाग्छ. केओ जिल्लाको सदस्य हुनुहुन्छ उहाँ होइन त. एनिवे अब यो बसाइमा केही कुराकानी गरौँ. आज गर्मीको कुरा गर्नको लागि छवि पाण्डेजी आउनु भएको छ. तर एकछिन उहाँलाई म त्यही बस्नुहोस् न, म तपाईँलाई एकछिनमा लिन्छु भन्दैछु है. किनभने आज एकदम डक्टर साहब कुरा सुने, बडो इन्ट्रेस्टिङ कुरा हुँदै थियो बेलायतको कार्यक्रममा. शिरीष बहिनीले भन्नुभएको छ, डक्टर अनुप प्रधानजी हड्डी विशेषज्ञ होइन र अब अर्थोपेडिक सर्जन हुनुहुन्छ होला होइन, अथवा चाहिँ अर्थोपोरोसिस स्पेसलिस्ट हुनुहुन्छ कि क्या हो, बोन हेल्थ र चाहिँ धेरै भनौँ न अब यस विषयको चाहिँ एकदम वाइड एङ्गल छ भन्नु पर्यो होइन. तर एकदमै इन्फर्मेटिभ कुरा थियो. डक्टर साहबलाई धेरै धेरै धन्यवाद छ. र अरू कुरा के छ त, आजको दिनको कुरा गर्दाखेरि फुटबलको चर्चा गर्नै मन लाग्यो. आज फुटबलको नतिजा के छ त, कोलम्बियाले एक गोल हानेर क्वालिफाई भएको सुने होइन. त्यसपछि पानामाको सुन्ना एक गोल क्रोएसियाले गर्यो. यो तेस्रो गेमको नतिजाको विषय त लामो कुरा गर्नु पर्ला है त, किनभने यस्तो पनि हुँदो रहेछ. सन्स वर्ल्ड कपको इतिहासमै सबभन्दा बढी पोजिसन यानि कि आफ्नो कब्जामा बल राख्ने तर गोल हान्न नसक्ने चाहिँ बेलायतले नै रेकर्ड बनाएको रहेछ. इङ्ल्यान्ड के भयो, मेरो टिमले गोल हान्न सकेन छ, त्यसले गर्दाखेरि यसको चर्चा चारैतिर छ श्रोताहरू. इङ्ल्यान्डको र घाना बीचको खेल बन्यो विश्वकप इतिहासकै सबैभन्दा खराब कीर्तिमान. कुरा यस्तो छ, यसलाई म अलिकति डिटेल भनौँ र मित्र छवि पाण्डेजीलाई एकछिन पर्खिनुहोस् है भनेर भन्छु है त. फिफा विश्वकपको यस खेल यानि कि हिजो भएको खेलमा इङ्ल्यान्ड र घाना बीचको खेलमा बन्यो कीर्तिमान, विश्वकप इतिहासकै खराब कीर्तिमान बन्न पुग्यो. कुरा के भने, फिफा विश्वकप 2026 अन्तर्गत बुधबार घाना बीच विरुद्धको खेलमा इङ्ल्यान्डले बलमाथि पूर्ण नियन्त्रण राखे पनि गोल गर्न नसक्दा विश्वकप इतिहासमा एउटा बिर्सन लायक कीर्तिमान आफ्नो नाममा लेखाएको छ. सन् 1966 यताको तथ्याङ्क अनुसार इङ्ल्यान्ड गोल नगरी सर्वाधिक बल आफ्नो नियन्त्रणमा राख्ने विश्वकै पहिलो टोली बन्न पुगेको हो. घाना विरुद्धको गोल रहित बराबरीमा इङ्ल्यान्डले 78.8% समय बल आफ्नो नियन्त्रणमा राखेको थियो तर गोल हुन सकेन. विश्वकपको इतिहासमा गोल गर्न नसकेको कुनै पनि खेलमा यो हालसम्मकै उच्च बल पोजिसन हो. र इङ्ल्यान्डले खेलभरि नै घानालाई दबावमा राखे पनि उसको रक्षा पन्थी तोड्न नसक्दा यो दुर्लभ तथ्याङ्क बन्न पुगेको. यसअघिको कीर्तिमान टर्कीको नाममा थियो. जारी विश्वकपमै पाराग्वे विरुद्धको खेलमा टर्कीले 78.5% बल पोजिसनमा राखे पनि गोल गर्न सकेको थिएन. इङ्ल्यान्डले सोही रेकर्डलाई उछिन्दै नयाँ इतिहास बनाउन पुग्यो. सूचीमा सन् 2022 मोरक्को विरुद्ध 76.8% बल नियन्त्रण राखेर गोल गर्न नसकेको स्पेनको अर्को यो चाहिँ तेस्रो नम्बरको इतिहास श्रोताहरू. रेकर्ड यस्तो पनि हुँदो रहेछ. खैर हार्न त हारेन, पोइन्ट एक त आयो होला भन्ने आशा राखौँ. अब बुटोलतर्फ लागौँ. छविजी नमस्ते, पर्खेर बस्नुभयो सरी है.
1: हजुर नमस्ते नमस्ते.
0: कतिखेर यो सेयर गर्नु श्रोतालाई भइरहेको थियो, तपाईँले मलाई समय दिनुभयो, थ्याङ्क यू सो मच. फुटबल हेर्दै हुनुहुन्छ? तपाईँको कुन चाहिँ टिम तपाईँको फेभरेटमा छ होला भन्नुहोस्?
1: मेरो चाहिँ अब सुरुदेखि नै पहिलेदेखि नै मन पराएको सन् कति यो 1991 अथवा 80 त्यहीबाट चाहिँ मैले गेम गर्न थालेको फुटबल चाहिँ अब सुरुदेखि नै ब्राजिलतिर लाग्यो. त्यो मन चाहिँ त्यतिपट्टि चाहिँ अब ब्राजिलले जित्दै हुन्थ्यो
0: हुन्थ्यो. यसपालि कता कता फितलो फितलो छ है ब्राजिल. छैन र अब मेसीले करामतै देखाइरहनु भएको छ. गोल्डन बुट जित्ने पनि टप थ्रीमा उहाँै हुनुहुन्छ भने तपाईँहरू बुटोलमा यस्तो गर्मीमा कसरी हेर्नुहुन्छ? कुनै ठाउँमा एउटा एउटा कमन प्लेस एउटा होटेल रेस्टुरेन्टतिर पनि यस्तो बनाएको छ कि के छ कि घर घरमा हेरिरहनु भएको छ?
1: त्यस्तो चाहिँ अहिले चाहिँ अहिलेसम्म चाहिँ छैन. त्यो पहिला चाहिँ क्रिकेटमा देखिन्थ्यो त्यो अवस्था चाहिँ, जस्तो फाइनलहरू उसमा चाहिँ महत्त्वपूर्ण गेमहरूमा. अब यो फुटबलको 7 लाखको चाहिँ फाइनल गेम अनि त्यहाँ चाहिँ क्वार्टर फाइनल अथवा सेमी फाइनल गेमहरू चाहिँ त्यो होटलहरूमा अब ठुलो स्टे उसमा चाहिँ अब यो चोकहरूमा ट्राफिक चोकदेखि लिएर मिलन चोक चौराहामा चाहिँ पहिला चाहिँ व्यवस्था गरिन्थ्यो. तर अहिले चाहिँ अहिलेसम्म चाहिँ त्यो अवस्था भएको छैन. क्रिकेटहरू हुँदाखेरि चाहिँ पहिला चाहिँ फाइनल खेलहरू अब सेमी फाइनलहरू त्यो देखिन्थ्यो. र के अरे विश्वकप फुटबलकै कुरा गर्दाखेरि चाहिँ योभन्दा अगाडिको चाहिँ 2022 चाहिँ गेम पनि फाइनल गेम चाहिँ बुटवलको राजमार्ग चौरामा चाहिँ ठुलो स्कुसमा चाहिँ अब बनाएर चाहिँ मान्छेहरूलाई चाहिँ रातिमा चाहिँ आमन्त्रण गरेर एउटा क्लबले चाहिँ त्यो चाहिँ गरेको चाहिँ सम्झना थियो मलाई. तर अहिले चाहिँ त्यो चाहिँ सुरुवात भइसकेको छैन किनकि धेरै लामो समय छ अहिले चाहिँ के अरे यो बल्ल चाहिँ अब अरू खेलहरू प्रारम्भिक चरणको खेलहरू सुरु भइरहेको छ. त्यसले गर्दाखेरि चाहिँ अहिले भर्खरै चाहिँ यस्तो के अरे यसमा खेल प्रिमियरमा त्यति साह्रै चाहिँ अब घर घरमा हेर्ने तर चाहिँ त्यस्तो चाहिँ अब चाहिँ अब चोकमा गएर चाहिँ त्यस्तो उत्साहजनक चाहिँ अहिलेसम्म देखेको छैन.
0: ओके, तर चोकमा गएर भोलिपल्ट फलानले यस्तो गरे नि भनेर चाहिँ गफ चाहिँ दिने चाहिँ चलन त छ होला नि. ओके, अब छविजी भनिदिनुहोस् तपाईँलाई पनि कता कता मैले सुनेको यो गर्मीले ढाल्यो रे लुज लाएर तपाईँ 2 दिन सुत्नु भयो रे, के हो कुरा सुनाइदिनुहोस् न प्लिज.
1: हजुर, एकदमै पश्चिम तराईमा बुटवल भैरव लगायत पश्चिम नलकासीदेखि लिएर कपिल वस्तु अब नेपालगञ्जसम्म यो पश्चिम तराई भन्छलाई चाहिँ त्यो तराईमा चाहिँ अब एकदम यो विगत 1-2 महिनादेखि नै यहाँ ठुलो पानी परेको थिएन, जसले गर्दाखेरि चाहिँ बिहानदेखि घाम लाग्ने दिउँसोसम्म साँझसम्म घाम लाग्ने एकदम हावाफाप चाहिँ तातो हावा चल्ने, यसले गर्दाखेरि चाहिँ अब सामान्य एकदम राम्रो के अरे स्वस्थ के अरे मानिस पनि बिरामी हुने अवस्था रहेछ. हामी त स्वस्थ नै थियौँ तर उनीहरू चाहिँ यो बाहिर हिँड्नुपर्ने अवस्थाले गर्दाखेरि चाहिँ अब चाहिँ घाम लाग्यो र तातो हावाको लहरले चाहिँ हामीलाई पनि भेट्यो र मलाई पनि भेट्यो. र विगत 2-3 दिनदेखि म ज्वरो आएर ज्वरो आउने टाउको दुख्ने लगायतको चाहिँ मलाई यद्यपि मलाई मात्रै होइन यो अहिले पश्चिम तराईका धेरै मानिसलाई चाहिँ यो समस्या भइरहेको छ. यो खास कारण चाहिँ तातो हावाको लहर नै हो. तातो हावा चाहिँ बिहानदेखि चल्दाखेरि चाहिँ यसले चाहिँ समस्या चाहिँ पारिरहेको छ एकदमै.
0: अनि हुन त अरू अन्य ज्वरो अन्य बिरामी भन्दा यो अलिक फरक होला. त्यसले छोइसकेपछि कस्तो हुँदो रहेछ, कस्तो फिल हुँदो रहेछ, सेयर गरिदिन चाहनुहुन्छ प्लिज.
1: एकदमै यो गर्मीले गर्दाखेरि चाहिँ उत्पन्न हुने तातो हावा यो लहरको चाहिँ यसको चाहिँ जोखिम चाहिँ यो त्यही गर्मीले निकाल्ने चाहिँ ज्वरोहरू हो. एकदमै चाहिँ जिउहरू काप्ने, एकदम के अरे चाहिँ रिङ्गटा लाग्ने, अनि चाहिँ खान मन नलाग्ने, एकदम वाकवाकी लाग्ने, एकदम बस्न एकदम सुत्न मात्रै मन लाग्ने, एकदम चाहिँ काम थकान महसुस हुने एकदम चाहिँ समस्या देखिँदो रहेछ. जस्तो कि चाहिँ बिहान उठेदेखि साँझसम्म चाहिँ ज्वरोले गर्दाखेरि चाहिँ त्यसको चाहिँ साइड इफेक्ट भनौँ, टाउको दुख्ने, अब थकान हुने, रिक्सा लाग्ने लगायतको गतिविधिहरू चाहिँ अब धेरै पानी पिउनुपर्ने नभएदेखि चाहिँ फेरि पनि उयो चाहिँ अब कमजोरी महसुस हुने यी लगायतको गति यी लगायतका चाहिँ कुराहरू हुँदो रहेछन्. खास त मेन त ज्वरो नै हो, जो एकदमै चाहिँ नरोपिने त्यसले गर्दाखेरि चाहिँ समस्या आउँदो रहेछ. त्यसले चाहिँ ज्वरोले चाहिँ रिङ्गटा लाग्नेदेखि लिएर चाहिँ अब यो गर्मीले गर्दाखेरि चाहिँ खान पनि रुचि नहुने, पानी मात्रै पिउनु पर्ने, यस्तो अवस्था चाहिँ देखिँदाखेरि चाहिँ समस्या एकदमै
0: जटिल हुँदो रहेछ. अनि उपचार राम्रोसँग नपाउँदाखेरि त ज्यान जाने खतरा पनि हुन्छ होला, होइन त?
1: हजुर,
0: अनि अहिले सरकारी हस्पिटल क्लिनिक्सहरू अन्य प्राइभेट हस्पिटल चाहिँ भरिभराउ होला कि के छ त?
1: एकदमै बालबालिका खास गरी बालबालिका र वृद्ध वृद्धहरूमा यो अलिक तातो हावा लहरको चाहिँ जोखिम छ. र अस्पतालहरूमा चाहिँ जाँदाखेरि चाहिँ त्यही बढी चाहिँ बालबालिकाहरू र चाहिँ वृद्ध वृद्धहरू चाहिँ बढी देखिन्छन्, उनीहरू नै बढी त्यसको चाहिँ

0: सबैले चाहिँ आफ्नो पालिकाहरूले चाहिँ आफ्नो अनुकूलको चाहिँ समय चुज गर्दाखेरि चाहिँ छान्दाखेरि चाहिँ अब अहिले विद्यार्थीहरू चाहिँ अहिले मर्गमा परेका छन्, अहिले चाहिँ सबभन्दा गर्ने चाहिँ अहिले भएको छ, तर विद्यार्थीहरू चाहिँ अहिले चाहिँ स्कुल जानु बाध्य छ।
1: अब कति स्कुलमा राम्रो अब भनौँ झ्यालको व्यवस्था नहोला, हावाको लागि फ्यान एयरकन त परै जाओस् हगि, सरकारी स्कुलमा त एयरकनको त कुरै नगरौँ, कि के छ प्राइभेट स्कुलमा त होला, स्कुलहरूको स्थिति के छ भनिदिनुहोस् त प्लिज।
0: सरकारी खास गरी निजी भन्दा पनि सरकारी सामुदायिक स्कुलहरूमा चाहिँ त्यो समस्या देखिन्छ, तर के भन्दा चाहिँ यो अब हरेक स्कुलले चाहिँ आफ्नो चाहिँ अब स्कुलका विद्यार्थीहरूबाट चाहिँ अहिले चाहिँ पैसा असुल्ने काम गरिरहेका छन्, त्यसले गर्दा चाहिँ सामान्य पङ्खाहरूको व्यवस्था त गर्छन्, तर चाहिँ अब एसी नै लगाउने, अब एसी कुलरहरू लगाउने त्यो त अब निजी स्कुलमा पनि छैन। भूगोलका भैरवका ठुल्ठुला स्कुलहरू जुन नाम चलेका स्कुल छन् तिनमा पनि त्यो नाम त्यो छैन, तर किन चाहिँ अब स्कुलहरू चाहिँ 4 तल्ले 5 तल्ले भएको कारणले गर्दा चाहिँ तल सानो सानो बालिकाले बालबालिकालाई तल राखिन्छ, पढाइन्छ तल चाहिँ अलिक चाहिँ माथिभन्दा अलिक केही शीतल भएको हुनाले चाहिँ त्यो पङ्खा लगाउँदाखेरि चाहिँ त्यसले चाहिँ अब खासै तातो हावा नफाल्ने, त्यसले गर्दा चाहिँ थोरै केही राहत त हुन्छ विद्यार्थीहरूलाई, किनभने तल धेरै भएको कारणले गर्दा चाहिँ साना बालबालिकालाई तल राख्दाखेरि चाहिँ त्यो चाहिँ समस्या चाहिँ अलिक कम चाहिँ देखिन्छ। यद्यपि चाहिँ अब चाहिँ अब तिनीहरूलाई चाहिँ गर्मीबाट चाहिँ राहत दिनको लागि चाहिँ त्यस्तो एसीको व्यवस्था छ, कुलरको व्यवस्था त्यस्तो त अब चाहिँ त्यहाँ चाहिँ अब त्यो अवस्था चाहिँ छैन, विद्यार्थीहरू पढ्न बाध्य छन्।
1: ओके, तर तपाईँले मलाई केही समय अगाडि एउटा स्कुलको बयान गर्नुभएको थियो, सामुदायिक विद्यार्थीले स्कुलले चाहिँ नेपालको सबैभन्दा राम्रो रिजल्ट ल्याएको भनेर भन्नुभएको थियो, त्यो स्कुलको नाम मैले ठ्याक्कै बिर्सेँ, सम्झनुहुन्छ तपाईँ?
0: कालिका मानव विद्यालय
1: हो, अनि रिजल्ट पनि राम्रै छ क्या अरे कि त्यसको?
0: हजुर, एकदमै राम्रो छ। एउटै के अरे यो उसमा सत्रमा चाहिँ 10 विद्यार्थीले चाहिँ एमबिबिएसमा नाम निकालेका थिए,
1: अनि
0: 8 नाम निकालेका छन्।
1: प्रिन्सिपल साहबसँग कुरा गरेका थियौँ होइन, त्यो स्कुलको बन्दोबस्त के छ त? यस्तो विषम परिस्थिति, यस्तो भनौँ न एकदम चरम गर्मीको याममा के बन्दोबस्त गर्नु सकेका हुनुहुन्छ उहाँले?
0: त्यो स्कुलको अवस्था पनि त्यो कालिका मानव ज्ञान माध्यमिक विद्यालय हो, त्यहाँ पनि चाहिँ 6 तल्ले स्कुल छ, त्यहाँ पनि सानसाना बालबालिकालाई चाहिँ स्कुलको तल्लो ग्राउन्डमा राख्ने, तल्लो फ्लोरमा राख्ने, र ठुल्ठुला स्कुलका विद्यार्थीहरूलाई चाहिँ माथिको ग्राउन्डमा राख्ने, तल राख्दाखेरि चाहिँ ठुल्ठुलो झ्याल बगाउँदाखेरि चाहिँ अब केही चाहिँ राहत चाहिँ के अरे चाहिँ अब महसुस गर्न सकिन्छ, विद्यार्थीहरूले चाहिँ अब त्यो घाम सिधै नपर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ तातो हावा चाहिँ लहरबाट चाहिँ बस्छन्, तर चाहिँ अब गर्मी त गर्मी नै हुन्छ, तरै नै हो, अब बाहिर निस्किनु पर्छ, भित्र जानु पर्यो, फेरि शौचालय जानु पर्यो, गर्नु पर्यो, त्यो गरेपछि चाहिँ अब चाहिँ थोरै केही चाहिँ 20 मा चाहिँ 19 चाहिँको अवस्था चाहिँ देखिन्छ, तर त्यस्तो चाहिँ अब चाहिँ त्यो विद्यालयमा चाहिँ त्यस्तो कुलरको व्यवस्था, कुलर त यद्यपि चाहिँ अब त्यो अलिक साउन्ड आउने भएको हुँदाखेरि चाहिँ पढाइमा चाहिँ असर पर्छ, सुधा लाउने कुरै भएन, तर एसीको चाहिँ व्यवस्था गर्नुपर्ने, तर एसी चाहिँ विद्यालयहरूमा अहिलेसम्म चाहिँ रूपन्देहीका विद्यालयहरूमा देखिँदैन, यद्यपि चाहिँ अब यो प्लस टूका विद्यालयहरूमा केही विद्यालयहरूमा त्यो व्यवस्था गर्ने भनेर चाहिँ यहाँ प्रशासनमा अब यो तातो अब चाहिँ बढी गर्मीकोले गर्दाखेरि चाहिँ यो छलफलमा चाहिँ अस्ति नै भएको छलफलमा एउटा चाहिँ कुरा उठेको थियो भन्ने कुरा सुनियो, तर चाहिँ त्यो अब सबैले चाहिँ एसीको व्यवस्था गर्ने चाहिँ त्यो चाहिँ अब अहिलेसम्म त्यो छैन।
1: ओके, अब त्यही गर्मीकै बेलामा हुने एउटा प्रकोप भनौँ, एउटा दुःख कुरा, जहिले पनि लामखुट्टेको ठगाई अनि सर्पदंशको पनि ठुलो महामारी छ त्यस क्षेत्रमा केही, अनि मैले सुने कति ठाउँमा चाहिँ सर्पदंशको एन्टिभेनमको अभाव छ देशभरि नै, त्यसले पनि कति जनजीवन त्रसित छ होला, अनि एट द सेम टाइम यहाँको कुकुरको टोकाईको भनौँ न एन्टी रेबिजको पनि कमी भनेर सुन्छु होइन, के छ त त्यो त्यो क्षेत्रमा के छ तपाईँहरू के बुझिरहनु भएको छ छविजी?
0: जस्तै अस्ति भर्खर चाहिँ समाचार आइरहेको थियो काठमाडौँमा त्यो समस्या देखियो, काठमाडौँमा त्यो चाहिँ अब एन्टी रेबिज भ्याक्सिनहरू चाहिँ सर्पदंशका टोकेका बिरामीहरूको चाहिँ त्यो समस्या चाहिँ अब त्यो नभएको भन्ने कुरा सुनियो, तर चाहिँ यो खास गरी यो हाम्रो रूपन्देही जिल्ला नेपाल भारत सीमा क्षेत्रमा फरेको कारणले गर्दा चाहिँ अब बुटुलमा पाइएन भने, भैरव पाइएन भने चाहिँ तुरन्तै आधी घन्टामा फेरि सीमा क्षेत्रमा पुगिन्छ, सुनौली पुगिन्छ, त्यो गर्दा चाहिँ अब चाहिँ अब जसमा छोप्यो जो जो भेटिम हो जो जसलाई लाउनै पर्ने हो त्यो व्यक्ति चाहिँ अब 10 आधी घन्टाभित्रमा सुन्दरी गएर चाहिँ भोलि आफ्नो बन्दोबस्त गर्न सक्ने भएको कारणले गर्दा चाहिँ त्यति साह्रो चाहिँ त्यो त्यस्तो चाहिँ त्यसको असर चाहिँ देखिने, यद्यपि चाहिँ यहाँका रूपन्देहीका सरकारी यो अस्पतालहरूमा त्यो रेबिसको सुईहरू अनि त्यहाँ सर्पल टोएको चाहिँ सर्पदंशको चाहिँ उहरू चाहिँ भ्याक्सिनहरू चाहिँ एन्टी रेबिस भ्याक्सिनहरू चाहिँ पर्याप्त छ भन्ने कुरा सुनिएको छ, त्यो चाहिँ त्यस्तो नभएको अवस्थामा पनि चाहिँ अब सीमा क्षेत्र नजिक भएको कारणले गर्दा चाहिँ भारतीय बजारमा गएर मजाले चाहिँ त्यो लगाउन सकिने
1: तपाईँहरू सीमा क्षेत्र नजिक बसे हुनाले त्यो फाइदा छ काठमाडौँतिर पर्यो

0: हिमाली क्षेत्र पर्यो, किनभने आजकल हिमाली क्षेत्रमा पनि कुकुर त छँदैछ तर विषालु सर्प पुगिसकेका छन्। त्यसले गर्दाखेरि नटोक्ला भन्ने छैन, त्यो ट्राभलिङ डिस्टेन्स र टाइमले गर्दाखेरि ज्यान जोखिममा हुन्छ। विशेष गरी तपाईँलाई थाहा होला, एन्टी रेबिज भ्याक्सिन चाहिँ 48 घन्टाभित्र दिएन भने यो चाहिँ त्यसलाई कसैलाई पनि बचाउन सकिन्न भन्ने कुरा सुनेको थिएँ हामी। गर्दाखेरि टाइम फ्याक्टर छ, तपाईँले पनि अब जाने कुरा चाहिँ सेयर गर्नुहोला, रेडियो टेलिभिजनतिर काम गर्नुहुन्छ होइन।
1: पछिल्लो समय चाहिँ यो किङ सर्पमा चाहिँ यो गोमन सर्प भन्दा पनि यो किङ कोब्रा कोब्रा भन्ने सर्प चाहिँ पश्चिम तराईमा देखिन बढी देखिन थालेको छ। र चाहिँ त्यो किङ कोब्रा कोब्रा सर्प चाहिँ अब तराईमा मात्रै नभई चाहिँ अब जस्तो पाल्पा अराखाँची गुल्मी लगायतका जिल्लामा पुगिरहेको अवस्था छ। त्यो चाहिँ त्यस विषयमा एउटा चाहिँ गरेर अब त्यो सर्पको अब विज्ञहरूले चाहिँ अनुसन्धान गर्यो भने चाहिँ त्यो राम्रो हुन्छ। किन भन्दा चाहिँ यो तराईमा देखिने सर्पहरू चाहिँ सबै चाहिँ अब पहिले चाहिँ बसाइसराई गरेर पहाडतिर गइरहेका छन्, पहाडको मान्छे तराई बसोबासतिर बसाइसराई गरिरहेका छन्। तर सर्पहरू चाहिँ विषालु सर्पहरू चाहिँ फेरि तराईबाट चाहिँ विषालु सर्पहरू चाहिँ फेरि पहाडतिर चाहिँ बसाइसराई गरिरहेको अवस्था देखिन्छ। किनकि पहाडमा पनि चाहिँ सर्प टोकेको बिरामीहरू चाहिँ पाल्पा मेपिन देखियो, किनको सर्प टोकेको बिरामी त्यसरी अराखाँचीमा देखियो। त्यसले गर्दा चाहिँ अब तराई मात्रै होइन सर्पको चाहिँ जोखिमबाट चाहिँ अब पहाडी जिल्लाहरू समेत चाहिँ जोखिममा छन्। एकदम चाहिँ उनीहरू चाहिँ सतर्क हुनुपर्ने अवस्था चाहिँ देखिएको छ पहाडमा पनि।
0: ओके, तपाईँसँग धेरै विषयमा कुराकानी गऱ्यौँ। एउटा कुरा त सोध्नै मन लाग्यो तपाईँलाई कि पानीको चाहिँ अभाव छ खडेरीको कारण, भूमिगत पानीको प्रयोग गरी रोपाई गर्नको लागि पालिकाहरूले अलिअलि इनिसिएटिभ चलाएका रहेछन्, के हो त्यो छोट गरेर भन्नुहोस् त प्लिज।
1: निश्चित रूपमा चाहिँ रोपाईको बेला आयो तर चाहिँ खेतमा चाहिँ अहिले चाहिँ पानी होइन, अहिले खेतमा चाहिँ धुलुर उडिरहेको अवस्था छ। अहिले ब्याड राखेका छन् किसानले रोपाईको लागि, तर ब्याडमा चाहिँ अब एक माथि पानी नपर्दा चाहिँ त्यो ब्याड चाहिँ सुक्ने अवस्था छ। त्यो ब्याडमा रोपाईको तयारी गरौँ भनेर चाहिँ भूमिगत पानी जस्तो जमिन मुनिको पानी चाहिँ प्रयोग गर्न चाहिँ के अरे चाहिँ किसानहरू चाहन्छन् र त्यो गरी पनि रहेका छन्। तर तिनीहरू चाहिँ त्यो भूमिगत पानीको चाहिँ प्रयोग गर्दाखेरि चाहिँ एकातिर खाने पानीको प्रयोग चाहिँ खाने पानीखेरि चाहिँ अब नपुग्ने समस्या चाहिँ तराईमा ठुलो समस्या देखिएको कारणले गर्दा चाहिँ लुम्बिनी सांस्कृतिक नगरपालिका अनि गैडावा गाउँपालिका बुटवल उपमहानगरपालिका लगायतले चाहिँ यो चाहिँ गरी भूमिगत पानीको प्रयोग नगरिदिनु न, जनतालाई खाने पानी अभाव भएको कारणले गर्दा चाहिँ त्यो चाहिँ अब असारमा रोप्नुपर्ने चाहिँ के अरे खेत चाहिँ बरु नरोप्नुहोस्, तर तिनीहरू चाहिँ भूमिगत पानीको प्रयोग नगर्नुहोस्। यो चाहिँ अब चाहिँ अब आम उपभोक्तालाई चाहिँ अब पिउने पानीको समेत समस्या हुने भयो भनेर चाहिँ उनीहरूले चाहिँ पानी प्रयोग नगर्न र पानी प्रयोग गरेको पाइएमा चाहिँ कारवाही गर्ने समय चाहिँ उनीहरूले निर्देशन दिएको अवस्था छ। त्यो उनीहरू चाहिँ त्यो भनेको उनीहरू चाहिँ गर्मी एकदमै बढेको छ। गर्मी बढ्दाखेरि चाहिँ जमिन मुनिको सतह मुनिको भूमिगत पानी पनि चाहिँ एकदम तल गएको अवस्थाले गर्दाखेरि चाहिँ निकै शास्त्रीय निकै समस्या अब चाहिँ परेको अवस्था चाहिँ छ।
0: ओके, अब किसानहरूको मोराल मात्रै डाउन होइन, तपाईँहरूको ठाउँको एकजना भनौँ न प्रमुख व्यक्ति भन्नुपर्छ को पनि पक्राउले गर्दा तरङ्ग अवश्य पनि ल्याए होला। अब बुटवलतिरकै पूर्व अर्थमन्त्री होइन एमालेका सशक्त नेता विष्णु पौडेलको पक्राउले चाहिँ त्यहाँ चाहिँ कस्तो तरङ्ग ल्याएको छ, के भन्छन् आम जनताहरू? यो चाहिँ भेन्डेटा यानि कि यो चाहिँ रिस साँधेको मात्रै हो कि यो पक्राउ पर्ने नै हो भनेर के भन्छन् त?
1: निश्चित रूपमा चाहिँ यो चाहिँ अब विष्णु पौडेल जो नेकपा एमालेको अध्यक्ष हुनुहुन्छ त्यो मात्र होइन, विष्णु पौडेल पूर्व अर्थमन्त्री अब नेपालको इतिहासमा 8 पटक मन्त्री बसेको मान्छे र त्यो पनि बुटवल क्षेत्रकै मान्छे हाम्रो क्षेत्रको मान्छे चाहिँ पक्राउ पर्दाखेरि चाहिँ दुई थरी चाहिँ यहाँ चाहिँ कुरा चर्चामा आइरहेको छ। एक थरी चाहिँ राजनीतिक प्रतिशोध साँधियो भन्ने कुरा छ, नेकपा एमालेको नेता भएकी कारणले गर्दा चाहिँ उहाँलाई सरकारले चाहिँ रिस साँध्यो भन्ने कुरा छ। अरू कुरा के भन्दाखेरि चाहिँ विष्णु पौडेलको बारेमा धेरै पटक चाहिँ उहाँले अवैध सम्पत्ति जोड्नु भयो, उहाँले धेरै सम्पत्ति जोड्नु भएको छ अर्थमन्त्री हुँदा चाहिँ अथवा मन्त्री हुँदा चाहिँ उहाँले चाहिँ सरकारको सरकारी सम्पत्तिको स्रोतको चाहिँ दोहन गर्नुभएको छ भन्ने कुरा चाहिँ बेला बेलामा चाहिँ चर्चामा र त्यसमा पत्रकारमा मिडियामा पनि आइरहेको अवस्था थियो। त्यसले गर्दा चाहिँ अब अहिले पछिल्लो पटक चाहिँ उहाँ चाहिँ बुटोलका व्यवसायी कमल किशोर मालपानी र चुन्न पौडेलको नामको बयानका आधारमा उहाँलाई चाहिँ पक्राउ गरेको भनेर चाहिँ हिजो चाहिँ जुन जिल्ला उसमा चाहिँ के अरे चाहिँ काठमाडौँमा चाहिँ कुरा आयो। त्यसले गर्दा चाहिँ बुटोलमा तरङ्ग चाहिँ सिर्जना भएको छ। दुवै व्यवसायी दुवै मालपानी र चन्द्र व्यवसायिक साझेदार हुनुहुन्छ, अनि कमल किशोर मालपानी त्यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ गत चुनावमा चाहिँ गत फाउनु चुनावमा बालनलाई सिकेर चाहिँ 8 करोडको कार दिएर चाहिँ उहाँ चर्चामा पनि आउनुभएको थियो। र चाहिँ विष्णु पौडेलले त्यही कमल किशोर मालपानी र चुन्द्र पौडेललाई दीपक भट्टको लागि के अरे त्यो चाहिँ आफ्नो चाहिँ श्रीराम टोबाको सेयर बिक्री गरिदिन भनेर चाहिँ उहाँलाई सिकेर के अरे भूमिका निर्वाह गर्नुभयो। र त्यो भूमिका निर्वाह गरे बापत चाहिँ विष्णु पौडेललाई 30 करोड रुपियाँ चाहिँ के अरे उहाँले चाहिँ दिनुभएको भन्ने कुरा चाहिँ बुटवल क्षेत्रमा अथवा यो क्षेत्रमा चाहिँ व्यापक रूपमा चर्चा पनि थिचिखेर चाहिँ तर यद्यपि त पुष्टि भएको छैन। नेकपा एमालेका कार्यकर्ताहरूले चाहिँ नेताहरूले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यो घटनालाई राजनीतिक प्रतिशोधको रूपमा लिएको सरकारले चाहिँ सामान्य कुनै व्यक्तिको चाहिँ बयानको आधारमा कमल किशोर माग भनेर चुन्न पौडेलको बयानको आधारमा र त्यो पनि चाहिँ अब प्रमाण बिना चाहिँ गरिएको गिरफ्तारीले चाहिँ
0: व्यक्ति व्यक्ति सामान्य होस् तर उसको रिपोर्ट के छ, उसले दिएको जाहेरी के छ, सूचना के छ, त्यो महत्वपूर्ण भयो होला है। व्यक्तिसँग मतलब भएन होइन मित्र, कुरा चाहिँ के भने तपाईँले त उहाँलाई त चिनेकै होला, पहिला उहाँ चाहिँ अब त्यहाँको बासिन्दा भएको नाताले यहाँसम्म कि सुकुमवासीमा पनि दर्ता भएको व्यक्ति, अहिले उहाँको जीवनशैली परिवर्तन हुँदाखेरि तपाईँले चाहिँ के परिवर्तन देख्नु भएको छ यो विगत 30-40 वर्षमा? उहाँको जीवनशैली कायापलट भएको छ छैन, पहिला जस्तो चपलाएर हिँड्नुहुन्छ हुँदैन, के के देख्नु भएको छ अलि अलि भनिदिनुहोस् त।
1: मुलुकको डेपुटी पिएम भएको मान्छे चप्पल लगाएर हिँड्ने अवस्थै हुँदैन किनभने
0: तर अरू जीवनशैली भनेको पहिला चप्पल लगाएर हिँड्नुहुन्थ्यो अरे, अहिले त जुत्तै लाउनुहुन्छ होला, त्यसमा त्यो भएन, तर जीवनशैली उहाँको सम्पत्ति जोडेका बाहिर देखिने उहाँको हाउभाव उहाँका पहिरनहरू घडीहरू होइन ए हेर्दा परिवार परिवारको सम्पत्ति हेर्दाखेरि त अलिअलि थाहा हुन्छ नि देखिन्छ नि, त्यसमा चाहिँ के परिवर्तन आयो तपाईँको नजरमा भन्न खोजेको मैले?
1: मैले मैले उहाँलाई चाहिँ प्रत्यक्ष रूपमा चिनेको चाहिँ 2051 सालदेखि नै हो र मैले चिन्दादेखि नै उहाँ चाहिँ साली खाली चाहिँ के अरे नेपालको चाहिँ लाभको आधारमा चाहिँ लाभको पदमा बस्नुभयो। 2051 सालमा चाहिँ उहाँ चाहिँ पार्लो क्षेत्र नम्बर 1 चाहिँ चुनाव जितेर चुनावमा जित्नुभयो र संसद बन्नुभयो। त्यसैले त्यसपछि चाहिँ उहाँको चाहिँ राजनीतिक यात्रा सुरु भएको यस क्षेत्रमा चाहिँ त्यसपछि चाहिँ उहाँ चाहिँ बुटवलमा झर्नुभयो। बुटवलमा झरेर उहाँले चाहिँ बुटवलको दीपनगरमा सुकुम्बासी जग्गा 10 जग्गा चाहिँ उहाँले सुकुम्बासी त्यतिखेरको सुकुम्बासी आयोगबाट उहाँले लिनुभयो र बिचमा त्यो जग्गा पनि उहाँले बेच्नुभयो र त्यो जग्गा बेचेपछि र नलपरासीमा भएको केही जग्गा चाहिँ उहाँले चाहिँ बिक्री गरेर उहाँले चाहिँ काठमाडौँमा चाहिँ घर किनेको अथवा जग्गा किनेर त्यसमा घर बनाएको भन्ने कुरा आयो। त्यसपछिको चाहिँ अब कार्यकालमा उहाँ चाहिँ रक्षा मन्त्री हुनुभयो, शिक्षा मन्त्री हुनुभयो, त्यसै गरी चाहिँ अब अर्थमन्त्री हुनुभयो, धेरै पटक चाहिँ सामाजिक विकास मन्त्री हुनुभयो, युवा खेलकुद तथा संस्कृति मन्त्री हुनुभयो। त्यसैले उहाँ पदमा र लाभै लाभको पदमा बसेको हुँदाखेरि चाहिँ उहाँको चाहिँ असामाजिक रूपमा सम्पत्ति देखिनु अथवा चाहिँ उहाँले कमाएको हो कि अथवा चाहिँ गैर रूपमा कमाउनु भयो त्यो त अब चाहिँ अब प्रमाणित अब त्यो सम्पत्ति शुद्धिकरण विभागले प्रमाणित गर्ला अदालत पुगिसकेको छ। त्यस कारणले के अरे चाहिँ तर पनि चाहिँ अब उहाँमा चाहिँ लागेको आरोप के छ भन्दाखेरि चाहिँ उहाँले चाहिँ धेरै चाहिँ सम्पत्ति किन्नुभएको छ। 35 बिघा जग्गा पनि उहाँको नाममा देखिएको छ बुटवलमा, बुटवलको टिकुलीगढ भन्ने ठाउँमा, त्रितमा नगरपालिका टिकुलीगढमा एकजना पत्रकार हुनुहुन्छ शशी पौडेल भन्ने, उहाँको चाहिँ फर्ममा चाहिँ उहाँले चाहिँ 35 बिघा जग्गा चाहिँ विष्णुपौडेल लुकाउनु भयो।
0: शब्द रूपमा अहिले त्यस्तो ठाउँमा 1 बिघाको कति पर्छ रफली?
1: तपाईँको सामान्य 1 कक्षाको चाहिँ तपाईँको चाहिँ करिब करिब 30-40 लाख पर्छ त्यो ठाउँमा चाहिँ।
0: भने मतलब 20 कट्ठाको 1 बिघा होइन त?
1: हजुर, 20 कट्ठाको 1 बिघा भने तपाईँ त्यो अर्मा पर्यो।
0: ओके, 5 करोड त्यही पर्दो रहेछ। ओके, 5 करोड 1 बिघालाई मल्टिप्लाइड बाई 35 भन्नुभयो होइन? ल मोटामोटी हिसाब आइहाल्यो नि, हाम्रो श्रोताले पनि आउँला भनिसक्नु भएको छ। तर अब उहाँले जेन्युनली कमाएर गर्नुभएको छ भने उहाँले त पुष्टि गर्नु पर्यो, गर्नुहुन्छ होला भन्ने आशा गरौँ। यो अपडेट दिनुभयो, अरू फर्दर केही आएमा अरू पनि सम्पत्ति देखियो देखेन केही पनि रहन्छ भन्ने कुरा आयो भने हामीलाई अपडेट दिनु है। हस्, तपाईँसँग मैले बिदा लिएँ, थ्याङ्क यू मित्र। धेरै कुरा गऱ्यौँ किनभने गर्मी, लु, स्कुल, एजुकेसनदेखि लिएर धेरै कुरा गऱ्यौँ र आज नगरेको भने चाहिँ जहिले पनि गौतम बुद्ध एयरपोर्टको कुरा गर्थ्यौँ तर आज हामीले त्यो चाहिँ छोड्यौँ, जाने जाने समयको अभाव पनि भयो र अन्तिममा आफ्नै गाउँठाउँको नेता पक्राउ पर्दाखेरि तरङ्ग त अवश्य बध्या हुन्छ, त्यो बारेमा हामीले छोटो चर्चा गऱ्यौँ। विक्रम गुरुङको आवाजको अथवा यो गीत सुनौ पहिला।

0: हजुर, भिन्नै प्रकारको जनको गीत हो, विक्रम गुरुङको भनेर अध्ययन बनेको छ। तर मैले यसो यो गीतको बारेमा खोजतलास गर्दाखेरि कुरूप अनुहार इज अ लिरिकल पोर्ट्रेल अफ अ लोनली एन्ड डिस्कार्डेड युथ। द सङ वाज रिटन बाई स्वरूप भक्त श्रेष्ठ एन्ड कम्पोज बाई विक्रम गुरुङ। नेपथ्यको पनि नाम आउँछ यसमा, कुरूप अनुहार। शब्द के छ, लिरिक्स कसो अनयुजुअल पनि रहेछ। कुरूप अनुहार हो, यहाँ कुनै साथी छैन। बिरूप अनुहार हो, यहाँ कुनै साथी छैन। कुरूप अनुहार हो, यहाँ कुनै साथी छैन। बिरूप अनुहार हो, कुरूप अनुहार हो, बिरूप अनुहार हो, यहाँ कुनै साथी छैन। माया भन्नु यस्तै नै हो भावनाको भेल, माया भन्नु त्यस्तै नै हो भावनाको भेल। जिन्दगी भर बाँधी राख्ने सम्झनाको नेल, जिन्दगी भर बाँधी राख्ने सम्झनाको नेल। यति छ लिरिक्स, मार्मिक छ, मन छुने छ। कुरूप अनुहारलाई बयान गरेको छ, के उसको मनोभावनामा के हुन्छ भन्ने कुरा यहाँ दर्शाउन खोजेको छ। बडो इन्ट्रेस्टिङ, धेरै अर्को पाठोलाई छोएको जस्तो बुझेँ मैले। र स्वरभक्तजीले जुन प्रकार लेख्नुभयो, विक्रम गुरुङ सरले भन्नुपर्छ, ब्रिगेड गोर्खाजको स्कुल टिचर कहाँ हुनुहुन्छ, कहिले हङकङ हुनुहुन्छ, कहिले पोखरातिर हुनुहुन्छ, उहाँले यसमा कम्पोज गर्नुभएको गीत, नेपथ्यले साथ दिएको गीत सुन्नुभयो यहाँले। श्रोताहरू, अब हामी अर्को एउटा इन्फर्मेसन लिँदै हामी समाचारतिर जाउँ, एउटा गीत सुनाउँदै त्यसतर्फ लागौँ है। त्यसपछि हामी आज तपाईँलाई एउटा म अर्को चरणमा इन्ट्रेस्टिङ कुरा सुनाउँछु है। तपाईँलाई थाहा छ, एउटा प्लेग पनि आएको रहेछ कुनै बेलामा संसारमा, जसलाई नृत्यको महामारीको प्रकोप पनि भनिन्छ। यानि कि ड्यान्सिङ प्लेगको बारेमा तपाईँलाई थाहा थियो, मान्छेहरू स्वतस्फूर्त नाचेको नाचे नाचेको नाचे गर्ने, के गर्ने, त्यो भएको कुरा हो धेरै वर्ष अगाडि। तर जुन 24 आजको दिन, पहिला यो जानकारी लिनु होला, त्यसपछि हामी त्यो कुरा गर्छौँ।
1: यो PFBS गोर्खा रेडियो हो।
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
3: त्यसलाई सहेर नपसौँ।
2: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकाय मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्द्याकरण गर्ने भएको छ। बाँदर आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा बन्द्याकरण गर्ने योजना ल्याएको हो। गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्द्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको पालिका अध्यक्ष किरण राईले जानकारी दिनुभएको हो। पालिकाले पहिलो चरणमा बाँदरको खोजी र अध्ययनका लागि 5 लाख बजेट समेत छुट्याएको छ। बाँदरको बन्द्याकरणका लागि प्राविधिक जनशक्ति परिचालन उपकरण स्थापन र सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष राईको भनाई छ। नारायणगढ़मा जारी रासोपाको महाधिवेशनमा मतदान पनि ढिला हुने भएको छ। आज बिहान 9 बजेदेखि नै मतदान शुरू गर्ने तालिका ल्याए पनि अझै शुरू हुन सकेको छैन। 80 वटा विद्युतीय उपकरणबाट मतदान गरिने रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। रासोपाको 900 सदस्य केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीले उम्मेद्वारी दिएका छन्। निर्वाचन आयोगले गएको 3 महिनामा मुलुकभर 1,81,000 नयाँ मतदाता थपिएको जानकारी दिएको छ। फागुन 21 को चुनावपछि 1,81,367 मतदाता थपिएको आयोगको भनाई छ। गएको आम चुनावमा 1,89,03,689 मतदाता कायम थिए। आउँदो स्थानीय तह चुनावको तयारीका लागि मतदाता नामावली अध्यावधिक मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको काम भइरहेको आयोगले जनाएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्न नयाँ तालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले नयाँ कार्यतालिका जारी गर्दै विभिन्न प्रकारका सदस्यता सम्बन्धी काम आउँदो 20 गतेसम्म सम्पन्न गर्ने जानकारी दिएको हो। गएको जेठ 28 गतेपछि क्रियाशील सदस्यता अध्यावधि गर्न छुटेका सदस्यले आफै अध्यावधि गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापन सम्बन्धी काम पनि असार 20 गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ। कांग्रेसले 15 महाधिवेशन लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पनि खटाएको छ। ती प्रतिनिधिले आउँदो 20 गतेसम्म सम्बन्धित जिल्लामा रहेर सदस्यता वितरणको समन्वय र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले सदस्यता वितरणमा 35 वर्ष मुनिका युवाको सहभागिता बढ़ाउने लक्ष्य राखेको छ। सरकारले श्रमिकलाई तोकेको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला नदिए कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी श्रम मापदण्ड नै बनाएर काम भइरहेको पनि उहाँको भनाइ छ। बेलायती सेनाको QGLR टोली एक्सपेडिसन टाइगर एटलासका लागि रक्कु पुगेको छ।
1: 4,167 मिटर अग्लो टोपवाल हिमाल आरोहण समेत गर्न रेजिमेन्टको टोली मोरक्को इम्लिल गाउँमा पुगेको हो। रेजिमेन्टका अनुसार मोरक्केली शाही सेनाको टोलीसँग सहकारी गरी आरोहण गर्ने एक्सर्साइज जुलाई 5 तारिकसम्म चल्नेछ। दुई सेनाबीच सहकारी बढाउन एक्सर्साइज आयोजना गरिएको रेजिमेन्टले जनाएको छ। औषधोपचार, संचार अभ्यास, रोट योजना र सांस्कृतिक चेतना जस्ता विषयमा पनि अभ्यास गरिनेछ। अभ्यास अन्तर्गत जुलाई 1 तारिकमा टोपकाल हिमाल आरोहण गर्ने योजना छ। रेजिमेन्टको 68 वार्षिकोत्सवको अवसरमा यो अभ्यास आयोजना गरिएको छ। अभ्यासमा टोलीका 6 जना सदस्यले समर माउन्टेन फाउन्डेसन कोर्स पनि गर्नेछन्। अभ्यासको नेतृत्व स्टाफ सर्जेन्ट सुमित बानिया र सर्जेन्ट समीर राईले गर्नुभएको छ।
0: सिक्टा सिंचाई आयोजनाले पानी प्रवाह थालेपछि बाँकेको राप्ती सोनारी 3 नवलपुर क्षेत्रमा रोपाई शुरू भएको छ। सिक्टा सिंचाई आयोजनाले हालसम्म बाँकेका 22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराएको जनाएको छ। आयोजना अन्तर्गत निर्माणाधीन डरुवा शाखा नहर सम्पन्न भएपछि सिंचाई क्षेत्र विस्तार भए 30-32,000 हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ। सिंचाई आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँधबाट पूर्वी तथा पश्चिम मूल नहर मार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो।
2: सामान्यतया असारको पहिलो दोस्रो हप्तादेखि बाँकेका किसानहरूलाई ब्याटको लागि र नहरको नजिकको क्षेत्रको लागि रोपाइ सुरु गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले पानी चाहिँ दिइरहेका छौँ र मलाई लाग्छ यो असारको अन्तिमसम्म चाहिँ हामीले जुन जुन क्षेत्रमा हामीले सिक्टा सिंचाई आयोजनाले पानी दिन सक्छ त्यो ठाउँमा चाहिँ एज अ कम्प्लिटली रोपाइ चाहिँ किसानहरूको रोपाइ चाहिँ कम्प्लिट हुन्छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

पुरानो गीत सुन्नुभयो, दिलमाया खातीको आवाज थियो, चलचित्रमा हो कि जस्तो लाग्छ मलाई, आइएम रियली नट स्योर, कसैलाई थाहा छ भने लेखिदिनु होला। र पुरानो गीत, राम्रो गायिका दार्जिलिङतिर हुनुहुन्छ, कहिले कहिले मैले उहाँसँग कुराकानी गर्ने प्रयास पनि गरेको छु, सफल भएको छु, अहिले हालसालै चाहिँ भएको छैन। कहिले दार्जिलिङमा हुनुहुने कलाकारहरूलाई भेट्ने क्रममा दिलमाया खाती दिदी र हाम्रै दावागालमा दिदीसँग कुराकानी हाम्रो भइरहेको छ। खैर आजको गीतको कुरा यही भयो यो चरणमा, भने एउटा दुइटा कुरा गर्छु भनेको, नयाँ नयाँ कुराहरू आएको छ, खुसीको कुरा पनि छ, जानकारी पनि दिनु परिरहेछ। कुरा के कानी के भने, हाम्रो फेसबुकमा आज बडो मजाको एउटा देखेँ मैले इन्फर्मेसन, त्यसको लागि हाम्रो टिमलाई धन्यवाद भन्नुपर्छ, युकेको टिमलाई। उहाँले फेसबुकमा बडो मजाले सम्प्रेषण गर्नुभएको रहेछ वान आरजीआरको करामतको बारेमा। ओके, सबभन्दा पहिला आज यही कुरा म राखिहालौँ, किनभने वान आरजीआरले बडो भनौँ न राम्रोसँग चाहिँ जित्नु भएको रहेछ यो खेल, यानी कि मैले यसो हेर्दाखेरि सुटिङ, डिफेन्स सुटिङमा चाहिँ उहाँले सबैलाई जित्नु भएको रहेछ। ब्रिगेड अफ गोर्खाज मात्र होइन, ब्रिटिस आर्मीमा टप आउने वान आरजीआरको टिमलाई हामीले बधाई दिनैपर्छ। र अहिले भर्खरै मैले यसलाई अपडेट गर्न गरेको थिएँ, फेरि रिफ्रेस हुँदैछ, त्यसले गर्दाखेरि फेरि त्यसतर्फ लागिहालौँ। श्रोताहरू, डिफेन्स सुटिङमा ह्युज कङ्ग्रेचुलेसन टु वान आरजीआर सुटिङ टिम फर एन एक्स्ट्राअर्डिनेरी पर्फर्मेन्स इन दिस इयर्स एन्युअल डिफेन्स अपरेसन सुटिङ कम्पिटिसन, विनिङ द प्रेस्टिजियस किङ्स मेडल, क्लेमिङ द ओभरअल युनिट च्याम्पियनसिप भनिएको छ, सिक्युरिङ टप 7 इन्डिभिजुअल पोजिसन्स। ओके, विनिङ टिम लेड बाई क्याप्टन सुजित गौचन, म्यानेज एन्ड कोच बाई प्रिभियस क्विन्स मेडलिस्ट WTO धन प्रसाद गले भनेर बडो मजाले लेख्नु भएको छ। 32 टिम, ब्रिटिस आर्मीको 32 टिमले सहभागी भएको यो केन्टमा भएको यो भनौँ कम्पिटिसनमा 17 जुन 2026 भएको थियो। अमङ देम द टिम फ्रम ब्रिगेड अफ गोर्खाज आउट पर्फर्म ओल अदर आर्मी युनिट्स बाई विनिङ गोल्ड, सिल्भर एन्ड ब्रोन्ज। अरू कसैको मौका मिलेन, मौका भएन कुनै पनि मेडल जित्नलाई। सम्पूर्ण मेडल्स अवार्ड्सहरू बोथ ओभरअल युनिट एन्ड इन्डिभिजुअल च्याम्पियन्स क्याटेगोरीमा हाम्रो ब्रिगेड अफ गोर्खाज सदस्य विशेष गरी वान आरजीआर जित्नुभयो, यसमा चाहिँ टु आरजीआर जित्नुभयो, सबैलाई बधाई छ। ओभरअल युनिट च्याम्पियन फर्स्ट वान आरजीआर, सेकेन्ड टु आरजीआर, थर्ड गोर्खा बटालियन जिएआरआरसी भनेर लेख्नु भएको छ। र इन्डिभिजुअल पोजिसनमा को को हुनुहुन्छ वान आरजीआर विनरमा, फर्स्ट ल्यान्सको मिलन बुढा पुन किङ्स मेडलिस्ट, बधाई छ, ठुलो ठुलो बधाई छ। अनि दोस्रोमा WTO धन प्रसाद गले, तेस्रोमा ल्यान्सकोल विक्रम राई, चौथोमा ल्यान्सकोल सोनु गुरुङ, ल्यान्सकोल पाँचौँमा ल्यान्सकोल प्रिन्स पुन, सातौँ छैटौँ स्थान छुटेको रहेछ, कसले अन्यले जित्यो होला, राइफलम्यान निरोज तामाङ, र 20 स्थानमा राइफलम्यान खिल मगर, 28 स्थानमा क्याप्टन सुजित गौचन। सबैको फोटो सहितको यहाँले हेर्नुभयो, ब्रिगेड अफ गोर्खाजको इतिहासलाई अझै दरिलो पार्नुभएको छ, यहाँले शिर उच्च पार्नुभएको छ, यहाँलाई धेरै धेरै सबभन्दा पहिला बधाई र धन्यवाद पनि, किनभने ब्रिटिस आर्मीका 32 युनिटले भाग लिएकोमा सबैलाई आउट पर्फर्म, साँच्चै नै आउट पर्फर्म गर्नुभयो, पछाडि छोडिदिनु भयो। र यो अब पल्टन आर्मी भनेको सुटिङ नै हो, सुटिङमा जे गर्नुभयो करामतै हो, किनभने यो लेगेसी हाम्रो हरेक वर्ष यस्तै यस्तै पर्फर्मेन्स भइरहेको छ। हाम्रो धेरै धेरै टप क्विन्स मेडलिस्टहरू हुनुहुन्छ, उहाँको नाम लिएर साध्य छैन, धर्मेन्द्र साहबलाई म सम्झना गर्न चाहन्छु, सिसिआरको होइन, धेरैले चाहिँ एकदम आफ्नो कोही तिन कोही दुई ताली जितिरहनु भएको छ, त्यसले गर्दाखेरि यहाँहरूले हाम्रो शिर उच्च पारिदिनु भयो, नेपालीको शिर उच्च पारिदिनु भयो, र ब्रिटिस आर्मीलाई रिप्रेजेन्ट गरेर विश्वका अन्य आर्मीहरूसँग तपाईँ कम्पिटिसनमा भाग लिनुहुन्छ, त्यस कारणले हाम्रो एकदमै ठुलो ठुलो शुभकामना छ। भन्दै अब हामी लागौँ न त, अघि मैले एउटा कथा सुनाउँछु भनेको थिएँ, त्यो कथा हरायो एउटा चाहिँ डान्सिङ प्लेग
1300 तेह्रौं शताब्दीमा भएको डान्सिङ प्लेको बारेमा एकछिनपछि म कुराकानी गर्नेछु तपाईँहरूलाई, यही कुरा राख्नेछु है त। र अन्य कुराहरू पनि छन्, एकजना मित्रले अलिकति अपडेट दिनुहोस् न भनेर भन्नुभएको रहेछ, त्यो कुरा एकछिनपछि राखौँ। अहिलेलाई लागौँ एउटा गीततर्फ, त्यसपछि हाम्रो कुराकानी हुनेछ। महेन्द्रनगरमा हुनुभएका मित्रले अपडेट दिनुहुन्छ, उहाँ भन्नुहुन्छ चित्राङ थापाजी, स्थानीय पत्रकार ऐश्वर्य कुमारले स्थानीय तहका वडा अध्यक्षलाई दुर्व्यवहार गरेको विषयले अहिले कानून उपचार हुने भएको छ, साथै सुदूरपश्चिम सरकार बजेटको विषयलाई लिएर ढल्ने अवस्थामा पुगेको छ भनेर उहाँले अर्को विषयलाई पनि उजागर गर्न चाहनुहुन्छ। अहिलेलाई मीना निरोलाजीको मिठो स्वरको गीत सुकानु होला।

0: ओके एक अर्काको अङ्गालोमा बाँध्यो भन्ने कलाकार हुनुहुन्छ मीना निरोडा, शब्द बसन्त चौधरी। श्रोताहरू अब कुराकानीमा जाउँ। हाम्रा मित्रले आज महानगरबाट स्थानीय पत्रकार ऐश्वर कुमारले स्थानीय तहका वडा अध्यक्षलाई दुर्व्यवहार गरेको विषय उठान गर्नुहुन्छ। चिरङजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते
0: विदेश सर। ओके स्वागत छ यहाँलाई। सबभन्दा पहिला हाम्रा मित्रहरूलाई तराईमा लू लागेको खबर सुन्दाखेरि एकदमै दुःख लाग्यो। सबै पाण्डे जिल्ला लूले ढालेछ, त्यहाँ के छ त? त्यो पनि गर्मी ठाउँ हो नि, होइन त?
1: गर्मी अब केही दिनदेखि लगातार गर्मी भएको छ, किनभनेदेखि पानी वर्षा भएको छैन। वर्षा नहुने कारण पनि यसपाला मनसुन अलि ढिलो भित्रिएको नेपालमा, त्यसपछि अब सुदूरपश्चिममा पुग्न त अलि समय नै लाग्छ। मैले अहिले भर्खरै एकछिन अगाडि जल तथा मौसम विज्ञान कार्यालय कतरियामा सम्पर्क गरेको थिएँ। उहाँहरूको अनुसार अहिले मनसुन चाहिँ यो लुम्बिनी र गण्डकीको केही भूभागमा पुगेर पनि वर्षा हुन सकिरहेको छैन, फाटेकुटा वर्षा चाहिँ भइरहेको छ। सुदूरपश्चिममा पुग्न अझ केही दिन लाग्छ भनेर भन्ने कुराहरू उहाँहरू भन्नुहुन्छ। अब हेर्दाखेरि के भइरहेको छ भने अब एकदमै गर्मी बढेको छ, अब एकदमै गर्मीको चपेटामा छ पुरै सुदूरपश्चिमको तराई जिल्ला कैलाली कञ्चनपुर। दिउँसोतिर मानिसहरूको आवत जावत निकै कम भएको छ, यसले केही सङ्क्रमण बिमारीहरू पनि बाल बालिकाहरू देखिन्छन्। अस्पतालमा पनि अलिकता भिडभाड बढेको अवस्था छ। जथाभावी यो खानेकुराहरू खाएर पनि गर्मीयाममा नपर्सेको बिमारीहरू पनि थुप्रै बढेको देखिन्छ। अब उसो त हेर्दाखेरि 39-40 डिग्रीको हाराहारीमै गर्मी छ, तर यो अब सम्झिने हो भने 1984 हो कि 85 चाहिँ 46 डिग्रीसम्म गर्मी पुगेको थियो धनगढीमा। त्यो गर्मी त छैन, तर गर्मीसँगै तातो हावा बाहिर अब यो कामकाजमा जानेहरू, दिनभरि रोजगारी गर्नेहरूलाई निकै असह्य अवस्था भएको छ। यो गर्मीको अवस्था नै बुझेर अब स्थानीय सरकारहरूले, खास गरी नगरपालिका गाउँपालिकाहरूले विद्यालय बिदा दिएका छन्। कसैले 3 दिन, कुनैले 4 दिन, कुनैले 5 दिनसम्म बिदा दिएका छन्। बर्खे बिदाबाट कटौती गर्ने गरेर दिएको छ। बाल बालिकाहरूलाई पनि त्यो बिहान स्कुलमा 7 बजे गएर 12-1 बजेको एकदम प्रचण्ड गर्मीमा घर फर्किँदाखेरि निकै शास्ति थियो। वास्तवमा गर्मी बढेकै छ, तातो हावा अधिक चलिरहेको छ। हेर्दाखेरि यो वर्ष अलि मौसम अलिक प्रतिकूल नै रहेको देखिन्छ।
0: अब पत्रकारको कुरा गरौँ। ऐश्वर्य कुमार भन्ने पत्रकारज्यूले चाहिँ स्थानीय तहका वडा अध्यक्षलाई दुर्व्यवहार गरेको समाचार केही दिन आइरहेको छ। के हो यो, के भइरहेको छ, अपडेट दिनुहोस् त प्लिज।
1: यो विनोदजी, अब यो कस्तो भनेदेखि अब केही हालका वर्षहरूमा, केही वर्ष यता चाहिँ अलिकता यो पत्रकारिता जगतभित्र आचार संहिता उल्लङ्घन गरेका जबरजस्ती व्यक्तिहरूलाई तर्साउने, त्रास गर्ने, थ्रेट दिने, कसैले पत्रकारलाई थ्रेट दिने, पत्रकारले उनीहरूलाई थ्रेट दिने, यस्ता किसिमका ससाना घटनाहरू प्रकाशमा आइरहेको थियो, देखिन्थ्यो भने त्यसले गर्दाखेरि पत्रकार र पत्रकारहरूको समाचारको सत्यतामाथि निकै विवादहरू चलेको कुराहरू हामी सुन्छौँ। त्यो कुरा केन्द्रदेखि नै मोखसलसम्म पनि त्यो अवस्था थियो। पछिल्लो समयमा आएपछि यो अलिकता बढ्दै गयो यो रफ्तार, र खास गरी यो असारको महिनातिर यो सबै क्लोजिङ हुने, बजेट सजेटको कुराहरू हुने ठाउँमा पनि पत्रकारहरूको गतिविधि अलिकता उनीहरूको नराम्रो व्यवहारका कुराहरू बाहिर आइरहेका थिए। यसै सिलसिलामा आइतबारको दिन महेन्द्रनगरमा यहाँको भीमदत्त नगरपालिकाको 18 नम्बर वडा ओडाले एउटा लागु औषध सम्बन्धी तालिमको आयोजना गरेको थियो स्थानीय एउटा स्विट ड्रिम होटलमा महेन्द्रनगरमा। त्यो तालिमको आयोजना गरिएकै अवस्थामा दिउँसो 1 बजेतिर त्यहाँ पुगेका एकजना महिला पत्रकार हाम्रो ऐश्वर्य कुँवर हुन्, अनि खास गरी उनको एउटा आभास कुञ्ज भन्ने अनलाइन पोर्टल छ, त्यसैको लागि रिपोर्टिङ गर्न भनेर त्यहाँ पुगेको देखिन्छ। त्यो पुगिसकेपछि उनले चाहिँ एकदमै आक्रामक हिसाबबाट सुरुदेखि कुरा गर्ने बेलादेखि नै त्यहाँको जुन त्यहाँ कार्यक्रम सञ्चालन गरिरहेका थिए वडा नम्बर 18 का अध्यक्ष रविन्द्र देवकोटामाथि निकै अभद्र तरिकाबाट प्रश्नहरू सोध्ने, ऊ सोध्ने गरेर उनीहरूको निकै केही छिन त डिस्कस नै भयो। त्यसपछि उठेर उनले चाहिँ म एकछिनपछि खबर गर्छु, तपाईँ बाहिर बसिदिनुहोस् या चुप्प लगाएर कार्यक्रममा हेरिदिनुहोस् भन्ने बित्तिकै नमानेर यो तत्त्व र मोमोको स्थितिमा चाहिँ झगडा अगाडि बढ्दै गएको अवस्थामा ती महिलाले हातले दुईचोटि त्यो अलिकति धकेले उसलाई चाहिँ अध्यक्षलाई धकेलेपछि यहाँ निकै विवाद उत्पन्न भयो। त्यो अब विवाद बढ्दै गइसकेपछि त्यसपछि प्रहरीलाई खबर गरेर ती महिला पत्रकारलाई आइतबारको दिन नै प्रहरीले हिरासतमा लिएको छ। हिरासतमा लिइसकेपछि हिजो मङ्गलबारको दिन हिजो मङ्गलबार सोमबारको दिन दोस्रो दिन पत्रकार महासङ्घको बैठक बसेर ती पत्रकारमाथि अहिले तिनलाई चाहिँ निलम्बन गर्ने, तिनी पत्रकार महासङ्घ जिल्ला कार्य समिति कञ्चनपुरको सदस्य पनि थिइन्, उनलाई निलम्बन गर्न सिफारिस गरेको छ र एउटा छानबिनको टोली पनि एउटा गठन गरेको एकातिर छ भने प्रहरी प्रशासनले अभद्र व्यवहारप्रति मुद्दा दायर गरेर जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरेर उनलाई हिरासतमा राखेको अवस्था छ। अब यस्तो यो चाहिँ अलिकता यो पत्रकारिताको नम्सभन्दा बाहिर अथवा पत्रकारको व्यवहारभन्दा बाहिर गएका घटनाहरू बढ्ने क्रममा पनि यो पछिल्लो एउटा उदाहरण हो र ती महिलाको विभिन्न विषयमा त्यो पुरै यो फेसबुकहरूमा हरेक ठाउँमा चाहिँ त्यही चर्चा 2-3 दिनसम्म त्यही चर्चा रहेको छ अहिले पनि सबैले सबैले अधिकांश यो आफ्नो कमेन्ट गर्नेहरूले सबैको भनाइ के छ भनेदेखि त्यसमा चाहिँ वडा अध्यक्षको कुनै गल्ती नरहेको, वडा अध्यक्ष आफ्नो कार्यक्रममा व्यस्त रहेको बेलामा त्यस प्रकारले चाहिँ गएर डिस्टर्ब गरेर अभद्र व्यवहार गर्ने, हातपात गर्न खोज्ने, यो चाहिँ असाध्य हो भन्ने दृष्टिकोणबाट चाहिँ कमेन्टहरू आइरहेका छन्। हेरौँ अब यसै बिचमा प्रेस काउन्सिलले पनि ती महिलालाई चाहिँ 24 घन्टाभित्र तपाईँले यो के गर्नुभएको र किन भएको यो घटनाहरू के हो यस विषयमा आफ्ना भनाइ के छन् जानकारी दिनुहोला भनेर एउटा स्पष्टीकरण पनि सोधेको अवस्था छ। त्यो अवस्था सबै भइरहेको हुनाले मलाई लाग्छ यसमा अब स्थानीय प्रशासनले पनि अलिकति गम्भीर भएर यो केस अगाडि बढाएको हुनाले यसको नतिजाबाट अलिकता एउटा पत्रकारहरूलाई पनि केही मेसेज जाने देखिन्छ यसमा, जसको गल्ती अब कमी कमजोरी कसको कसबाट गल्ती भएको, किन हात छोड्नुपर्ने अवस्था आयो भन्ने कुराको सत्य तथ्य प्रकाशमा आइसकेपछि गल्ती गरेपछि अथवा कमजोरी गरेपछि अभद्र व्यवहार गरेपछि सजाय पनि पाउनु पर्दो रहेछ, पत्रकारहरूले जे भन्दा पनि हुने रहेछ भन्ने त्यो कुराबाट अलिक क्लियर हुन्छ कि भने सबैले चाहिँ आशा गरिरहेका अवस्था छ।
0: ओके, अब त्यसपछि के आउँछ, डेभलपमेन्ट के हुन्छ हामीलाई भन्नुहोला। तपाईँले अर्को पनि विषय सुन्छु भन्दै हुनुहुन्थ्यो, बजेटको विषयलाई लिएर सरकारै ढल्ने, सुदूरपश्चिम सरकारै ढल्ने अवस्थामा पुग्दैछ भनेर भन्नुभएको छ, के हो यो चाहिँ?
1: यो सुदूरपश्चिम प्रदेशको जो सरकार छ त्यो एउटा गठबन्धन सरकार हो विरोधी, त्यो गठबन्धन सरकार भने खास गरी नेपाली काङ्ग्रेस र एमालेको बिचमा त्यो गठबन्धन सरकार सञ्चालनमा छ, करिब 1 वर्षदेखि त्यो लगातार नियमित सञ्चालनमा छ। कमल बहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ काङ्ग्रेसको नेता। अब यो जब काङ्ग्रेसको केन्द्रमा नै यो जो परिस्थिति अहिले देखियो त्यो काङ्ग्रेसको विशेष अधिवेशनपछि देखिएपछि काङ्ग्रेस 2 कित्तामा विभाजित भएको अवस्था छ, सबैलाई थाहा छ। त्यो 2 कित्तामा विभाजित भएपछि हाम्रो सुदूरपश्चिमको मुख्यमन्त्री चाहिँ शेरबहादुर देवा कित्ताका हुनुहुन्छ, त्यस उसले पनि काङ्ग्रेसभित्रै 2 खेमा भइरहेको अवस्था थियो। एक थरी खेमाले के भन्यो भनेदेखि होइन यिनीहरूको लामो समयदेखि मन्त्री भेटा छ, यो बजेट आउनुभन्दा पहिले नै सरकार परिवर्तन हुनुपर्छ र काङ्ग्रेसको सबै मन्त्रीहरू बाहिर आउने र नयाँ व्यक्तिहरू जानुपर्छ भन्ने किसिमको एउटा काङ्ग्रेसको एउटा समूहले त्यो आवाज उठाइरहेको थियो। त्यसैको बिचमा त्यो उनीहरूको भएको जो विवाद देखियो चर्किँदै गएपछि नेपाली काङ्ग्रेस केन्द्रबाट एउटा टोली आएर त्यो टोलीले चाहिँ सबै वस्तुस्थिति बुझेपछि ल ठिक छ, अहिलेसम्म हालसम्म भएका काङ्ग्रेसको भागबाट भएका मन्त्रीहरू अर्थमन्त्री सामाजिक विकास मन्त्री लगायतका मन्त्रीहरू बाहिर जाने र त्यो ठाउँमा नयाँ आउने भनेर नयाँ मन्त्रीमण्डल पनि बन्यो। त्यो नयाँ मन्त्रीमण्डल बनिसकेपछि अब पुरानो अर्थमन्त्री बहादुर सिंह थापाको ठाउँमा नयाँ अर्थमन्त्री काङ्ग्रेसकै विक्रम सिंह धामी आए। अब त्यो यस्तो समय थियो 10 गते बजेट पनि पेस गर्नुपर्ने, त्यसको 2-3 दिन अगाडिदेखि सरकार को भित्रमा मन्त्री परिषद पनि हेरफेर गर्नुपर्ने अवस्थाले हतार हतारमा बजेट बन्यो तर त्यो बजेट पेश भइसकेपछि त्यो गठबन्धनको अर्को पक्ष गठबन्धनमा रहेको अर्को दल नेपाल उसले नेकपा एमालेका सांसदहरूले चाहिँ विरोध गर्नु थाले। यो बजेट मापदण्ड अनुसार बनेको छैन, यसमा पूर्वाधारको लागि, पर्यटनको लागि, ठुला ठुला आयोजनाको लागि जुन किसिमले रकम चाहिँ त्यो छुट्याउनु पर्ने हो, त्यो नगरेर अत्यन्त यो चुनावमुखी जस्तो बजेट, कनिका छरेको जस्तो बजेट भावनाले यो बजेट पुरै संशोधन नगरेसम्म चाहिँ हामी मान्दैनौँ र सरकारलाई अब हाम्रो यदि सरकारले यसमा सहमत छैन भनेपछि हामी चाहिँ सरकारबाट बाहिर जान सक्छौँ भन्नेसम्मको एउटा ट्रेड दिएको अवस्था छ। त्यसै सिलसिलामा एमाले सुदूरपश्चिम प्रदेशको बैठक बस्यो, दामोदर भण्डारी जो सुदूरपश्चिमका इन्चार्ज हुनुहुन्छ उहाँ उनको अध्यक्षतामा बैठक बसेर पनि समितिले पनि त्यो बैठकले पनि यो बजेटलाई पुरै संशोधन गरेर पेश नगरेसम्म यी सरकारलाई हामी समर्थन दिन असमर्थ छौँ भन्ने किसिमको एउटा चाहिँ खबर गरेको छ। त्यसपछि आज यो बजेट पेश गरेको 10 गते यो बजेट पेश गरे यता 10 गते होइन, बजेट पेश गरे 1 गतेदेखि यता चाहिँ संसदको बैठक बस्न सकेको छैन, विनियोजित बजेट र आर्थिक बजेट संसदमा पेश भएको छैन, मतलब अलमलमा भइरहेको छ। अब यसै बिचमा यो सरकार अब सङ्कटमा परेको कमल बहादुर शाह नेतृत्वको सरकार सङ्कटमा परेको देखिन्छ। अब 1-2 दिनमा यसमा केही सुधार हुन सकेन भने सम्भव छ एमाले पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी पक्षसँग एउटा गठजोड गरेर सरकार बनाउने कसरत पनि गरिरहेको छ। काङ्ग्रेसले पनि आफ्नै किसिमले ल ठिक छ त्यसलाई संशोधन गरेर पनि हामी हेर्छौँ भन्ने किसिमले विभिन्न समूहमा यिनीहरूको छलफल बैठक गर्ने कुराहरू त्यही नै हो त्यो भइरहेछ। टुङ्गो लागेको छैन र अब यो असार मसान्तको मुखमा नयाँ बजेट आउने, अर्को वर्षको त्यो बजेटको विषयमा छलफल हुने, विनियोजित बजेट आउने, यो विषयमा जुन किसिमले संसद चल्नु पर्यो चल्ने हो त्यो पनि हुन नसकेर चाहिँ एउटा अन्यलको अवस्था सुदूरपश्चिममा देखा परेको छ।
0: ज्यू ओके, नयाँ आउने 2-3 दिनमै नयाँ अर्थमन्त्रीले बजेट पेश गर्दाखेरि जुन हतारमा गर्नुभयो त्यहाँ नै कैफियत भएको जस्तो बुझ्यो, त्यसैको उपज अहिलेलाई सरकार परिवर्तन हुन सक्ने, खेमा परिवर्तन हुन सक्नेसम्म देख्यो भने त नेपालमा हतार हतारमा गए पनि काम चाहिँ लतार हुन्छ भने त्यही हो।
1: त्यसमा अर्को कुरा के छ, आगामी वर्ष चुनावी वर्ष भएको कारणले पनि सबैलाई आफ्नो आफ्नो केही न केही स्वार्थहरू चुनाव जित्नुको लागि आफ्नो जिल्लामा आफ्नो क्षेत्रमा बजेट अलिक बढी चाहिँ राख्न पायो भने हुन्छ भन्ने किसिमबाट भएपछि अर्को पक्षलाई त्यो चित्त बुझेन। यो चाहिँ अलिकति समानुपातिक हिसाबबाट हुनुपर्ने कुराहरूमा एकलौटी गर्यो कङ्ग्रेसले भन्ने चाहिँ प्रमुख सहयोगी दल एमालेको चाहिँ
0: ज्यू थ्याङ्क यू सो मच तपाईँलाई मैले बिदा लिएँ तपाईँसँग। थ्याङ्क यू छिटाङजी, भित्रै बस्नुहोला, पानी खानुहोला, धेरै लु चाहिँ नलागोस् है। हस् त मैले बिदा लिएँ, नमस्कार। सरिता राई आमुहाङ र सुजन राईको गीत सुन्नुहोला।

0: ओके पुरानो गीतलाई अलिकति नयाँ शैलीमा गाइएको रहेछ. सरता राई आङबुहाङ र सुजन राई हुनुहुन्थ्यो. धनकुटाको डाँडा डाँडा चल्यो फुलाकी सानीमालाई छम्के बुलाकी भनेर सुनेको थिएँ. यसमा अलिकति ससुराज्यूलाई पनि जोडजाड गरिएको रहेछ. गिफ्ट चाहिँ जसलाई दिए पनि हुन्छ नि होइन त. गीतले पनि यही कुरा बयान गरेको थियो भने अब हामी धनकुटै जाउँ न त. धनकुटाका मित्र आफ्नो गाउँठाउँको गीत सुनेर दङ्ग परिरहनु भएको लाग्यो. गोपाल बरालेजी तपाईँलाई स्वागत छ है.
1: नमस्कार.
0: ल कस्तो संयोग मिल्यो तपाईँ आउने बेलामा धनकुटाको गीत बजेछ. भनिदिनुहोस् पुराना पुराना गीतहरू घन्किन्छन् कि घन्किँदैन डाँडा काँडामा धनकुटातिर?
1: अहिले त गीतहरू खालि गाउने भन्दा पनि अब क्यासेटहरूको

0: गीत नबजेर डिजे बजायो नाच्यो सक्यो होइन त्यो क्षणिक हुन्छ भन्ने भनाइ छ।
1: पहिला पहिला चाहिँ जस्तो व्यक्तिहरू कलाकारहरूले पनि आफै स्टेजमा गएर गाइदिनुहुन्थ्यो वाजिदिनुहुन्थ्यो अथवा केही न केही हुन्थ्यो रमाइलो हुन्थ्यो। जस्तो अहिले चाहिँ अब पुराना कलाकारहरू पनि अब क्रमशः सकिँदा पनि जानुभयो नयाँ पुस्तालाई अब रिल्स गर्ने विशेष गरी अब भनौँ न अझ जमाना त अब एआईको आयो एआईको गीतहरू पनि अब चलाउने अब अलिक त्यसलाई प्राथमिकता दिने चलन पनि सुरु भयो। यसले चाहिँ अलिक विकृत चाहिँ भित्रिएको छ पुरानो गीतहरू हराइसके।
0: ज्यू ज्यू कलाकार पनि त बिस्तारै बिस्तारै उहाँ चाहिँ अब भनौँ न अब स्वर्गवास भइसक्नु भएको छ। त्यहाँको चर्चित कलाकार होइन धनकुटालाई चिनाउने केही अगाडि दिवंगत हुनुभयो नि होइन त
1: लक्ष्मी प्रसाद जोशी के अरे उहाँ चाहिँ रिटिङ रिटिङ नबजाउ बिनायो भन्ने गीतहरू होइन उहाँहरू धेरै चर्चित गीतहरू थिए धनकुटालाई चिनाउने अब जस्तो अहिले भर्खरै हामीले साजन राईको स्वरको गीत पनि सुन्यौँ अब त्यो पुरानो गीतहरू धेरै
0: आर्थिक वर्ष 81-82 मा इन्धनको शीर्षकमा लाखौं रुपियाँ खर्च भयो भन्नु भएको छ के हो यो कुरा सुनाइदिनुहोस् त।
1: कस्तो भने अब स्थानीय तहहरूले स्वाभाविक रूपमा इन्धन खर्च त गर्छन् त्यो पाइन्छ पनि तर यो पछिल्लो चरणमा धनकुटाको हकमा हेर्ने भने भन्नु जुन महालेखाले दिएको एउटा मापदण्ड हुन्छ सरकारले दिएको जुन एउटा मापदण्ड हुन्छ त्योभन्दा अलिक बढी खर्च गरेको पाइयो। जस्तो सबैभन्दा बढी अब धनकुटाको धनकुटा नगरपालिकाले नै एक वर्षमा एक आर्थिक वर्षमा 1,40,000 रुपियाँ खर्च गरेको छ। यो भनेको चाहिँ अत्यधिक धेरै हो जति जसमध्ये चाहिँ कार्यालय प्रयोजनको लागि भनेर 60,23,000 रुपियाँ खर्च गरेको छ। अब यति यतिमध्ये अब जुन 1 करोडमध्ये पनि पदाधिकारीहरूको लागि मात्रै 41,70,000 रुपियाँ खर्च भएको देखिन्छ। यो चाहिँ अब त्योभन्दा बढी हो। जस्तो अब यहाँ धनकुटामा खासै दमकल चल्दैनन् होइन अब यो सरकारी इन्धनको लागि प्रयोग गर्नुपर्ने हो अब गाडी यातायातको लागि पनि अब गर्नुपर्ने हो डोजरहरू जुन सडक खन्नको लागि प्रयोग गर्नुपर्ने हो यति धेरै त्यो नचल्दा पनि यति धेरै खर्च भएको छ। यो चाहिँ यसले विकृति भित्रायो कि भन्ने लाग्छ। तर सबैभन्दा अब कम चाहिँ शहीद भूमि गाउँपालिका यो चाहिँ छिन्ताङ भनेर पनि शहीद हत्याकाण्ड भएको ठाउँ पनि हो त्यसमा चाहिँ अलिक सबैभन्दा कम खर्च भएको छ। तर त्यहाँ अब त्यहाँ चाहिँ 20,61,53 रुपियाँ खर्च भएको छ जुन कि त्यहाँ धनकुटा नगरपालिकामा कर्मचारीले त्यहाँ पदाधिकारीले प्रयोग गरेको भन्दा पनि आधा कम हो। त्यसै गरी अब साँगुडीगढी गाउँपालिकाको हेर्ने हो भने अब 40,00,000 रुपियाँ खर्च भएको छ जुनमा चाहिँ पदाधिकारीहरूले 30,00,000 रुपियाँ र कार्यालय प्रयोजनको शिक्षकको लागि 10,00,000 रुपियाँ भएको भनिन्छ खर्च गरेको छ। यो खर्च चाहिँ महालेखा परीक्षणको जो अति भर्खर सार्वजनिक भएको प्रतिवेदनले पनि उल्लेख गरेको छ। त्यसै गरी छाता जोरपाटी गाउँपालिका यो चाहिँ अब यसले 29,73,529 रुपियाँ खर्च गरेको छ। यसले चाहिँ के देखिन्छ भने अझ भन्यो भने अन्य शिक्षकहरूमा पनि अन्य पालिकाहरूले धेरै नै खर्च गरेका छन्। जस्तो महालक्ष्मी नगरपालिका र 24 गाउँपालिकाले 27,51,000 रुपियाँ खर्च गरेका छन्। साक्रीवास नगरपालिकाले 29,37,552 रुपियाँ खर्च गरेका छन्। यो चाहिँ के देखिन्छ भने स्थानीय तहहरूले यो पेट्रोलको खर्चहरू चाहिँ अलिक बढी आवश्यकताभन्दा बढी खर्च गरे कि भनेर चौतर्फी आलोचना पनि भइरहेको छ। यसले चाहिँ क्रमशः देखिँदाखेरि यो सामान्य देखिए पनि जनताको पैसाबाट काटेर जुन विकास खर्च गरिनुपर्ने हो यता खर्च गरिँदाखेरि जनतालाई प्रत्यक्ष असर पर्यो कि भनेर अहिले जिल्लामा चर्चा पनि छ र अलिअलि विरोध पनि भएको छ। त्यस कारणले गर्दा स्थानीय तहहरूलाई यो विषयमा चाहिँ अलि अङ्कुश लाउनुपर्छ होला कि भन्ने चाहिँ धेरैको कुरा छ।
0: मन खुसी खर्च गर्न पाइएन काम विशेषले खर्च गर्न पर्यो तर जस्टिफाई हुनुपर्छ भन्ने कुरा त हो नि होइन त।
1: विकासले काम गर्नु जस्तो अब पत्याउन नसकिने कुरा 1 करोड भन्ने छ 1 करोड भन्ने 1,40,000 रुपियाँ भनेको चान्चुने विषय चान्चुने पैसा होइन। यो चाहिँ तपाईँ कार्यालय प्रयोजनका लागि 60,23,000 रुपियाँ छ पदाधिकारीहरूको चाहिँ 1 वर्षमा 41,70,000 रुपियाँ खर्च गरेका छन् इन्धनको लागि मात्रै। यो चाहिँ सामान्यतया एउटा वडाको विकास बजेट भन्दा पनि अझ बढी भयो कि
0: यसो गरे हुन्छ तपाईँहरूले अब इन्धन चाहिँ के पेट्रोल हो कि डिजल भनेर पहिला खोज्नु पर्यो. अब माइलेज एभरेज लिएर एक लिटरले कति एभरेज जान्छ भनेर गर्ने डाँडा काँडालाई पनि याद गर्नु पर्यो.

0: त्यसपछि खर्च भयो भने कति लिटरले कति माइलसम्म चल्दो रहेछ भनेर आफ्नो क्षेत्रफलमा चाहिँ कति माइल कुद्यो भनेर माइल वा त किलोमिटर गर्नुभयो भने बल्ल त्यसको चाहिँ सुन्ने मान्छेले पनि ओहो 40,000 किलोमिटर कुदेछ 50,000 माइल कुदेछ भन्ने चाहिँ होस् न अनि पो अलि त्यसको मिनिङफुल हुन्छ क्या इम्प्याक्ट हुन्छ भन्न खोजेको मैले पैसा त कति हो कति अब लिटरमा एक अहिले चाहिँ कहिले चाहिँ 250 हुन्छ कहिले 150 हुन्छ त्यहाँ त के माइलेजको हिसाब गर्नुहोस् न है ल त्यो पनि एउटा हिसाब किताब चाहिँ निस्किहाल्छ आजकल एआईलाई दियो भने एकछिनमा निकालिदिन्छ होइन के के हो ल इन्ट्रेस्टिङ कुरा हुन्छ
1: नगरपालिकाले नै अब कम्प्लिमेन्ट यसमा मिति व्यत्यय अप्नाइदिने हुन्थ्यो भन्ने धेरैको सुझाव पनि छ किनभने यो चाहिँ विकास गर्नुपर्ने जनताको काममा होइन अब यति धेरै खर्च गर्दा
0: अब यसलाई पोजिटिभ लिउँ पोजिटिभ कति हजार माइल चाहिँ दौडधुप गर्दा रहेछन् पदाधिकारीहरू भनेर चाहिँ त्यसरी भन्नुभयो भने अझै राम्रो होला हस् त तपाईँसँग आज मैले यति नै गर्नु पर्यो एउटा दुइटा मेरो अरू कुराहरू गर्नुपर्छ त्यस कारणले मैले छिटो तपाईँसँग बिदा लिएँ है त थ्याङ्क यू सो मच गोपालजी हस् अरू विषय पछि कुरा गरौँ न धनकुटाका मित्र हुनुहुन्छ गोपाल बराइली भने आज एउटा सूचना लेख्नु भने मित्रको पढ्न मन लाग्यो मलाई निकै अगाडिको कुरा हो सायद यो ट्युजडे लेख्नुभएको हो तर चाहिँ कार्यक्रम चाहिँ हुँदै रहेछ ओमप्रसाद थापा काउचाजीले बिएबिएसको फेसबुकमा लेख्नुभएको रहेछ नमस्कार भनेर कार्यक्रम सुन्दैछु आउँदो शनिबार 27-28 जुनमा आर्म फोर्सेस डे छ नेसनल इभेन्ट हो त्यसमा अल्डरसटमा भव्यताको साथमा कार्यक्रम हुँदैछ यो कुम्भ मेला जस्तै हो यो कार्यक्रममा अन्य ब्रिटिस भेटरन्सहरूसँग हामी गोर्खा भेटरन्सहरू पनि आफ्नै स्ट्यान्डर्ड बेरियरसँग 40 समूह मार्च फाँस परेड खेल्दैछौँ साथै 28 जुनको दिन कम्युनिटी इभनिङ इभेन्ट भने हो कि इभिनिङमा हाम्रो प्रथम नौमती बाजा गुल्मी युके समूहको ब्यान्ड र ग्रेटर रसमोर नेपाली कम्युनिटीको नेपाली गोर्खा कल्चरल सो हुँदैछ मौका नचुकाउनुहोला यस कार्यक्रममा निशुल्क अवलोकन र मनोरञ्जन अन्य स्थानीय कम्युनिटीसँग रमाउन पाउने छौँ हामी तपाईँहरू पनि आउनुहोला सबैलाई चुले निम्तो छ है भनेर चाहिँ ओमप्रसाद थापा काउजाजीले फार्म रोडबाट लेख्नुभएको रहेछ होमजी यो देखेँ मैले पनि एउटा काठमाडौँबाट दोहोऱ्याइदिएँ ओके आजको एउटा इन्ट्रेस्टिङ कुरा मैले अघिदेखि भन्दै थिएँ कि आजको दिन धेरै वर्ष अगाडि यानि कि 1300 दिन भन्नुपर्छ मा इभेन्ट भयो एउटा चाहिँ कुरा भएको थियो त्यो चाहिँ इन्ट्रेस्टिङ छ है त किनभने एक्ज्याक्टली कहिलेको हो भन्दाखेरि 1374 जर्मनीमा एउटा घटना घटेको रहेछ कुरा के हो भने जुन 24 वा वर्षको कुनै पनि अन्य दिनमा भएका ऐतिहासिक घटनाहरूको बारेमा हामी कुरा गर्छौँ तर कुरा के भने पुरुष जर्मनीको एसियन भन्ने ठाउँमा पुरुष महिला तथा बालबालिकाहरू सडकमा एकाएक भेला भएर सुताहरू शरीर उनीहरूको शरीर बट्टारिँदै थियो उफ्रिँदै र घुम्दै नाच्न थाले अनकन्ट्रोल्ड नचाइथ्यो त्यो प्राय एकासमा आपसमा हात समात्दै थिए उनीहरू चिच्याउन थाले रोए सरापे प्रार्थना गरे कराउन थाले तर सबैभन्दा बढी उनीहरू नाच्न पो थालेछन् यो अवस्था घन्टौँसम्म कति अवस्थासम्म दिनौँसम्म पनि चलिरहे अरे उनीहरूको शरीरमा चोट पनि लाग्यो खुट्टाबाट रगत बग्न थाल्यो तर उनीहरू अझै पनि सम्मोहित यानि कि ट्रान्समा नाचिरहेका रहेछ अन्तत थकानले जितेपछि मात्र उनीहरू ढल्न थाले एक पछि अर्को गर्दै यसलाई के भनिन्छ मेडिकल टर्ममा कोरियोमेनिया ओके अर्थात नाच्ने महामारी डान्सिङ प्लेग र पहिलो र सबैभन्दा गम्भीर प्रकारको यस्तो नोटिसमा आएको हो यो ठुलो प्रकोप थियो यसलाई सामूहिक मनोवैज्ञानिक रोग मास साइकोजेनिक इलनेस पनि भनिन्छ यसका प्रारम्भिक अभिलेखित उदाहरणमध्ये एक मानिन्छ मानिसहरू बाध्य भए जस्तै नाचिरहे लगभग मृत्युको नजिक पुग्ने गरी यस कारण आजसम्म पनि निश्चित रूपमा किन भयो कसो भयो कसलाई थाहा छैन यस विशेष घटनालाई सेन्ट जोनको नृत्य यानि कि सेन्ट जोन डान्स पनि भनियो किनभने जुन 24 सेन्ट जोन द ब्याप्टिस्टको पर्वको दिन थियो यस्ता प्रकोपहरू जर्मनीका अन्य भागमा पनि देखिए साथै बेल्जियम नेदरल्यान्ड्स इटली र फ्रान्समा पनि यी अभिलेखित भए रोचक तथ्य सोताहरू अरू के छ त फ्रान्समा भएको एक प्रकोपको बेलामा अधिकारीले नर्तकहरूलाई सहयोग गर्न व्यावसायिक संगीतकारहरूलाई संगीत बजाउन पनि लगाएछन् किनभने रोकिएकै थिएन तिनीहरू एकदमै अनकन्ट्रोल थियो, त्यस कारणले म्युजिसियनहरू पनि ल्याइदिए, धेरै स्थानमा मानिसहरू सहभागी भई यसलाई शैतानको काम पनि भन्न थाले। केही पाड्रेहरूले नाचिरहेका मानिसलाई पवित्र पानी छर्केर दुष्ट आत्मालाई हटाउने प्रयास समेत गरेका रहेछन्। इटलीमा भने यसलाई माकुराको ठोकाईको कारण भन्न थालियो। केही आधुनिक इतिहासकारहरूले यसको कारण एर्गट नामक ढुसीलाई मान्न थाले, जसले राई अन्नमा असर गर्दछ, जुन चाहिँ एक प्रकारको अन्न हो। एलएसडी सेवन गरे जस्तै, एलएसडीको सेवन गरे जस्तै उनीहरूलाई प्रभाव उत्पन्न भएको भनेर भन्न थाले। तर धेरै प्रकोपहरू सुक्खा मौसममा भएका थिए, जब एयरगटको समस्या हुने सम्भावना कम हुन्थ्यो, त्यो पनि लाई रुल आउट गरियो। यसकारण नाच्ने महामारीको वास्तविकता कारण आजसम्म पनि इतिहासमा सबैभन्दा रहस्यमय नसुल्झिएको भनेर भनौँ, सुल्झिएको घटनामध्ये एक बन्न पुगेको छ। यसलाई भनिन्छ दि डान्सिङ प्लेग। 1374 को कुरा हो, जुन 24 को आजको दिन। तपाईँलाई रोचक तथ्य सुनाए, गएर खोज्नुहोला। डान्सिङ प्लेको बारेमा तपाईँ अझै पनि बुझ्न चाहनुहुन्छ भने बुझ्नुहोला भन्दै अब तपाईँलाई आज म लगिहालौँ। एउटा गीत सुनाउने इच्छा थियो तर त्यो समय भएन। लास्टमा तपाईँलाई अन्तमा उदित नारायण साधन शर्माको एउटा गीत सुनाउँदै म कार्यक्रमबाट बिदा लिन्छु। यसलाई दैनिक समीक्षा प्रस्तुत छ।
2: नमस्कार, दैनिक समीक्षा लिएर भीमा आत्रे उपस्थित भएको छु। आज मिति 2083 साल असार 10 गते बुधबार, तदनुसार 24 जुन 2026। नेपाल सम्बन्ध 1146। सुरु गरौँ नयाँ पत्रिका दैनिकको खबरबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक शिफ्ट, संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्र, शीर्षक राखेर खबर छापेको छ। समय समयमा संशोधन गर्न अपरिहार्य हुने संविधानलाई बाधकै रूपमा स्वीकार गर्दा लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्षसहित राष्ट्रपाले लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजलाई एक अर्काका पूरक मान्ने सामाजिक लोकतन्त्रलाई आधिकारिक राजनीतिक दर्शन बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनबाट नेपाली राजनीतिमा नयाँ वैचारिक अध्याय सुरु गरेको छ। पार्टी स्थापना कालदेखि मार्गदर्शक सिद्धान्तका रूपमा रहेको संवैधानिक समाजवादलाई पुनर्परिभाषित गर्दै राष्ट्रपाले पाँच मूल आधार स्तम्भमा आधारित सामाजिक लोकतन्त्रलाई आफ्नो आधिकारिक राजनैतिक दर्शनका रूपमा अनुमोदन गरेको छ। पार्टी सभापति रवि लामी छानेले हिजो महाधिवेशनको बन्द सत्रमा पेश गरेको तथा हलबाट पारित राजनैतिक प्रतिवेदनमा सामाजिक लोकतन्त्र हुने उल्लेख छ। एक थरी आलोचक हुनुहुन्छ जो कहिल्यै हाम्रा दस्तावेज नहेरी सधैँ भन्नुहुन्छ कि रासोपासँग विचार छैन। हो, हामी परम्परागत वामपन्थी वा दक्षिणपन्थी होइनौँ र जानीबुझी त्यो राजनैतिक ध्रुवीकरणमा सीमित छैनौँ। कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यावहारिक, विवेक सम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौँ। प्रतिवेदनमा भनिएको छ, पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई हामी सम्मान गर्छौँ, तर तिनलाई व्यावहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोग्छौँ। पार्टी सभापति रवि लामिछानेले हिजो पेश गरेको प्रतिवेदनमा भनिएको छ र यो बन्द सत्रले पारित पनि गरेको छ। बन्द सत्रले पारित गरेको सभापति लामिछानेको राजनैतिक प्रतिवेदनका मुख्य विषयमा आर्थिक दृष्टिकोण, सामाजिक न्यायसहितको उदार लोकतान्त्रिक समृद्धि, परराष्ट्र नीति, विकास, कूटनीति र वैश्विक मञ्चमा जीवन्त उपस्थिति, संविधान संशोधनका विषयमा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा राष्ट्रपा अभिएको छ। अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा र सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पक्षमा रहेको प्रतिवेदनमा उल्लेख छ। अहिलेको राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने पक्षमा देखिएको छ। त्यसै गरी प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचना गर्ने पक्षमा राष्ट्रपा देखिएको छ। संविधान राष्ट्रको साझा दस्तावेज हो, कुनै दलको घोषणा पत्र होइन, त्यसैले हामी यसको संशोधन पनि संकुचित राजनैतिक स्वार्थबाट होइन, राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहन्छौ, लामिछानेको प्रतिवेदनमा भनिएको छ। राष्ट्रपामाथि निर्णायक षड्यन्त्र, शिरमय कुलचना राज्यका तीनवटा अङ्गको दुरुपयोग भएको आरोप पनि प्रतिवेदनमा लगाइएको छ। जेएनजी विद्रोह, वर्षौं जमेको फोहोरी तलाउमा युवा आक्रोश भनेर परिभाषित गरिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोडको सेयर बुटवलमा भेटियो 35 बिघा जग्गा, शीर्षक राखेर नयाँ पत्रिकाले नै अर्को खबर पनि छापेको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि मुख्य 4 काम गरेको पनि नयाँ पत्रिकाले समेटेको छ। सुपारी आयातमा सहजीकरण गरिदिएको, हिमालयन रिइन्सुरेन्सको सेयर सहुलियतमा उपलब्ध गराइदिएको, साथ लघु बिमाको सेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया पनि अघि बढाएको खबर समेटेको छ। यस बापत आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीमा अन्य व्यक्तिको नाममा राखेको अनुसन्धानबाट पत्ता लागेको छ। श्रीराम टोबाको कम्पनीमा पौडेलका लागि भट्टले 30 करोड बराबरको सेयर लिएको खुलेको छ। यो सेयर 3.75 करोड रुपियाँमा खरिद गरेको देखिए पनि भन्दा धेरै गुणा लाभांश लिइसकेको देखिन्छ। सेयर बिचौलिया भट्टकै नाममा छ, तर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालकसँग बयान गरेर यसको पुष्टि गरिसकेको छ। बुटवलको एउटा गाई फार्मको नाममा पौडेलको 35 बिघा जग्गा समेत भेटिएको छ, जुन स्थानीय व्यवसायीको नाममा लुकाएको अनुसन्धानबाट पुष्टि भएको विभाग स्रोतको दावी छ। यहाँ विशाल होटल सहितको पूर्वाधार बनाउने योजना थियो। सो फार्ममा मंगलबार मात्रै विभागको टोलीले छापा हानेर विवरण संकलन गरेको छ। कान्तिपुर दैनिकले राष्ट्रपतिको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैरदलीय राष्ट्रिय सभा शीर्षक राखेर खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको छ। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम शीर्षकमा कान्तिपुरले नै अर्को खबर छापेको छ। समर्पण श्री काठमाडौँ र ज्योति श्रेष्ठ काभ्रे डेडलाइनको खबर छ यो। सरकारले विस्थापित सुकुम्बासीलाई 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना जारी गर्दै त्यहाँ सरकारी कर्मचारीले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि दबाव स्वरूप फारम भराइएको छ। फारम भर्ने बेलामा विवाद पनि भयो। प्रशासनबाट कर्मचारी आउनु भएको थियो, उहाँहरूले असार 12 भित्र आफ्नो व्यवस्था गरिसक्नुपर्ने अल्टिमेटम दिनुभएको छ। थापाले भन्नुभयो 3 महिनापछि हाम्रो बिचल्ली होला भन्ने डर छ। काठमाडौँको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा रहेकी आएका छन् बनेपामा 45 परिवार बस्दै आएका छन्। ती मध्येकै कृष्ण कुमारी सुब्बाले 5 दिनभित्र कोठा खोज्न असम्भव रहेको बताउनुभयो। हामीलाई कम्तीमा 1-2 साताको समय दिनुपर्छ, आज सूचना आयो भोलिदेखि कोठा खोज्न निस्कनुपर्ने अवस्था छ, कहाँ जाने भन्ने टुङ्गो छैन, उहाँले भन्नुभएको छ। सरकारले जग्गा उपलब्ध गराउने आशामा बसिरहेका आफूहरू अहिले भाडाको कोठा खोज्न बाध्य भएको दुखेसो उहाँले पक्नु भएको छ। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम शीर्षकमा यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले लामिछाने निर्विरोध सभापति सामाजिक लोकतन्त्रको बाटोमा राष्ट्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रदेश सभा खारेज शीर्षक राखेर खबर छापेको छ। बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र, 5.5 लाख बढी पंक्षी नष्ट शीर्षकमा दिलीप पौडेलको बाइलाइनमा यो खबर छापिएको छ। नेपालका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाको 58 बढी स्थानमा संक्रमण देखिएको हो। झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन, नलपरासी, काठमाडौँ, काभ्रे पलाङ, यो रोग कुखुरा, हाँस, टर्की लगायत चराचुरुङ्गीमा छिटो फैलिन्छ। केही प्रकारको बर्ड फ्लू भाइरस मानिसमा पनि सर्ने सम्भावना रहन्छ। सामान्य अवस्थामा मानिसमा यसको जोखिम कम हुन्छ। बर्ड फ्लू संक्रमण भए कुखुरालाई दाना र पानी खान, सास फेर्न गाह्रो हुने, घाँटी र टाउको सुन्निने, अन्डा उत्पादनमा कमी आउने, हरियो वा सेतो दिशा हुने, निष्क्रिय हुने जस्ता लक्षण देखिने विभागले जनाएको छ। यस्ता लक्षण देखिएमा तुरन्त पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्छ। यो खबर आज नागरिकले छापेको छ। पौडेल 7 दिन थुनामा प्रतिवादमा एमाले शीर्षक राखेर अर्को खबर पनि छापेको छ। जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षक राखेर अर्को खबर पनि छापेको छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण सबभन्दा ठूलो नेपाल विश्वका लगभग सबैजसो बाल बालिका कुनै न कुनै प्रकारको जलवायुजन्य जोखिमको सम्पर्कमा छन्। समुद्री बाढी, नदीजन्य बाढी, खडेरी, अत्यधिक गर्मी, तापलहर, डढेलो, बालुवा तथा धुलो आँधी र उष्ण कटिबन्धीय आँधी जस्ता जोखिम एकै पटक देखा पर्दा बाल बालिकाको अवस्था झन संवेदनशील बन्दै गएको छ। युनिसेफले पहिलोपल्ट तयार पारेको ग्लोबल चाइल्ड हजार्ड डेटाबेस मार्फत कुन क्षेत्रमा बसोबास गर्ने बाल बालिका जलवायु जन्य कस्ता कस्ता जोखिममा छन् भन्ने विस्तृत नक्साङ्कन गरिएको छ। यसले सरकारहरूलाई सबभन्दा जोखिममा रहेका बाल बालिकाको पहिचान गरी अनुकूलन र विपद जोखिम न्यूनीकरण कार्यक्रम प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। प्रतिवेदन अनुसार 40 लाख भन्दा बढी बाल बालिकाले एकैपटक 6 वटासम्म जलवायु जोखिमको सामना गरिरहेका छन्। मन्त्रीको 5 दिन बितिसक्दा पनि विस्तार हुन सकेको छैन। सामान्यतया कोशी प्रदेशबाट सुरु हुने मनसुन 1 साताभित्रै देशको पश्चिमी भूभागसम्म फैलिने गर्छ, तर यो वर्ष सुरुदेखि नै मनसुनी प्रणाली कमजोर रहेका कारण वायुको गति सुस्त बनेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बताउनुभयो। सुरुदेखि नै मनसुन कमजोर देखिएको छ, तर यसलाई अहिले नै मनसुन ब्रेक भन्न भने मिल्दैन, दाहालले स्पष्ट पार्नुभयो। दाहालका अनुसार यति बेला कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मात्र मनसुनी वायुले पानी पारिरहेको छ। हिजो कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा भारी वर्षा समेत मापन गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अझै मनसुनी वायु पुग्न सकेको छैन। हाल त्यहाँ स्थानीय र पश्चिमी वायुको मिश्रित प्रभावले सामान्य वर्षा गराए पनि वास्तविक मनसुनी झरीका लागि भने अझै केही समय कोर्नुपर्ने देखिएको छ। गोर्खापत्र दैनिकले रासोपाको सिद्धान्त सामाजिक लोकतन्त्र शीर्षक राखेर खबर छापेको छ। रासोपा महाधिवेशनमा प्रतिनिधिको आवाज, विकास र रोजगारी पहिलो प्राथमिकता शीर्षक राखेर अर्को खबर पनि छापेको छ। हिमालय टाइम्सले पासपोर्ट ठेक्का प्रकरण प्रक्रियामै अनियमितता भएको अख्तियारको दावी शीर्षक राखेर खबर छापेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रक्रियामै अनियमितता भएको दावी गरेको छ। आयोगले राज्य कोषमा नोक्सान हुने गरी राजधानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यक भन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दावी गरेको हो। भूलपत्रको शर्तमा दैनिक 6,000 पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा मेसिन जगडामा हुनुपर्ने उल्लेख थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मिलमतका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध भएको उल्लेख छ। दैनिक 6,000 पासपोर्ट छाप्नुपर्ने भन्दै राहदानी विभागले प्रति घण्टा 500 दरले पासपोर्ट छाप्ने भए दुईवटा र प्रति घण्टा 1,000 दरले पासपोर्ट छाप्ने भए एउटा मेसिन उपलब्ध हुनुपर्ने बोलपत्रको शर्तमा थियो। हरेक मेसिन दैनिक 6 मात्रै चल्थे। यी बाहेक एउटा मेसिन जगेडाको रूपमा राख्नु पर्थ्यो किनभने कुनै पनि बेला चालु मेसिन बिग्रिएमा जगेडाको मेसिन चलाएर पासपोर्ट आपूर्ति सहज बनाउनु पर्थ्यो तर भएन। यो खबर आज हिमालय टाइम्सले छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: भीमजीलाई पनि धेरै धन्यवाद छ। समीक्षा आजको अन्तिम सामग्री भयो। म सञ्चालक विनोदलाई पनि बिदा दिनुहोस्। जाँदा जाँदै सादर सगम र उदित नारायणको यो ट्रेन्डिङ गीत, पुरानो गीत तर ट्रेन्डिङ गीत राख्दै मलाई बिदा दिनुहोस्। नमस्ते।

0: Live buddy.
1: On air.
0: App ma.
1: And smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: का लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्रेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पार्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000 5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राजधानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 7 विशेष अदालतमा आज पनि बयान लिइँदैछ। विशेष अदालतका सदस्य न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अरियाल सहित 7 बयान भइरहेको हो। बयान आजै पूरा भएमा थुन्चेक बहस हुनेछ। आयोगले अस्ति सोमबार अरियाल सहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मुलबाउरका नेपाल प्रतिनिधि मुनिर राज मल्ल सहितलाई अदालतमा उपस्थित गराएको हो। यी पासपोर्ट छपाई प्रकरणमा 10,13 करोड रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको दावीसहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्ध्याकरण गर्ने भएको छ। बाँदर आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा बन्ध्याकरण गर्ने योजना ल्याएको हो। गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको पालिका अध्यक्ष किरण राईले जानकारी दिनुभएको हो। पालिकाले पहिलो चरणमा बाँदरको खोजी र अध्ययनका लागि 5,00,000 बजेट छुट्याएको छ। बाँदरको बन्ध्याकरणका लागि प्राविधिक जनशक्ति परिचालन, उपकरण व्यवस्थापन र सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष राईको भनाइ छ। कोशी प्रदेश सभा भवन जलेको 9 बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ।
4: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल,
5: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्नु नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
4: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8,00,000 रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का,
6: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 भाडामा लिएर 82 माघ 25 प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ।
3: सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला नदिए कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी श्रम मापदण्ड नै बनाएर काम भइरहेको पनि उहाँको भनाइ छ। तराई मधेस क्षेत्रमा निरन्तर तापक्रम बढेको भन्दै मौसम विभागले सावधानी अपनाउन आग्रह गरेको छ। आउँदो 3 सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो हावा चल्ने देखिएको भन्दै विभागका प्रवक्ता विभूति पोखरेलले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। बागमती र गण्डमा पनि तापक्रम बढ्ने सम्भावना देखिएको उहाँको भनाइ छ। आउँदा दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री र नेपालगंज र भैरवाको तापक्रम 41 डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: घर आउनुभएको नि
1: सबैजना जाउँ है
0: जाउँ जाउँ जाउँ रमाइलो गर्नुपर्छ है।

0: रिसा सारे कडा मान्छे ठुला बडा आट छ भने सँगै जाऊ
1: गाया रोपा रो ल पिउ पा देऊ ल पानी बन्द गर्न परो या पानी तिर्खाए

हजुर नमस्कार, पीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो पीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षणमीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला पीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको युवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, असार लागिसकेको छ र मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान एउटा असारे गीतबाट गरिसकेको छु, असारे भाकाबाट गरिसकेको छु। राजेश ढकाल र सरु गौतमको स्वरमा रहेको गीतबाट कार्यक्रम स्वर्णिम संगमको आजको यो व्यवसायको उठान गरिसकेको छु भने त्यसको अलावा मैले आजको अतिथिको पनि गीत अलिकति थोरै संक्षिप्त भए पनि स्थायी मात्रामा पनि सुनाइसकेको छु। अब लाग्नु श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 10 गते तिथि दशमी बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज जुन महिनाको 24 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू कतै कतै मौसममा आज पनि बदलाव देखेको छ। नेपालमा आज सूर्योदय बिहान 5:09 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 7:03 जाँदा हुँदैछ। अब भने श्रोताहरू, व्यवसाय कार्यक्रम स्वर्णिम संगमको आजको व्यवसायको बारेमा पनि जानकारी दिने बेला भइसकेको छ। हुन त मैले हिजो एउटा गीत राखेर यहाँहरूलाई जानकारी पनि गराइसकेको छु। आज भने मफसलमा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील रहेकी गायिका सञ्चारकर्मी पनि हुनुहुन्छ गङ्गा गौतम आचार्यलाई अतिथिको रूपमा निम्त्याएको छु। नेपाली लोक तथा दोहोरी गायिका र पूर्व क्षेत्रमा स्थापित नाम समेत हो गङ्गा गौतम। धनकुटा जिल्लाको चाहिँ छतर जोरपाटी गाउँपालिकामा जन्मिएकी गायिका गङ्गा गौतम आचार्यले यो क्षेत्रमा अर्थात् गीत सङ्गीतमा 2 दशक बिताइसकेकी छिन् र यति बेला मान्छे उहाँ मफसल इटरीतिर बस्नुहुन्छ, पूर्वको सुन्दर नगर इटरी सुनसरी इटरीमा बस्नुहुन्छ र इटरी एफएम र सप्तकोशी टेलिभिजनमा समेत उहाँ कार्यक्रम प्रस्तुताको रूपमा कार्यरत हुनुहुन्छ। लामो समय गैर सरकारी संस्थामा पनि काम गरेको अनुभव रहेको छ आजको अतिथि गायिका गङ्गा गौतम आचार्यको। र आज म व्यवसायमा यिनै सेरोफेरोमा कुराकानी गर्नेछु बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा। र तपाईँ पनि यो छुने बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ। आजको अतिथि गायिका गङ्गा गौतम प्रति कुनै प्रतिक्रियाहरू छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो अफिसियल फेसबुक पेजमा र ती प्रतिक्रियाहरूलाई म जस्ताको तस्तै उहाँ समक्ष राख्नेछु कार्यक्रम स्वर्णिमसँगमको व्यवसायमा र उहाँलाई म स्वागत त गरि नै हाल्नेछु। तर त्यसभन्दा अगाडि म एउटा गीत राख्न चाहन्छु, गङ्गा गौतमले नै लेख्नुभएको गीत हो, शम्भु राईले साथ दिनुभएको छ उहाँलाई। अहिलेलाई भने उहाँ जन्मेकी जिल्ला धनकुटालाई सम्झनु भएको छ अनि सुनसरीमा बस्नुहुन्छ। सुनसरी भन्ने साथ धरान इटेरीको सम्झना आइहाल्छ अनि धरान र धनकुटालाई जोड्नु भएको छ गीतमा। अहिलेलाई भने यो गीत राख्नेछु, गङ्गा गौतमले गाउनुभएको गीत, शम्भु राईले साथ दिनुभएको छ र गीत पश्चात भने म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु।

0: SBS Gorkha Radio.
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
2: हजुर आदरणीय श्रोताहरू, बीएबीएस गोर्खा रेडियोको बुधबारको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, आज भने हाम्रो साथमा नेपाली गीत संगीतको क्षेत्रमा दुई दशक बिताइसकेकी धनकुटा जिल्लाको छत्तर जोरपाटी गाउँपालिकामा जन्मिएकी गायिका गंगा गौतम आचार्य हुनुहुन्छ। हुन त उहाँ आफै पनि संचारकर्मी हुनुहुन्छ, इटरी एफएम र सप्तकोशी टेलिभिजनमा समेत उहाँ कार्यक्रम प्रस्तुताको रूपमा कार्यरत हुनुहुन्छ। र भर्खरै मैले उहाँले नि गाउनुभएको गीत राकेश सम्बुराईले साथ दिनुभएको थियो, धनकुटा धरान। र अब नै यो बसाई कार्यक्रम स्वर्णिम संगममा आजको अतिथि गायिका गंगा गौतमजीलाई कार्यक्रममा स्वागत गरिहाल्छु। गंगाजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
3: हजुर, धेरै धेरै धन्यवाद।
2: अब इटलीबाट काठमाडौँ आउनु भएको छ, पक्कै पनि काठमाडौँ आए पश्चात अब तपाईँ गीत सङ्गीतको क्षेत्रमै कर्म गरिरहेकी गायिका हुनुहुन्छ, नयाँ गीतहरू रेकर्ड गर्ने सिलसिलामा हो कि के हो काठमाडौँ आगमन?
3: हजुर, एउटा दुईटा काम चाहिँ गरौँ भनेर, खास चाहिँ अब तिज हुन त तिज आउन लागेको छ, तर तिजलाई थाँती राखेर मैले भर्खरै अब दुई तिन दिनमा चाहिँ एउटा पञ्चेबाजाको गीतको रेकर्डिङ र अरू दुईवटा चाहिँ पुरानै प्रोजेक्टलाई सक्न भनेर चाहिँ गीत सङ्गीतकै मेलोमा,
2: भनेपछि गीत सङ्गीतकै मेलोमा इटलीबाट काठमाडौँ आउनु भएको छ है। अब तपाईँलाई चाहिँ सजिलो हुन्छ होला है, अहिले आफै पनि एउटा संचारकर्मीको रूपमा एफएम टेलिभिजनमा कार्यरत हुनुहुन्छ, कस्ता कार्यक्रम चलाउनु, साङ्गीतिक कार्यक्रम नै हो?
3: मैले खास एउटा लोक संस्कृतिलाई हामी बचाउनु पर्ने हाम्रो पनि योगदान हो, हामीले केही गर्नुपर्छ भनेर मनको मजिरी भन्ने जो चाहिँ सङ्गीतले व्यक्तिको भावनासँग व्यक्तिलाई पुर्याउँछ भनेर मनको मजिरी कार्यक्रम मैले आफै उत्पादन गरेको र त्यो गीत सङ्गीत साहित्य कला वेशभूषा र संस्कृतिको बाटोमा जसले मद्दत गरेको छ सहयोग गरेको छ जुन विधाले त्यसैलाई बचाउने एउटा प्रयत्न हो।
2: त्यही प्रयत्नमा चाहिँ तपाईँले एउटा
3: विधाका सबै व्यक्तित्वहरूसँगको संवादलाई त्यो कार्यक्रममा छोडिन्छ।
2: उसो भने चाहिँ तपाईँलाई यो गीत सङ्गीत छनौट पनि सजिलो हुन्छ होला है, कार्यक्रम चलाउँदै गर्दा श्रोताहरूले मन पराउने गीत कस्ता हुन्छन्, कस्ता गीतहरू गाउँदा चाहिँ श्रोताहरूले सुनिदिनु हुँदो रहेछ भनेर, त्यो एउटा भनिन्छ नि अब त्यसलाई के भने जजमेन्ट भन्ने कि अथवा इभ्यालुएसन भन्ने कि अथवा भनौँ न एक किसिमको जनमत भन्ने कि, त्यो थाहा हुन्छ नि?
3: त्यो चाहिँ कस्तो छ भने तुलसी दाई, मैले गीत कस्तो बजारमा चल्छ कस्तो गीतले हामी चल्छौँ भन्ने कुरा थाहा हुँदाहुँदै मलाई चाहिँ एउटा मापदण्डमा म भएको जस्तो लाग्छ, किनभने सुरुदेखि नै हामीले एउटा गाउँ बेसीका गीतहरू होइन एउटा मापदण्डमा रहेर गीत गायौँ र सबैजनाले हामीलाई उहाँहरू चाहिँ सभ्य गायिका राम्रो गाउनुहुन्छ कल्चरलाई ल्याउनुहुन्छ भनेर त्यो एउटा ट्याग दिनुभएको कारणले बजारमा यस्तो माग छ भन्दा भन्दै पनि बाध्यतामा परेर त्यो सबै कुरा थाहा हुँदा हुँदै पनि मैले चाहिँ त्यो क्राइटेरिया तोड्नै सकिनँ। एक खालको मेरो आफ्नो विधामा म निरन्तरता दिइराखेको छु, बजार कस्तो छ भन्ने पनि थाहा छ, गरौँ कि जस्तो जवाब पनि चल्छ होइन कहिलेकाहीँ, फेरि होइन उहाँहरूले त्यो दिनुभएको सम्मान चाहिँ फेरि बा जान्छ कि, व्यावसायिक रूपमा त म भोलि माथि उठौँला गीत चल्ला तर फेरि एकछिनको लागि पो हुन्छ कि भनेर डर चाहिँ लाग्छ।
2: आफ्नो ट्रेन र आफ्नो त्यो धार चाहिँ छोड्नु हुँदैन, कहिलेकाहीँ भकिनु पनि हुँदैन होइन, जस्तै अब एउटा सुगम धारको गीत गाइरहने गायिका अथवा गायकले ओहो अहिले त हिपहप ऱ्याप चल्यो भने ऱ्याप गाउनु थाल्यो भने ऊ त्यता चल्दिँदैन, किन ऱ्यापरहरू आफै चलिसकेको हुन्छ। अब ऱ्यापरले पनि ओहो स्वर सम्राट नारायण गोपालको जस्तो गीत गाउँछु अथवा अहिलेका सुगम धारको गायकहरूले जस्तो गाउँछु भने आफ्नो त्यो धार चेन्ज गर्यो भने अलरेडी सुगम धारका श्रोताहरूले एउटा छाप बनाइसकेको गायक गायिका त भइहाल्छन्, होइन त्यही भएर त्यतातिर भनौँ बजारको हावासँगै चल्नु चाहिँ राम्रो छ हुँदैन तर पनि लोक सङ्गीतमा पनि तपाईँ काम गरिरहेको लोकदोरी क्षेत्रमा हुनुहुन्छ होइन र कमसेकम हुन त पूर्वतिर अलिअलि पूर्वेली गीतै चल्छन् तर तपाईँको हकमा चाहिँ तपाईँ पश्चिमेली गीतहरू पनि गाउनु भएको छ होइन पूर्वमा बसेर पश्चिमेली गीतहरू पनि गाउनु भएको कारणले गर्दाखेरि श्रोता दर्शकले रुचाएका लोक सङ्गीतहरू लोक सुस्केराहरूको बारेमा धेरथोर जानकारी चाहिँ मिल्छ होला नि त कार्यक्रम चलाउँदाखेरि
3: त्यो भेग अनुसार हुँदो रहेछ होइन भूगोल अनुसार कस्तो गीत मन पराउनुहुन्छ भनेर हामी विशेष त पूर्वी पहाडीतिर जाँदाखेरि त्यहाँको जनजीवनसँग गाउने होइन विशेष झ्याउरे भाकाहरू टिपिकल आफ्ना गाउँघरका पहिलाका सङ्कलन भएका कुराहरूलाई खुब रुचाउनुहुन्छ त्यो फास्ट भनौँ एउटा फास्ट ट्र्याकको गीत भन्ने अब स्टेजमा अलिकति उफ्रिने टाइपको गीत भन्ने जुन चलन छ त्यो चलन त्यहाँ छैन त्यहाँ चाहिँ आनन्द लिने होइन मारुनी बिटका गीतहरूमा चाहिँ एकदम रमाउने भर्सक म्युजिक बिना नै सङ्गीनी गाइयो बालन गाइयो भने पनि नाच्ने क्या खुब रमाउने अब अलिकति हामी अर्को भूगोलतिर गइयो भने जस्तो म मनोहरी महोत्सव पनि गएको छु हेटौँडा होइन त्यतातिर अलिकति काठे भाकाहरू दोहोरीहरूलाई खुब मन पराउने अब लेखनाथ महोत्सव गएँ त्यहाँ लाइभ दोहोरीले नै सबै प्राय लाग्ने मेला महोत्सवहरू चाहिँ उठ्ने के
2: ए भनेपछि इटरीमा बसे त अनि महोत्सवहरू तपाईँ पश्चिमसम्म पुग्नु भएको छ
3: लाइभ दोहोरीको कारणले त्यो चाहिँ लाइभ दोहोरीको कारणले गएको छु म मनोहरी अनि फेवा महोत्सव लेखनाथ महोत्सव चितवनको सौरा बुटौल पनि गइसकेको छु त्यो चाहिँ त्यसले चाहिँ मलाई लाइभ दोरीले चाहिँ जोडिएको थियो
2: लाइभ दोरीले तपाईँको यात्रा पनि वास्तवमा लाइभ दोरीबाटै अब धनकुटा भन्ने साथ हामी केही त्यस्ता नामहरू सम्झिन्छौँ होइन धनकुटा भन्ने साथ भक्तराज आचार्यको जन्म पनि होइन सुर सम्राट भजन श्रीमणी भक्तराज आचार्यको जन्म धनकुटा शम्भु राई यस्ता थुप्रै नामहरू छन् तुलसी पराजुली होइन डाक्टर भोलारी धेरै हुनुहुन्छ र त्यो धनकुटाको त्यो प्राकृतिक सौन्दर्यताले पनि होला गीत सङ्गीतमा लागौँ गीत सङ्गीत गुनगुनाइहालौँ भन्ने खालको एउटा त्यो भनौँ प्राकृतिक रूपमा पनि आउँछ होला है त्यहाँको वातावरणले पनि
3: आउँछ त्यो प्रकृतिसँग हामी रेडियो जोडियौँ रेडियोले एउटा गीत सङ्गीतको मोह हामीलाई बालापनमा बाल मस्तिष्कमा चाहिँ विशेष गरी त आदरणीय दिदी कविता
2: आले
3: दिदी होइन अनि शम्भु राई जितन राईहरूका गीतमा अनि त्यो पाण्डव सुनवार दाईको एउटा फोनिल कार्यक्रम आउँथ्यो क्या अनि त्यो कार्यक्रमले रेडियोप्रतिको मोह अझै जगायो
2: र
3: प्रकृतिसँग प्रकृतिसँग रेडियो मिस्यो रेडियोसँग हामीलाई एउटा हुन्छ नि गीत सङ्गीत साहित्यको मोह चाहिँ अन्य कुराबाट त्यो पछि थप हुँदै गयो
2: उसो भने तपाईँको सङ्गीतको यात्राको सुरुवात चाहिँ रेडियो
3: रेडियो
2: र प्राकृतिक दुइटै
3: ब्याट्रीवाला रेडियो
2: ब्याट्रीवाला त्यतिखेर त अब ब्याट्रीवाला रेडियो अहिले जस्तो गाउँ गाउँमा बिजुली थिएन टेलिभिजन त धेरै पछि आएको
3: ब्याट्रीवाला रेडियोबाट चाहिँ उमेर पनि कति हो भनेर चाहिँ अनुमान लाउन सकिँदो रहेछ कति अगाडिका हौ हामी भन्ने कुरा चाहिँ श्रोताहरूलाई आदरणीय सुन्नेहरूलाई पनि सजिलो हुँदो रहेछ क्या अलि अगाडिका हौ भन्न खोजेको
2: अहिले त ब्याट्री नै हराउने स्थिति आइसक्यो होइन यो भनौँ विद्युतीय विकासले गर्दाखेरि भनेपछि त्यो साङ्गीतिक यात्रा त्यसरी सुरु भयो
3: हजुर त्यसरी सुरु भयो
2: घर परिवार अथवा त्यो माहौल केही सङ्गीतप्रति झुकाव राख्नेहरू थिए घर परिवारभित्र अथवा त्यो समाज भन्छ नि तपाईँको टोल छिमेकमा
3: छिमेकमा एकदम रमाइलो खालको अलिकति हाम्रो चाहिँ सुगम पनि हो दुर्गम ठाउँ होइन यातायातको सुविधा नजिकै होइन अनि गाडीमा पनि अब यसो रेडियोहरू बज्ने अनि घर परिवारको वातावरण ठ्याक्कै थिएर गीत सङ्गीत कलाकारितामा त हुनु नथ्यो तर केही हुन्छ नि कलाकारिताको त्यो रगत चाहिँ रहेछ मेरो बुवा अलिअलि कविता लेख्नुहुन्थ्यो श्लोकहरू गाउनुहुन्थ्यो अनि हामीले मेरो कान्छो भाइले चाहिँ क्लब घर खोलेको थियो मैले रोधी घर त्यतिखेर हामीले रेडियोमा रोधी घर भन्ने सुनेर अनुमानले यस्तै होला भनेर हामी गाउँका गाउँमै अनि यसो जो जो त्यसमा इच्छा राख्नेहरू चाहिँ मादल बोकेर कोही मादल नहुँदा हामी त गाग्री पनि अब टेबलहरू ठटाएर अनि त्यतिखेर दोहोरी त के जुहारी होइन यसो सवाल जवाब गर्ने काम पनि गरिन्थ्यो भाइले उता क्लब घर खोलेको थियो अनि त्यसरी चाहिँ सुरु भयो र पछि त्यो कुरालाई चाहिँ निरन्तरता दिन हामीलाई परिवारले सपोर्ट चाहिँ गर्नुभयो.
2: ए भने चाहिँ घर परिवारको सपोर्ट चाहिँ रह्यो उसो भने होइन, किनकि आजको जस्तो गीत सङ्गीत व्यावसायिक बनेको थिएन त्यतिखेर. गीत सङ्गीतमा लाग्यो भने त हो छोरीले दुःख पाउने हो कि भन्ने हुन्थ्यो होइन, पढ्नुपर्छ पढेर राम्रो जागिरै खानुपर्छ भन्ने एउटा हाम्रो बाउ बाजेको एउटा मान्यता रहेको थियो. किनकि आज पो सङ्गीतमा लागेर मान्छेले काठमाडौँमा घर गाडी जोड्न सक्ने एउटा हैसियत बनाएको छ, तर हिजो त थिएन त्यस्तो. तर त्यतिखेर पनि जस परिवारले घर परिवारले चाहिँ साथ दिनुभयो,
3: व्यावसायिक रूपमै हेर्नु भएन होला, तर त्यतिखेर स्कुलमा कार्यक्रम हुन्थ्यो, हाम्रो विद्यालय बिच चाहिँ कम्पिटिसन हुन्थ्यो, अनि इन्टर स्कुलमा पनि कम्पिटिसन हुन्थ्यो कक्षागत. त्यतिखेर बुवा स्कुलमा गेस्टको रूपमा जाँदा पनि अब हामीले गाउँथ्यौँ नाच्थ्यौँ, अनि कहिलेकाहीँ अन्तर्विद्यालय प्रतियोगितामा जाँदा पनि त्यसको रियाक्सन चाहिँ पोजिटिभ हुन्थ्यो क्या. अब बुवाले नगर है नभन्ने, तर जे होस् हामी त्यो खुसीको पछि एउटा पुरस्कार पाउँदा लिएर जाँदा बुवा खुसी हुने ठिकै छ भन्ने. तर अब त्यतिखेर व्यावसायिक रूपमा प्रेरितै गरेर क्लास खोलेर लाउने चलन थिएन, त्यो समय पनि थिएन, तर पनि सकारात्मक एउटा उत्प्रेरणा चाहिँ हामीले यसो अनुभूति गर्थ्यौँ क्या. यसले ठुलो घरमा रियाक्सन चाहिँ छैन है, यसको ठुलो असर परेको छैन, हामीले लाग्नुपर्छ भनेर. मैले हामी किन भनिरहेको छौँ भने मेरो भाइ पनि आज कलाकारिता क्षेत्रमै निरन्तरता दिइराख्नु भएको छ,
2: भाइ पनि यही क्षेत्रमा
3: अहिले यो वर्षको सर्वोत्कृष्ट चलचित्र बन्न नेपाली चलचित्र परानका कथा लेखक तथा डाइरेक्टर दीपक प्रसाद आचार्य मेरो कान्छो भाइ हो, उहाँ र मैले एकैचोटि कलाकारितामा हात हाल्यौँ, मेरो क्षेत्र यता उसको रङ्गमञ्चतिर, र आज चिरञ्जीवी भव दोस्रो चलचित्र डाइरेक्सनको काम पनि भइरहेछ, सुटिङको काम. र भाइलाई सम्झिन चाहे, हामी सँगैसँगै त्यो दौडमा थियौँ क्या.
2: भनेपछि त त्यो धनकुटाको छतर जोरपट्टि गाउँपालिकामा एउटै घरमा जन्मिएका दिदीभाइ नेपाली कला क्षेत्रमा केही गर्नुपर्छ है भनेर नि एउटा भनौँ भगवान्ले नि आशीर्वाद दिएर पठाए जस्तो लाग्यो. त्यसो भने तपाईँ पनि निरन्तर यही क्षेत्रमा हुनुहुन्छ, 20 वर्ष बिताइसक्नु भएको छ, 20 वर्ष भनेको त निकै लामो समय हो नि त है, त्यही भएर पनि काम गर्न सजिलो भयो होला. र तपाईँलाई चिन्ने धेरै नामहरू मैले देखिरहेको छु, अब गायिका अन्जु गौतम है, गौतम गम्दम दिदी बहिनी होला,
3: पनि गायक हुनुहुन्छ, मेरो रेडियोको प्राविधिक भाइ र रेडियोको अरू कार्यक्रम चलाउने रविन्जीले पनि हेरिरहनु भएको छ सबैजनालाई,
2: यहाँ धेरैले कार्यक्रम सुनिरहनु भएको छ. शर्मिला अधिकारीजी हुनुहुन्छ, उहाँ चाहिँ कनेक्टिकट युएसएबाट सधैँ नै बिएबिएस गोर्खा रेडियो सुन्नुहुन्छ. ल है, म त रेडियो पनि सुन्दै थिएँ, फेरि यता पनि आएँ, हेर्न पनि पाइने, सुन्न पनि पाइने, नमस्कार छ है भन्नुभएको छ है. उहाँ चाहिँ युएसए उताको बिहानीबाट जोडिनु भएको छ कनेक्टिकट युएसएबाट. शर्मिला अधिकारी अत्यन्तै सशक्त कविता लेख्नुहुन्छ, भोलिको लागि अस्ति हाम्रो घनबहादुर थापा मगर जीव जो गीतकार हुनुहुन्छ बेलायतमा बस्नुहुन्छ, उहाँको एउटा गीत खुबै मन पर्यो. अर्को हप्ता चाहिँ तुलसी सर म उहाँको गीत सुने एउटा कविता पठाउँछै, लेख्नु सक्छ कि सक्दिनँ भन्नुभएको थियो. भोलिको लागि म पर्खी पनि रहेछु, हाम्रो शर्मिला अधिकारीजीलाई जानकारी गराए, उहाँलाई पनि धन्यवाद छ होइन.
3: एकदम तुलसी दाईको जसले गाएको मिठो प्रस्तुताको रूपमा गरिरहनु भएको छ, र उहाँको साथीहरू सबैजना रेडियो सुन्नुहुने, र मेरो प्यारी बहिनीले त यति माया गरेर यता मेरो साथीहरू पनि हुन्छ, विशेष त अन्जु गौतम बहिनीले यहाँ सुरुवातीमा
2: मलाई दिन अगाडि आउनु पनि भएको थियो, अन्जु गौतम
3: कार्यक्रममा मलाई जोडाइ पनि दिनुभएको, हजुरसँग जोडाइदिने बहिनी नै हुनुहुन्छ, मेरो प्यारो बहिनी हुनुहुन्छ, म सबैजना साथीहरूको नाम लिइरहेको छु.
2: अन्जुजीलाई पनि हामीले सम्झिरहेको छु, केही दिन अगाडि अन्जु गौतम र हाम्रा काफलगढी कुटुकैका गायक बुढा थुकी आउनु भएको थियो है. र यसै गरी अब तपाईँ विराटनगर र इटरीको अब त्यो दूरी त धेर छैन होइन, सायद तपाईँ कार्यक्रम सुन्नुहुन्छ होला. उमेश रेग्मीजीले पनि विराटनगरबाट कार्यक्रम सुनिरहेको छु भनेर लेख्नु भयो, आजकल रेडियो कार्यक्रम टेलिभिजन भए जस्तो छ भनेर लेख्नु भएको छ है.
3: फेसबुक लाइभले गर्दाखेरि दाई एकदम धेरै हजुरप्रति चाहिँ म नमन व्यक्त गर्न चाहन्छु, उहाँले धेरै एफएमहरू मेरो गीत रोज्नुहुन्छ, साह्रै माया गर्नुहुन्छ, र हामीलाई यो क्षेत्रमा चाहिँ अत्यन्तै प्रेरणा दिने दाई हुनुहुन्छ. उहाँले जति रेडियो कहिले काहीँ छ्यास चुसो सुन्दा मेरो गीतहरू रोज दिइराख्नु भएको हुन्छ क्या, विशेष व्यक्तिगत रूपमा यसलाई म धन्यवाद दिन
2: उमेशजीलाई म पनि धन्यवाद दिन चाहन्छु. घनबहादुर थापा मगर जो आफै पनि कुशल शब्द शिल्पी गीतकार हुनुहुन्छ, उहाँका करिब आधा दर्जन एल्बमहरू आइसकेको छ होइन, उहाँ चाहिँ बेलायतबाट लेख्नुहुन्छ, यता रेडियोमै जोडिनु भएको छ. नमस्कार तुल सर, आजको अतिथि मल्टी ट्यालेन्टेड गायिका जीवलाई पनि नमन छ, उहाँको साङ्गीतिक यात्राले आकाश चुमोस् धन्यवाद भनेर लेख्नु भएको छ. बेलायतबाट हुनुहुन्छ घनबहादुर थापा मगर र भाउजू कृष्ण कृष्ण थापा मगर उहाँहरू दुवै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। केही भन्न चाहनुहुन्छ
3: मेरो तर्फबाट पनि? यति टाढा हैन जसले भूगोललाई मनको दूरीले प्रगाढ पारेको छ।

0: तपाईँको यो रोचक संवाद पनि सुन्दैछु। धनकुटाको चेली म पनि धनकुटा राजा रानीको हो है बहिनी, को आउने दिनहरू अझै राम्रो बनोस्, नयाँ नयाँ गीतहरू सुन्न पाऊँ, सफलताको शुभकामना छ, साथमा एउटा लाइभ गीत पनि जाओस् है भन्नुभएको छ। उहाँ चाहिँ अहिले युके बेलायतको ननिटनबाट हुनुहुन्छ, रेडियो सुनेर जोडिनु भएको छ ताराप्रसाद च्यामजुङ जी। उहाँको पनि घर चाहिँ पुर्खौली थाकठलो चाहिँ धनकुटा जिल्लाको राजा रानी रहेछ। राजा रानी सुन्दर छौँ, अब यो भेडेटाडबाट त नजिकै पनि हो नि होइन?
1: हजुर तारा सर, हजुरप्रति पनि म एकदम रेडी छु, हामीलाई माया गरिदिनु भएको छ। र धनकुटा राजा रानी चाहिँ हाम्रो आदरणीय दाई गायक तुलसी पराजुली दाईको ठाउँ हो, उहाँको आज जन्मदिन पनि हो, जन्मदिनको शुभकामना दिन चाहन्छु।
0: ल हाम्रो तुलसी पराजुली, मलाई त मिता भन्छ, उहाँको नाम पनि तुलसी, मेरो पनि नाम तुलसी भएको हुनाले उहाँको जन्मदिन रहेछ, हामी पनि उहाँलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। अहिले त उहाँ पनि उता युएसतिर पो हुनुहुन्छ,
1: युएसतिर हुनुहुन्छ, र तुलसी हाम्रो च्यामजुङ सरप्रति पनि, ताराप्रसाद सरप्रति पनि, म चाहिँ धनकुटा अलि माथि सिधुवा हजुरहरूको राजा रानीसँग म वीरेन्द्रशील प्रतियोगितामा पहिला भलिबल खेलाडीको रूपमा हजुर भलिबल खेल्थे, र हजुरको चाहिँ प्रतिद्वन्दी भएर मलाई सँग खेलाडी आउनुहुन्थ्यो त्यो ठाउँबाट चाहिँ क्या
0: राजा रानीबाट,
1: तर आज माया गर्नुभएको छ, धन्यवाद दाई हजुरप्रति।
0: उहाँले एउटा लाइभ गीत भन्नुभएको छ, कुनै गीत सुनाइदिनुहुन्छ कि?
1: म यो चाहिँ अलि टाढा हुनुहुँदो रहेछ हजुरको लागि, एउटा मेरो निकै पुरानो मारुनी गीत सुनाउँछु है त।
0: हुन्छ

0: धन्यवाद छ। अब हाम्रा धनकुटे दाई तपाईँको जिल्लावासी दाईको आग्रहलाई स्वीकारेर यति गुनगुनाइदिनु भयो, धन्यवाद दिन चाहन्छु। भनेपछि कुनै ताकाको भलिबल खेलाडी तपाईँ?
1: भलिबल खेल्थ्यौँ हामी।
0: खेलकुद र सङ्गीतमा चाहिँ उत्तिकै जोस रुचि रहेछ है उसो भने?
1: त्यसलाई निरन्तरता दिन सकिनँ, तर मलाई एकदम मनपर्छ, गेमहरू चाहिँ एकदम मनपर्छ, अझ मनपर्ने चाहिँ भलिबल नै हो।
0: भलिबल
1: हजुर,
0: त्यो आफूले खेलेर पनि होला।
1: उमेश दाईले चाहिँ हामी दुवैजनालाई
0: ल, हाम्रो उमेशजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। रेडियो साह्रै सुन्नुहुन्छ, अस्ति काठमाडौँ आउँदा पनि बेबेस आएको थिएँ, तुलसी सर तपाईँलाई त भेट भएन, तर विनोद दाई तल निशा गुरुङ बहिनी सबैसँग भेट भयो भन्दै हुनुहुन्थ्यो। काठमाडौँ आएको बेला अर्कोचोटि आउँदा चाहिँ म फेरि बेबेसमा भेट्छु भन्दै हुनुहुन्थ्यो उहाँलाई। हामी पक्कै पनि बेबेसमा आउँदाखेरि भेट गर्ने नै छौँ। भनेपछि साह्रै रेडियो पारखी, उहाँ त धेरै अगाडिदेखि रेडियो सुन्नुहुन्थ्यो अरे।
1: मनोज दाल मलाई रेडियोमा ल्याउने नै मनोज दाहाल हुनुहुन्छ। अहिले पनि उहाँ राम्रो चलचित्र पत्रकार पनि हुनुहुन्छ, कार्यक्रम होस्ट गर्नुहुन्छ। मनोजीप्रति पनि म यहाँबाट चाहिँ सम्झन चाहन्छु, मलाई हेरिरहनु भएको छ।
0: ल मनोजीलाई मेरो पनि नमस्कार। र अब भने हामी कुराकानीको अलावा गीत सङ्गीत पनि श्रोतामाझ राख्दै जानुपर्ने हुन्छ, र तपाईँले थुप्रै गीत गाउनु भएका गीतहरू मध्येबाट एउटा गीत राख्न चाहन्छु है, र तपाईँ र रामकुमार नेपालीको स्वर रहेको यो गीतको बारे केही भन्न चाहन्छ? दुई दिने चोला,
1: यो गीत चाहिँ आदरणीय मेरो प्रिय भाइ, अहिले अब भाइलाई आदरणीय नभन्नु भन्ने हुन्छ साहित्यमा, मैले सङ्गीतको हिसाबबाट उहाँलाई आदरणीय भने, सन्तोष बिजी अहिले निकै चर्चामा हुनुहुन्छ गीत सङ्गीतको पाटोमा, अहिलेको चर्चित नाम हो उहाँको, शब्द सङ्गीत रहेको छ, शब्द आदरणीय समूह नेपालको रहेको छ, र मैले रामकुमार नेपाली सरको चाहिँ म एकदमै फ्यान, मैले धेरै भोट चाहिँ रेडियोबाट अभियान चलाएर पनि गरेको थिएँ।
0: सन्तोष बिजीसँग पनि गाउनु भएको रहेछ तपाईँले, सिक्किम सर भन्ने,
1: सिक्किम सर पनि छ एउटा धरान धनगढी,
0: त्यो गीत हामी राखौँला सिक्किम सर केही पश्चात। अहिले भन्छ उसो भने यही गीत राखौँ।
1: रामकुमार सरप्रति चाहिँ मैले एकै वचनमा यो भोकलमा साथ दिनुभएको छ, सबै टिमलाई समूह नेपाल जसले शब्द मिठो कोर्नु भएको छ सबैजनालाई सम्झन चाहन्छु, र उमेश सरले यो गीत धेरै पटक रेडियोमा रोज्नु भएको छ, उमेश सरलाई पनि श्रेय जान्छ है त।
0: ल त उसो भने हामी यो गीत सुन्नेछौँ, तर त्यसभन्दा अगाडि छोटो विश्राम लिन्छु है त।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवा।

0: भारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
0: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर आदर श्रोताहरू, खोला जस्तै नफर्किने मानिसको चोला यो गीत मैले यहाँहरू माझमा राखेँ। आजको अतिथि गायिका गङ्गा गौतम आचार्यको स्वरमा उहाँलाई साथ दिनुभएको थियो रामकुमार नेपालीले। र गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु अनि यहाँलाई पनि स्वागत छ कार्यक्रम।
1: धन्यवाद।
0: यो चाहिँ पूर्वेली ठ्याक्कै पञ्चे बाजा नै प्रयोग गरेको गीत रहेछ यसमा पनि है।
1: हजुर, पञ्चे बाजा मैले पञ्चे बाजाको त्यति धेरै बनाएको थिइनँ, सुरुवाती हो। अब चाहिँ सुरुवात गर्दैछु।
0: यो चाहिँ हाम्रो मौलिकता पनि हो नि, पञ्चे बाजा भन्ने साथ होइन, त्यो एक किसिमको भने गाउँ घरतिरको त्यो सम्झना आइहाल्छ। हुनु त हिजो आज गाउँ घरमा पनि पञ्चे बाजा कमै बज्छ होला होइन, तर अहिले चाहिँ फेरि सहर बजारमा पनि ब्यान्ड भन्दा पनि पञ्चे बाजाहरू प्रयोग गरेको देखिन्छ वैवाहिक समारोहमा। यो चाहिँ राम्रो पक्ष हो र यी धुनहरू सुन्दै गर्दा एक किसिमको भनौँ मनमा त्यो भन्छ नि सकुन चाहिँ मिल्छ होला है, किनकि हामीले त सुनिरहेको होइन यस्ता चिजहरू मङ्सिर वैशाख लागेकै त पञ्चे बाजाको सुनिहालिन्थ्यो होइन।
1: यो गीतले कता कता हाम्रो संस्कृतिसँग हामीलाई ठोक्याउँछ होइन, अनि हामी साँच्चै नै हामी पहिचानमै छौँ, हाम्रो कला संस्कृतिलाई हामीले सिरोपर गरेका छौँ भन्ने कुरा पनि हुँदो रहेछ। किनभने टिपिकल पञ्चे बाजाहरू त पहिला होइन गाउँघरबाटै सुरु भयो नि त, गाउँघरबाटै सुरु भयो, बिचमा अलिकति धाराशायी अवस्थामा थियो, लोप हुन लागेको, फेरि यसको जगेर्नामा सबै सरोकारवाला लाग्नु भएको छ र आज फेरि नौमती बाजा पञ्चे बाजाको संरक्षणमा सबैजना जुट्नु भएको छ, हामी आफ्नै गाउँघरतिर फर्केको आभास पनि हुन्छ। बिहे बटुलोमा त अब केही खुसीको इभेन्ट्समा बज्ने कुरा भयो, त्यसले त्यो सानोमा उफ्रिएको याद त आइहाल्छ होइन है।
0: पक्कै पनि। र यहाँ हामीलाई सुनेर अहिले उता अमेरिकाको बिहानी नर्थ क्यारोलिनाबाट हाम्रो एनपी परदेशी त्यहाँ झिसमिसे बिहानीमा गाडीमा बेबेस गोर्खा रेडियो सुन्दै अघि बजेको गीत घन्काउँदै होइन भिडियो क्लिप पठाउनु भएको छ नर्थ क्यारोलिनाबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ।
1: एकदम धेरै धन्यवाद। के नाम
0: भन्नुभयो?
1: परदेशी सर, एकदम धेरै धन्यवाद। गीतलाई अझै धेरै माया गरिदिनु होला तपाईँहरू, त्यो त्यति टाढा हुँदा पनि यात्रामा हुँदा पनि हामीलाई सम्झिनु भएको छ, थ्याङ्क यू सो मच।
0: अनि यहाँ हाम्रा हरि राईजी लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ है, उहाँ चाहिँ हरि राई फेल्तम लन्डनबाट लेख्नुहुन्छ। तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है भनेर लेख्नु भएको छ। अनि आजको अतिथि मिठो आवाज कि धनी गङ्गा म्यामलाई पनि हार्दिक स्वागत तथा अभिवादन। गङ्गा म्यामको गीत र आवाज साह्रै राम्रो रहेछ, यसरी नै तपाईँका गीतहरूले सबैको मनमुटुमा बस्न सफल हुन् साथै गुन्जिरहन्, तपाईँको उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना भनेर लेख्नु भएको छ। फेल्तम लन्डनबाट हरि राईजी हुनुहुन्छ, हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: हरि दाईप्रति एकदमै म चाहिँ आभार प्रकट गर्न चाहन्छु, अब गीत सङ्गीतलाई माया गरिदिनु भएको छ, हामीलाई माया गरिदिनु भएको छ, जीवनमा लेन देन केही रहेनछ होइन, हजुरहरूको माया नै र आशीर्वाद नै हाम्रो लागि अघि भन्ने नै एउटा दौड, त्यो दौड नरोकिने शक्ति हुन्छ, सधैँ माया गरिदिनु होला, हामी निरन्तर रूपमा संस्कृति बचाउमा लाग्नेछौँ, तपाईँहरूको माया सधैँ हामीले आशा र अपेक्षा पनि गरेका छौँ, थ्याङ्क यू सो मच सर।
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रा हरि राईजीलाई। कुलराज दुराजी लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ उहाँ, तर स्कटल्यान्ड छेउबाट हुन्छ, नमस्कार है सबैजनालाई भन्नुभएको छ। हाम्रा कुलराज दिलाई पनि हाम्रो तर्फबाट
1: नमस्ते
0: है, त्यति टाढोबाट हामीलाई सुनिदिनु भएको छ। र अब लोक सङ्गीतलाई नि गङ्गा गौतमले रोज्नुको कारण चाहिँ सङ्गीतका त धेरै विधा छन्,
1: धेरै विधा छन्, कहिलेकाहीँ आफ्नो एउटा अरू अग्रजहरू व्यक्तित्वहरूको तिमीलाई चाहिँ यो टोन चाहिँ लोकतिर जान्छ है भनेको कारणले पनि एउटा चाहिँ हो होइन। हामीले गीत गाउँदाखेरि तिम्रो त ठ्याक्क लोकगीततिर अझ लाइभ दोहोरीतिर चाहिँ न्याच हुने खालको सुर छ, त्यो एउटा कारण भयो। हुन त अब निखार्दै अरू गीतहरू पनि सुन्दै गर्दा त्यतातिर नि झुकाव हुन्थ्यो होला। अनि गाउँघरमा एउटा प्रकृतिसँग अघि भन्नुभयो नि आफ्ना अग्रज हजुरबा बुवाहरू व्यक्तित्वहरूले गुनगुनाएका कुराहरूले चाहिँ हामीलाई एउटा अमिर छाप छोड्यो क्या, त्यो पछि आएका प्रविधिबाट खेलिएका अनि सिर्जना गरिएका कुराहरूभन्दा पनि टिपिकल हामी छाँगा छहरा प्रकृति चराचुरुङ्गीका आवाजसँग लोकगीतसँग त्यो एउटा सामिप्यता क्या, हाम्रो हुर्काई अनि त्यो प्रकृतिको मनोरम दृश्य र त्यहाँका आवाज अनि चराचुरुङ्गी त्यो सबै मिसिएर होला आनन्द लाग्छ त्यतातिर बढी झुकाव चाहिँ भयो.
0: लोकसङ्गीत हाम्रो माटोको सङ्गीत भएर पनि होइन, त्यही भएर पनि त्यो एउटा मिठास आनन्द त आइ नै हाल्दछ. र तपाईँ फेसबुक लाइभ हुनुहुन्छ, तपाईँलाई चाहिँ अपेक्षा तामाङजीले हामी पनि
1: उहाँ
0: पनि कता पूर्वतिरै हुनुहुन्छ, पूर्वमा धेरै कलाकार हुनुहुन्छ है. र सबैजनालाई मेरो पनि नमस्कार भन्न चाहन्छु. र अब हामी अलिकति पूर्वबाट पनि अलिक पर पुगौँ, मेची तरेर पुगौँ एउटा ठाउँ सिक्किमतिर. तपाईँ र हाम्रा सन्तोष बेसी पछिल्लो समय निकै राम्रा राम्रा पूर्वेली गीतहरू ल्याइरहनु भएको छ. सन्तोष बेसीले गाउनु भएको यो गीतको बारे थोरै बताइदिनुहोस् न श्रोतामाझ. हामी यो गीत राख्नेछौँ र हामी समाचार सुन्नेछौँ र समाचारपछि हामी दोस्रो खण्डमा अर्थात् दोस्रो घन्टा फेरि जोडिनेछौँ. सिक्किम सहरको बारेमा केही भन्न चाहनुहुन्छ?
1: सिक्किम सहर एउटा सामान्य भोगाईमा मैले शब्द कोरेको हो. यो चाहिँ रियालिटी हो यो शब्द चाहिँ, र यसलाई अलिकति न्याय गर्न गरेर गाउन मैले चाहिँ सकेको छैन. र सन्तोष भाइले मलाई यसमा साथ दिनुभएको छ, धेरै मेहनत गर्नुभएको छ. उहाँको कम्पोज छ, उहाँले सन्तोष बिसी भाइ, र उहाँले आवाज दिनुभएको छ. र यसमा स्टुडियो चाहिँ मुर्चुङ्गा र इटारी पूर्वाञ्चल डिजिटलले पनि साथ दिनुभएको छ. र अझै मलाई यसको रहर पुगेको छैन रिभोकलको लागि. र यो चाहिँ मैले शब्द चाहिँ मेरो आफ्नो व्यक्तिगत यात्रामा हिँड्दाखेरिका कुराहरू जोडेको छु. मैले आफै लेखेको अधिकांश गीतहरू आफै लेखेको छु. र सिक्किम सहरलाई चाहिँ अहिले फेरि हामी अलिक दमदार भोकलमा लिएर आउँछौँ अहिलेलाई.
0: र यो गीत पश्चात पनि श्रोताहरू हामी समाचार सुन्नेछौँ. बिएबिएस गोर्खा रेडियोको नियमित समाचार हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ. अहिलेलाई भने सिक्किम सहर गीत गङ्गा गौतम आचार्य र सन्तोष बिसीको स्वरमा.

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma band host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भोलि बस्ने बनिएको प्रतिनिधि सभा बैठक पर्सि शुक्रबारका लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा रासोपाका 182 जना सांसद छन्। 5,27,00,000,000 बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000-5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो एक महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 7 जनाको विशेष अदालतमा आज पनि बयान लिँदैछ। विशेष अदालतका सदस्य न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अरियालसहित 7 जनाको बयान भइरहेको हो। बयान आजै पूरा भएमा थुन्छेक बहस हुनेछ। आयोगले अस्ति सोमबार अरियालसहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मोल्ह बाउरका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराएको हो। यी पासपोर्ट छपाई प्रकरणमा 10,13,00,000,000 रूपियाँ भन्दा बढी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्ध्याकरण गर्ने भएको छ। बाँदर आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाले संघीय सरकारको समन्वयमा बन्ध्याकरण गर्ने योजना ल्याएको हो। गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको पालिका अध्यक्ष किरण राईले जानकारी दिनुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसूनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महत,
4: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आंकलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यान पावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यता स्थानमा तयारी अवस्थामै हुनुहुन्छ।
3: विश्वकप फुटबलको अन्तिम 32 लागि अबदेखि निर्णायक प्रतिस्पर्धा हुँदैछ।
5: विश्वकप फुटबलमा आजदेखि हरेक समूहका टोलीले 2 खेल सकेका छन्। यो सँगै अबदेखि हरेक समूहमा तेस्रो र निर्णायक चरण शुरू हुँदैछ। समूह चरणका अन्तिम खेलपछि अन्तिम 32 पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 12 समूहमा 4 टोली राखिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली अन्तिम 32 पुग्दा सबै समूहमा भएको प्रदर्शनका आधारमा उत्कृष्ट तेस्रो बन्ने 8 टोली पनि नकआउटमा पुग्नेछन्। 2 खेलपछि नै समूह के बाट कोलम्बिया अन्तिम 32 पुगेको छ। त्यस्तै समूह एबाट सह आयोजक मेक्सिको, समूह डीबाट अर्को आयोजक अमेरिका र समूह ईबाट जर्मनी नकआउट चरणमा पुगिसकेका छन्। त्यस्तै समूह आईबाट साविक उपविजेता फ्रान्स र नर्वे पनि नकआउट चरणमा पुगेका छन्। समूह जेबाट साविक विजेता अर्जेन्टिना अन्तिम 32 पुगेका छन्। विश्वकपको दोस्रो चरण सकिँदा दक्षिण कोरिया 3 अङ्कसहित छनौटको लयमै छ। समूह बीबाट आयोजक क्यानाडा र स्विजरल्याण्ड 4 अङ्कसहित छनौट नजिक छन्। त्यस्तै समूह सीबाट 4 अङ्कसहित ब्राजिल र समारोहको सँगै स्कटल्याण्ड पनि अन्तिम 32 को छनौटमा दावेदार छन्। त्यस्तै समूह डीबाट अस्ट्रेलिया र पाराग्वे समान 3 अङ्कसहित अन्तिम 32 को यात्रामा कायम छन्। अरू समूहका आइभरी कोस्ट, नेदरल्याण्ड्स, जापान र स्वीडन।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर श्रोताहरू, मनको माया हजुरलाई हो। सन्तोष बेसी र अन्जु गौतमको शर्मालेको यो गीत राखेँ मैले यहाँहरू माझमा, र यसै गीतको साथ मैले व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको दोस्रो चरण दोस्रो खण्डको उठान गरिसकेको छु र सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथि गायिका गङ्गा गौतम आचार्यलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। गङ्गाजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: हजुर नमस्कार, धन्यवाद
0: भाइ। अब तपाईँ र तपाईँकी बहिनी भन्नु अन्जु गौतम है, दुवैजना सायद पूर्वतिर हुँदाखेरि एकै ठाउँमा बसेर गीत सङ्गीतको कुरा गर्नुहुन्छ होला, एउटै स्टेजमा साङ्गीतिक प्रस्तुति पनि दिनुभयो होला होइन। अघि पनि अन्धवे भन्नुहुन्छ, अन्जु दिदीकोमै बसेर आएको, निन्द्रै पुगेको छैन दिदी बहिनी लामो गफ गरेर भनेर भन्दै हुनुहुन्छ। अब यो दिदी बहिनीको लामो गफ त गीत सङ्गीतकै हुन्छ नि, किन दुवैजना एउटै क्षेत्रमा भएपछि होइन।
1: हजुर, त्यो त्यही हो, अहिले मेरो नयाँ गीत बन्दैछ, त्यसकै कुरा भयो, गीतहरू सुन्यौँ अनि अहिलेका नयाँ गीतहरू सुन्ने सुनाउने काम भयो, अनि दिदी बहिनीका गीत सङ्गीतकै पाटोमा चाहिँ एकछिन रमायौँ, अनि बहिनीले नै माया गरेर बिहान मलाई यहाँ पठाउनु भएको, फेरि उहाँकै गीत बजाइन् त्यही भएर खुसी भएर होइन।
0: र सन्तोषजीले पनि कार्यक्रम सुन्दै हुँदैछ। र सन्तोषजी पछिल्लो समय अब ताप्लेजुङमा जन्मेर होला, पूर्वको चाहिँ ठ्याक्कै त्यो ऐनै लिएर आउनुहुन्छ गीत सङ्गीतमा है। अघि तपाईँलाई भन्नुहुन्थ्यो पूर्वको चाहिँ एउटा लोक सङ्गीतको एउटा भाग हो भनेर भन्नुभएको थियो उहाँले होइन,
1: माया गर्नुभएको छ। मलाई दोहोरी गाउने भएको कारणले चाहिँ उहाँले विशेष अझ कसरी गाउनुहुन्छ पूर्वमा लोक लाइट दोहोरी भनेर सधैँ सम्मान गर्नुहुन्छ सन्तोष बेसी भाइ, धन्यवाद।
0: अब लोक सङ्गीतलाई मन पराउनु भएको छ तपाईँले, यो लोक सङ्गीतको विशेषता चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
1: लोक सङ्गीत त हाम्रो जीवन हो, माटो हो, अघि भन्नुभयो नि पहिचान हो क्या। अब संस्कृतिसँग रिलेटेड गीत सङ्गीत लिएर तपाईँ जुनसुकै देश भेग जानुभयो भने पनि हामी यहाँको भनेर चिनाउने एउटा पहिचान हो। यो चाहिँ सबै गीत सङ्गीतको एउटा भनिन्छ नि जग जस्तो लाग्छ क्या। अब किनभने जीवन भोगाईसँग, जनजीवनसँग, उकाली ओह्रालीसँग, चौतारीसँग जोडिएका कुराहरू हुन्छन् होइन, यसले त हामीलाई टिपिकल हाम्रो मौलिकतासँगै जीवन फर्काउँछ नि त, हाम्रो पुर्खा अनि हामी के हौँ, हामी नेपालीको पहिचान, हरेक कुराले चाहिँ लोकगीत त त्यो आफू रहनुको अस्तित्व नै हो जस्तो लाग्छ क्या,
0: एउटा अथा सागर पनि हो,
1: एकदम सागर।
0: पूर्वमा अझै पनि छ होला है टिपिकल लोकगीतहरू खोज्दै जाँदाखेरि, अब धनकुटाई भयो, ताप्लेजुङ, तेह्रथुम, बन्दुर दरासतिर गयो भने त भेटिन्छ होला, कहिलेकाहीँ पूर्वबाट आएका गीतहरू, कहिलेकाहीँ पश्चिमबाट आएका टिपिकल गीतहरू भेटिन्छन्। अब खेमराज गुरुङकै वारी जमुना कुरा गर्ने भने त्यो वास्तवमा त्यो भेगमा गाइने टिपिकल गीतै थियो नि त होइन, त्यस्तै थुप्रै गीतहरू छन्, काफलगिरी कुटुकै पनि त्यो लय भनौँ शब्द संयोजन मात्रै भएको, लय त त्यतैतिरको हो नि।
1: छन् अझै पनि, जस्तो यो अनुसन्धानकर्ताहरू जसले लोकगीत बचाउन लाग्नु भएको छ, जस्तो संस्कृतिविद हुनुहुन्छ हाम्रो डाक्टर भक्त राई, अहिले पनि उतै जानुभएको छ दाई, सम्झिन चाहन्छु कार्यक्रममा
0: होइन,
1: उहाँहरूले अनि रोचक थापा दाई हुनुहुन्छ, उहाँहरूले खोजी गरिरहनु भएको छ अझै पनि गाउँमा टिपिकल भाकाहरू, जो हाम्रो एउटा जिउँदो इतिहास अग्रजहरूले बसाएर राख्नुभएको छ, गुनगुनाइराख्नु भएको छ, तर ल्याउन सकिएको छैन, त्यस्ता कुराहरू खोजीहरू गरिराख्नु भएको छ।
0: लोकगीत ले मन छुन्छ र शब्दले पनि कति छिटो मन छुन्छ भन्ने उदाहरण त भर्खरै हाम्रो नर्थ क्यारोलिनाबाट हाम्रो एनपी पर्थीजीले, उहाँ अन द वे ड्युटीमा जाँदै हुनुहुन्छ, त्यहाँ त भर्खर उज्यालो हुँदैछ, बिहान हुँदैछ होइन, ड्राइभिङमा गीत सुन्दै गर्दाखेरि अब लेख्न मिल्दैन उहाँहरूलाई होइन, मलाई भोइस मेसेज पठाउनु भएको रहेछ, र अघि तपाईँ र हाम्रो
1: रामकुमार
0: नेपालीले गाउनुभयो गीतको शब्द साह्रै मन पर्यो, न त घामले जुन छुन्छ न त जुनले घाम होइन,
1: जिन्दगीको टुङ्गो छैन
0: सत्य राम राम कस्तो मन छु, यता हाम्रो युएसएतिर अमेरिकाको जीवन त्यस्तै छ, न त श्रीमतीसँग भेट हुन्छ कामले गर्दाखेरि समयमा, न त छोराछोरीसँग भेट हुन्छ, सधैँ व्यस्त व्यस्त, कुदी कुदाप छ साह्रै मन छु, गौथलीको गुण राम्रो तारे भिरको आडमा, आहा कस्तो मिठो मिठो शब्द संयोजन भएको पूर्वेली चेली हाम्रो धनकुटाको बहिनीलाई एक एकदमै भुइँसेरेर मेरो नमस्ते सुनाइदिनुहोस् है भनेर पनि अमेरिकाबाट नर्थ क्यारोलिनाबाट लेखेर पठाउनु भएको छ। म तपाईँलाई यो अहिले एकछिनमा म उहाँको भोइस म्यासेज सेयर पनि गरौँला, भिडियो क्लिप पनि पठाउनु भएको छ। केही भन्न चाहनुहुन्छ उहाँहरू बिहान अमेरिकामा काममा ड्युटीमा हुँदै गर्दाखेरि पनि यसरी बिएबिस गोर्खाल्यान्डले सुनेर हामीलाई साथ दिनुहुन्छ, केही भन्न चाहनुहुन्छ एनपी परदेशीजीलाई?
1: एनपी परदेशी सर, थ्याङ्क यू सो मच, र यसको श्रेय चाहिँ विशेष त हाम्रो गीतकार शम्भु नेपाल सरलाई दिन चाहन्छौँ। यसको शब्द उहाँले लेख्नुभएको र हामीले शब्दलाई न्याय दिने कोसिस गरेका हौँ, र हजुरले अझै मन पराइदिनु भयो, माया गरिदिनु भयो, एउटा जीवनसँग व्यवहारसँग तपाईँको क्रियाकलापसँग मिल्ने सामाजिक यथार्थसँग मिल्ने शब्द हो भनेर भनिदिनु भयो, यसले हामीलाई अर्को गीत बनाउनलाई पक्कै पनि ऊर्जा दिनेछ।
0: एनपी परदेशीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि बोस्टनबाट हुनुहुन्छ, युएसएबाट हुनुहुन्छ, बोस्टनबाट हाम्रो रघु भट्टराईजी यता लेख्नुहुन्छ, नमस्ते तुलसीजी अनि आजकी अतिथि बहुप्रतिभाकी धनी गायिका गङ्गाजीलाई पनि नमस्ते। गायकी त्यस्तै मिठो, भलाकुसरी त्यस्तै प्रोफेसनल रेडियो प्रस्तुता, खेलाडीदेखि सबै क्षेत्रमा आफ्नो कौशलता अझै अघि बढाउँदै जानुहोला, शुभकामना छ। निकै मिठो गीतहरू रहेछन्, पश्चिमी शैलीका केही गीतहरू पनि गाउनु भएको छ कि जिज्ञासा है, कुनै लाइभ गीतको अपेक्षा, कार्यक्रम सुनिरहेछु धन्यवाद भनेर। उहाँको चाहिँ नेपालमा चाहिँ तनाव हो होइन, त्यही भएर त्यो बेलको गीत पनि गाउनु भएको छ कि भन्नु भएको छ, पश्चिमतिर गीत गाउनु भएको छ?
1: मैले त्यही काठे भाकाका एक दुईवटा गाएको छु, र भर्खर पञ्ची बाजाको सिरै चन्दना भन्ने मेरो आफ्नै शब्दमा त्यही सुनाउँ होला उहाँलाई, मैले आफै सुनाऊ।

0: यो गीत म केही छिनपछि सुनाउने छु। रघुजी कार्यक्रम सुन्दै जानु होला, उहाँले पश्चिमका भाकाहरू पनि गाउनु भएको छ। वास्तवमा तपाईँ उहाँ चाहिँ लोकदोरीबाटै उदाएकी गायिका हुनुहुन्छ, तपाईँलाई जानकारी गराउन चाहन्छु। तपाईँको यात्रा चाहिँ लोकदोरी सङ्गीतबाटै सुरु भएको है?
1: हजुर, लोकदोरी मैले फेरि कोरसमा नगाई लिड गरेर गाएको। त्यो मलाई आफैलाई नै अहिले सम्झिँदा चाहिँ कसरी स्टेजमा म एकैचोटि कोरस नगरी लिड गरेँ होला जस्तो लाग्छ कि। पूर्वमा वातावरण थिएन, दोरीलाई हेर्ने दृष्टिकोण राम्रो थिएन, होइन त्यो व्यवसायिक रूपमा चाहिँ सधैँ अभ्यास हुने कुरा थिएन। त्यो चुनौतीलाई चिर्दै मैले दोरी कसरी गाएँ होला जस्तो लाग्छ क्या। मैले भन्दा भन्दै जस्तो पुरुषोत्तम नेउपाने दाईसँग लेखनाथ महोत्सवमा गाउँदा उहाँकै भएका थियो, साह्रै राम्री छेउ तिम्रो जोबाना राजीनामा देऊ, कसरी गाएँ होला भन्न मलाई आफै अहिले पनि छक्क लाग्छ। किनभने पूर्वेली मान्छेले पश्चिमी भएका त्यति अग्रज सिनियर दाईसँग अनिश श्रेष्ठ भाइ थ्याङ्क यू सो मच हेरिरहनु भएको छ।
0: भनेपछि पश्चिमका गीतहरू गाउनु भएको छ। यहाँ डाक्टर दुधबहादुर गर्बुजा पुन मगरज्यू लेख्नुहुन्छ बेलायतबाट है, उहाँ लेख्नुहुन्छ, मैले उहाँको प्रतिक्रिया देखिरहेको छु, पढिहाल्छु है त। तुलसी सर नमस्ते, हजुरको लोकप्रिय कार्यक्रम सुनिरहेछु। अतिथि बहिनीलाई पनि नमस्ते है, शुभ दिन भन्नुभएको छ। उहाँ आफै गीतकार साहित्यकार पनि हुनुहुन्छ है, दुधबहादुर गर्बुजा पुन मगर, हामी उहाँलाई चिम्खोले काइला भनेर पनि चिन्दछौँ। केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: गर्बुजा सर थ्याङ्क यू सो मच, हजुर आफै स्रष्टा हुनुहुन्छ, सर्जक हुनुहुन्छ, हजुरहरू अग्रज व्यक्तित्वहरूको प्रेरणाले हामीलाई पक्कै पनि अघि भने नि मलाई अगाडि बढ्नलाई यात्रा नरोकिने एउटा गन्तव्यमा पुर्याउने एउटा शक्ति हो। थ्याङ्क यू सो मच। गीत हेरिदिनु होला गङ्गा गौतम भनेर युट्युबमा गएर माया गरिदिनु होला।
0: बेलायतबाट हुनुहुन्छ खेलमती लिम्बू सेवारो, नमस्ते तुलजी, तपाईँको पाहुना गायिकालाई पनि नमस्ते। म पनि मिठो कुराकानी गीत सङ्गीत सुन्दै इन्जोय गर्दैछु। नोगेन भन्नुभएको छ हाम्रो खेलमती लिम्बू, अब तपाईँ धनकुटामा जन्मे कि धनकुटा, तेह्रथुम, पाँच थर, इलाम, शङ्कुवा सभा, होइन ताप्लेजुङ, यो बेलका मान्छेहरूलाई अब लिम्बू भाषा र लिम्बू संस्कृति त थाहा भइहाल्छ। सेवारो नोगेन भन्नुभएको छ हाम्रा खेलमती लिम्बूले बेलायतबाट हुन्छ, उहाँलाई पनि
1: सेवारो है खेलमतीजी, एकदम माया गरिदिनु होला, सुनेर साथ दिनु भएर छ, समय दिनु भएर छ, अलिकति भए पनि हजुरलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु।
0: र यहाँ अलिकति पश्चिमी गीतको चासो आयो होइन, सिरे चन्द्रमा यो गीत राख्नु, माफ गर्नु, सिरे चन्दन यो गीत हामी श्रोतामाझ रहन्छौँ, यो गीतको बारेमा केही भन्न चाहनुहुन्छ?
1: यो गीत चाहिँ आदरणीय एकदमै मुर्चुङ्गा डिजिटल रेकर्डिङ स्टुडियो जुन अनामनगरमा छ, सञ्जय श्रीपाल अत्यन्तै राम्रो एरेन्जर हुनुहुन्छ, मिक्सिङ मास्टरिङमा हुनुहुन्छ र मिठो गाउनुहुन्छ, लाइभ दोरी पनि उहाँ र मैले गाएका छौँ, मेरो शब्द रहेको छ, अहिलेसम्म मेरै गीत मेरै शब्दमा सुनाइराखेका छौँ है।
0: सञ्जय श्रीपालले साथ दिनुभएको छ,
1: सञ्जय श्रीपाल
0: हजुर
1: उहाँलाई थ्याङ्क
0: यू, सञ्जय श्रीपालले साथ दिनुभएको छ, ल उसो भने म यही गीत राख्नेछु है त,
1: उहाँको एरेन्ज र लय छ।
0: ल त एउटा विश्राम लिन्छु, त्यसपछि हामी गीत सुनौँ है त।
2: जोडिएका छन् जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स discountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: सिरै चन्दन आदर्श दारू यो लोक भाका राखी आजको अतिथि गायिका गङ्गा गौतमको स्वरमा साथ दिनुभएको थियो उहाँलाई सञ्जय श्रीपाल जीले र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। गङ्गाजी यहाँलाई पनि स्वागत छ। पूर्वमा रहेर पनि पश्चिमका भाका त मिठो गाउनु हुँदो रहेछ नि, हुन त लोकदरीबाट आएको कारणले पनि सजिलो भयो होला होइन?
1: अलिअलि त्यो दोहोरीको कारणले सजिलो भयो र मलाई इन्ट्रेस्ट पनि क्या
0: हजुर
1: त्यो दोहोरीमा झुकाव भएपछि मान्छेलाई अलिअलि म्याच पनि गर्दो रहेछ, इच्छाको कुरा।
0: उमेश रेग्मीजी चाहिँ लुकी लुकी किन कार्यक्रम सुन्दै हुनुहुन्छ कुन्नी, तपाईँलाई प्रति प्रश्न काममा हुनुहुन्छ होला, अनि उहाँले एउटा प्रश्न गर्नुभएको छ तपाईँलाई। मेरो प्रश्न गङ्गाजी, तपाईँले गीत सङ्गीतमा लागेर पाउनुभएको पहिलो सम्मान र पुरस्कार कहिले र कुन पाउनुभएको थियो भनेर पो लेख्नु भएको छ उहाँले।
1: उमेश सर धेरै धेरै धन्यवाद। गीत सङ्गीतलाई अनौपचारिक रूपमा गाउँदै गइयो र 64 या 65 सालमा पूर्वाञ्चल व्यापी, त्यतिखेर पूर्वाञ्चल भन्ने चलन थियो, अहिले प्रदेश छुट्याइएको छ, पूर्वाञ्चल व्यापी लोकगीत प्रतियोगितामा हामी जिल्लाबाट म सुनसरीबाट भाग लियौँ र त्यतिखेर मिडिया त्यस्तो अहिलेको जस्तो होइन धेरै प्रचार प्रसार थिएन र म फाइनल राउन्डमा आएर त्यतिखेर दोस्रो भएको थिएँ, 16 जिल्लामा दोस्रो भएर मैले एउटा गीत र 15,000 रुपियाँ पाएको थिएँ, एउटा गीत रेकर्डिङ र 15,000 र मेरो प्यारी बहिनी र म चाहिँ अन्जु गौतम र म त्यही प्रतिस्पर्धाबाट भेट भएका हौँ। बहिनी गोरङबाट भिड्न आउनुभएको, म सुनसरीबाट।
0: उहाँ अब गौतम गौतम भएर तपाईँ चाहिँ यता धनकुटाको, उहाँ चाहिँ फेरि तेह्रथुमको, तर त्यो कार्यक्रममा
1: कम्पिटिसन उहाँ जिल्ला अन्तर जिल्ला उहाँ जस्तो जिल्ला मोरङबाट पत्री बस्नुहुन्थ्यो, धनकुटाडा होइन तेह्रथुमबाट होइन पत्रीबाट आउनुभयो मोरङबाट, अनि त्यहाँ त्यो सम्मानले चाहिँ म यति धेरै खुसी भएको थिएँ त्यतिखेरको समयमा 16 जिल्लामा हामी म दोस्रो हुँदाखेरि चाहिँ त्यो चाहिँ म कहिले बिर्सिन सक्दिनँ। पछि सुनसरी वाइजमा म प्रथम भएको थिएँ।
0: उमेशजीको जिज्ञासा पुरा भयो होला। अनि अब यही क्षेत्रमा सङ्गीत कर्ममा निरन्तर लागिरहेको र पछिल्लो समय ब्याक टु ब्याक राम्रा गीतहरू ल्याइरहेका उहाँसँग पनि अघि गीत गाइसक्नु भएको छ, सन्तोष विशीको दुईवटा गीत राखिसकेको छु होइन, तपाईँले पनि गाउनु भएको सिक्किम छ र अनि हाम्रो अन्जुजीसित गाउनु भएको गीत होइन, उहाँले चाहिँ तपाईँलाई के भन्नुभएको छ, पूर्व पश्चिम जताको भाकालाई पनि सहज रूपमा गाउन सक्ने लोककण्ठलाई सलाम छ भन्नुभएको छ। कस्तो मिठो शब्द लोककण्ठ है, यो गला कण्ठ होइन,
1: अहिलेको युवा पुस्तामा अत्यन्तै मौलिकता एउटा त्यो आन्तरिक क्षमता भन्छु म त्यो सन्तोष विशी सरको, सन्तोष विशी सर तपाईँहरूको आशीर्वाद नै हामीलाई एकदम मूल मन्त्र।
0: उहाँको एउटा गीत चाहिँ मलाई जिब्रोमै झुन्डेछ सन्तोषजीको, जाली रुमाल छेउछेउमा फुर्का छ क्यारी जोबन जाने हो सुर्ता छ, है मिठो गाउनु भएको छ है, राम्रो राम्रो सिर्जना ल्याइरहनु भएको छ, त्यही भएर पनि एक दिन बेबेसमा बसेर लामो कुराकानी गर्नेछौँ तपाईँका सिर्जनाहरूको बारेमा। र यहाँ साधुराम गुरुङज्यू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, उहाँ चाहिँ तुलसी सर अनि गायिका गङ्गा बहिनीलाई पनि नमस्कार, यहाँहरूलाई सुरुदेखि नै सुनिरहेको छ अनि आफै कार्यक्रम प्रस्तुता पनि हुनुहुँदो रहेछ, बोल्ने शैली त भन्नै परेन अति मिठो छ, गीत अनि स्वर उस्तै, यहाँको साङ्गीतिक यात्रा अत्यन्त सफल रहोस्, हार्दिक शुभकामना छ भनेर उहाँ चाहिँ बेलायतबाट लेख्नुहुन्छ। हाम्रा साधुराम गुरुङज्यू उहाँलाई धन्यवाद छ, गीतकार पनि हुनुहुन्छ उहाँ चाहिँ।
1: साधुराम सर, आदरणीय गीतकार सर, धेरै धेरै धन्यवाद। फेसबुक लाइभमा पनि हुनुहुन्छ साथीहरू र हजुर यति टाढाबाट हाम्रो कार्यक्रम सुनेर विशेष त मलाई माया गरिदिनु भएको छ, हौसला दिनुभएको छ, यो हौसलाप्रति म चाहिँ एकदम नमन व्यक्त गर्न चाहन्छु।
0: साधुराम गुरुङज्यूलाई मेरो पनि धन्यवाद छ। अनि यहाँ अर्का गीतकार पनि हुनुहुन्छ, अहिले चाहिँ उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ, इजरायलबाट नूतन भुषालजी लेख्नुहुन्छ, नमस्कार सर, साथै गायिका गङ्गाजीलाई पनि नमस्कार, साँच्चै मन छु नै ठेट नेपाली भएका शब्दहरूमा सुरिलो स्वर गजब मिठो, बधाई छ साङ्गीतिक यात्रा ले शिखर चुमोस भनेर लेख्नु भएको छ, तपाईँलाई शुभकामना दिनुभएको छ। नूतन भुषालजी हुनुहुन्छ, उहाँ इजरायलबाट हुनुहुन्छ, उहाँ आफै पनि गीतकार पनि हुनुहुन्छ। नूतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही भन्न चाहन्छु उहाँलाई।
1: नूतन सर यति टाढादेखि
0: म्याम हो नूतनजी चाहिँ,
1: नूतन म्याम हजुरलाई यो यति हुन्छ नि हामीलाई हामीप्रति देखाउनु भएको सम्मान सद्भावना साथ हौसला सधैँ रहिरहोस् दिगो रहोस् सधैँ माया गरिदिनु होला, गीत सङ्गीतलाई माया गरिदिनु होला, धन्यवाद भन्न चाहन्छु।
0: नुतनजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिदिनु भयो, फुर्सद निकालेर र प्रतिक्रियाको माध्यमबाट हामीसित प्रत्यक्ष रूपमा जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेनी कालीकोटी रायजी आसपोर्ट केन्द्र युकेबाट लेख्नुहुन्छ, नमस्कार दाई, साथै आजको पाहुना गायिका बहिनीलाई पनि शुभकामना साथै नमस्कार छ है भन्नुभएको छ। मेनी कालीकोटी राई बहिनीले उहाँलाई पनि धन्यवाद छ।
1: प्रिय बहिनी धेरै धेरै धन्यवाद, माया गरिदिनु होला गीत सङ्गीतलाई, युट्युबमा गएर पनि गङ्गा गौतम भनेर हेरिदिनु होला।
0: तपाईँको आफ्नै युट्युब च्यानल हो गङ्गा गौतम, तपाईँका गीतहरू अफिसियल युट्युब च्यानल
1: हेर्न मन लाग्यो अनि पुरा अहिले अधुरा अधुरा गीत सुन्नु भएको छ, एउटा स्टोरी हुन्छ
0: रेडियोमा पुरा गीत बजाउँदा त दुईटा गीतले समय खाइदिन्छ होइन, फेरि लोकदोरी लामो हुन्छ होइन,
1: गीतमा एउटा कथा हुन्छ, कथा अन्तिमसम्म सुन्न मन लाग्यो भने हेरिदिनु होला गङ्गा गौतम भनेर। धन्यवाद।
0: गङ्गा गौतम आचार्य पनि छ जस्तो लाग्यो।
1: हजुर युट्युबमा गङ्गा गौतम भन्दा पनि आउँछ, आचार्य भन्दा पनि फरक पर्दैन।
0: ल त मिनी कालीकोटी राई बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो प्रेम दाई लेख्नुहुन्छ, प्रेम विश्वकर्म दाई हुनुहुन्छ, उहाँ चाहिँ दीप ज्वेलरी अल्छोट युकेबाट हुनुहुन्छ। उहाँ नमस्कार तुलजी, साथै आजको अतिथि गङ्गाजीलाई पनि साङ्गीतिक नमन, मिठो जानकारी मूलक भलाकुसारी सुन्दैछ, धन्यवाद भनेर लेख्नु भएको छ। प्रेम विश्वकर्म दाई उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ, अल्छोट जहाँ धेरै नेपालीहरू पनि बस्नुहुन्छ अल्छोटमा, र उहाँको आफ्नै सुन पसल अर्थात् ज्वेलरी पसल रहेको छ, त्यहाँ बसेर सधैँ नै व्यवेश गोर्खा रेडियो घनकाएर बस्नुहुन्छ। कलाकारलाई असाध्यै माया गर्ने हाम्रो प्रेम दाईलाई पनि धन्यवाद दिन चाहन्छु।
1: प्रेम सर, मैले भर्खरै सुनाएको गीतमा गलैमाथि मङ्गलसूत्र भन्ने पनि थियो, प्रेम दाईको ज्वेलरमा पछि आउँला होइन,
0: बेलायत आउँदा होइन,
1: बेलायत आउँदा र बेलायतको सबैजनाले त्यो उहाँको पसल जानु पनि होला, र प्रेम सर हाम्रो गीतहरूलाई माया गरिदिनु होला। धन्यवाद
0: प्रेम विश्वकर्म दाई, धन्यवाद दिन चाहन्छु। अब गङ्गाजी, यो गायन यात्रामा भोगेका कुनै त्यस्ता चुनौतीहरू छन्?
1: यो चुनौती नै चुनौती थियो एकताका, मैले अघि भने नि पूर्वमा संवेदनशील विधाको रूपमा लिन्छु म लाइभ दोहोरीलाई, समयको मापदण्ड हुँदैन थियो, कहिलेकाहीँ अडियन्सहरूको डिमान्ड अनुसार 10 बजे हामी आउँछौँ है भनौँ भने 12 बजेसम्म राति बस्नु पर्थ्यो होइन, त्यो बेला घर परिवारमा कसरी फेस गर्ने, समाजमा एउटा महिला विवाहित महिला त्यही पनि म विवाह पछाडि प्रोफेसनल रूपमा लागेको, कहाँ गई त भन्दाखेरि होइन गीत सङ्गीत त्यही पनि दोहोरी, कहिलेकाहीँ समयले डिमान्डले गर्दाखेरि अलिअलि बाँगिनु पनि पर्ने अवस्था आउँथ्यो दोहोरीमा, किनभने कथा कस्तो हुन्थ्यो कहाँबाट जान्थ्यो होइन, त्यो कारणले चुनौती नै चुनौतीलाई भोग्दै भोग्दै यहाँसम्म आएको छ, अहिले पनि चुनौती नै छ किनभने प्रतिस्पर्धाको समय छ, अब धेरै पैसा हुनेले व्यावसायिक रूपमा एकदम फिल्म सुटिङ गरे जस्तो फिल्ममा खर्च गरे जस्तो गर्नुहुन्छ, मिडियाले त्यसैलाई प्रमोसन गर्छ, अनि अलिकति हामी जति माया गर्नुभएको छ उहाँहरूले त एकदम सलम छ, तर हामीले आफूले टेक्नोलोजी अपनाउन नसकेका हौँ कि, अझै व्यावसायिक रूपमा खर्च गरेर अलिक व्यावसायिक रूपमा भिडियोहरू बनाउन नसकेका हौँ कि भनेर त्यो पनि चुनौती भोगिराखेको छ।
0: त्यो चुनौती त छँदैछ, र अर्को चुनौती पनि अब थपेको छ प्रविधिको, एआई होइन,
1: धेरै चुनौती छ, मैले भने नि चुनौती नै चुनौती, हामी प्रतिभा छ, सृजना छ, इच्छा छ, सबै कुरा छ, तर केले केले छेकेको जस्तो आवाज हुन्छ क्या,
0: हजुर
1: त्यस्तो छ, चुनौती नै चुनौतीको बिचमा पनि हामी दौडिचाहिराखेका छौँ,
0: र यो 20 वर्षको यात्रामा कहिले पनि त्यो हिम्मत हार्नु भएको छ, यही चाहिँ राम्रो कुरा हो,
1: एकदम सधैँ निरन्तरता दिने प्रयास गरेका छौँ सक्दो आफ्नो क्षमताले होइन, अब
0: सपोर्टको पनि कुरा गरौँ त, अब यो गीत सङ्गीत भनेको फेरि यस्तो विधा हो कि यहाँ चल्दियो भने कमाइहाल्छ होइन, कहिलेकाहीँ चाहिँ चल्छ कि भने आश गरेर गीत गर्दा गर्दाखेरि लाखौँ खर्च हुन्छ, अनि यसो घरमा बसेर हिसाब गर्दाखेरि त हो यत्रो खर्च भएछ भन्दै गर्दाखेरि, अब हिजो तपाईँ कसैको छोरी हुनुहुन्थ्यो आज कसैको बुहारी हुनुहुन्छ होला होइन, साथ सपोर्ट कस्तो छ घर परिवारबाट?
1: एकदमै धेरै साथ सपोर्ट छ, मेरो हस्बेन्ड चाहिँ विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ, एउटा बौद्धिक व्यक्तित्व हो, एउटा सरस्वतीको मन्दिरमा दिनभरि बसेर आउने व्यक्तित्वहरूको मन विचलित हुँदैन, र हामी दुवैजना क्यापेबल मान्छे पनि हो, म आफू सङ्घ संस्थामा काम गर्दै मैले 12 वर्ष त तालिम संयोजक रूपमा फिनल्यान्डको प्रोजेक्ट र अमेरिकन प्रोजेक्टमा काम गरेँ, अमेरिकाबाट हेर्दै हुनुहुन्छ होला हेपर इन्टरनेसनल नेपाल जो एउटा कोरली बाछीको उपहारबाट चलेको संस्था, नेपालका धेरै जिल्लामा चल्यो, मैले मोरङमा काम गरेँ, र त्यो परिवारले सपोर्ट नगरेको भए एउटा विवाह गरेको महिला आज निरन्तर रूपमा 20 वर्षदेखि सङ्गीत क्षेत्रमा लाग्दैनथ्यो, किनभने हामी अलि मेला महोत्सव पनि पाउँछौँ, पूर्वका मेला महोत्सवमा बोलाउनुहुन्छ, हामीलाई माया गर्नुहुन्छ, अलिकति एडजस्ट हुने खालको कलाकार हो, बुझ्ने खालको कलाकार हो, माहौललाई बुझ्ने, आयोजकसँग दुःख सुख बुझ्ने भनेर माया गर्नुहुन्छ। त्यो परिवार साथ, आयोजकहरू, दर्शकहरू, श्रोताहरू सबैको साथले नै म चाहिँ यहाँसम्म छु। र अघि भन्नुभयो लगानीको कुरामा, मैले गीत सङ्गीतबाटै आएका रकमहरूलाई केही घर खर्च कटाएर केही गीत सङ्गीतमा लगानी गरेर नै अहिलेसम्म मैले 200 भन्दा बढी गीतहरू चाहिँ बनाएको छु।
0: 200 भन्दा बढी
1: हजुर,
0: त्यो त्यसमा झन्डै 100 जति गीतमा त आफ्नै शब्द
1: हजुर,
0: लेख्नु पनि राम्रो लेख्नु हुँदो रहेछ, विभिन्न ठाउँमा घुम्दै गर्दाखेरि देखेका चिजहरूलाई पनि आफ्नो शब्दमा उतार्नुहुन्छ होला है।
1: डुवरी गाउने अब एकै सेकेन्डमा क्रिएसन गर्ने मान्छेले अलिकति सोच्यो भने सामान्य लोकगीतहरू चाहिँ लेख्न,
0: वास्तवमा डोरी गायिकाहरू, डोरी गायकहरू चाहिँ राम्रा सर्जक अथवा स्रष्टा बन्न सक्छ नि, एकैछिनमा अब आँसु कविले भन्दा छिटो सवालको जवाब फर्काउनु
1: पर्छ। गीतहरू चाहिँ अलिकति सोचेर काल चाहिँ दिगो खालको हुन्छ, हामी चाहिँ टिपिकल कुन कुराले छुन्छ गाउँपाखा भिरपाखामा यसो जाँदाखेरि त्यो कुराहरूले छोएर हामी चाहिँ तुरन्त लेख्छौँ, त्यो दिगो नहोला तर यसो सामान्य सबै

0: सिधुएको लाग्छ झझलको माया हुनेको, यस्ता यस्ता गीत चाहिँ अलिअलि गुनगुनाउन चाहिँ खोजेँ मेरो कम्पोज बनाउन, तर यो नहुने कुरामा हात नहालौँ भनेर मैले छोडेँ, म कम्पोज चाहिँ गर्न सक्दिनँ,
1: यहाँ टेकबहादुर कुलुङ राई लेख्नुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, तुलसीजी सेवा लोकप्रिय कार्यक्रम सुन्दै मनोरञ्जन पनि लिइरहेछु, आजको अतिथि बहुप्रतिभाशाली गङ्गाज्यूलाई पनि मेरो सेवा, गङ्गाजी र अन्जु गौतम ठ्याक्कै उस्तै उस्तै स्वर, म पनि धनकुटाको बाटो धेरै पटक हिँडेको छु है, अहिले पनि गाउँ जानु पर्दा धनकुटाकै बाटो जानुपर्छ शङ्करसभातिर जाँदा भनेर लेख्नु भएको छ, उहाँ चाहिँ अहिले बेलायतबाट हुन्छ, बेजिङ स्टोकबाट टेकबहादुर कुलुङ राईजी, उहाँलाई केही भन्न चाहनुहुन्छ धनकुटाको सम्झना गर्नुभयो उहाँ?
0: टेकबहादुर सर हजुरलाई धेरै धेरै धन्यवाद, तपाईँको जीवनको कुनै उमेरको एउटा मेमोरीको रूपमा धनकुटाको बाटो जहाँ तपाईँले पाइला राख्नु भएको छ, पसिना चुहाउनु भएको छ, यात्रा भनेर आज विस्मरण आएको छ, म पनि धनकुटाले जन्माएको चेली हुँ र अन्जु गौतम र म दिदी बहिनी हौँ, एउटा आमाले नजन्माए पनि 20 वर्षदेखि एउटै यात्रामा एउटै ओछ्यानमा सुतेर एकै थालमा खाएर हरेक मनका भावना कसैसँग नभनेका कुराहरू हामी दिदी बहिनीसँग सेयर गरिएका छन्, त्यसकारण टेकबहादुर सर हजुरलाई धनकुटाप्रतिको माया अनि हामीप्रतिको मायाप्रति उच्च सम्मान छ।
1: धन्यवाद दिन चाहन्छु हाम्रो टेकबहादुर कुलुङ राईजीलाई पनि, बेबेस गोर्खा रेडियोको युवा यो प्रस्तुति कार्यक्रम सडिमसँग म अब भने एउटा गीतको पाला आइसकेछ
0: र
1: यति बेला भन्छु म
0: ए कार्की लक्ष्मी चाहिँ हाम्रो जालेरमा छेउ छेउमा फुर्का छ क्यारी जवान जान्छ नि सुर, उहाँकै गायिका हो।
1: ल हो हाम्रो लक्ष्मी कार्कीजी साह्रै मिठो गीत गाउनु भएको छ हाम्रो सन्तोष बिसीसँग, जाली रुमाल छेउ छेउमा फुर्का छ,
0: सबैजनाको गीत सेयर गर्ने कमेन्ट गर्ने माया गर्ने
1: वहाँ कहाँ हुनुहुन्छ अहिले? रेडियो कर्मी भएको नाताले पनि पूर्वतिरको कलाकारहरू सबैलाई समेट्नु भएको छ, चिन्नु हुँदो रहेछ है, विशेष गरी लोकसङ्गीतको क्षेत्रको
0: एउटा
1: उहाँको गीत थोरै गुनगुनाइदिनुहोस् त सन्तोष विशीजीको लागि र उहाँको लागि।

0: धेरै धेरै धन्यवाद दिन चाहन्छु र लक्ष्मी कार्कीजीलाई मिठो गीत गाउनु भएको छ सन्तोष विष्टजी र यहाँहरू दुवैजनालाई फेरि पनि बधाई दिन चाहन्छु र एउटा छोटो विश्राम लिँदै सिरसिरी हावा मणिराज बस्नेत र गंगा गौतमको स्वरमा राख्न चाहन्छु हाम्रो मणि बस्नेतजी छ उहाँ त युएसमा हुने गीतकार जस्तो लाग्छ उहाँ त गीत पनि राम्रो लेख्नुहुन्छ यहाँ दक्षिण कालीको काठमाडौँ मलाई थाहा छ हाम्रो पुरानो स्टुडियोमा आउनु भएको छ उहाँ हामीसँग कुराकानी उहाँको एल्बम रिलिज भएको थियो त्यतिखेर कुराकानी पनि भएको
1: है
0: ल त उसो भने यो गीत हामी श्रोतामाझ राख्छौँ है त सन्तोष विष्टको शब्द सङ्गीत अनि हाम्रा मणिराज बस्नेत अहिले युएसमा हुनुहुन्छ र गङ्गाजीले साथ दिनु भएको छ है त
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको रोड अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk.
3: BSBS Gorkha Radio.

0: यो मिठो लोकभाका राखे सन्तोष विसीको शब्द संगीत अनि आजको अतिथि गायिका गंगा गौतमको स्वरमा साथ दिनुभएको थियो बनिराज बस्नेत यहाँ दक्षिणकाली फर्पिङका हाम्रा स्रष्टा हुनुहुन्छ अहिले चाहिँ युएसमा बस्नुहुन्छ र मिठो गाउनु हुँदो रहेछ है उहाँ पनि
1: मिठो गाउनु
0: अब युएसतिरै बाटो पो यहाँ दोरीको एक टुक्का आयो मैले सुनाएँ है त त्यसपछि तपाईँले यसको जवाब फर्काउनु पर्ने हुन्छ है
1: कोसिस गर्छु
0: ल सुनौ
2: हे गाउँकी गीत पुर्बेली हो लवजमा पुर्बेली लवजमा भेटै हुँदा लैलै रेडियो आवाजमा खोटाङ जिल्ला दिक्तेल बजारा दिक्तेल बजारा लैलै सम्झनामा आउँछन् हजारा
0: खोटाङ जिल्ला दिक्तेल बजार सम्झनामा आउँछ हजार यो एक टुक्का गाएर नर्थ क्यारोलिना युएस भएको छ रेडियो सुन्दै एक टुक्का गाएर यहाँ पठाउनु भएको छ एनपी प्रदेशजीले अब यसको जवाफ त तपाईँले फर्काउनै पर्ने भयो
1: फर्काउनै पर्यो है

0: धेरै धेरै धन्यवाद सयनपीजी, त्यताबाट एक टुक्का गाएर पठाउनु भयो भोइस मेसेज, मैले जस्ताको तस्तै रेडियो श्रोतासम्म पुर्याए र गङ्गाजीले पनि जवाफ फर्काउनु भयो। वास्तवमा लोकदोरी गायिका अथवा गायकहरूको विशेषता भनेको यही हो, जस्ताको तस्तै तुरन्तै फर्काउन सक्ने एउटा कला पनि त हो नि है,
1: कलै हो यो
0: चाहिँ। अनि कार्यक्रमको पुछार पुछारतिर पनि आइसकेछौँ, अलिकति अब सङ्घर्षका दिनहरूको बारेमा कुराकानी गर्नुपर्दा, मफसलमा बसेर गीत सङ्गीत गर्दा कतिको कठिनाइ छ? हुन त अहिले प्रविधिले संसार त साँगुरो बनाइसकेछ होइन, जहाँ छ त्यहाँ उपाय भइहाल्छ, तर पनि अहिले पनि गीत सङ्गीत भन्ने साँच्चै राजनीति केन्द्रीकृत भने भए जस्तै गीत सङ्गीत पनि केन्द्रमै केन्द्रीकृत छ। हुन त स्टुडियोहरू अहिले मफसलतिर पनि बनेछ, तर पनि धेरै राम्रा एरेन्जरहरू अनि राम्रा इन्स्ट्रुमेन्ट बजाउने चाहिँ यतै भएको हुनाले सबै फेरि यहीँ आउनुपर्ने बाध्यता पनि रहेको छ। अलिकति मफसलको पीडा सुनाइदिनुहोस् न।
1: एक खालको पीडा त सबैतिर नै छ, अघि मैले भने नि गीत सङ्गीतको क्षेत्रमा कि भयङ्कर कम्पिटिसनबाट उत्रिएर पब्लिकसँग पुग्न पर्यो होइन, गीत भयङ्कर चल्न पर्यो र बिचको यो जुन साङ्गीतिक जीवन बिताउनेहरूका लागि पीडा छ। व्यावसायिक रूपमा उहाँहरू चाहिँ अलिकति गाह्रो साह्रो बाँच्न होइन यही पेसामा, र अझ अघि भन्नुभयो केन्द्रमा बसेर यो सङ्गीतलाई सिरोपर गर्नेहरूलाई हेर्ने दृष्टिकोण चाहिँ अलिकति फरक पनि छ। जस्तो हामी तपाईँहरू कहाँ बस्नुहुन्छ इटरी अब होइन, तपाईँहरू कहाँ बस्नुहुन्छ अझै दुर्गम ठाउँतिर लियो भने चाहिँ कति अग्रजहरूले पनि हुन त त्यो नबुझेर होला त्यहाँको क्वालिटीहरूलाई, अघि मैले भने बजारसम्म ल्याउन पहुँच नपुगेको उहाँहरूको क्षमता नदेखेर पनि होला, कहिलेकाहीँ अलिकति डोमिनेट फिल चाहिँ हुन्छ होइन। तर बिस्तारै फेरि निरन्तर रूपमा कछुवाको दौडमा गएर रिजल्ट उहाँहरूले जब देख्नुहुन्छ, हामीलाई फलो गर्नुहुन्छ, हाम्रा विभिन्न एक्टिभिटिज हेरेपछि फेरि सम्मान चाहिँ पाउँछौँ। पीडा भन्नाले अब धेरै पीडा त सबैतिर छ, तर अलिकति त्यो भेग छुट्टिएको आभास चाहिँ हुन्छ तुलसीदाई, छुट्टिन्छ त्यो चाहिँ। जस्तो सम्मानकै कुरामा पनि काठमाडौँबाट ल्याउने कलाकारलाई आयोजकले गर्ने
0: उनीहरूले
1: मिठो गाउँछन्, अझ त्यही गाउँको त्यही ठाउँको पहिचानका लागि गाइरहेछन्, त्यही ठाउँका शब्दहरू गाइरहेछन्, तर कतिले हामी त अलिक कम परेका छौँ किनभने व्यवहारबाट पनि हुन्छ, कतिजनालाई त अलिकति अप्ठ्यारो पार्नु पनि भएको छ।
0: अनि छवि थापाजी बेलायतबाट लेख्नुहुन्छ, फक्स अन क्यान युकेबाट, नमस्ते तुलसी अनि बहिनीको बहिनीलाई पनि नमस्ते, मिठो स्वरका धनी गङ्गाजीलाई पनि भन्नुभएको छ है, बेलायतबाट हुनुहुन्छ उहाँ पनि, फक्स अन क्यान युकेबाट हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। केही भन्न चाहनुहुन्छ?
1: छवि सर, हाम्रो गीतहरूलाई हेरिदिनु होला, त्यति टाढाबाट माया गरिदिनु भएको छ। सङ्गीतले भूगोललाई चिर्छ, मनको दूरी प्रगाढ बनाउँछ, आज आभास भएको छ यो कार्यक्रम मार्फत चाहिँ हामी एकै परिवारका मान्छे भएको आभास भएको छ। अझै मेरो गीत गङ्गा गौतमलाई युट्युबमा गाएर हेरिदिनु होला, थ्याङ्क यू सो मच।
0: अब नै कार्यक्रमको पुछरमा आएको छौँ, पुगिसकेछौँ, केही रमाइलो कुरा गर्छु है त।
1: हुन्छ,
0: यदि तपाईँले होइन जीवनलाई एउटा लोकगीतको शीर्षक दिनु पर्यो भने के दिनुहुन्छ?
1: लोकगीतको शीर्षक दिनु पर्यो भने
0: जीवनलाई चाहिँ
1: सोच्दैछ है त, धेरै सोच्न पाइँदैन होला
0: किन, दोरी गायिकाहरूलाई त फ्याटै आउनु पर्यो होइन।
1: म त देउराली दिन्थे,
0: देउराली है। स्टेजमा गीत बिर्सनु भयो भने के गर्नुहुन्छ? मुस्कुराएर टार्नुहुन्छ कि नयाँ शब्द गर्नुहुन्छ?
1: म गजल गायिका पनि हो, दुई टुक्का गजल भन्छु, म आफै गजलहरू लेख्छु गाउँछु, त्यही भएर गजलले मुस्कुराउँदै गजल भन्छु।
0: तपाईँको गीतमध्ये तपाईँलाई चाहिँ धेरै रुवाएको गीत कुन हो?
1: मलाई पछिल्लो समय एउटा गीत छ, लेकै खर्क गोठालोले चौरी चरायो आज भोलि मायासँग भेटै हरायो, मेरो आफ्नै शब्द राजकुमार बगर दाई र मैले गाएका छौँ, अडियो प्लेटफर्ममा हालिसकेको छु। त्यो गीतले चाहिँ मलाई आफूले लेखेको छु मलाई चाहिँ फिल हुन्छ, अरूलाई कतिको सुन्छ थाहा छ।
0: तपाईँले गीत गाउँदै गर्दा स्टेजमा दर्शकले बारम्बार माग्ने तर तपाईँलाई गाउनै गाह्रो हुने गीत छन् त्यस्तो कुनै? दर्शकले चाहिँ गङ्गाजी यो गीत गाइदिनुहोस् भन्ने तपाईँलाई त्यो गीत गाउन गाह्रो हुने.
1: कहिलेकाहीँ मैले अलिकति देउडा भाकाहरू होइन सालैजीहरू अलिकति कम्प्लिटली गाउन सक्दिनँ र म होटलमा पनि गीत गाउँछु. इटारी ओसियन पार्क एन्ड रिसोर्ट प्रालीमा 10 वर्षदेखि गाइराखेको छु. त्यहाँ कहिलेकाहीँ ओकेजनली गेस्टहरू चाहिँ सुदूरपश्चिमतिरबाट कताडा आउनुहुन्छ, देउडाहरू गाउन भन्नुहुन्छ, त्यतिखेर चाहिँ अलिक प्रब्लम हुन्छ.
0: कहिलेकाहीँ स्टेजमा नर्भस हुँदाखेरि स्टेजै छोडेर तुरुन्तै घर जाउँ जस्तो हुन्छ कि हुँदैन?
1: त्यो चाहिँ मलाई कहिले स्टेजमा म आफू कार्यक्रम होस्ट गर्ने, गजल गायिका, कविता लेख्ने र एकैछिनमा माहौल क्रिएट गर्ने मान्छे भएकोले त्यो परिस्थिति चाहिँ कहिले आएको छैन.
0: अब हामी कार्यक्रम पुछारमा छौँ. आज आइदिनु भयो बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको झन्डै 2 घन्टाको बसाईलाई हामीले बिट मार्ने तर्खरमा छौँ. पुछारमा बिसौनीमा बेबेस गोर्खा रेडी सुनेर बस्नुहुने श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
1: यति धेरै माया गरिदिनु भएको छ यो प्रतिक्रियाबाट चाहिँ मलाई अझै 10 वर्ष आयो थपेको अनुभूति भएको छ. अब
0: दोरी पनि गाएर पठाउनु भयो अमेरिकाबाट होइन,
1: गीत सङ्गीतबाट चटक्कै टाढा जाउँ कि जस्तो पनि लागिरहेको थियो होइन. अब चाहिँ किताब लेख्न मन थियो एउटा मलाई मेरो जीवनको. तर आजको कार्यक्रम र आजका प्रतिक्रिया हजुरहरूका हौसला सल्लाह सुझावले चाहिँ मलाई अझै 10 वर्ष म यो क्षेत्रमा लागि पर्छु, 20 वर्ष लागि पर्छु भनेर निरन्तरताको एउटा पाटो बनाएको छ. र यो बिएफएस होइन यो रेडियो चाहिँ धेरै ठाउँबाट सुन्न पाइँदो रहेछ होइन, बेलायत धरानबाट पनि
0: होइन, काठमाडौँ, पोखरा है, धेरै ठाउँबाट
1: जहाँ जहाँबाट सुन्नु भएको छ गङ्गा गौतमलाई माया गरिदिनु होला. र विशेष आदरणीय आफै गीतकार हुनुहुन्छ तुलसी बस्नेत सर, उहाँको चाहिँ म गीत को चाहिँ फ्यान पनि हो त्यो कुरा चाहिँ भनेकी थिइनँ, तर उहाँको गीतहरूले चाहिँ मलाई शब्दले चाहिँ एकदमै टच हुन्छ. उहाँले हामीहरू आवाज चाहिँ यति समक्ष पुर्याइदिनलाई चाहिँ हामीलाई चाहिँ त्यो समय दिनुभएको छ. कति धेरै खुसी छ भन्न आएन होइन, मजाले मिलाएर सबैजनालाई र जतिले फेसबुक लाइभबाट दाईको लाइभ मेरो लाइभबाट चाहिँ हेरेर साथ सहयोग दिनुभएको छ. सब धेरै स्रष्टा नै हुनुहुन्छ, अग्रज हुनुहुन्छ, सर्जक हुनुहुन्छ, उहाँहरूप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु.
0: हुन्छ, तपाईँलाई धन्यवाद दिन चाहन्छु आइदिनु भयो. र अब काठमाडौँको बसाई भोलि एउटा गीत रेकर्ड सकेर फेरि इटली फर्कँदै हुनुहुन्छ होइन, नयाँ गीत आएपछि हामीलाई सेयर गर्नुलाई हामी श्रोतामासँग पुर्याउने जिम्मेवारी लिउँला. र जाँदा जाँदै पुछारमा बिसौनी भने पर्वतको छिटो बोलको एउटा गीत राख्न चाहन्छु. तपाईँले नि गाउनुभएको गीत हो, गङ्गा गौतमलाई साथ दिनुभएको छ यहाँ धनबहादुर गुरुङज्यूले. यही गीत कार्यक्रमको पुछारमा छोड्दै हामी बिदा हुन्छ है त.
1: हस्, यो गीत चाहिँ बुटोलमा सुटिङ भएको छ. अघि पश्चिमका गीतहरू केही छैनन् भन्दैन थियो, हामीले धेरै पश्चिमको पञ्ची बाजा पनि सुनायौँ. यो गीत धनबहादुर दाईलाई सम्झँदै स्मृति हाम्रो तिमल सिन्हा गुरु आमाले निर्देशन गर्नुभएको छ, पहिलो गीत पनि थियो मेरो.
0: हुन्छ सुनि, यही गीत हामी कार्यक्रमको यो अन्तमा छाड्दै बिदा हुन्छ है त. तपाईँलाई धन्यवाद र आदरणीय श्रोताहरू यहाँहरूलाई पनि धन्यवाद, जति पनि श्रोताले हामीलाई सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, र सुनेर हामीसित प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाट जोडिनु भएकोमा पनि सबै श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु. र बाँकी पल तपाईँहरूको शुभ रहोस्, सुरक्षित रहोस् भन्दै बिदा हुन्छु. नमस्ते,
1: धन्यवाद.

0: ई पासपोर्ट सफाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित सातजनाको बयान पूरा भएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अर्याल सहित सातजनाको बयान पूरा भएको हो। सातजनाको बयान पूरा भएसँगै थुन्चेक बहस मागिरहेकाले अदालतमा उपस्थित भएका सबैलाई न्यायिक हिरासतमा पठाइएको र थुन्चेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हिन्ताले जानकारी दिनुभयो। आयोगले अस्ति सोमबार अर्याल सहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मुल्हादा बाउरका नेपाल प्रतिनिधि मोनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराइएको हो। यी पासपोर्ट सफाई प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँभन्दा बढ़ी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। नारायणगढ़मा जारी रासोपाको महाधिवेशनमा उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार दावी विरोध सकिएपछि बेलुका 6 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। बेलुका 7:30 बजेपछि मतदान शुरू हुने भनिएको छ। भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक पर्सि शुक्रबारका लागि सरेको छ। संघीय संसद सचिवालयले सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा रासोपाका 182 जना सांसद छन्। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद भुइयालले न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको प्रयासबाट मात्रै सम्भव हुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाको स्वतन्त्रता कायम राख्न राज्यको समग्र औद्योगिक व्यावसायिक र संस्थागत वातावरण उत्तरदायी हुनुपर्ने बताउनु भएको हो।
1: न्यायपालिकाको स्वतन्त्रता केवल न्यायाधीशहरूको प्रयासबाट मात्रै सुरक्षित रहँदैन, यसका लागि राज्यको समग्र औद्योगिक व्यावसायिक र संस्थागत वातावरण पनि उत्तरदायी हुनुपर्दछ। निजी क्षेत्र, उद्योग, प्रतिष्ठान, कम्पनी तथा तिनका व्यावसायिक संघ संस्थाले न्यायिक प्रक्रियामा न्यायाधीश, अदालतका कर्मचारी वा न्यायिक निर्णयको प्रक्रियामा अनुचित प्रभाव पार्ने कुनै अभ्यासमा संलग्न छन् छैनन्, यो विषय गम्भीर सार्वजनिक सरोकारको विषय हो। यस सम्बन्धमा कम छलफल भएको छ। यदि कमजोर न्यायपालिका भयो भने त्यसले लगानीको वातावरण, बिजनेस इन्भाइरोमेन्ट र उत्पादनलाई कमजोर बनाउँछ।
0: 5 अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000 देखि 5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। मुलुकभर 137,000 हेक्टरमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेसमा झनै 5% मात्र रोपाई सकिएको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन नसकेको हो। मुलुकभर झनै 13,81,000 हेक्टरमा रोपाई गर्ने गरिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसूनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महत,
2: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आकलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ, त्यसमा चाहिँ हामीले सबै
3: BFBS, Gorkha Radio.

मिठो गीत सुन्नुहुन्थ्यो मेलिना राई र विशाल निरौलाको आवाजमा. आदरणीय श्रोता वृन्द, यही गीतको साथमा कार्यक्रम आजको हाम्रो यो दिवा कोसेलीको शुभारम्भ भइसकेको छ. दिवा कोसेलीको यो प्रस्तुतिलाई लिएर तपाईँको सेवामा म शेरे शनिवार हाजिर छु. यहाँहरू सबैमा मेरो सप्रेम नमस्कार टक्राउन चाहेँ अनि तपाईँहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन मैले टक्राएकी छु. अहिले चाहिँ दिउँसोको 1:11 गएको छ, लन्च टाइम. तपाईँहरूको पनि पक्कै पनि अहिले छ होला, कसैको अलिकति छिटो छिटो, कसैको अलिकति ढिलो हुन्छ, तर रफली 12-1 समय भनेको लन्च टाइमको नै हुन्छ. तपाईँहरू सबैजना पनि लन्च वन्च खाएर चाहिँ रिल्याक्स गर्दैहुनुहुन्छ, काममा लागि पर्नु भएको छ भने साइडमा रेडियोलाई पनि साथमा लिएर अगाडि बढिरहनु भएको छ होला भन्ने आशा गर्दछु. यतिखेर गर्मी छ, बहुतै ज्यादा, अत्यन्तै धेरै गर्मी छ प्रिय श्रोताहरू. यो बिहानदेखि नै यति धेरै चाहिँ राप हामीले चाहिँ महसुस गरिरहेका छौँ भनेर साध्य छैन. तपाईँहरू सबैलाई पनि यो एकदमै अत्यन्तै जुन अहिलेको प्रचण्ड गर्मी छ यसले छोएको छ होला. आज त झन् मैले भनिहालेँ, हिजो अस्ति दुई दिन चाहिँ हाम्रो एम्बर वेदर वार्निङ चाहिँ जारी भएको थियो हिटको लागि, भने आज त एकदमै एक्सट्रिम हिट भनेर रेड वेदर वार्निङ जारी गरिएको छ. र यता हाम्रो एरियातिर चाहिँ अझै पनि एम्बर वेदर वार्निङ नै रहेको छ. फोकस्टोन एरियातिर होइन, यो आश्वत क्यान्टेबरी मेजस्टोन हाम्रो साउथ इस्ट भूभागहरूमा यो इट्स टेबलदेखि लिएर माथि चाहिँ हाम्रो केम्ब्रिज नोविच लेस्टर नटिङहमदेखि लिएर चाहिँ नि म्यान्चेस्टर लिभरपुलसम्म पनि आज चाहिँ परेको छ येल्लो वेदर वार्निङ. येल्लो होइन, एम्बर वेदर वार्निङ, यो चाहिँ बिचको लेभलको भयो. तिनवटा लेभल हुन्छ, येल्लो भनेको सबैभन्दा कम अनि एम्बर भनेको त्योभन्दा अलिक ज्यादा, रेड भनेको त एक्सट्रिमली ज्यादा है. अनि यो प्लिमाथ एक्जिटर एरियातिर सम्म पनि यो हाम्रो जति पनि एरिया मैले तपाईँहरूसँग भने अहिले भर्खरै सेयर गरेँ, यो सबैमा चाहिँ अहिले एम्बर वेदर वार्निङ छ एक्सट्रिम हिटको. र त्यो चाहिँ जुन पेरिमिटर छ एम्बर वेदर वार्निङ त्यसको बिच भागतिर भने एकदमै रेड वेदर वार्निङ जारी भएको छ एक्सट्रिम हिट. यो ब्राइटन पोर्टसमथदेखि लिएर बाथ कार्डिफ स्वन्जी ग्लस्टर बर्मिङ्गम होइन अक्सफोर्ड लन्डन यो मिल्टन किन्सको एरिया यो सबै चाहिँ नि रातो एउटा वेदर वार्निङ जुन छ यस अन्तर्गत परेको छ. एक्सट्रिम हिट भन्ने बित्तिकै अत्यन्तै अत्यन्तै गर्मी हुन्छ, तपाईँलाई पनि थाहा भएको कुरा हो होइन. र यसमा चाहिँ के गर्नुपर्छ त भनेर भन्दाखेरि मेट अफिसले केही गाइडलाइन्सहरू पनि जारी गरेको छ होइन. र यसमा चाहिँ तपाईँहरूलाई अलिकति हेल्थ इफेक्ट्सहरू पनि हुनसक्छ. यस कारण गर्दाखेरि भर्नेबल जो जो हुनुहुन्छ मोस्टली बालबालिकाहरू वयोवृद्ध उमेरका चाहिँ मानिसहरू होइन, उहाँहरूलाई चाहिँ अलिकति सिरियस इलनेस अथवा डेन्जर टु लाइफ पनि हुनसक्छ. यस अर्थमा एकदमै कुल रहने, घरभित्रै रहने, अलिकति हावाको व्यवस्था गर्ने, अलिक कुल डाउन गर्ने कोसिस गर्ने, बाहिरतिर नहिँड्ने भनेर भनिएको छ होइन. अनि यसै कारणले गर्दाखेरि एकदमै हाई रिस्क अफ फेलियर अफ हिट सेन्सिटिभ सिस्टम्स पनि भनिएको छ एन्ड इक्विपमेन्ट्स, जसले गर्दाखेरि पावर लस पनि हुनसक्छ, एसेन्सियल सर्भिसेसहरू पनि रोकिन सक्छ, जस्तो कि पानी अनि यसै गरेर ग्यास, मोबाइल फोन सर्भिसेस, इलेक्ट्रिसिटी आदि इत्यादि पनि प्रभावित हुन सक्छ भनेर भनिएको छ है. अनि कोस्टल एरियातिर मान्छेहरू धेरै भिजिट गर्न सक्छन् लेक रिभर आदि इत्यादिमा, जसले गर्दाखेरि फेरि वाटर सेफ्टी इन्सिडेन्ट्सहरू पनि हुनसक्छ. कति त हामीले सुन्छौँ पनि एक्सट्रिम हिट भएको बेलामा मान्छेहरू पौडिन जान्छन् कुल डाउन गर्नको लागि चाहिँ भनौँ न लेकमा भयो सीमा भयो होइन, यस्तो वाटर बडिजमा भनौँ चाहिँ स्विमिङ गर्ने त्यो प्रकारको चाहिँ एउटा काम गर्छन् जसमा चाहिँ कहिलेकाहीँ इन्सिडेन्ट्सहरू पनि हुनसक्छ, भएका पनि छन्, हामी समाचारमा सुनेका पनि छौँ. यसै कारणले गर्दाखेरि चाहिँ अलिकति त्यतातिर पनि सतर्क रहनु पऱ्यो हामी होइन. अनि रोडहरूमा डिले हुने, रोड क्लोजर्स हुनसक्ने, रेल एयर ट्राभल क्यान्सल हुनसक्ने सम्भावना पनि रहेको छ. यसमा चाहिँ तपाईँले यो कुराहरू एक्सपेक्ट गर्न सकिन्छ, स्पेसली एक्सट्रिम हिटको जुन अहिले रेड वेदर अलर्ट जारी गरिएको छ यसमा चाहिँ. र के गर्नुपर्छ भन्दाखेरि आफैले आफैलाई सेफ राख्ने कोसिस गर्ने होइन, केही सिम्पल स्टेप्सहरू लिन सक्नुहुन्छ जसले गर्दाखेरि चाहिँ यस्ता प्रकारका चाहिँ नि जति पनि हिट छ यसले हामीलाई जुन अनवेल बनाउने, अलिकति बिसन्चो गराउने जुन एउटा क्रम छ, यसको जुन एउटा लाइटलीहुड छ होइन, सम्भावना छ, त्यो चाहिँ कम हुन्छ. यसमा सबैभन्दा पहिला त ड्रिङ्क प्लेन्टी अफ फ्लुइड्स है, एकदम धेरै पानी पिउनु, हाइड्रेटेड रहनु, वेल हाइड्रेटेड, अनि घाममा ननिस्किनु अभियसली होइन, अनि 11 बजे बिहानबाट दिउँसोको 3 बजेसम्म एक्सर्साइज नगर्नु, कुनै
कुनै प्रकारको एक्सर्साइजलाई अभोइड गर्नु भनेर भनिएको छ, जब चाहिँ घाम एकदमै स्ट्रङ होल्डमा हुन्छ। अब अफिस जिमहरूतिर गएर गर्नुहुन्छ भने द्याट्स अ डिफ्रेन्ट थिङ, बिकज जिममा यदि एसीहरू छ, त्यो प्रकारको एउटा चिसो माहौल छ भने द्याट्स डिफ्रेन्ट थिङ। तर तपाईँ बाहिर आउट एन्ड अबाउट भएर चाहिँ एक्सर्साइजहरू गर्नुहुन्छ भने बिहानको 11 बजेदेखि दिउँसोको 3 बजेसम्म चाहिँ अलिकति होसियार पुर्याउनु होला, नगर्नु नै बेस्ट हुन्छ भनेर भनिएको छ। रुम्सहरूमा चाहिँ यदि तपाईँको घामतिर तपाईँको रुम फेस गर्छ भने पुरै तपाईँले आफ्नो पर्दालाई बन्द गर्नु राम्रो हुन्छ। जहाँ जानुहुन्छ पानी लिएर जानु होला, सेडमा बस्नु होला, सनस्क्रिन लाउनु होला, अनि एकदम ठुलो ब्रिमको ह्याट जुन हुन्छ होइन त्यस्तो खालको लगाउनु भयो भने पनि सोझै अनुहारमा तपाईँको जुन सूर्यका किरणहरू पर्ने छैन, त्यसबाट पनि तपाईँको अनुहारको छाला अलिकति चाहिँ सुरक्षित, एक लेयर भए पनि सुरक्षाको चाहिँ तपाईँले त्यसरी युज गर्न सक्नुहुन्छ है। अनि पानीमा नै जानुहुन्छ भने पनि अलिकति सतर्क रहेर चाहिँ पानीमा जानु होला होइन, अनि घाममै पानीमा हाम फाल्ने, स्ट्रेट डाइभिङ गर्ने, अनि त्यो कुराहरूमा चाहिँ अलिकति तपाईँले चाहिँ नि ध्यान दिनुहोस्, त्यो नगर्नु होला होइन। अनि कोल्ड वाटर सक भन्ने पनि हुन्छ, त्यस्तो पनि हुनसक्छ, त्यस कारण गर्दाखेरि एकैचोटि जम्प गर्नुभन्दा पनि बिस्तारै बिस्तारै ग्रेजुअली पानीभित्र जानु राम्रो हुन्छ। लाइफ गार्ड भएको बिच र सुपरभाइज स्विमिङ एरियामा मात्र तपाईँले चाहिँ स्विमिङ गर्नुभयो भने तपाईँलाई यदि कहीँ कदाचित केही अप्ठ्यारो परिहाल्यो भने त्यहाँ तपाईँले तुरन्तै हेल्प पाउन सक्नुहुन्छ होइन। र तपाईँले अब बाहिरतिर जाँदै हुनुहुन्छ भने रोड कन्डिसन्सहरू हेर्नुहोस् के छ कस्तो छ, अनि त्यहाँनिर अगाडि केही चाहिँ रोडको स्थितिहरूको बारेमा केही जानकारीहरू आइरहेका छन् भने तिनलाई पनि हेर्नु होला, बस ट्रेनको टाइम टेबल्सहरू हेरेर त्यही अनुसारले चाहिँ ट्राभल प्लान बनाउनु होला। स्पेसली पब्लिक ट्रान्सपोर्ट युज गर्नुहुन्छ भने आफ्नो सेफ्टीको लागि पनि ध्यान दिनुहोला, पानी बोक्नुहोस् होइन। अनि सानो ह्यान्ड हेल्ड ब्याट्री पावर्ड फ्यानहरू पनि पाउँछ अहिले त होइन, त्यो पनि तपाईँले बोक्न सक्नुहुन्छ। र तपाईँलाई यद्यपि यस पश्चात पनि तपाईँलाई अलिक सन्चो नभएको जस्तो महसुस गर्नुहुन्छ भने तुरुन्तै बसबाट झरेर कुनै पनि पब्लिक ट्रान्सपोर्टको चाहिँ यातायातको कुनै पनि साधन छ त्यसबाट झरेर चाहिँ अलिकति फ्रेस हावा लिने, अलिकति कुल डाउन हुने कोसिस चाहिँ गर्नुहोस्। लाइट फेब्रिक्सको लुगा लाउनुपर्छ, एकदम हल्का लुगा लगाउने होइन, अनि यसरी चाहिँ ध्यान दिने। अनि आफ्नो घर परिवारमा यदि वयोवृद्ध उमेरका बाबा आमाहरू हुनुहुन्छ अथवा सानसानो नानी केटाकेटीहरू छन् भने उनीहरूलाई पनि विशेष ध्यान दिनुपर्छ। र कसैलाई यो अवसरमा यो बेलामा केही भइहालेको खण्डमा तुरन्तै एनएचएसलाई 111 रिङ गरेर तपाईँहरूले चाहिँ यसबाट केही मद्दत लिन सक्नुहुन्छ। यो चाहिँ मेट अफिसले अनि हामीलाई सरकारी तर्फबाट नै जारी गरेको गाइडलाइन मैले तपाईँसँग सेयर गरेँ। एक्सट्रिम हिट छ, हिजोसम्म एम्बर अलर्ट थियो, आज चाहिँ नि एकदमै एक्सट्रिम हिटको चाहिँ नि कुरा हामीले सुनिरहेका छौँ प्रिय श्रोतावृन्द है। र यस्तो छ यो मौसमको कुरा गर्नुपर्दा, अब कुरा गरिरहँदाखेरि मौसमको जानकारी भइ नै हाल्यो, तपाईँलाई थाहा छ त्यसमा एकदमै हिट बढेको छ, सबैतिर यस्तै छ। तर स्कटल्यान्डको उत्तर पश्चिम भेगतिर भने बदलीको साथमा केही चिसो पनि तपाईँले महसुस गर्न सक्नुहुन्छ भने हल्का फुल्का वर्षा हुनसक्छ, तर इङ्ल्यान्ड र वेल्समा चाहिँ म्याक्सिमम हिट नै आज रहेको देखिन्छ। आजको लागि पनि भोलिको लागि पनि यो जानकारी मैले तपाईँसँग सेयर गरेँ। अब भने अगाडि बढ्नु पर्दाखेरि कार्यक्रम अन्तर्गत अब एकैछिन पश्चात म तपाईँलाई हेल्थ सेगमेन्टतर्फ लिएर जानेछु। हेल्थ सेगमेन्ट पछि 2 बजेको समाचार, त्यस पश्चात भने कार्यक्रमको अर्को चरणमा हामी सुन्नेछौँ एक एक कलाकारका गीतहरू स्रष्ट एक सृजना अनेक अन्तर्गत। आज भने हामी ध्रुव केसीको आवाजमा केही गीत सङ्गीतहरू सुन्नेछौँ, उनकै बारेमा केही चर्चा परिचर्चामा हामी रहनेछौँ। अनि यसै गरिकन कार्यक्रमको अन्तिम चरणमा 3 बजेको समाचार सँगसँगै हामी अगाडि बढ्नेछौँ, र 3 बजेको समाचार पश्चात भने कार्यक्रममा तपाईँलाई अगाडि लिएर जान्छु। अन्तिम चरण अन्तर्गत मिठा मिठा गीत सङ्गीत त छँदैनछ, यसको अलावा तपाईँको लागि एउटा कुराकानी पनि रहनेछ। दाजु योगराज रायले कुरा गर्नुभएको छ गोर्खाली महिलाहरूको बारेमा डाक्टर सञ्जय शर्मासँग गरिएको कुराकानी। त यिनै विविध सर सामग्रीहरूको साथमा ठिक 4 बजेसम्म म रहनेछु, मलाई साथ दिनुहोस् है। त यति भन्दै अगाडि बढिहालेँ, अगाडि बढ्नु पर्दा फेरि पनि अर्को एउटा मिठो गीत किरण भुजेल र अस्मिता अधिकारी गाउनुहुन्छ यसलाई।

0: BS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS

हजुर, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराहरूमा हामी ध्यान दिने गर्छौँ यस सेगमेन्ट अन्तर्गत, अनि यसबाट धेरै नै उपयोगी जानकारीहरू सेयर गरेर तपाईँ हाम्रो स्वास्थ्यलाई ध्यान दिने काममा हामी संलग्न हुने गर्दछौँ प्रत्येक दिन कार्यक्रम दिवाको सिली अन्तर्गतको प्रथम चरणमा। र आज पनि यही सिलसिलालाई अब निरन्तरता दिने मेरो तयारी रहेको छ र तपाईँहरू सबैले पनि सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा पनि गरेको छु मैले। आउनुहोस् अब अगाडि बढौँ आजको यस सेगमेन्ट अन्तर्गतको प्रसङ्गहरूतर्फ। त हामी सबैलाई आफ्नो स्वास्थ्यको माया लाग्नु स्वाभाविक नै हो, होइन? सबैजना स्वस्थ रहौँ अनि एकदमै राम्रोसँगले चाहिँ आफ्नो जीवनलाई व्यतीत गरौँ भन्ने सोच्छौँ। यो सोच्नु गलत पनि होइन, किनभने स्वास्थ्य नै रहेन भने संसारको अरू कुनै पनि कुराले हामीलाई खुसी दिन नै सक्दैन। त्यो कारण गर्दाखेरि पनि स्वास्थ्य बडो महत्त्वपूर्ण छ। स्वास्थ्यको पछाडि लाग्नुपर्छ हामी, धन सम्पत्तिको पछाडि भन्दा पनि भन्ने कुरालाई बिर्सनु हुँदैन हामीले। तर आजभोलि के भइरहेको छ भने मटेरियलिस्टिक भनेर भनिन्छ नि, भौतिकवादले धेरैलाई चाहिँ आफ्नो चङ्गुलमा फसाएको छ। हामी भौतिक सुखको पछाडि लागेर हाम्रो जुन शारीरिक र मानसिक जुन स्वास्थ्य छ यससँग कतिपय अवस्थामा खेलबाड पनि गरिरहेका हुन्छौँ। यस्तो कुराहरूलाई हामीले ध्यान दिएर सधैँ नै अवेर रहेर आफ्नो स्वास्थ्यलाई कसरी राम्रो राख्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ प्रिय श्रोतावृन्द। र यही कुरालाई सम्झाउनको लागि, यही कुरालाई बारम्बार रिपिट गरेर तपाईँ हामी सबैको मन मस्तिष्क मुटुभित्र गराउनको लागि पनि हेल्थ सेगमेन्ट यो अनि यस जस्तै अन्य हाम्रो कार्यक्रमहरू अन्तर्गतका हेल्थ रिलेटेड कुराकानीहरू, हेल्थ रिलेटेड प्रसङ्ग चर्चाहरूबाट तपाईँ हामी सबैलाई केही न केही मद्दत मिल्छ र यो अवेरनेस भनौँ अथवा यो चाहिँ कुराको चाहिँ सधैँ मनमा स्थान रहिरहनको लागि, राखिराख्नको लागि पनि यस्ता चर्चा परिचर्चाले काम गर्ने गर्दछ, होइन? र यही सिलसिलामा आज पनि अब दिवाकोशी अन्तर्गतको यो प्रथम चरणमा हामी हेल्थ सेगमेन्ट अन्तर्गत कुरा गर्छौँ। अब भने विशेष गरिकन आज चाहिँ नि यो मुखको स्वास्थ्यको अलिकति कुरा गर्छौँ। मुखको स्वास्थ्य अन्तर्गत पनि मुखको जोड्नीसँग सम्बन्धित एउटा समस्या हुन्छ TMD, यसको बारेमा कुरा गर्ने मेरो तयारी रहेको छ। र समयले साथ दियो भने अन्य विषयवस्तु भनौँ, अन्य चर्चा परिचर्चामा पनि हामी लाग्नेछौँ। तर सबैभन्दा पहिला चाहिँ आजको प्रसङ्गतर्फ लागौँ, मुखको जोड्नीसँग सम्बन्धित समस्या TMDको बारेमा जानकारी लिनको लागि। प्रिय श्रोतावृन्द, मुखको जोड्नीको कुरा गर्नुपर्दाखेरि यसलाई TMJ भनेर भनिँदो रहेछ, टेम्प्रो म्यान्डिबुलर जोइन्ट, र यसको सर्ट फर्म हो TMJ। यस्तो प्रकारको यो एउटा जोड्नी हो जसले अनुहारको तल्लो जबडालाई माथि खप्परको हड्डीसँग जोड्ने काम गर्दछ। यो जोड्नी दुई कानको ठ्याक्कै अगाडि हुन्छ। यही जोड्नीको मद्दतले गर्दा मुख खोल्न र बन्द गर्नका साथसाथै बोल्न र खाना चपाउन पनि मिल्दछ। मानव शरीरमा सबैभन्दा अधिक उपयोग हुने यो जोड्नी औसतमा प्रतिदिन 2000 पटकसम्म उपयोग हुन्छ। मुखको जोड्नीको समस्या देखिनुलाई TMJ डिसअर्डर वा डिसफङ्सन TMD भनेर भनिन्छ। यसमा चाहिँ नि जोड्नीभित्र, जोड्नी आसपासका मांसपेशी र स्नायु बन्धनहरू प्रभावित भएको पाइन्छ। त विभिन्न अध्ययनहरूबाट देखाए अनुसार अमेरिकामा 1 करोडभन्दा पनि बढी र यसै गरिकन अन्य देशहरूमा चाहिँ 25% भन्दा बढी जनसङ्ख्या आफ्नो जीवनकालमा कम्तीमा पनि एकपटक कुनै न कुनै प्रकारको TMJ रोगबाट ग्रसित भएका हुन्छन्। त TMD यो अनुहारको जोड्नीको रोग होइन, यसको पनि विभिन्न प्रकारहरू हुँदा रहेछन्। यसको बारेमा कुरा गर्नुपर्दा यसलाई मुख्य गरी 3 श्रेणीमा वर्गीकृत गर्न सकिन्छ। 1 नम्बरमा चाहिँ अनुहारको जोड्नी भित्रको समस्या, अनि 2 नम्बरमा जोड्नी आसपासको मांसपेशीको समस्या, अनि 3 नम्बरमा चाहिँ नि जोड्नी सम्बन्धी नसाको समस्या। अब कुनै पनि प्रकारको चाहिँ रोगहरू हुँदाखेरि योसँग सम्बन्धित केही लक्षणहरू पनि हुन्छन्, होइन? यसै गरिकन यस TMD का पनि केही लक्षणहरू छन् जुन म तपाईँहरूसँग सेयर गर्छु। र यसको लक्षणहरू भिन्न भिन्नै हुन्छन्। यो 3 प्रकारका जुन TMD छ यसको लक्षणहरू पनि भिन्न भिन्नै हुन्छन्। साथै अनुहारको एकातिर वा दुवैतिरका जोड्नीमा समस्या देखिन पनि सक्छ। त यसमा चाहिँ सबैभन्दा पहिला कानको अगाडिको जोड्नी दुख्ने हुन्छ,
कानको अगाडिको जोड्ने दुख्यो भने यो टिएमडीको लक्षण हुनसक्छ भनेर सतर्क हुनुपर्छ. यसै गरिकन जबडा, जुन चिउँडोपट्टिको चाहिँ हाम्रो जबडा छ होइन, यसमा वा अनुहारका हड्डीहरू पनि दुख्ने हुन्छ. अनि यसै गरिकन अनुहार, टाउको, घाँटी वा पाखुरासम्म त्यो दुखाइ फैलिएर जान सक्छ. मुख खोल्दा वा बन्द गर्दा कानको अगाडि जोड्नेमा कट कट स्वर निस्कने पनि गर्छ. यसै गरिकन मुख खोल्दा वा बन्द गर्दा मुख वा जबडा अड्किने र कठिनाई पनि हुने हुन्छ, र मुख कम खुल्ने वा तल्लो जबडा बाङ्गिएर धेरै खुल्ने पनि हुन्छ. अनि यसै गरिकन टाउको, कान र अनुहारको मांसपेशीहरू दुख्ने हुन्छ. अनि कान कराउने यो समस्या पनि हुन्छ. यस प्रकारको टिएमडीका लक्षणहरूमा टिनिटाइसिटिस भनेर पनि भनिन्छ, कान कराउने समस्या त्यस्तो पनि महसुस हुन सक्छ. अनि खाना चपाउँदा जोड्नी वरिपरिको मांसपेशी, कान, दाँत र जबडा दुख्छ, किटकिट स्वर निस्कन्छ र खाना निल्न असहज महसुस हुनु पनि यसको लक्षण मानिन्छ. अनि राति सुत्दा दाँत किट्नु र बिहान उठ्दा जबडा कडा भएको महसुस हुनु पनि लक्षणहरूमध्ये पर्दछ. अनि यसै गरिकन तल्लो र माथिल्लो दाँतको टोकाइमा बदलाव आउनु पनि यसको लक्षण हुन सक्छ.

0: BFBS गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

दादर श्रोतावृन्द, अब यो मिठो साङ्गीतिक विश्राम पश्चात हामी फेरि पनि अगाडि बढ्दैछौँ. हेल्थ सेगमेन्ट अन्तर्गत आज हामी टिएमडीको विषयमा कुरा गर्दैछौँ, यो समस्याको विषयमा कुरा गर्दैछौँ. यसको लक्षणहरूको बारेमा कुरा भइसक्यो, अब भने अगाडि हामी यसको कारक तत्त्वहरूको बारेमा अलिकति चर्चा गरौँ. यस समस्याको कुनै एउटा खास कारण मात्र नभएर कैयौँ अलग अलग कारणहरूको संयोजनको यो परिणाम हुनसक्छ. जस्तो कि अनुहारको हड्डी वा जोड्नीमा चोटपटक लागेको छ भने पनि यस प्रकारको समस्या आउन सक्छ. अनि यदि राति सुत्दा दाँत वा दारा किट्ने बानी छ भने पनि यो समस्या निम्तिन सक्छ. कतिपयलाई चाहिँ यो प्रकारको चाहिँ समस्या हुन्छ, होइन, दारा किट्ने अथवा दाँत राति दाँत चपाउने भनेर पनि भनिन्छ नि. अब तपाईँ हामीले यदि यस्तो गर्ने गरेका छौँ भने हामीलाई सहज रूपमा थाहा हुँदैन, किनभने हामी निदाइरहेका हुन्छौँ. तर हाम्रो चाहिँ साथमा कोही सुत्नुहुन्छ भने उहाँहरूलाई चाहिँ थाहा हुनसक्छ हामीले दारा किट्छौँ अथवा दाँत चपाउँछौँ भनेर. यस्तो हुँदाखेरि पनि टिएमडीको समस्या हुनसक्छ. र अन्य बेलामा पनि दारा किट्नु पटक्कै राम्रो चाहिँ होइन, किनभने दारा किट्नाले अब दाँतको सतह खिइन्छ, साथसाथमा यस प्रकारको टिएमडीको समस्या पनि निम्तिन सक्दो रहेछ. अनि यसै गरिकन टोकाई नमिलेको अवस्थामा, अब हामीले खानाहरू खाँदाखेरि टोक्दाखेरि चपाउँदाखेरि अलिकति त्यो नमिलेको अवस्थामा आफ्नै वा प्राकृतिक वा कृत्रिम दाँत दुवै थरीको प्रयोगले दाँतको प्रयोग गर्दाखेरि भनौँ न, चाहे त्यो आफ्नै प्राकृतिक दाँत होस् वा कृत्रिम दाँत होस्, होइन, त्यसको प्रयोग गर्दाखेरि टोकाई मिलेको छैन भने पनि टिएमडीको समस्यालाई निम्तो दिन सक्छौँ हामीले. यसै गरिकन कतिपय अवस्थामा चाहिँ वंशानुगत पनि हुन्छ. धेरै रोगहरू यस्ता हुन्छन् जुन वंशानुगत रूपमा पनि हामीले इनहेरिट गर्छौँ, होइन, र त्यसमध्येको एक टिएमडी पनि हो. तपाईँको परिवारमा तपाईँको आमा बुवालाई अथवा कसैलाई यस प्रकारको टिएमडीको समस्या रहेको छ भने तपाईँलाई पनि वंशानुगत रूपमा यो टिएमडी हुन सक्ने सम्भावना पनि रहेको देखिन्छ. अनि यसै गरिकन मानसिक तनाव, हिजो आजको एकदमै जल्दो बल्दो विषयवस्तु हो. तपाईँ हामी सबैलाई कुनै न कुनै रूपबाट मानसिक तनावले सताइरहेको हुन्छ. मानसिक तनाव धेरै भएको मान्छेमा पनि यस प्रकारको टिएमडीको समस्या हुन सक्छ. अनि जोड्नीको हड्डी खिनु, जोड्नीभित्रको डिस्कको समस्या, जोड्नी ठुलो हुनु वा जोड्नीको ट्युमरले पनि टिएमडी हुनसक्छ. अनि दाँतको उपचार गर्दा लामो समयसम्म मुख खोलेर गरिने दाँतको उपचारले पनि टिएमडी निम्त्याउन सक्छ. अनि यसै गरिकन तरिका नमिलाई तार बाँधेर गरिने उपचार चाहिँ यसको पनि कारणले गर्दाखेरि टिएमडी हुनसक्छ. ब्रेसेस लगाइन्छ, होइन, यो तरिका मिलेको छैन भने यसले पनि टिएमडी निम्त्याउन सक्दो रहेछ. यसै गरिकन आर्थराइटिस, जो जोड्नी वा हड्डीको संक्रमण हो, यदि आर्थराइटिस भएको छ भने कहिलेकाहीँ टिएमडीको समस्या निम्तिन सक्छ. प्रिय श्रोताबृन्द, टिएमडी बल्झाउने कारणहरूको कुरा गर्नुपर्दा अब आफ्नो दाँतलाई उपकरणको रूपमा प्रयोग गर्ने, जस्तो कि दाँतले बोतलको भिर्को खोल्ने, कपडाको धागो टोक्ने आदि इत्यादि, होइन, कुनै पनि कुरालाई च्यात्नको लागि हामीले दाँतको प्रयोग गर्छौँ, त्यसलाई अन्नेसेसरी प्रेसर दिन्छौँ, त्यसको काम त त्यो होइन, तर दाँतलाई त्यस काममा हामीले इन्भल्भ गर्छौँ भने पनि टिएमडी उत्पन्न हुनसक्छ. अनि यसै गरिकन दाँतले पेन पेन्सिल नङ चुइङ्गम बढी चपाउने बानी, सुपारी छुर्पी पान गुर्खा आदिको सेवन लामो समयसम्म गर्नु, यसले दाँतलाई खियाउँछ पनि, एट द सेम टाइम यो जोड्नीमा बढी प्रेसर पनि दिएको हुन्छ, किनभने कडा चिज हुन्छ नि त यिनीहरू, होइन. अनि यसै गरिकन गलत वा खराब शारीरिक मुद्रा, यानि कि बडी पोस्चर, यसले घाँटी पाखुरा र अनुहारको मांसपेशीमा अतिरिक्त दबाव दिन्छ, जसकारण गर्दाखेरि टिएमडीको समस्या निम्तिन पनि सक्छ. अनि खाना खाँदा ठुलो ठुलो घाँस मुखमा लिनु, यसले अनुहारको मांसपेशीमा दबाव दिन्छ. अनि दिनको समयमा दारा किट्ने बानी र खोप्टो परेर सुत्नु, यसले पनि टिएमडी बल्झाउन सक्छ, टिएमडीलाई निम्तो दिन सक्दो रहेछ. त यो कारक तत्त्वहरू अनि बल्झाउने कारणहरू पनि मैले तपाईँसँग सेयर गरेँ. अब यस रोगको उपचारको अलिकति कुरा गरौँ. त यस रोगको सही पहिचान र निदानका लागि मुख तथा अनुहार सर्जन, जसले अनुहारको जोड्नी लगायत ओरोफेसियल पेन म्यानेजमेन्टमा विशेषज्ञता हासिल गरेका हुन्छन्, उनीहरूको परामर्श लिनु जरुरी देखिन्छ. अनुहारको जोड्नी तथा आसपासका संरचनाको बारेमा बुझ्न विभिन्न परीक्षणहरू गर्नुपर्ने हुन्छ, अनि जस्तो कि अनुहार दाँत र जोड्नीको एक्सरे, सिटी स्क्यान जुन चाहिँ हड्डीको संरचनाबारे बुझ्नको लागि, अनि टिएमजे एमआरआई गर्ने जसमा चाहिँ जोड्नीभित्र र
आसपासको नरम तन्तुको बारेमा बुझ्न सकिन्छ अनि टिएमजे अर्थोस्कोपी दूरबीनको मद्दतले परीक्षण र उपचारको यो विधि हो। सही टिएमडीको उपचार कैयौँ कारकहरूमा भर पर्दछ जसमा अन्तर्निहित कारण र रोगको गम्भीरता पनि समावेश भएको हुन्छ। सामान्यतया टिएमडी रोगको उपचारको क्रममा गैर आक्रामक विकल्प पहिले रोजिन्छ यानि कि नन इन्भेजिभ अनि जस्तो कि औषधि वा बिना शल्यक्रिया उपचार। यदि रोगको लक्षणहरूमा सुधार नभएको खण्डमा अनुहारको जोड्नीको शल्यक्रिया पनि आवश्यक हुन सक्छ। यसको उपचार रोगको प्रकृति हेरेर चिकित्सकको सल्लाह बमोजिम औषधिबाट सुरु गरी सामान्य शल्यक्रिया हुँदै शल्यक्रिया गर्ने सम्मको हुन्छ। यसै गरिकन काउन्सिलिङ र परामर्शको कुरा गरौँ। अब सकेसम्म मुख धेरै नभाउने, खाना खाँदा सानो गाँस वा चम्चाले खाने, कडा र साह्रो खानेकुरा नखाने, नचपाउने, निन्द्रा लागेर हाई आउँदा तल्लो चुरोलाई समाएर माथि ठेल्ने, यसो गर्दा मुख धेरै खुल्दैन अनि मुख खुली दायाँ बायाँ जबडा चलाएर आफैले चेक जाँच नगर्ने, यसो गर्दा जोडीमा असर पर्न गई झन् बल्छिन सक्छ। यसै गरिकन मुख रक्षक ओरल स्पिलिन्ट वा माउथ गार्ड जस्ता चिकित्सकीय उपकरणले जोडनीलाई अधिक अनुकूल स्थितिमा राख्न मद्दत गर्छ जसले दाँत वा अनुहारको जोडनीमा पर्ने दबावलाई कम गराउँछ। यसै गरिकन भौतिक चिकित्साको कुरा गर्नुपर्दा यसमा आइसोमेट्रिक तथा रेजिस्टेन्ट व्यायाम सामेल हुन्छ जसमा जबडा फैलाउने जोडनी आसपासको मांसपेशी मजबुत गराउने काम हुन्छ। अनि यसै गरिकन ट्रिगर पोइन्ट र जोड्नीको इन्जेक्सन, यसमा लोकल एनेस्थेजिया, स्टेरोइड र बोटुलिनम टोक्सिन इन्जेक्सन आवश्यकता अनुसार दिइन्छ। अनि यसै गरिकन भिर्सेर नहुने अर्को एउटा पद्धति हो फिजियोथेरापी। यसमा टेन्स थेरापी यानि कि अनुहारको मांसपेशीलाई आराम दिन गरिने थेरापी र अल्ट्रासाउन्ड थेरापी ध्वनि तरङ्गको मद्दतले जोड्नी र मांसपेशीको गहिराईमा गर्मी उत्पन्न गराई रक्त प्रवाह बढाउने थेरापी यसलाई प्रयोग गर्न सकिन्छ। अनि यसै गरिकन व्यवहार परिवर्तन, यसमा बिरामीको दैनिकी शारीरिक मुद्रामा परिवर्तन, सुधार एवं मानसिक तनाव लगायतका बानी सुधार जस्ता कार्यहरू संलग्न हुन्छन् यानि कि सामेल गराइन्छन्। यसै गरिकन शल्यक्रियाको पनि कुरा गरौँ। यसलाई सामान्य शल्यक्रिया र शल्यक्रिया गरी दुई किसिमले वर्गीकरण गर्न सकिन्छ। सामान्य शल्यक्रियामा आर्थोसेन्टेसिस, यो विधिमा जोड्नीलाई भित्रदेखि नै पखाल्ने काम हुन्छ, त्यसपछि आवश्यकता अनुसार सुईको मद्दतले जोड्नीभित्र औषधि राखिन्छ। अनि प्रोलोथेरापी, यस विधिमा जोड्नीमा बिरामीको रगत, पिआरपी, डेक्स्ट्रोज लगायतका औषधिहरू प्रयोग गरिन्छ जसले जोड्नीको भित्रको नरम सूक्ष्म तन्तुहरूमा पुनर्जीवन भर्ने काम गर्छ। अनि अर्को हो शल्यक्रिया आर्थोस्कोपी, यस अन्तर्गत दूरबीनको मद्दतले गरिने जोड्नीभित्रको शल्यक्रिया हो। यसमा जोड्नीको सामान्य जाँचदेखि जोड्नीभित्रको नरम तन्तुहरूको शल्यक्रिया समेत गरिन्छ। कानको अगाडिको जोड्नीमा सानो पुवाल बनाई बिना कुनै ठुलो चिरफार क्यामेराको मद्दतले यो शल्यक्रिया गरिन्छ। अनि अर्को हो ओपन जोइन्ट सर्जरी, जब जोड्नीको समस्या जटिल हुँदै जान्छ र माथिको उल्लेखित कुनै पनि विधि अप्नाउँदा निको नभएको खण्डमा जोड्नी खोलेर नै आवश्यकता अनुसार शल्यक्रिया गरिन्छ। यदि जोड्नी पूर्ण रूपमा बिग्रिसकेको अवस्थामा भने पुरै जोड्नीलाई हटाएर कृत्रिम जोड्नी पुनर्स्थापना पनि गरिन्छ। आदरणीय श्रोताबृन्द, यो चाहिँ टिएमजीको बारेमा हामीले कुरा गऱ्यौँ, टिएमजी भन्दा पनि टिएमडीको बारेमा कुरा गऱ्यौँ भनेर भनौँ होइन, जुन चाहिँ मुखको जोड्नीसँग सम्बन्धित समस्या हो। र यो डाक्टर मनोज शाहले दिनुभएको उपयोगी जानकारी मैले तपाईँसँग सेयर गरेँ र उहाँ चाहिँ डेन्टल विशेषज्ञ पनि हुनुहुन्छ। र यो आजको विषयवस्तु अब यतिमै आएर सम्पन्न भएको छ। समयलाई ध्यान दिँदाखेरि अन्य सामग्रीहरूको लागि उचित समय छैन अथवा यथोचित समय छैन चाहिने जति, यसकारण गर्दाखेरि कार्यक्रमको अन्तिम यो मोडमा आएका छौँ। प्रथम चरण अन्तर्गतको 2 बजे नै आँटेको छ, 2 बजे समाचार सुन्छौँ, त्यस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि हामी भेटघाट गरिने छौँ। अहिलेको लागि आजको हेल्थ सेगमेन्टलाई यतिमै टुङ्ग्याउन चाहन्छु।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नारायणगढमा जारी राजसभाको महाधिवेशनमा चौथो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। आज दिउँसो फेरि राजसभा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो। आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। बेलुका 8:30 बजे पहिलो चरणमा केन्द्रीय सदस्यहरूको लागि मतदान शुरू हुने आयोगले जनाएको छ। मतदान सम्पन्न भएको 2 घण्टामा मत परिणाम घोषणा गरिने भनिएको छ। 900 केन्द्रीय सदस्यका लागि 384 जना उम्मेद्वार छन्। केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया शुरू हुने बताइएको छ। पर्यटक भिसाको म्याद सकिएर पनि नेपाल बस्दै आएका 24 जना विदेशी पक्राउ परेका छन्। स्थायी परिचय, खुल्ने कागजात, पासपोर्ट साथमा नभएका सकिएको पर्यटक भिसाले गैर कानूनी रूपमा बस्दै आएका 24 जना बंगलादेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौँको डल्लु र सीतापाला क्षेत्रमा रहेका कपड़ा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको छ। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 7 जनाको बयान सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अरियाल सहित 7 जनाको बयान भएको हो। 7 जनाको बयान पूरा भएसँगै थुनचेक बहस बाँकी रहेकाले अदालतमा उपस्थित भएका सबैलाई न्यायिक हिरासतमा पठाइएको र थुनचेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। आयोगले अस्ति सोमबार अरियाल सहित निर्देशक सुनिल कुमार केसे, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मुल्हा बाउरका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराइएको हो। यी पासपोर्ट सफाई प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। निर्वाचन आयोगले गएको 3 महिनामा मुलुकभर 1,81,000 नयाँ मतदाता थपिएको जानकारी दिएको छ। फागुन 21 को चुनावपछि 1,81,367 मतदाता थपिएको आयोगको भनाइ छ। गएको आम चुनावमा 1,89,03,689 मतदाता कायम थिए। आउँदो स्थानीय तहको चुनावको तयारीका लागि मतदाता नामावली अध्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको काम भइरहेको आयोगले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसूनमा मुलुकभर करिब 51,000 घर धुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महत,
4: यो वर्ष चाहिँ करिब 51,000 घर धुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आंकलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यानपावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामै हुनुहुन्छ।
3: सत्तापक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाएपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित भएको छ। आज पनि बैठक बस्न नसकी भोलिका लागि सारिएको हो। हिजो बैठक शुरू भए लगत्तै सत्तापक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुखले आजका लागि बैठक बोलाउनु भएको थियो। नेकपा एमालेकी सांसद नरमाया ढकालले बजेट बनाउँदा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी गरेको र सांसदहरूले ल्याएका योजना नसमेटेको आरोप लगाउनु भएको छ। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला नदिए कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी श्रम मापदण्ड नै बनाएर काम गरिरहेको पनि उहाँको भनाइ छ।
0: हाउस अहिलेसम्मका खबर यति नै।

बगिजा नै खोला हो एक फेर फर्किदेऊ, निष्ठुरी त्यो मायालाई सन्देश पुर्याइदेऊ. मिठो गीत अहिले सुन्नुहुन्थ्यो ध्रुव केसीको आवाजमा आदरणीय श्रोतावृन्द. र ध्रुव केसीकै गीत सङ्गीतहरू सुन्ने सुनाउने आजको यो बसाइको उद्देश्य हो. स्रष्टा एक सृजना अनेक अन्तर्गत आज पनि ध्रुव केसीका केही अत्यन्तै सुमधुर मिठा कालजयी गीत सङ्गीतहरू सुन्दै सुनाउँदै कार्यक्रम अगाडि बढाउने मेरो तयारी रहेको छ. हजुर, तपाईँ सुन्दै हुनुहुन्छ बिएबिस कर्खा रेडियोलाई, र यहाँबाट अहिले हाम्रो प्रस्तुति दिवाक कोसेली, हाम्रो आफ्टरनुन सो हुँदैछ. तपाईँको सेवामा राख्दैछु यसलाई म शिरेश सनवार. कार्यक्रमको यो दोस्रो चरणमा यहाँहरू सबैलाई मैले स्वागत अभिवादन टक्राइसकेँ. सधैँको बुधबार चाहिँ आजको यो बुधबार पनि अब हामी यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्नेछौँ. एकै कलाकारका एकै स्रष्टाका सृजनाहरू सुनेर हामी आजको यो समयलाई एकदमै मनोरञ्जनात्मक साथमा एकदमै सङ्गीतमय बनाउनेछौँ. आनन्ददायी यो यात्रामा म सँगसँगै यात्रारत रहनको लागि तपाईँहरू सबैजना पनि हाजिर हुनुभएको छ, साथ दिँदै हुनुहुन्छ भन्ने आशा गर्दछु म. समयको कुरा गर्नुपर्छ. समय हाम्रो स्टुडियोको घडीअनुसार दिउँसोको अहिले 2:11 गएको छ. कार्यक्रममा अब ठिक 3 बजेसम्म यो चरणमा ध्रुव केसी एकै आवाजका केही गीत सङ्गीतहरू हामी सुन्नेछौँ. ध्रुव केसीले अत्यन्तै थोरै गीत गाए, तर यिनका गीतहरू सबै नै प्राय प्रसिद्ध भए. यस कारण गर्दाखेरि उनका थोरै गीतहरू छन्, त्यसमध्ये पनि छन् अझ थोरै हाम्रो लाइब्रेरीमा समावेश छन्. तिनै गीतहरूमध्येबाट केही गीत सङ्गीतहरूलाई म तपाईँको लागि राख्ने तयारी गर्दैछु यसोदाबेन है. र गीत थोरै भए तापनि अत्यन्तै प्रसिद्ध छन्, सबै नै प्राय चिनिएका गाइएका गीतहरू छन्, मानिसहरूले मन पराइएका लोकप्रिय भएका गीतहरू छन् भन्नुको तात्पर्य उनको गीतमा गुणात्मकता भने पक्कै पनि छ. क्वान्टिटी भन्दा पनि क्वालिटीमा बढी ध्यान दिएका छन् ध्रुव केसीले. उनी स्वरका शिखर नै मानिन्छन् भन्दा फरक नपर्ला. उनका स्वरमा टाँसिने नेपालीहरू थुप्रै छन्, उनका स्वरमा झुम्मिने नेपाली मनहरू थुप्रै नै छन्. यसैले गर्दाखेरि ध्रुव केसीले थोरै नै गीत गाए तापनि नेपाली गायनमा अजम्बरी भएर एक स्रष्टाको रूपमा उनी रहेका छन् हालसम्म पनि. र उनको स्वरले विश्वभरिका नेपालीहरू माझ उनलाई चिनाएको छ, विश्वभरिका नेपालीहरू माझ उनी अति प्रिय भएका छन्. उनै ध्रुव केसीका केही गीत सङ्गीतहरू आजको यो सिलसिलामा म सुनाउँदैछु. र यही सिलसिलामा अर्को एउटा मिठो गीत सुनाउँछु. हाम्रो दिदी खेलमती लिम्बू ग्रेजबाट आउनुभएको छ, उहाँले पनि ध्रुव केसीका गीतहरू सुनाउँछु दोस्रो चरणमा भनेर मैले भनिसके पश्चात एउटा मिठो गीत उनैको आवाजमा सुनाइदिने इच्छा राख्नु भएको छ. उहाँको अनुरोध छ, त्यही अनुरोध अनुसार उहाँले रोज्नु भएको गीत प्रेम के जानोस्, यो अर्को मिठो कालजयी गीत हाम्रो दिदीले पनि रोज्नु भएको छ. मैले पनि सुनाउने तयारी त गर्दै नै थिएँ. यही सिलसिलामा आउनुहोस् अब यो गीत सुनौ ध्रुव केसीको आवाजमा आजको स्रष्टा एक सृजना अनेक अन्तर्गत.

प्रेम के जानोस् प्रेमको बोली बडो मिठो गीत अहिले हामी सुन्दै थियौँ. अर्को एउटा अत्यन्तै कालजयी गीत जुन ध्रुव केसीले गाउनु भएको थियो र यही मिठो गीतको साथसाथमा कार्यक्रम अगाडि बढेको छ. सुन्दै हुनुहुन्छ यतिखेर तपाईँले कार्यक्रम दिवाकोसेलीको दोस्रो चरणको यात्रामा आज भने स्रष्टा एक सृजना अनेक. त कार्यक्रम स्रष्टा एक सृजना अनेकमा हामी एकै कलाकारका गीत सङ्गीतहरू सुन्छौँ र आजको स्रष्टा हुनुहुन्छ ध्रुव केसी, जसको आवाजका केही गीत सङ्गीतहरू आज म तपाईँसँग सेयर गर्ने तयारीमा रहेकी छु. त आदरणीय श्रोतावृन्द, यतिखेर तपाईँको लागि ध्रुव केसीका गीतहरूको साथसाथमा उनकै बारेमा केही जानकारी पनि म सेयर गर्दैछु. र उनको जन्मको कुरा गर्नुपर्दा काठमाडौँमा नै जन्मे हुर्केका हुन् उनी. उनको जन्म विक्रम सम्बत 2003 साल मङ्सिर 1 गते काठमाडौँमा भएको थियो. उनको बाबु यज्ञबहादुर केसी र आमा पद्मकुमारी केसीका 10 जना सन्तान मध्ये उनी जेठा छोरा थिए. जेठो छोराको खरायसी दायित्व बोकेरै पनि यी सङ्गीतको आराधनामा चुर्लुम्बै नै डुबेका थिए. त ध्रुव केसीका बाबु हार्मोनियम बजाउनमा निकै नै शौखिन थिए. बाबुले बजाएका औँला मार्फत ध्रुव केसीले आफ्ना बाल औँलाहरू लगेर हार्मोनियमको रिड छुने गर्दथे. त्यसैले उनी बाल्यकालमा नै हार्मोनियम बजाउन सिपालु भइसकेका थिए. वास्तवमा आफ्नो बाबुले हार्मोनियम बजाएर भजन गाउँदा उनी त्यस बेला उत्साहित भएर तबला बजाउने पनि गर्थे. उनी आफ्नो बाबुको अनुपस्थितिमा प्रायः हार्मोनियम बजाउँदै गीत पनि गाउने गर्थे. अब हुने बिरुवाको चिल्लो पात भने जस्तै नै यो सानैदेखि गीत सङ्गीतको आसक्तिमा उनी डुबिसकेका थिए है. र यसले पनि देखाउँछ कि उनको सङ्गीतप्रतिको प्रेम र यो सृजनाप्रतिको आफ्नो समर्पण होइन, उनको जुन यो समर्पण यो प्रेम सङ्गीतप्रतिको चाहिँ बच्चै बेलादेखि जुन चाहिँ पलाएको थियो, जति जति उमेर बढ्दै गयो त्यति त्यति झाङ्गिँदै पनि गयो. अनि उनले चाहिँ नि कलिलै उमेरमा बाल कार्यक्रममा गीत पनि गाउन सुरु गरे. यो विक्रमसम्म 2010 सालतिरको कुरा हो. भनिसकेपछि हिसाब गर्ने हो भने विक्रमसम्म 2003 सालमा उनको जन्म भयो, विक्रमसम्म 2010 सालमा उनी मात्र 7 वर्षका थिए. र यो 7 वर्षको नै कलिलो उमेरमा नै उनले बाल गीतहरू गाउन सुरु गरेका थिए. नेपालको रेडियो नेपालमा चाहिँ बाल कार्यक्रम पहिला निकै नै चर्चित हुन्थ्यो होइन, र त्यहाँ थुप्रै थुप्रै सृजनाहरू बोकेर स्रष्टाहरू आउने गर्दा चाहिँ बाल स्रष्टाहरू पनि होइन, र कसैले गीत गाउने, कसैले कविता भन्ने, कसैले कथा भन्ने, नाटकहरू पनि हुने गर्दथ्यो. त बाल बालिकाको जुन यो एउटा चाहिँ नि कला साधना प्रतिको जुन एउटा चाहिँ आसक्ति थियो अथवा जुन एउटा चाहिँ समर्पण थियो त्यसलाई चाहिँ अझ भनौँ मलजल गर्नको लागि रेडियो नेपालको कार्यक्रम बाल कार्यक्रमले धेरै नै थुप्रै मद्दत गरेको र थुप्रै स्रष्टाहरूलाई भन्दा फरक नपर्ला होइन. र तिनै स्रष्टाहरूमध्ये ध्रुव केसी पनि एक हुन्. विक्रमसम्म 2010 सालतिरदेखि नै उनले चाहिँ रेडियो नेपालको यो बाल कार्यक्रमबाट गीत सङ्गीतमा चाहिँ आफ्नो यात्रा सुरु गरेका थिए बाल गीतहरू गाएर. र अब यो 7-8 वर्षको उमेरमा अभियसली हामी सोच्छौँ उनले चाहिँ नि बाल गीतहरू गाए होला भनेर होइन. बाल गीत त गाए नै, त्यसको अलावा उनले किशोर अवस्थाका गीतहरू पनि गाउन सक्थे. त्यति साह्रो उनमा चाहिँ नि यो गायन कला भरिएको थियो, यो प्रतिभा भरिएको थियो. उनको स्वरमा मान्छेहरू त्यति बेलादेखि नै अत्यन्तै भनौँ आसक्त थिए, धेरै नै मन पराउँथे. र त्यस बेला एउटा 10 वर्षको बालकले गीत गाउँदा रेडियो नेपालले उनलाई 5 रुपियाँ पनि दिने गर्थ्यो. सानैदेखि चाहिँ उनले आफ्नो सङ्गीत साधना सुरु गरेका थिए. सङ्गीत साधनमा पनि विशेष गरिकन स्वर साधनामा उनी रुपेका थिए. पछि उनले एउटा गीत गाउँदा 12 रुपियाँसम्म पनि पाउन थाले. जति जति उनको उमेर छिप्पिँदै गयो उनी झन् जनप्रिय हुँदै गए र क्रमशः उनी रेडियो नेपालको विज्ञापन सेवामा उद्घोषकको रूपमा पनि कार्यरत हुन थाले. वास्तवमा त्यस बेला उनी रेडियो नेपालमा गीती विज्ञापनमा पनि गाउँथे र यो प्रथाको आरम्भ ध्रुव केसीबाट नै भएको पनि मानिन्छ है. र त्यसै बेला स्वरका उनी कुबेर भइसकेका थिए. उनी आफ्ना स्वरका कारण चाँडोभन्दा चाँडो गायकमा स्थापित पनि भए. उनी आफै गीत लेख्थे, सङ्गीतको धुन राख्थे अनि गीत गाउनमा पनि निपुण थिए. यिनै ध्रुव केसीका केही गीत सङ्गीतहरू आज हामी सुनिरहेका छौँ आदरणीय श्रोताबृन्द. आउनुहोस् अब अर्को एउटा मिठो गीत तपाईँसँग सेयर गरिहाल्छु र यो गीत सँगसँगै अगाडि बढाउँ है त.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

कलले मलाई वैरागी गरायो, ध्रुव केसीले गाउनु भएको यो गीत सुन्दै थियौँ। स्वच्छता एक सृजना अनेक अन्तर्गत आज यो प्रस्तुतिमा आज ध्रुव केसीका केही गीत सङ्गीतहरू सुन्दैछौँ। र यो गीत साँच्चै नै सुन्दाखेरि वैराग्यको एउटा रस जुन छ त्यो हामीले अनुभूत गर्न सक्छौँ। र हुन त स्रष्टाहरूले विभिन्न फ्लेभरका गीतहरू गाउँछन् होइन, कुनै चाहिँ सुयोगान्त, कुनै वियोगान्त, कुनै चाहिँ एकदमै अपबिट, कुनै एकदमै चाहिँ मेलो खालका गीतहरू हुन्छन्। आफ्नो आफ्नो सुरतालका आफ्नो आफ्नो भावनाका गीतहरू हुन्छन्। एक एक कलाकारले थुप्रै रस बोकेका गीतहरू गाउँछन् फरक फरक अवसरमा। तर प्रायः जीवनमा जे भोगिएका हुन्छन् तिनै भोगाइहरूबाट चाहिँ कुनै पनि स्रष्टाका सृजनाहरू धेर थोर भए पनि प्रभावित हुन्छन् भन्दा फरक पक्कै पनि नपर्ला। ध्रुव केसीको केसमा पनि यस्तै यस्तै अलिकति भएको हो कि भनेर हामी अनुमान गर्न सक्छौँ। उनका गीतहरू मिक्स खालका छन् होइन, र उनका गीतहरूमा जुन एउटा पीडा, जुन एउटा चाहिँ प्रेमबाट बिछोडिएको एउटा जुन दुःख छ होइन, वेदना छ, त्यो उनको जीवनमा पनि सर्लकै देखा परेको हामीले पाउन सक्छौँ। उनको बारेमा जानकारी राख्ने मानिसहरूको लागि एकदमै सबैले थाहा भएकै कुरा होला भन्दा फरक पक्कै पनि नपर्ला। र हामीले उनको यो साङ्गीतिक यात्रालाई निहालेर हेरिरहँदाखेरि 18-20 वर्ष भएपछि ध्रुव केसीले युवावस्थाका स्वरमा गीतहरू गाएर आफूलाई परिचित त गराइ नै सकेका थिए। त्यसबेला उनले गाएका गीतको प्रभाव चाहिँ राजदरबारसम्म पनि पुगेको थियो। त्यसैले चाहिँ राजदरबारबाट राति राति पनि ध्रुव केसीलाई लिन पठाइन्थ्यो, गाडी नै जान्थ्यो, र उनी पनि एकदमै गदगद हुँदै राजदरबार पुग्थे। विशेष गरिकन त्यति बेला राजा महेन्द्र जो आफै पनि एक स्रष्टा, एक सर्जक थिए होइन, र गीत सङ्गीत अनि साहित्य भनिसकेपछि अत्यन्तै मन पराउने राजा महेन्द्रको सामुन्ने बसेर ध्रुव केसीले मिठा मिठा गीत गाउने गर्दथे। उनको स्वरबाट तत्कालीन राजा महेन्द्रमा ठुलै प्रभाव परेको थियो, र उनले राजा महेन्द्रबाट थुप्रै बक्सिस पनि पाउने गर्दथे उनको मिठो स्वरका गीतहरूको बक्सिसको रूपमा है। र वास्तवमा त्यो बेला उनलाई राजा महेन्द्रबाट प्रशस्तै प्रोत्साहन पनि प्राप्त भएको थियो। आफ्नो देशको एकदमै भनौँ न होइन, हेड अफ द स्टेट भनेर भनौँ है, देशको सबैभन्दा ठुलो व्यक्ति, राजा जस्तो चाहिँ एउटा व्यक्तिबाट चाहिँ त्यस्तो प्रोत्साहन पाउँदाखेरि कुन कलाकारको हौसला नबढ्ला, कुन कलाकार अगाडि बढ्न नचाहला होइन, र कुन कलाकारको लागि चाहिँ कुनै पनि बाटो नखुल्ला होइन, कुनै ढोका नखुल्ला यदि हेड अफ द स्टेट जस्तो राजा जस्तो पदमा रहेका चाहिँ कुनै पनि व्यक्तिले आफ्नो चाहिँ छहारीमा कसैलाई लिन्छ भने उनको प्रगति उन्नति त पक्कै पनि हुन नै सक्छ, हुन्छ नै। त्यसमाथि पनि ध्रुव केसीको आवाज आवाजमा यस्तो जादु थियो, ध्रुव केसीको गीत सङ्गीतप्रतिको जुन साधनामा यति चाहिँ आसक्ति थियो, समर्पण थियो, त्यो त भएर नै छोड्थ्यो जसै गरेर पनि भन्दा फरक पक्कै पनि नपर्दा। आदरणीय श्रोतावृन्द, राजा महेन्द्रको टेको पाएर उनले आफ्नो प्रतिभालाई माझ्न थप अवसर पाएका थिए। तर जब राजा महेन्द्रको निधन भयो त्यसपछि उनले धेरै लामो समय कुण्ठित पनि भएर बसे। त ध्रुव केसी रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा प्रथम भएका थिए। त्यसबेला उनी 22 वर्षका थिए र उनले राजा महेन्द्रद्वारा स्वर्ण पदक पनि पाएका थिए, र त्यसले उसलाई उनलाई चाहिँ उत्साहको शिखरमा नै पुर्याएको थियो भन्दा फरक नपर्ला। त्यसै अवधिमा गाउँफर्क राष्ट्रिय अभियानबाट आयोजित सङ्गीत सम्मेलनमा पनि उनी प्रथम नै भएका थिए। र आफ्नो गायनको शिखरतिर आरोहण गर्दा गर्दै उनी बिस्तारै गायनबाट ओझेल पनि पर्न थाले। वास्तवमा उनको गायनको कुरा गर्ने हो भने विक्रमसम्म 2013 सालदेखि 2026 सालसम्म मात्र उनले नेपाली गीत सङ्गीतमा चाहिँ सक्रियता जनाएको देखिन्छ। त्यति बेलासम्म मात्र गीत गाएको देखिन्छ। भनिसकेपछि लगभग 13 वर्षको समयावधि चाहिँ उनले नेपाली गीत सङ्गीतमा अत्यन्तै बलबुताको साथमा समर्पण रहेर योगदान दिए। त्यस अवधिमा उनले जति लोकप्रियता कमाए त्यही ब्याजले नै सधैँ उनको नाम धानिरह्यो, र उनको त्यसै बेलाको साङ्गीतिक कसरतबाट नेपाली सङ्गीतले मिठो सम्प्रेषण हुने मौका पनि पायो। केसीको त्यसै बेलाको त्यही लगानी, त्यही भाका र त्यही तालले आजसम्म उनका गीतले श्रोताहरूलाई छुम्म पारि नै रहेका छन्। प्रिय श्रोताहरू है, र उनका यस्तै यस्तै गीत सङ्गीतहरू जुन चाहिँ मात्र 13 वर्षको उनको जुन एउटा गायनको यात्रा थियो त्यस यात्रा अन्तर्गत जन्मिएका जुन गीतहरू छन् तिनै गीतहरूले नै उनलाई चाहिँ धेरै भनौँ आजीवन नै भन्दा फरक नपर्ला धान्यो, एउटा चाहिँ गीत सङ्गीतको धरोहरको रूपमा उनलाई चाहिँ नै ठडाइराख्यो, चिनाइराख्यो, परिचय चाहिँ उनको एकदमै बोकिरह्यो यिनै गीतहरूले। र भनिन्छ नि क्वालिटी भन्दा पनि क्वालिटी होइन क्वान्टिटी भन्दा
पनि क्वालिटी हुनुपर्छ भनेर जुन हामीले कुरा गर्छौँ त्यो साँच्चै नै वास्तवमा सही पनि हो र उनको क्वान्टिटी कम छ होइन सङ्ख्या कम छ उनको गीतहरूको तर जुन गुणवत्ता छ त्यो अत्यन्तै ज्यादा छ त्यसैले गर्दा यतिका समयपछि पनि ध्रुव केसीलाई हामी सम्झन्छौँ उनका त्यति बेला गाइएका केही गीतहरूको माध्यमद्वारा है भनिसकेपछि क्वालिटी नै क्वान्टिटी भन्दा चाहिँ बढी मानिन्छ होइन र क्वालिटी नै चाहिन्छ कुनै पनि कामको क्वान्टिटी भन्दा भन्ने कुरा चाहिँ त्यतिकै भनिएको त पक्कै पनि होइन आउनुहोस् अब यही सिलसिलामा अब अर्को एउटा मिठो गीत म तपाईँको लागि सुनाइहाल्छु ध्रुव केसीले गाउनुभएको गीतको सिलसिला अब यहाँ जोडिहाल्छु म

तिम्रोमा कागजको रङ्गी जङ्गी फुल जस्तो मिठो गीत अत्यन्तै सुन्दर यो गीत तपाईँले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला भन्ने आशा गरेको छु मैले. अत्यन्तै कालजयी गीत हो यो ध्रुव केसीको आवाजमा. आज ध्रुव केसीका केही गीत सङ्गीतहरू सुन्दै सुनाउँदै म तपाईँलाई अगाडि लिएर जाँदैछु यो बेलामा. त प्रिय श्रोताबृन्द, अब भने अगाडि हामी बढौँ र अलिकति अब ध्रुव केसीको जुन एउटा पारिवारिक कुरा छ, उनको जुन व्यक्तिगत जीवन छ, त्यसको बारेमा अलिकति तपाईँसँग जानकारी म सेयर गर्दैछु. ध्रुव केसीले विक्रम सम्म 2022 सालमा सुबेदार गजुएल खत्रीकी छोरी भवानीसँग वैवाहिक जीवन गाँसेका थिए. ध्रुव र भवानीबाट छोरी रूपाको जन्म भयो. रूपाको जन्मपछि भवानी स्वर्गीय भइन्. आफ्नी पत्नीको निधनले केसी रन्थनिएका रन्थनिएकै भए. त्यसपछि निकै समय बितेपछि उनको कल्पनासँग मायाप्रीति गाँसियो र उनीसँग विवाह पनि भयो. कल्पना चाहिँ भारतको एउटा राज्यका महाराजाकी छोरी थिइन् र कल्पनाबाट दुई बहिनी छोरीहरू नम्रता र प्रतिभा जन्मे र सबै

सम्पूर्ण समय अनि आफ्नो शक्ति सामर्थ्य सबै लगानी गरेभन्दा फरक पक्कै पनि नपर्ला। त दुःखद घटनाको कुरा गरिरहनु पर्दा ध्रुव किसीको जीवनमा विक्रम सम्म 2027 सालमा अर्को एउटा दुःखद घटना घट्यो र त्यस बेला उनको पूजनीय आमालाई उनले गुमाउनु पर्यो, यानि कि उनको आमाको स्वर्गवास भयो। त्यस घटनाले उनी धेरै रोए र उनको जीवनको आस्थाको लीला एकैचोटि समुद्रमा डुब्यो। यो अत्यास लाग्दो घटनापछि उनी धेरै समय झोक्राएर घरमै बसे। फेरि अर्को वर्ष अर्थात् 2028 सालमा राजा महेन्द्रको स्वर्ग आरोहण भयो। अब राजा महेन्द्र भनिसकेपछि ध्रुव केसीको मनको कति नजिक थिए भन्दा मैले अघि नै तपाईँलाई भनिसकेको छु, होइन, त्यसलाई चाहिँ मैले वर्णन गरिसकेको छु। र यो घटना त्यति बेला आयो जति बेला उनले आफ्नो चाहिँ मातृ शोकलाई पूर्ण रूपमा उनले त्यसबाट निस्किन सकिसकेका थिएनन् है। र सन् 2027 मातृ शोक पर्यो, सन् 2028 राजा महेन्द्रको स्वर्ग आरोहण भयो। यस घटनाले केसीका छातीमा भाँसिएको अर्को तिखो बाण रूपमा रूपान्तरित भयो र आफूलाई समय समयमा ढाप मार्ने र खर्च बाबत खर्च बापात समेत दिइरहने राजाको निधन हुनु उनको जीवनको अर्को दुर्भाग्य भन्नुभयो। त्यसपछि त्यही समयमा त्यही रन्कोमा उनले गीत गजललाई च्वाट्टै छाडे, खास गरेर त्यसपछि उनी भौतारिन मात्र थाले, गीत सङ्गीतबाट उनी टाढिँदै टाढिँदै गए। र यो दुःखद कुरा हो, तर के गर्ने, जीवनको तितो जुन सङ्घर्ष छ त्यसमा ध्रुव केसीले गीत सङ्गीत जस्तो उनको जुन एउटा प्राणवायु नै थियो भन्दा फरक नपर्ला त्यसलाई नै उनले चटक्कै माया मारे। सम्पूर्ण गीत सङ्गीत प्रेमी श्रोताहरूको लागि अत्यन्तै दुःखद यो घटनाक्रम थियो, तर भोग्नेको भोगाई जुन हामीले महसुस गर्न नै सक्दैनौँ, हामीले अनुमान पनि गर्न सक्दैनौँ। यसैले ध्रुव केसीले त्यति बेला किन गीत सङ्गीत छोडे भन्ने कुरा ठुलो कुरो होइन, उनले त्यति बेला चाहिँ नि गीत सङ्गीतलाई बिर्सनु एकदमै स्वाभाविक नै थियो भन्ने कुरालाई पनि हामीले स्मरण गरेर उनको यो जुन निर्णय थियो त्यसलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ। तर त्यति बेलासम्म पनि उनले थुप्रै गीत सङ्गीतहरू चाहिँ प्रस्तुत गरिसकेका थिए, जुन गीत सङ्गीतहरू अहिलेसम्म पनि हामी सुन्छौँ, होइन। यही सिलसिलामा आउनुहोस्, यो एउटा मिठो गीत अब म तपाईँसँग सेयर गरिहाल्छु, इन्जोय गर्नुहोस् है त।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, बडो मिठो अर्को एउटा प्रस्तुति ध्रुव केसीको आवाजमा सुन्दै थियौँ. आज स्रष्टा एक सृजना नेक अन्तर्गत ध्रुव केसीका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ. र यही सिलसिलामा चाहिँ तपाईँसँग मैले ध्रुव केसीको जुन एउटा व्यक्तिगत जीवनको बारेमा अलिकति कुराहरू सेयर गर्दैछु. र उनले थोरै समयमा धेरै नै पीडाहरू भोग्नु परेको, आफ्नो चाहिँ प्रिय चाहिँ व्यक्तिहरूलाई गुमाउनु परेको कुराहरू मैले तपाईँसँग यो छोटो म्युजिकल ब्रेकभन्दा अगाडि गरेँ होइन. र विशेष आफ्नो आमाको अनुपस्थिति भइसकेपछि ध्रुव केसीलाई नेपालमा बस्न मन लाग्दै लागेन. उनी बैरागी नै भए भन्दा फरक नपर्ला, उनका लागि यो धरती नै कालो भयो. त्यसैले उनी नेपालबाट अन्तै हिँडे. उनको यात्रा भारतको दिल्लीमा गएर अड्क्यो. उनी दिल्ली निवासी भए. त्यहाँ गएर उनी व्यापारमा लागे, तर व्यापारबाट पनि उनी चाहिँ बढाउतिर लाग्न नसकेर घटाउतिरै लागे. त्यसपछि उनले जागिरमा प्रवेश गरे. त्यस बेलादेखि निरन्तर उनी भारतकै राजधानी दिल्लीको एउटा कम्पनीमा आफ्नो श्रम सिप र जागर बेचिरहे. उनको यो बौद्धिक बेचबिखान एउटा धनाढ्यको व्यापारमा केन्द्रित रह्यो. नेपाली भाषाका गीती अक्षरहरूलाई उनले त्यहाँ पनि समाए. परिणामस्वरूप उनी घरि बम्बई गएर गीत गाउँथे, कहीँ कोलकाता गएर गीत गाउँथे, त घरि दिल्लीमा नै पनि गीत गाउँथे. तर ती गीतहरू रेकर्डिङ भएर चाहिँ कहिल्यै पनि बज्न सकेनन्. र फास्ट फरवर्ड विक्रमसम्म 2052 सालको कुरा गरौँ. अब ध्रुव केसीको भेट नरेन्द्र राज प्रसाईसँग दिल्लीमा भयो. प्रसाईले अनेक कसरत गरेर उनलाई नेपाल आउन पारे. अन्तत धेरै साल पश्चात नेपाल फर्किए ध्रुव केसी. नेपालमा नै बसेर सेवा गर्ने उनको मनसाय भयो. तर नेपालमा बसेर चाहिँ धेरै समय नेपालबाट भनौँ टाढा बसेर नेपाल फर्केर आउँदाखेरि गाह्रो त भइ नै हाल्छ होइन. कुनै पनि कुराको चाहिँ एउटा जुन ग्याप हुन्छ त्यस पश्चात चाहिँ अगाडि बढ्न अलिकति साह्रो पनि पर्छ. नयाँ अब आफ्नै देश नेपाल भए तापनि धेरै समय उनले दिल्लीमा बिताएको कारणले गर्दाखेरि फर्केर आउँदा अलिकति नयाँपन महसुस हुनु चाहिँ अलिकति स्वाभाविक नै हो. तर उनले बसेर नेपालमा अरू केही नगरे पनि आफ्नो बुवाको सेवा चाहिँ गर्ने मौका पाए र उनी त्यसैमा खुसी पनि थिए. तर ध्रुव केसीको कुरा गर्नुपर्दा उनी एकदमै सरल एउटा प्राणी थिए. इमान्दारी उनको नैसर्गिक गुण थियो र प्रष्ट व्यवहार गर्ने उनको जन्मजात परिचय थियो. उनी जति सादा थिए त्यति नै उच्च विचार पनि उनमा थियो, त्यति नै नरम पनि थिए र बौद्धिक पनि थिए. वास्तवमा उनी नेपाली साङ्गीतिक आकाशका एउटा चाहिँ भद्रताका नमुना नै थिए भन्दा फरक नपर्ला. ध्रुव केसीले पाटन कलेजबाट आइएसम्मको पढाइ गरे. उनले जम्मा 13 वर्ष मात्र गीत गाए नेपाली गीत सङ्गीतको क्षेत्रको कुरा गर्नुपर्दाखेरि. तर त्यस अवधिमा उनले जम्मा 25 वटा मात्र गीत गाए. तर पनि उनी पढाइको डिग्री, गायन अवधि र सङ्ख्यात्मक गीतको अनुपातभन्दा निकै माथि पुगे. त्यति मात्र होइन, उनले आधुनिक गीतको विकासलाई एकदमै धेरै योगदान पनि दिए होइन. यी सबै कुरालाई छोटो पारेर भन्दा ध्रुव केसी नेपाली आधुनिक साङ्गीतिक आकाशका ध्रुव तारा नै थिए. उनीद्वारा गाइएका गीतहरू जनजीवनमा प्रचलित भइरहे र उनका गीतका फाका, शब्द र स्वर सधैँ जनप्रिय भइ नै रहे. र ध्रुव केसीलाई विक्रमसम्म 2067 सालदेखि पार्किन्सन रोगले समाउन थालेको थियो. त्यसपछि उनलाई अल्जाइमर र सानोतिरो मनोरोगले पनि सताइरहेको थियो. अनि 3 वर्ष अघिदेखि नै उनी ललितपुरको भैँसीपाटी स्थित आर्किड केयर सेन्टरमा बस्न सुरु गरेका थिए. र त्यहाँ उनका छोराहरूकै आर्थिक सौजन्यमा उनको हेरविचार पनि भइरहेको थियो. र जीवनको अन्तिम समयमा उनी केही दिन बेहोसै पनि रहे, यानि कि कोमा खालको एउटा स्थितिमा रहिरहे. र बेहुसी अवस्थामा नै विक्रमसम्म 2077 साल माघ 8 गते साँझ उनले भौतिक चोरा विसर्जन गरे. तर उनको स्वर नेपाली गीत सङ्गीत बनेर सम्पूर्ण नेपाली गानमा गुन्जि नै रहेको छ अहिलेसम्म पनि, र गुन्जि नै रहनेछ निरन्तर भन्दा फरक पक्कै पनि नपर्ला. आउनुहोस्, उनै ध्रुव तारा ध्रुव केसी, नेपाली गीत सङ्गीतको ध्रुव तारा ध्रुव केसीलाई सम्झना गर्दै उनकै आवाजमा अब ब्याक टु ब्याक 2 गीतहरू राख्छु. अन्तिम कोसेलीहरू स्वरूप यो गीत सुन्नुहोस्. अनि 3 बजेको समाचार पश्चात फेरि भेट्नेछु अर्को चरणमा.

0: नारायणगढ़मा जारी रासोपाको पहिलो राष्ट्रीय महाधिवेशनमा पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ। बेलुकी 8:30 बजेपछि मतदान शुरू गर्ने रासोपा निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। मतदानका लागि 80 विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मतदान गर्नेछन्। महाधिवेशनमा 4,000 भन्दा धेरै प्रतिनिधि सहभागी छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यको मतदान सकेर भोलि बिहान पदाधिकारीको मतदान गर्ने तयारी गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभएको छ। भोलि 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री गरी 6 जनाको चुनाव हुनेछ। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 7 जनाको बयान सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अर्यालसहित 7 जनाको बयान पूरा भएको हो। बयान पूरा भएसँगै थुन्चेक बहस बाँकी रहेकाले अदालतमा उपस्थित भएका सबैलाई न्यायिक हिरासतमा पठाइएको र थुन्चेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हितालले जानकारी दिनुभयो। आयोगले अस्ति सोमबार अर्यालसहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराइएको हो। ई पासपोर्ट छपाई प्रकरणमा 10,13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएशनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
1: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो ठगाएर तोकिदिएको नि त, त्यो फार्ममा यो फार्ममा आउटब्रेक भएको एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
2: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
1: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के छ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्नु भएन एउटा मेन चाहिँ हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलि निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तो गर्ने कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
2: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
1: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पनि त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, बेस्ट पकाएर खाने राम्रो पकाएर खाने।
2: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
1: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका त्यही सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू
2: अब यसले चाहिँ मानव स्वास्थ्यमा कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
1: यसको असर त अब देखियो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भनेर आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे सरेको छैन खासै नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोक राख्न नराम्रै हुन्छ यसको।
0: पर्यटक भिसाको म्याद सकिएर पनि नेपाल बस्दै आएका 24 जना विदेशी पक्राउ परेका छन्। स्थायी परिचय खुल्ने कागजात पासपोर्ट साथमा नभएका सकिएको पर्यटक भिसा लिए गैर कानूनी रूपमा बस्दै आएका 24 बंगलादेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौँको डल्लु र सीतापाइला क्षेत्रमा कपड़ा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको छ। कोशी प्रदेशसभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेशसभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको रिपोर्ट।
3: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल।
4: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुदेको अवस्थामा, अब जुदेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
3: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का।
5: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामा सभाजीहरूको कार्यकक्षी दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
3: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन।
0: अब खबर फटाफट।
6: बागलुङमा लागू औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ। मालडुङ्गा सडक खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 जना गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा। अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च, असन, सुन्धारा परिसर, बाघ बजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि सुरु भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने।
0: विश्वकप फुटबलको अन्तिम 32 का लागि अबदेखि निर्णायक प्रतिस्पर्धा हुँदैछ।
6: विश्वकप फुटबलमा आजदेखि हरेक समूहका टोलीले 2 खेल सकेका छन्। यो सँगै अबदेखि हरेक समूहमा तेस्रो र निर्णायक चरण सुरु हुँदैछ। समूह चरणका अन्तिम खेलपछि अन्तिम 32 पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 12 समूहमा 4 टोली राखिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली अन्तिम 32 पुग्दा सबै समूहमा भएको प्रदर्शनका आधारमा उत्कृष्ट तेस्रो बन्ने 8 टोली पनि नकआउटमा पुग्नेछन्। 2 खेल पछि नै समूह समूह केबाट कोलम्बिया अन्तिम 32 पुगेको छ। त्यस्तै समूह एबाट सह आयोजक मेक्सिको, समूह डीबाट अर्को आयोजक अमेरिका र समूह ईबाट जर्मनी नकआउट चरणमा पुगिसकेका छन्। त्यस्तै समूह आईबाट साबिक उपविजेता फ्रान्स र नर्वे पनि नकआउट चरणमा पुगेका छन्। समूह जेबाट साबिक विजेता अर्जेन्टिना अन्तिम 32 पुगेका छन्। विश्वकपको दोस्रो चरण सकिदा दक्षिण कोरिया 3 अङ्कसहित छनौटको लयमै छ। समूह बीबाट आयोजक क्यानाडा र स्विजरल्याण्ड 4 अङ्कसहित छनौट नजिक छन्।
0: समका खबर यति नै। नमस्कार।

EFBS गोरखा रेडियो आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवा को प्रमाण दिन्छ। साथै यसको

0: हजुर नमस्ते, कार्यक्रम बीएबएस संवादबाट म योगराज राईको बीएबएस संवादमा आज डाक्टर संजय शर्माजी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु र उहाँले चाहिँ गोर्खाली महिला यानि कि गोर्खाली वुमेनमा चाहिँ पिएचडी गर्नुभएको रहेछ, यसै विषयमा कुराकानी गर्नेछौँ। र यो कुराकानी गर्ने चाहिँ मौका हाम्रो मधु गुरुङ बहिनी हुनुहुन्छ र उहाँले जुराइदिनु भयो, उहाँको चाहिँ सम्पर्क नम्बर दिनुभयो अनि मधु गुरुङ बहिनीप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। डाक्टर साहब नमस्ते।
1: हजुर नमस्ते योग सर।
0: हजुरलाई खुसी लाग्यो समय दिनुभयो, रेडिङमा हुनुहुन्छ है तपाईँ?
1: हजुर म रेडिङमा, थ्याङ्क यू मलाई यो कार्यक्रममा निम्ता गर्नुभएकोमा धेरै धन्यवाद।
0: हजुर ओके, तपाईँ बेलायत कहिले आउनुभयो, अलिकति तपाईँको बारेमा बुझ्न मन लाग्यो।
1: अहिले भर्खरै यो पालि चाहिँ आएको 3 हप्ता जति मात्रै भयो, तर म पहिला 2016-17 सालमा पनि आएर 2-3 महिना रेडिङ बसेर नै रिसर्च गरेको थिएँ हाम्रो गोर्खाहरूसँग।
0: हजुर
1: अब त्यो बेलामा अलिक बच्चै थिएँ भनौँ न, अहिले हेरिकन लगभग 9-10 वर्ष पहिलाको कुरो, अनि त्यो बेलादेखि नै चाख लागेको विषय भयो यसमा अध्ययन गरौँ पढौँ मजै भनेर। अनि पहिला स्कुल पढ्दाखेरि पनि एकदम मेरो साथीहरू चाहिँ धेरै लौरेको छोराछोरीहरू धेरै थिए, अनि अब हामी चाहिँ घर फर्किन्थ्यौँ, उनीहरू चाहिँ होस्टेल बस्थे, बाबाहरू चाहिँ हङकङतिर ब्रुनेईतिर हुनुहुन्थ्यो उहाँहरूको। त्यो बेलादेखि साथीहरूसँग कुरा सुरा भइरहेको, अब त्यो बेलामा दिमागमा चाहिँ खासै थिएन रहेछ, अब पछि पढ्दै जाँदाखेरि चाहिँ चाखलाग्दो विषय रहेछ भनेर अझ बढी पढ्न थालियो भनौँ न।
0: राइट ओके, अनि साथीभाइले ल हामी पनि जाउँ ब्रिटिस आर्मी भर्ती हुन भन्नु भएन?
1: उहाँहरू नै हुनु भएन जस्तो लाग्यो, मेरो ब्रिटिस आर्मीमा उहाँहरूको बाबाहरू चाहिँ हुनुभयो, तर उहाँहरू सबैजना आफ्नो प्रोफेसनल फिल्डतिर पढेर चाहिँ लाग्नुभयो जस्तो लाग्यो, आर्मीतिर लाग्ने चाहिँ अलिक कमै हुनुहुन्छ जस्तो लाग्यो।
0: राइट ओके, यो गोर्खाली वुमेनमा चाहिँ तपाईँले पिएचडी गर्नुभएको रहेछ, अलिकति प्रसङ्ग त हामीले कोटाइसक्यौँ, किन पिएचडी गर्ने विचार भयो यो विषयमा चाहिँ?
1: हजुर अलिकति लामो बोल्छु यसमा चाहिँ, म यही मैले अघि भने जस्तै रेडिङमा पहिला 2016-17 बस्दाखेरि चाहिँ त्यो बेलामा हाम्रो यो गोर्खा जस्टिस क्याम्पेनको आन्दोलन भइरहेको थियो, मैले अहिले पनि भइरहेछ, त्यो बेलामा पनि भइरहेको, त्यसलाई फलो गरौँ भनेर म आथे यहाँ मास्टर्स पढ्ने विद्यार्थी भएर रिसर्च गरौँ भनेर। अनि मैले त्यो बेलामा आफ्नो थेसिस लेख्न चाहिँ गोर्खा जस्टिस क्याम्पेनकै बारेमा लेखेँ, तर म रिडिङमा एउटा घरमा बस्थेँ, अनि घरमा चाहिँ रिटायर्ड अङ्कल हुनुहुन्थ्यो, ब्रिटिस गोर्खाबाट रिटायर हुनुभएको, अनि अङ्कल र आन्टीसँग बस्थेँ, अनि अङ्कल चाहिँ काममा जाँदाखेरि आन्टीसँग दिउँसो गफ गर्दाखेरि आन्टीले आफ्नो पहिला नेपालमा बस्दाखेरिका कथाहरू सुनाउनुहुन्थ्यो। त्यो बेलामा चाहिँ मैले के महसुस गरेँ भने यति धेरै गोर्खाहरूको बारेमा लेख्न त लेखिया छन्, मान्छेहरूले किताब लेखिया छन्, तर लौरेनीको बारेमा गोर्खाली महिलाको बारेमा त के छ भनेर खोज्दै गएको, लाइब्रेरीमा पनि हेरेँ, इन्टरनेटमा पनि हेरेँ, खासै केही पनि भेटेन। उहाँको यति धेरै चाखलाग्दा कुराहरू गर्नुभएको छ, दुःखका कुराहरू छन्, सुखका कुरा छन् होइन, अनि यो कुरा त कसैले किन लेखेन होला त भनेर सोचेँ। अनि त्यसपछि मैले पिएचडी गर्नलाई चाहिँ सिङ्गापुरमा केल्विन लो भनेर एकजना प्रोफेसर हुनुहुन्छ, उहाँले पनि गोर्खामै काम गर्नुहुन्छ, अनि उहाँले काम गर्नुहुन्छ भन्ने थाहा थियो उहाँलाई, अनि मैले इमेल लेखेँ, मैले यस्तो यस्तो खालको मान्छे हो म, अनि मैले गोर्खाली महिलामा चाहिँ रिसर्च गर्छु भन्ने सोचेँ, किनभने कसैले लेखेको रहन्छ अहिलेसम्म, वा मैले मेजर कुरा केही पनि भेटेन, अब अलिअलि छिटपुट यताउति छन् त छन्, म चाहिँ यसमै पिएचडी गरौँ कि उहाँहरूकै कथाहरू व्यथाहरूलाई सँगालेर अब अनि बिस्तारै एउटा किताब पनि लेख्ने हिसाबले भनेर मैले मेरो सुपरभाइजर केल्विन लोलाई मेसेज गरेँ, अनि उहाँले लै त राम्रै कुरो हो, लाइज त नि भन्नुभयो, अनि म सिङ्गापुर गएँ पिएचडी गर्नलाई।
0: अनि यो गोर्खाली वनभित्र चाहिँ हाम्रो लाउरेनी पनि भन्छ पल्टने भाषामा, तपाईँले गोर्खाली वुमन भनेर लेख्नु भएको छ महिला, यसमा चाहिँ को पढ्नुहुन्छ खास खासमा?
1: हजुर सुरुमा मैले गर्दाखेरि रिसर्च सुरु गर्दाखेरि चाहिँ त्यही अब हाम्रो यहाँ मैले चिनेको रेडिङको आन्टीबाट सुरु गरेको भएर मैले पनि लाउरेनीबाटै सुरु गरेँ, हाम्रो ब्रिटिस गोर्खाको श्रीमतीहरूबाट, अनि त्यसपछि गफ गर्दै गएँ, खोज्दै गएँ, पढ्दै गएँ, अब गोर्खा म्युजियममा पनि गएँ, यहाँ विन्चेस्टरको पनि गएँ, उता पोखरामा गोर्खा मेमोरियल म्युजियममा पनि गएँ, अनि किताबहरू खोज्दै जाँदाखेरि चाहिँ मैले थुप्रै अरू मान्छे पनि भेटाएँ, जस्तै अब एउटा त महिला श्रीमतीहरू भइहाल्नु भयो, श्रीमतीमा पनि कतिजना चाहिँ नर्सहरू हुनुहुँदो रहेछ, डायमाहरू हुनुहुँदो रहेछ पहिला चाहिँ, पछि यो क्युए भनेर क्यु क्विन्स एलेक्जेन्ड्रा रोयल नर्सिङ कोरमा पनि थुप्रै नेपाली महिलाहरू चाहिँ रिक्रुट भएर काम गर्नु भएको रहेछ होइन, जस्तै उदाहरणको लागि मेजर राजा रावत मेजर नै भइसक्नु भएको रहेछ ब्रिटिस आर्मीमा जमानामा, अनि त्यसपछि कतिजना टिचरहरू गुरुआमाहरू हुनुहुँदो रहेछ, अनि रेडियोमा काम गर्ने जस्तो हाम्रो बिएफबिएस गोर्खा रेडियो 952 सुरु गर्दाखेरि लिना राई पछि लिना देवराज हुनुभयो, उहाँले सिङ्गापुरमा खोल्न मद्दत गर्नुभयो बिएफबिएस गोर्खा रेडियो. मैले के याद गरेँ भने यति धेरै महिलाहरूले कति धेरै काम त गरेका छन् तर उहाँहरूको यो हुन्छ नि उहाँहरूको इतिहास चाहिँ हराउने रहेछ यो कथा.
0: होइन
1: अब बोलीचालीमा हामीलाई थाहा छ, सबैजनालाई थाहा भएको कुरा हो, छ्यामाले माइजूले बोजूले भनिराख्नु भएको कुरा हो, तर त्यो ठ्याक्कै कता छ त नि भनेर खोज्दाखेरि चाहिँ नभेटिने रहेछ. कतै लेखेको, कतै किताब बनाएर राखेको, कुनै पुस्तकालयमा राखेको वा इन्टरनेटमै पनि राखेको नभेटेको भएर, अनि मैले चाहिँ लौ अब यसलाई लेखौँ पनि अनि मान्छेहरूले भेट्न सजिलो पनि होस् भन्ने हिसाबले चाहिँ यो फेसबुकमा र इन्स्टाग्राममा चाहिँ हाल्छु भनेर हाल्न थालेँ. अब के भनेर राख्ने त्यहाँनिर नाम पनि एउटा जुराउनु पर्यो. अनि अब लौरेनी मात्रै भन्दाखेरि फेरि श्रीमतीहरूतिर मात्रै फोकस होला भनेर चाहिँ मैले अङ्ग्रेजीमा चाहिँ गोर्खा वुमेन भनेर लेख्न थाले. नेपालीमा चाहिँ त्यसको सबभन्दा मिल्दो जुल्दो नाम अब गोर्खाली महिला भनेर त्यसरी फेसबुकमा र इन्स्टाग्राममा चाहिँ जसले पनि अब यो फेसबुक इन्स्टाग्राम चलाउने मान्छेले चाहिँ उहाँहरूको बारेमा पढ्न मन छ भने पढ्न सक्नुहुन्छ भनेर बिस्तारै पोस्टहरू राख्दै जान थाले. अनि अब कतिजना अहिले जस्तो हाम्रो गोमाया गुरुङ अनि लेक लिम्बूहरू जो अहिले गोर्खाको छोराछोरीहरू अहिले सेलिब्रिटीहरू हुनुहुन्छ नि उहाँहरू धेरै मान्छेले फलो गर्छन् उहाँहरूलाई, उहाँहरूले पनि देख्नुभयो अनि उहाँहरूसँग पनि बिस्तारै कुरा हुँदै गयो अनि उहाँहरूले पनि अरू कथाहरू पनि ल्याउन सजिलो बनाइदिनु भयो मलाई. यसरी नै अगाडि बिस्तारै बढ्दै
0: राइट ओके. अब हाम्रो जन्मसम्मको चाहिँ हामीले भोगेकै कुराहरू, अब हामीले पनि सिपाही 9 वर्षमा हुँदा फ्यामिली पाएको, 9 वर्षसम्म त बुढिया त अब भर्खरै बस्नुभयो, सबैको कथा एउटै छ. कुन कुराले चाहिँ तपाईँलाई पर्टिकुलरली छोयो आमासँग कुराकानी गर्दा चाहिँ लो यो चाहिँ मैले लेख्नै पर्छ भन्ने, कुन मोडमा चाहिँ त्यो कुन कुराले चाहिँ बढी छोयो तपाईँलाई?
1: हजुर हजुर, यो चाहिँ मैले कुरा गर्दाको आन्टीसँग चाहिँ उहाँले अङ्कलले चाहिँ कोसोभो वारमा जानु भएको रहेछ अङ्कल, अनि त्यो बेलामा धेरै समयसम्म चाहिँ लगभग मैले ठ्याक्कै कति समय भन्नुभयो भने चाहिँ भनेर चाहिँ बिर्सेँ, तर
0: चार छ महिना
1: कति महिना भन्नुभयो त्यति बेरसम्म चाहिँ अब अङ्कल लडाइँमा जानुभएको भनेर चाहिँ थाहा भयो आन्टीलाई. तर ठ्याक्कै के भइरहेछ त नि, अब अहिले कुन ठाउँमा कसरी लड्दै हुनुहुन्छ, वा अब लडाइँ सकियो कि, वा अब लडाइँमा केही भयो कि भनेर चाहिँ उहाँलाई थाहै भएन. अब फोन पनि थिएन त्यो बेलामा, घरमा फोनै थिएन,
0: डेफिनेटली
1: चिठी पनि आएन. अनि त्यो हुँदाखेरि चाहिँ त्यो समय जुन 4 महिनाको 6 महिनाको समय थियो त्यो बेलामा अब आफ्नो छोराछोरीलाई चाहिँ हुर्काउने बेलामा उहाँलाई अलिक गाह्रो भयो भनौँ न, एकदम अनसर्टेन भयो, अनिश्चित भयो नि त. अनि अब बुढा कहाँ हो के हो केही पनि थाहा छैन, अब आफूले एक हिसाबले छोराछोरी हुर्काउन पनि पर्यो, अनि अब आत्तिने पनि भयो, मन आत्तिने पनि भयो, अनि होइन केही नराम्रो भएको छैन भन्ने आफूलाई लागि पनि रहेछ, तर अब ठ्याक्कै यस्तो भनेर समाचार पनि छैन. त्यो हुँदाखेरि त्यो कथा भन्दै हुनुहुन्थ्यो उहाँले, अब त्यो भन्दाखेरि उहाँ अलिअलि भावुक पनि हुनुभयो होइन. अनि त्यो बेलामा चाहिँ मैले सोचेँ कि यो त एकदम विरहको कुरा पनि छ, यहाँ फेरि अङ्कललाई केही पनि भएन, उहाँ फर्केर आउनुभयो राम्रैसँग, फेरि राम्रो खुसीसँग उहाँहरूको मिलन भयो, अब यहाँनिर खुसीका कुराहरू पनि छन् होइन, यहाँनिर बिछोडका कुराहरू पनि छन्, अनि अब श्रीमान लामो समय पर हुँदाखेरिका आफ्ना दुःखहरू छन्, अब नेपालमा छोराछोरी हुर्काउनलाई सासु ससुरासँग त्यता पनि मिलाउनु पर्यो, त्यो कति धेरै कथाहरू रहेछन् यहाँ भन्ने हिसाबले चाहिँ त्यहाँनिरबाट चाहिँ म ओहो ल यहाँनिर चाहिँ काम गर्न सकिन्छ, यहाँनिर लेख्न सकिन्छ भन्ने हिसाब चाहिँ त्यहाँनिरबाट सुरु भयो.
0: होइन अब मेरै श्रीमतीको कथा छ, मैले अब नेपालबाट श्रीमतीले एक हप्तामा चाहिँ म मासु डोने वार्डमा गएको गर्दा हाम्रो जन्मसम्मको सबैको श्रीमतीहरूले चाहिँ यो इतिहास बोक्नु भएको छ कि. एनिवे आदरणीय श्रोतालाई, अहिले तपाईँले कार्यक्रम बिएबिएस संवादमा डाक्टर सञ्जय शर्माज्यूसँग कुराकानी सुनिरहनु भएको छ, पिएचडी गर्नुभयो गोर्खाली वुमन महिला सब्जेक्टमा, यसै सम्बन्धी कुराकानी गरिरहेका छौँ. अब यो बिचमा चाहिँ केही गीतहरू सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी उहाँसँग हामी गर्नेछौँ.
2: Radio.

0: BFBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोरखा रेडियोलाई सुन्दै हुनुहुन्छ। BFBS संवादमा आज डाक्टर सञ्जय शर्माज्यूसँग कुराकानी चाहिँ सुनिराख्नु भएको छ। गोर्खाली वुमेन, गोर्खाली महिला सम्बन्धीको कुराकानी चाहिँ सुनिराख्नु भएको छ। उहाँले PhD गर्नुभयो यो विषयमा। डाक्टर साहब, फेरि वेलकम छ हजुरलाई।
2: हजुर, थ्याङ्क यू।
1: अब यो विषयमा तपाईँले PhD त गर्नुभयो, उहाँको स्टोरीलाई चाहिँ अब तपाईँले फेसबुकतिर त राखेको भन्नुभयो, टिकटकतिर चाहिँ कसरी जनमानसमा चाहिँ सर्वसाधारणमा चाहिँ पुर्याउने विचार छ त यसलाई?
2: हजुर, यो चाहिँ अब हामी यो लेख्ने पढ्ने मान्छेहरूको एउटा समस्या चाहिँ त्यो पनि हो, किनभने हामीले लेख्ने बेलामा चाहिँ किताब सिताब लेख्छौँ, तर त्यो सजिलै सबैजनाले पाउन सक्ने भन्ने चाहिँ हुँदैन। मैले सकेसम्म प्रयास चाहिँ गर्दैछु, होइन, जस्तो एउटा चाहिँ सामाजिक सञ्जालको माध्यमबाट भयो, अरू चाहिँ अरू खालका, जस्तो अहिले हजुरसँग गफ गर्दैछु, यस्तै खालको अरू कुराकानीबाट पनि कसरी अगाडि बढाउन सकिन्छ यो भन्ने हिसाबले पनि प्रयास गर्दैछौँ। बिचमा यो कोभिडको बेलामा चाहिँ हाम्रो गौमाया गुरुङले अनि पछि ओल्ड सर्टमा रहनुभएका गोर्खा छोराछोरीहरूले प्रोजेक्ट टुगेदर भनेर सुरु गर्नुभयो। त्यहाँनिरबाट चाहिँ हाम्रो ब्रिटिस गोर्खा एसोसिएसनबाट चाहिँ थुप्रै बाजे बोजू मामा माइजूहरूसँग उहाँहरूलाई एउटा ठाउँमा लिएर आएर अनलाइनमा हामीले कुराकानी सुरु गर्यौँ। त्यो बेलामा पनि केही हदसम्म गफ चाहिँ गर्यौँ। अब यसमा चाहिँ मलाई थाहा छ मेरो कुरा सुन्नु भन्ने हिसाबमा भन्दा पनि सबैजना मिलेर चाहिँ यो कुरामा तपाईँको विचार के छ, तपाईँको विचार के छ, तपाईँको भोगाई के छ भनेर त्यसरी हामीले कन्भर्सेसन, त्यसरी संवादहरू गरिरहेको थियौँ। त्यो गर्दाखेरि चाहिँ थुप्रै मान्छेहरूले स्पेसली चाहिँ मुख्य गरी माइजूहरू, छ्यामाहरू, बोजूहरूले चाहिँ आफ्नो कथाहरू थुप्रै भन्नुहुन्थ्यो, भन्न पाउनुहुन्थ्यो, होइन। अब अहिले हामीले गरिरहेको काम भनेको चाहिँ वा गर्न खोजेको काम चाहिँ प्रोजेक्ट टुगेदर भन्ने हाम्रो गोर्खा छोराछोरीको टिमसँग र अहिले नयाँ बनाउनु भएको चेलीबेटी भन्ने छ, हाम्रो सुशीला थापाहरूले गर्दै हुनुहुन्छ त्यो चाहिँ। त्यसमा पनि कसरी बोजूहरूलाई स्पेसली जसलाई चाहिँ यहाँ युकेमा अलिकति केही साथ सहयोग चाहिन्छ, उहाँहरूलाई चाहिँ कसरी अगाडि बढाउने, उहाँहरूसँगै लिएर चाहिँ कसरी अगाडि बढ्ने भन्ने हिसाबले उहाँहरूले पनि काम गर्दै हुनुहुन्छ। सो मैले भन्नु खोजेको चाहिँ यो एकदम सजिलोसँग गर्न सकिने कुरो त होइन, तर अब हामीले व्यक्तिगत तवरमा कसरी थोरै थोरै गर्दै यो संवादलाई अगाडि बढाउने भन्ने हो। अब एउटा किताब लेख्ने भन्ने चाहिँ हो मेरो मुख्य उद्देश्य इभेन्चुली, अनि अब त्यो अहिले तुरुन्तै भइहाल्ला जस्तो त छैन, तर त्यसमा पनि काम गर्दै चाहिँ छु, अनि विभिन्न पत्र पत्रिकामा पनि लेख्ने काम चाहिँ गरिरहेको छु मैले, कान्तिपुरहरू नेपाली पत्रिकाहरूमा पनि लेख्ने चाहिँ गरिरहेछु। अनि यो मैले अघि भने जस्तै यहाँ हाम्रो विन्चेस्टरको गोर्खा म्युजियम र पोखराको गोर्खा मेमोरियल म्युजियमसँग पनि समन्वय गरेर चाहिँ महिलाहरूको लागि त्यहाँ स्तम्भ अहिले जति छ त्यसलाई अझै ठुलो कसरी बनाउँदै जाने, त्यहाँ मान्छेहरू जो भिजिटर छन् हाम्रो गोर्खा हुन् वा बाहिरका अरू हुन्, होइन, सर्वसाधारण नेपाली हुन् वा विदेशीहरू हुन्, उनीहरू चाहिँ म्युजियम जाँदाखेरि ए महिलाको पनि यति धेरै योगदान रहेछ भनेर उनीहरूले थाहा पाउन् भन्ने हिसाबले चाहिँ त्यहाँ चाहिँ के गर्न सकिन्छ भनेर त्यता पनि कुरा पनि हुँदैछ, अलिअलि काम पनि भएको छ, अलिअलि त्यो उहाँहरूको म्युजियममा स्पेसली पोखराको म्युजियमलाई चाहिँ महिलाहरूको भिजिबिलिटी उहाँहरूले अलि धेरै महिलाहरूको योगदान देखिने गरी चाहिँ कसरी म्युजियममा पोस्टहरू राख्ने भनेर चाहिँ हामीले थोरै काम गर्दैछौँ भनौँ न।
1: हिजो मात्रै पनि कता एउटा लेक्चरको लागि अथवा को लागि जाँदैछु भन्नुहुन्थ्यो युनिभर्सिटी, बाहिरतिर जाँदा पनि तपाईँले यो कुराहरूमा चाहिँ तपाईँले आफ्नो कुराहरू राख्नुहुन्छ?
2: हजुर हजुर, त्यो त अब मैले PhD नै यसैमा गरेको भएर यो त मैले राखिराख्ने कुरा नै भयो। अहिले चाहिँ युनिभर्सिटी अफ रेडिङमा हाम्रो एकजना प्रोफेसरसँग म काम गर्दैछु, अनि यहाँनिर उहाँले चाहिँ अब गोर्खामै फोकस भएर काम गर्ने त होइन, उहाँले चाहिँ एथनिक माइनोरिटिज भनेर यहाँ बेलायतमा थुप्रै अरू माइनोरिटी ग्रुपसँग काम गर्नुहुन्छ। मैले चाहिँ यहाँनिर गोर्खा बाजे बोजूहरू स्पेसली अलि वृद्ध हुँदै गएको बाजे बोजूहरूसँग चाहिँ कसरी अझै धेरै काम गर्न सकिन्छ भनेर प्रोफेसरसँग पनि समन्वय गर्दैछु, अनि उहाँहरूले गरिराख्नुहुने यहाँको कम्युनिटी सेन्टरहरूसँग भइरहेको कामहरूमा पनि नेपाली समुदायहरूलाई कसरी अझै बढी इङ्गेज गर्ने, कसरी उहाँहरूको सहभागिता बढाउने भन्ने हिसाबमा चाहिँ काम गर्दैछौँ। अब अहिले ठ्याक्कै गोर्खामै काम गर्ने, युनिभर्सिटीमा काम गर्ने मान्छेहरू चाहिँ अलिक कम छन्। पहिला अलिकति केही समय अगाडि चाहिँ युकेमा माइकल हट भन्ने प्रोफेसर हुनुहुन्थ्यो, अनि डेभिड गेलर भन्ने प्रोफेसर हुनुहुन्थ्यो, उहाँहरू चाहिँ भर्खरै रिटायर हुनुभयो। त्यही भएर एउटा खालको ग्याप छ भनौँ न, मान्छेहरू अलिक कम छन् गोर्खामा काम गर्ने, तर फेरि त्यो भन्दै गर्दा यङ मान्छेहरू पनि आउँदैछन्, जस्तो अहिले क्रिस्टिना गुरुङले भर्खरै पिएचडी गर्नुभएको छ, हाम्रो भेटरन बाजेहरूसँगको इन्टरभ्यूमा उहाँ चाहिँ साइकोलोजिस्ट हुनुभयो, मनोविज्ञानमा काम गर्नुहुन्छ उहाँले, तर अरू थुप्रै मान्छेहरू यङ मान्छेहरू आउँदै हुनुहुन्छ यसमा काम गर्ने पनि, त्यो पनि राम्रै कुरा हो। फेरि
1: यो उहाँहरूको स्टोरीहरूलाई चाहिँ लाउरीहरूको अनि लाउरिनीहरू भनौँ न, उहाँहरूको स्टोरीलाई चाहिँ ल्याउनु कतिको आवश्यक देखिन्छ? अहिले त धेरै चेन्ज भयो, म भर्ती हुँदा पनि ब्रिगेड अफ गोर्खासको कायदा भिन्दै थियो, अहिले अलिक धेरै चेन्ज भइसकेको छ, अब टाइम अनुसार चेन्ज पनि हुँदै जानुपर्छ, त्यो पहिलाको स्टोरीजहरूलाई ल्याउनु कतिको आवश्यक देख्नुहुन्छ तपाईँ?
2: यसमा चाहिँ दुई तिनवटा कुरा होला हजुर, जस्तो एउटा चाहिँ पहिल्यैदेखि हाम्रो गोर्खाहरूको बारेमा धेरै जस्तो गोरा अफिसरहरूले वा गोरा यो प्रोफेसरहरूले किताबहरू लेख्न थाले, नेपाली गोर्खालीहरूले नै जो भेटरन हुनुहुन्थ्यो जसले ब्रिटिस गोर्खामै काम गर्नुभयो उहाँहरूले लेख्न थाल्नुभएको त अलि भर्खरै भर्खरै हो, जस्तो अब टिम गुरुङहरू हुनुहुन्छ जसले अङ्ग्रेजीमा लेख्दै हुनुहुन्छ होइन, एउटा पाटो चाहिँ त्यो भयो, जस्तो अरूले लेखेको इतिहासले आफूले कसरी लेख्ने भन्ने एउटा पाटोमा चाहिँ अहिले बिस्तारै लेख्न थाल्नुभयो ब्रिटिस रिटायर्ड ब्रिटिस गोर्खाहरूले। अनि त्यसपछि यसमा अब महिलाको साइड अफ स्टोरी पनि, महिलाको कथाहरूलाई पनि कसरी अगाडि लिएर आउने, त यता लौरीको कथा भयो, जुन लौरीको कथा पहिल्यै गोराहरूले एकदम राम्ररी लेखेका त छन् तर फेरि त्यो एक पक्षीय छ, उनीहरूको उनीहरूले जुन आँखाले हेरे त्यो आँखाको लेखाइ मात्रै छ, त्यसलाई परिपूर्ति गर्न चाहिँ फेरि गोर्खाहरूले लेख्दाखेरि चाहिँ अर्को साइडको स्टोरी पनि आयो होइन। अब त्यस्तै फेरि गोर्खाहरूको कथा मात्रै छ, वीरताको कथा छ होइन, यहाँनिर अलिअलि दुःखका कुराहरू होलान्, लडाइँ गर्न जाँदाखेरिका त्यो जितेर आउँदाखेरिको वीरता कथा एक साइडमा छ, फेरि लडाइँ गर्न जाँदाखेरिको डरको कथा फेरि छुट्टै होला होइन, त्यहाँ भएका मृत्युहरूका कथा छुट्टै होलान्, त्यसमा चाहिँ फेरि अलि हाम्रो लौरेहरूको कथा बढी फोकस हुने रहेछ, त्यो गर्दाखेरि महिलाहरूको कथा चाहिँ फेरि हराउने रहेछ
1: होइन।
2: अहिलेसम्म मैले अघि भने जस्तै धेरै जस्तो लौरेको कुरा खोज्दै आए गोराहरू आउँदाखेरि पनि महिलाहरूको कुरा कसैले सोध्दै सोध्दैन, बोजूको कथा के हो थाहै छैन, माइजूको कथा के हो थाहै छैन, त्यो साइडमा पनि लेख्नुपर्ने एउटा छ। त्यसमा पनि अब मैले आफूले आफ्नो हिसाबले जति बुझेँ जसरी लेखेँ त्यो लेखेँ, अब त्यसमा पनि अझै भनौँ न जो एकजना लौरीसँग बिहे गरेर आउनु भएको छ उहाँले लेख्नुभयो भने अझै मजाले लेख्नु होला, जस्तो हाम्रो लीला सेलिङ माबोले लेख्नुभयो होइन, द मेमोरिज अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन भनेर एउटा किताब लेख्नु भएको छ लीला सेलिङमा बोली, तपाईँले पनि पढ्नुभयो होला, उहाँले आफूले आफ्नो भोगाइ लेख्दाखेरि अझै मजाले आउनुभयो, मैले उहाँको कथा सुनेर मैले लेख्नुभन्दा त जसले भोगेको छ उसले लेख्यो भने अझै मजाले आउँछ। अनि अब त्यस्तै अर्को थर्ड पार्टोमा चाहिँ जो अहिले यङ गोर्खा छोरा छोरीहरू हुनुहुन्छ युकेमा बसेर पढ्नु भएको छ, उहाँहरूको फेरि आफ्नै अन्डरस्ट्यान्डिङ छ, उहाँहरूको आफ्नै भोगाइ छ, उहाँहरूले फेरि त्यसलाई अलि डिफ्रेन्टली अझै मजाले विश्लेषण गरेर पनि लेख्न सक्नुहुन्छ, त्यो पनि हुँदैछ थोरै। सो यो सबै कुराहरू गर्दाखेरि चाहिँ अब इतिहास चाहिँ एक पक्षीय हुने रहेछ, मैले अहिलेसम्म पढ्दाखेरि त्यसलाई चाहिँ जति धेरै जसले भोगेको छ उसले लेख्दै गयो भने चाहिँ त्यो इतिहास अझै कम्प्लिट हुँदै आउँछ, त्यो अझै पुरा हुँदै आउँछ भनौँ न, त्यो हिसाबमा चाहिँ एकदम महत्त्वपूर्ण रहेछ यसरी धेरै प्रकारले हेरिनु लेख्नु चाहिँ।
1: डाक्टर साहब मेरो समय यति नै भयो, फेरि नेक्स्टमा पनि हामी क्याचअप गरौँला हजुर, अन्तमा चाहिँ के भन्नुहुन्छ? एकदमै पुण्य काम गर्नुभएको छ, स्यालुट छ हजुरलाई।
2: थ्याङ्क यू, अब त्यो मैले आफूले गर्न सक्ने त थोरै मात्रै काम हो, अझै सबैजनाले जो जसलाई इन्ट्रेस्ट छ सबैजनाले यसमा आफ्नो तरिकाले, सबैले लेख्नै पर्छ भन्ने छैन, कसैले डकुमेन्ट्री बनाउनु सक्नु होला, कसैले टिकटक बनाउनु सक्नु होला, कसैले कविता लेख्नु होला, कसैले कथा लेख्नु होला, यसरी चाहिँ बिस्तारै सबैजनाले आफ्नो तरिकाबाट जति हुन सक्छ ट्राई गरौँ अनि हेर्दै जाउँ अगाडि अझै गोर्खाहरूको लागि नेपालीहरूको लागि के कति कन्ट्रिब्युट गर्न सकिन्छ आफ्नो हिसाबले व्यक्तिगत संस्थागत हिसाबले।
1: हजुर, उहाँ हुनुहुन्थ्यो डाक्टर सञ्जय शर्मा ज्यू, उहाँको समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पिएचडी गर्नुभयो गोर्खाली वुमेनमा र लाउरिनीहरूको बारेमा भनौँ न बुझ्ने भाषामा भन्नुपर्दा, र उहाँलाई धन्यवाद दिँदै कार्यक्रम व्यवेश संवादबाट मैले बिदा मागे, हस्त नमस्ते।
3: प्रिय श्रोतावृन्द, अब यो भलाकुसारी पश्चात अब अन्तिम कोसेली स्वरको एउटा गीत म तपाईँको सेवामा राख्दैछु, र यो गीत गाउनुहुन्छ पुष्पराज बराल र अनु चौधरी, र यसैको साथसाथमा म बिदा लिन्छु। भोलि दिउँसो 1 बजेको समाचार पश्चात फेरि भेट्न आउनेछु, त्यति बेलासम्मको लागि हामीलाई सुन्दै गर्नुहोला, माया गर्दै गर्नुहोला, अनि गर्मी छ एकदमै, टेक केयर अफ युर सेल्फ, नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै 2600 भन्दा धेरै उजुरी
1: 9000 प्लस फारम बुझाउनु भएको छ। पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो, लक्ष्य 150 भन्ने छ।
0: होल्डिङ सेन्टर खाली गर्ने निर्देशन पछि कति सुकुम्बासीले छाडे आश्रय स्थल?
2: पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत विस्तार गर्छौँ, बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम सुरु हुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा कङ्गोमा इबोला खोपको परीक्षण थाल्न लागि WHO को भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ। उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्युदर दुईवटा एन्टिभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ। हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ।

0: सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इङ्ल्यान्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन्, उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि, सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाशप्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन, छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौँ।
2: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20,000-22,000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने न्याय सरको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौँ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बिचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढङ्गले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढङ्गका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको प्रति

0: आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन्, दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रुपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी सुरुमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौँ।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौँ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
3: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो, होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ सङ्कलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
3: तर सञ्चार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाइ उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
2: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही 1-2 दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
3: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
2: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यस कारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। सञ्जय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
4: केमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ नि त, तत्काल चाहियो तत्काल चाहिएन रे कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयौँ। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तै, अनि त्यसमा त्यो औषधि नपाउनु त पीडा चाहिँ एकदमै गाह्रो भएको थियो।
1: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
5: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजाद छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेको छ, तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू मूल्य प्रणाली अपनाउनलाई अन्कनाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्दैन।
1: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढिने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
6: मुख्य समस्या भनेको हामी मूल्य नियन्त्रण छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ। इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा।
1: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमुनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टिबडिजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द्व प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागतम यहाँ सबै सबैलाई। आजको साँझको कार्यक्रम गोधुनीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल असार महिनाको 10 गते, तदनुसार आज बुधबार 24 जुन सन् 2026 हो। र तपाईँहरू अहिले के गर्दै हुनुहुन्छ? गर्मी कत्तिको बढिरहेको फिल गर्नु भएको छ त, होइन? यो अत्याधिक गर्मी बढिरहेको अवस्था हो र यसको लागि तपाईँहरूले सतर्कता अप्नाउनु होला। यानि कि अब बढी मात्रामा पिए पदार्थहरू, विशेष गरेर पानी सेवन गर्नु पर्यो। पानी मन नपर्नेहरू हुनुहुन्छ भने पनि पानीको बदला तपाईँहरू जुस पिउनुहुन्छ अथवा अन्य ड्रिङ्क्स, होइन, कुनै पनि ड्रिङ्क्सहरू, जस्तो कि कतिले जुस बनाउनुहुन्छ, कतिले चाहिँ सफ्ट ड्रिङ्कहरू पिउनुहुन्छ, कतिले पानी नै पिउनुहुन्छ। तपाईँलाई जे मन लाग्छ यसरी नै आफ्नो यो गर्मीको समयमा भने शरीरलाई एकदमै सुरक्षित राख्नु होला। हजुर, आज विक्रम सम्बत 2083 साल असार महिनाको 10 गते, श्रोता, आज बुधबारको दिनमा तपाईँहरूले सधैँ सुन्दै

हजुर, अब यो गर्मीको समय, गर्मी त छँदैछ, यो गर्मीको बावजुद पनि आज तपाईँहरूले यो गर्मीको समयमा होइन पेय पदार्थको मात्रै हामीले कुराकानी गऱ्यौँ र तपाईँहरूलाई लाग्छ यो गर्मीको बेलामा पानीपुरीको वास्तविक भनौँ न स्वादको पनि तपाईँहरूले यो समयमा सेवन गर्न सक्नुहुन्छ होइन। यो पानीपुरी भन्न बित्तिकै एक समयमा सामान्य सडकको खानाको रूपमा चिनिने पानीपुरी अहिले भने आधुनिक खाद्य व्यवसायको महत्त्वपूर्ण हिस्सा बनेको छ र अहिले त विवाह भोजमा पनि कुनै कुनै स्थानहरूमा त पानीपुरी पनि राखिन्छ है। सायद यहाँहरूले पनि सेवन गर्नुभएको छ होला। र पानीपुरी यो दक्षिण एसियाको सबैभन्दा लोकप्रिय र मन पराइने स्ट्रिट फुड हो भन्दा पनि फरक पर्दैन। अनि यो चाहिँ दक्षिण एसिया भन्नाले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशदेखि अन्य विभिन्न देशहरूमा पनि यसलाई फरक फरक नामले चिनिन्छ, तर परिकार र स्वाद अनि संस्कृति सामाजिक सम्बन्धको एउटा महत्त्वपूर्ण हिस्सा भने यो पानीपुरीले पनि बोकेको छ। र अहिलेको यो गर्मीको समयमा मैले भन्न खोजेको कुरा, तपाईँहरूले पानीपुरी पनि बनाएर सेवन गर्न सक्नुहुन्छ होइन। पानीपुरी भन्न बित्तिकै अमिलो, पिरो, मसलादार, पानीले भरिएको पुरीको स्वादले सबैलाई आकर्षित गर्छ। र हो, कतिलाई यसको स्वाद मन पर्दैन, तर कतिले भने यसलाई मन पराउनुहुन्छ। आजभोलि हाम्रो नेपालतिरको कुराकानी गर्ने हो भने ठेलागाडीदेखि ठुला ठुला रेस्टुरेन्टहरू अनि फुड चेनसम्म यो पुगिसकेको छ। र पानीपुरीको वास्तविक उत्पत्तिबारे स्पष्ट ऐतिहासिक यसको प्रमाणहरू होलान् अथवा नहोलान् त्यो आफ्नो ठाउँमा छँदैछ होइन। यसको सुरुवात भने प्राचीन भारतको भारतबाट भएको हो भन्ने अनुमान गर्न सकिन्छ र बिहार, झारखण्ड आसपासका क्षेत्रलाई समेट्ने गरी त्यहाँको समयमा महत्त्वपूर्ण सांस्कृतिक तथा राजनीतिक केन्द्र थियो। त्यही क्षेत्रमा पहिलोपटक सानो आकारको तारेको पुरीभित्र विभिन्न सामग्रीहरू राखेर खाने चलन विकसित भयो अनि त्यसपछि पानीपुरीको नामले अहिले पनि चिनिन्छ। र त्यति बेला अहिलेको जस्तो आलु, चना, मसलादार पानीको प्रयोग भने थिएन र समयक्रमसँगै विभिन्न क्षेत्रका स्वाद, मसला, पाक कलाको प्रभावले पनि यो परिवर्तन हुँदै, परिमार्जित हुँदै अहिलेसम्म यो निकै आकर्षक बनेको छ यो खाना। ओके, अब यो खानाको कुरा त भइहाल्यो श्रोता। अबको केही समयपछि भने म तपाईँलाई मौसम सम्बन्धी जानकारी गराउनेछु। अहिले भने हामी यो गीत सुनौँ।

र यो भोलि बिहिबारको साँझसम्म पनि यही एम्बर वार्निङ नै रहने कुरा पनि बताइएको छ र विशेष गरेर इङ्ल्यान्ड र वेल्समा बुधबार र बिहिबार अत्याधिक गर्मी बढ्ने अनुमान गरिएको छ अनि यसमा विशेष गरेर इङ्ल्यान्डको पूर्वीय क्षेत्रतिर भने एकदमै पिक अफ द हिट हुन सक्ने अनुमान पनि गरिएको छ फ्राइडेको दिनमा अनि बाँकी स्थानहरूमा मेट अफिसका चिफ फोरकास्टर म्याथ्यूले पनि जानकारी गराए अनुसार यो जुन महिनाको अत्याधिक गर्मी रेकर्ड भएको कुरा पनि उहाँले बताउनु भएको छ यो हप्ताको लागि र त्यस्तै गरी अन्य विभिन्न इभेन्टहरूलाई पनि यसले इफेक्ट गर्न सक्ने कुरा पनि बताइएको छ र विशेष गरेर हेल्थ इस्यु भएका मानिसहरूले एकदमै सतर्कता अप्नाउनु पर्ने यो अत्याधिक गर्मीको कारणले गर्दा र सामान्य मानिसहरू पनि गर्मीबाट भने बस्नुपर्ने कुरा बताइएको छ अनि तपाईँहरूको लागि हामीले जानकारी गराइरहेका छौँ अहिले पनि अधिकतम तापक्रम 35 डिग्री रहेको छ र रातको समयमा 19 डिग्री सेल्सियससम्म रहनेछ र सूर्योदय बिहानको 5 बज्नको लागि 16 मिनट बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:22 हुनेछ र विशेष गरेर पोलन पनि भेरी हाई अनि यसको युभी पनि एकदमै भेरी हाई भएको छ तपाईँहरूले यो प्रचण्ड गर्मीबाट सतर्कता अप्नाउनु होला।

त्यसै गरी रातको समयमा पनि प्राय गरेर उत्तर पश्चिमी क्षेत्रतिर र नर्दर्न आयरल्यान्डमा अनि स्कटल्यान्डको पश्चिमी भूभागतिर भने बादल लागि पानी पर्ने सम्भावना रहेको छ. बाँकी स्थानहरूमा भने मौसम सुक्खा रहनेछ र रातभरि नै मौसम सुक्खा रही आकाश सफा देखिने अनुमान गरिएको छ. अनि भोलि बिहिबार बिहिबारको दिनमा पनि प्राय गरेर स्कटल्यान्डको उत्तर पश्चिमी क्षेत्रतिर भने मेघ गर्जन सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ. अनि त्यस्तै गरी पूर्वीय समुद्री क्षेत्रतिर पनि हल्का रूपमा बादल र कुहिरो देखा पर्नेछ र भोलि पनि धेरै जसो स्थानहरूमा सनसाइन रहनेछ र एकदमै स्ट्रङ भनौँ न जोडसँग तातो हावासहित भोलि घाम लाग्नेछ. भोलिको लागि पनि सतर्कता अपनाउनु होला र भोलि पनि आजको तुलनामा तापक्रम 32 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ र शुक्रबार 34 डिग्री सेल्सियस रहनेछ भने शनिबार 30 डिग्री सेल्सियस रहनेछ र आइतबारदेखि मौसम सामान्य हुन सक्ने अथवा हुन त त्यति बेला पनि 25 डिग्री सेल्सियससम्म त पुग्ने नै छ र पनि आजको तुलनामा केही तापक्रम घटेको महसुस हुन सक्छ भनिएको छ. हामी लाइभ कार्यक्रमहरूमा तपाईँहरूलाई मौसम सम्बन्धी जानकारी गराउँदै जानेछौँ. आउनुहोस् अहिलेको लागि भने कन्हैया सिंहको स्वरमा यो गीत सुनौ.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

समय दिनको 5 बज्नको लागि 4 मिनट मात्र बाँकी रहेको छ। नेपालमा पनि बेलुकीको भनौ 9:41 गइसकेको छ अनि ब्रुनाईमा पनि रातको 12 बज्नको लागि अब 4 मिनट मात्र बाँकी रहेको छ। आउनुहोस् अब यो पहिलो घण्टालाई समापन गर्नको लागि हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ र त्यसपछि भने समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा गोर्खा हेल होइन गोर्खा हेल गल्फ च्याम्पियनसिप भएको थियो 2026 गत शनिबारको दिनमा एचिङ हेल गल्फ क्लबमा भएको हो र त्यहाँ केही भान्जाहरू 3 जना भान्जाहरू उहाँहरूले डिफ्रेन्ट क्याटेगोरीमा प्राइज पाउनु भएको छ र त्यो विषयमा मैले उहाँहरूसँग पनि कुराकानी गरेको छु। अनि जीजीएसका सेक्रेटरी भनौँ न गोर्खा गल्फ सोसाइटी युकेका सेक्रेटरी हुनुहुन्छ कलर

सर्जन नील कुमार थापा अनि त्यस्तै गरी चन्द्र हिल दाई ओके गोर्खा हिलका दाई चन्द्र गुरुङ दाईलाई म चन्द्र हिल भन्छु जस उहाँले एकदमै राम्रो कुराकानी भन्नुभएको छ. उहाँहरूको त्यो दिनमा वेडिङ एनिभर्सरी पनि थियो. उहाँ अलिकति इमोसनल हुनुभएको छ र उहाँले दिनुभएको स्पिच पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रमको दोस्रो घण्टामा. अहिलेको लागि स्वीकार्नुहोस् यो गीत.

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पाँच अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000 5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो एक महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। मुलुकभरका अधिकांश गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट ल्याएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटिनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
4: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खान भएन होइन, सरकारले तोकिदिएको छ नि त त्यो ठाउँमा, यो ठाउँमा आउटब्रेक भएको एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरह हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन, यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाट स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
5: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
4: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जन्य पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोकै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के छ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन, एउटा मेन चाहिँ हामी चाहिँ रोक गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ न क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने, अनि कहाँ जस्तै कहीँ कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
5: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
4: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ अब रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, जस्तो पकाएर खाने राम्रो पकाएर खाने।
5: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
4: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू
5: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ
4: यसको असर? त अब देख्यो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भनेर आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे मान्छे सरेको त छैन खासै नेपालमा, तर देख्यो भने चाहिँ अब यसको एपोग्राफ नराम्रै हुन्छ यसको।
3: ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज परिवार सहित सात जनाको बयान विशेष अदालतले दिएको छ। हवस् त अहिलेसम्मका खबर यी नै।

0: BFBS Gurkha Radio. आदरणीय श्रोताहरू, बिएफबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आज गोर्खा हिल गल्फ कम्पिटिसनमा जिजिएसबाट यानि गोर्खा गल्फ सोसाइटी युकेका सेक्रेटरी हुनुहुन्छ हाम्रो स्टाफ सार्जन निलकुमार थापा भाइ हुनुहुन्छ। भाइ, तपाईँलाई बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: धन्यवाद दिदी, तपाईँलाई यसरी बोल्ने मौका दिनुभयो, धन्यवाद।
0: गोर्खा हिल गल्फ कम्पिटिसन तपाईँ ओभरअल 18 होल खेलेर आउनुभयो, तपाईँको आज कस्तो भयो?
1: हजुर दिदी, यसो टफ होइन, किनभने हामी यो उकालो ओह्रालोमा खेल्ने बानी नभएर अलि साह्रै पऱ्यो गर्दाखेरि। हजुर, म मेरो लागि चाहिँ एकदम टफ नै लाग्यो, तर आई इन्जोइड, एकदम रमाइलो भयो। हाम्रो धेरै पुराना गुरुजी दाई साहबहरू एकदम भेट्ने मौका पाएँ गर्दाखेरि त्यसमा एकदम खुसी लाग्यो दिदी, धन्यवाद।
0: गोर्खा ब्रिगेडको जुन एनुअल गल्फ कम्पिटिसनमा किवो जिएलआर विनर हुनुभयो, तर यो गोर्खा हिल गल्फ कम्पिटिसनमा ओभरअल तपाईँहरूले नै बढी मात्रामा होमवर्क गर्नुपर्ने अथवा यो टिम मिलाउनु पर्ने भएर हो कि के भयो भाइ आजको यो गल्फ?
1: हजुर दिदी, हाम्रो अस्ति ब्रिगेड गोर्खा गल्फमा चाहिँ जस्ट हामी 10 केजीलाई चाहिँ प्रथम हुने के अरे उसमा आयो हामी चाहिँ, तर यसमा चाहिँ अब यस्तो छ, अब आफै सेक्रेटरी भएको नाताले गर्दाखेरि निकै हजुरले भन्नुभयो जस्तो होमवर्क निकै गर्नुपर्ने भयो एडमिनले गर्दाखेरि आफ्नो। अब हुन त त्यसलाई मैले एसिस्ट गरेको होइन, तर हजुर अब तपाईँको अब प्र्याक्टिसदेखि लिएर केही गर्ने त्यति मौका पाउँदैन, तर ओभरअल मैले एकदम इन्जोय गरेको छु, मैले यो आफ्नो कामदेखि एकदम म खुसी छु। तर गल्फ चाहिँ त्यस्तै भयो, आज चाहिँ एकदम रमाइलो मात्रै भयो दिदी।
0: त्यो सबै गल्फरहरूले भन्ने गर्नुहुन्छ जिजिएस टिमलाई, विशेष गरेर सेक्रेटरीले ओभरअल मिलाउनु पर्ने हुन्छ, र कहिलेकाहीँ अब फ्लाइटमा मिलाएको मेम्बर्सहरूको पनि लेट इन्ट्री अथवा उहाँहरू अघि खेल्न चाहने पछि खेल्न चाहने ग्रुपमा मिलाइदेऊ भन्ने यस्तो थुप्रै समस्याहरू हुन्छ भनेको मैले सुनेको छु, तपाईँको अनुभव कस्तो छ भाइ?
1: ओहो दिदी, हजुरले एकदम ठिक कुरा गर्नुभयो यसमा। हजुर, म अस्ति लास्ट एक हप्तादेखि चाहिँ तपाईँको यति मेसेज आउँथ्यो मलाई, तपाईँले अब लो म फर्स्ट फ्लाइट खेल्छु, लास्ट फ्लाइट खेल्छु, मलाई फलनासित राखिदिनु पऱ्यो भन्ने, यो चाहिँ धेरै आउँछ दिदी। तर अब ट्राई माई बेस्ट, मैले सबैलाई के अरे समेट्ने कोसिस गरेँ, दो त्यो गर्दा पनि अब कहिले कसो सबैलाई नमिल्न सक्छ, त्यसमा चाहिँ अब उहाँले साइज के अरे एग्री गर्नुभयो होला गर्दाखेरि। हजुर, त्यो चाहिँ धेरै समस्या आउँछ यसमा चाहिँ दिदी।
0: हजुर, पक्कै पनि हाम्रा अन्य गल्फरहरूले बुझिदिनुहुनेछ फ्युचरमा, र अझै पनि यो वर्षको लागि पनि धेरै तपाईँहरूको फ्युचर इभेन्ट छँदैछ, र विशेष गरेर तपाईँ अब यो युकेका विभिन्न गल्फ क्लबदेखि लिएर ओभरसिज भनौँ अथवा हाम्रै देशको विभिन्न गल्फ क्लबमा पनि तपाईँले खेल्नु भएको छ, तपाईँको फेभरेट गल्फ क्लब कुन हो?
1: फेभरेट गल्फ क्लब दिदीले एकदम साह्रो क्वेसन गर्नुभयो, मलाई फेभरेट भनेर त एक्ज्याक्ट मैले टिप्न सकिनँ दिदी, तर म आफ्नै होम ग्राउन्ड अब विन्डसाम स्यान्डर्समा छ भन्दाखेरि म त्यहीमै एकदम कम्फर्टेबल लाग्छ। तर यस हजुरले भने जस्तो ओभरसिज जाँदा, म अस्ति पोर्चुगलमा गएँ, स्पेन्टेस फ्यान्टास्टिक कोर्सहरू छ, एकदम रमाइलो भयो दिदी। अब छ अरू पनि छ हुन त, तर अब जस्ट आफ्नै होम ग्राउन्ड नै मलाई एकदम के अरे कम्फर्टेबल लाग्छ दिदी।
0: अभियसली आफ्नो होम ग्राउन्ड भनेपछि होइन धेरै कुरा थाहा हुन्छ, र एसिङ हिल गल्फ क्लबमा पनि धेरै पटक आइसक्नु भयो होला, कतिको गाह्रो छ यो गल्फ क्लब?
1: यहाँको त एकदम टफ नै छ दिदी, तपाईँले अब अघि हाम्रो गाज भाइले भन्नुभयो जस्तै अब ग्रिन रिड गर्नु पऱ्यो, तपाईँको अब स्लोप छ, त्यो उकालो ओह्रालो हान्ने त्यो त्यसको अब तरिकाहरू छ, तर अब हामीले एप्लाई गर्न कति सकिँदैन, तर पनि अब यहीँ हाम्रो खेल्ने दाजुभाइहरू चाहिँ गुरुजीहरू छाबहरूले चाहिँ एकदम राम्रो खेल्नुहुन्छ, तर हामीलाई चाहिँ अलिकता यो चाहिँ अलिक सुइटेबल जस्तो लागेन, तर पनि वी ट्राई आवर बेस्ट।
0: बहिनीको एकदमै 100% सपोर्ट छँदैछ होइन, मलाई थाहा छ कि धेरै गल्फरहरू यहाँसम्म आउनुहुन्छ, एक दिनदेखि अगाडिदेखि नै आएर पनि उहाँहरूले यो गल्फ खेलिराख्नु भएको छ, र बहिनीलाई पनि धेरै धेरै शुभकामना भन्दै आजको रिजल्टमा को को विनर हुनुभयो?
1: हजुर आजको तपाईँको ग्रोस अब ओभरअल ग्रोस नै हामी काउन्ट गर्छौँ तथा ओभरअल ग्रोस चाहिँ हाम्रो स्टाफ सर्जन गजेन्द्र गुरुङ भाइ नै हुनुहुन्छ. उहाँ चाहिँ ब्याक टु ब्याक लास्ट इयर अब यो साल होपफुली अब नेक्स्ट इयर पनि उहाँले अब दाबी गर्नुहुन्छ होला. गर्दा उहाँ नै हो हाम्रो गजेन्द्र गुरुङ भाइ नै विनर आजको ग्रोस विनर आज त्यति.
0: अब अन्तमा जति पनि अब आज ह्याप्पी मुडमा मैले देखिरहेको छु ओभरअल गल्फरहरूलाई उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर दिदी अब विनिङ इज नट अब एभ्रिथिङ होइन. तपाईँले अब आफ्नो बेस्ट दिने हो तर यो गल्फ भनेको चाहिँ तपाईँको अब एउटा सोसाइटी तपाईँको चिनापर्ची हुने होइन भेटघाट त्यो नै मलाई त्यो जस्तो लाग्छ. तर अब जित्ने मेन्टली लिएर त अब सबै आएको हुन्छ. तर पनि अब मेरो विचारमा चाहिँ अब सबै यसरी आज धेरै झन्डै अब 100 अलमोस्ट 100 हामी इन्भल्भ भयौँ यसमा. सबैसित अगेन चिनापर्ची हुन पायौँ, पुरानै गुरुजी साहबहरू भेट्ने मौका पाएँ. र त्यो नै यो गल्फ चाहिँ सोसल उसमा चाहिँ एक्सिभमा दिदी त्यसको लागि चाहिँ
0: एकदमै राम्रो कुरा. र हाम्रा दाजुभाइ दिदी दिदीबहिनीहरू त अलिकता लेस हुनुहुन्छ, फ्युचरमा अभियसली आउनुहुन्छ होला. र कतिपय दिदीबहिनीहरू त प्र्याक्टिस पनि गरिराख्नु भएको छ भनेको मैले सुनेको छु होइन. दाजुभाइहरू पक्का तपाईँहरूले इन्जोय गर्नुभयो होला गल्फ जित्नु मात्रै होइन, अनि स्टाफ सर्जन निल भाइले भन्नुभयो जस्तै हाम्रा अन्य गल्फरहरूले पनि पक्का इन्जोय गर्नुभयो र आजको दिन एकदमै रमाइलो बनाउनु भयो होला. निल भाइ वान्स अगेन तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू दिदी. ल तपाईँले नि मलाई यसरी बोल्ने मौका दिनुभयो, मैले जानी नजानी मैले जो मेरो आफ्नो दिदी शब्द दिएँ गर्दाखेरि त्यसको लागि धेरै धेरै धन्यवाद दिदी.
0: अभियसली तपाईँले एकदमै राम्रो एन्सर दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
1: हस् दिदी धन्यवाद, थ्याङ्क यू भेरी मच.

0: हजुर आदरणीय श्रोता, गोर्खा हिल गोल्फ कम्पिटिसनमा एकदमै लङ्गेस्ट ड्राइभ विनर हुनुहुन्छ साहिल गले, वान्स अगेन तपाईँलाई बिग कङ्ग्रेचुलेसन है। तपाईँले आजभन्दा पहिला पनि यस्तो लङ्गेस्ट ड्राइभ जित्ने मौका पाउनु भएको छ कि यो फर्स्ट टाइम हो?
1: दिस वन इज कपल, आई हैव वन अ कपल, सो मौका पाएछ पासमा, सो I want to win obviously the bigger prizes that these guys have. This has been becoming quite regular in terms of I want to strive for more. So
0: okay, golf start garnu bhayeko kati bhayo?
1: Yo mero 5 barsha bhayo, 5-6 barsha bhayo. So yeah,
0: okay. Ani tapai ko handicap
1: 7
0: nearly tapai pro ma aisaknu bhayeko cha,
1: very far.
0: Okay, ani aaja ko overall tapai ko kasto bhayo?
1: Really good experience, I must say. Like entertainment was very good, khani kura sabai ramro, lots of new people, felt very different, you know, normally golfers are mata huncha but aaj obviously kupe family around bhayo cha, hamro uncle ko obviously 30th anniversary ho ra, so it felt very different venues, first time the venue ma, really enjoyed it.
0: अनि तपाईँ के गर्नुहुन्छ?
1: म स्कुल टिचर हो।
0: हजुर, कुन स्कुलमा पढाउनुहुन्छ?
1: नोटन नेसनल एशफोर्ड।
0: तपाईँले पढाउनु पनि हुँदो रहेछ, राम्रो लाग्यो। र फ्युचरमा पनि अन्य अवार्डहरू अथवा यो ट्रफीहरू मेडलहरू जित्दै गर्नु होला, अल द बेस्ट।
1: ओके, थ्याङ्क यू।
0: अब त्यसै गरी आजको गोर्खा हिल गोल्फ च्याम्पियनसिपको नेट सेकेन्ड रनर अप हुनुहुन्छ,
2: मेरो नाम सङ्गम तुलाचन।
0: सङ्गम तुलाचन, तपाईँ यो गोल्फ खेल्नको लागि कहाँदेखि आउनुभयो?
2: म आस्टरबाट हो।
0: आस्टरबाटमा बसोबास गर्नुहुन्छ। तपाईँ कति ह्यान्डिक्याप?
2: अहिले 13 खेल्दैछु।
0: कस्तो फिल भयो आज? अघि पनि भन्नुभयो होइन, हाम्रो साहिल घले भन्नुभयो आजको गोल्फ अरू गोल्फ कम्पिटिसन भन्दा एकदमै एक्स्ट्रा, यो मिडल अफ डेमा पनि ड्रिङ्कहरू होइन
2: एकदम रमाइलो भयो। म चन्द्र अङ्कललाई सानोबाट चिन्थेँ, मेरो बाबाको ट्रेनर थियो पहिला, भर्ती हुनुभयो, रमाइलो भएको थियो। थ्याङ्क यू फर सङ्गमको।
0: अनि आजभन्दा पहिला पनि गोल्फबाट कतिवटा ट्रफी मेडलहरू जित्नु भएको छ?
2: अर्को म लामो भएन खेल्न, 2 वर्ष जति भयो, अर्को वर्ष 3-4 चोटी जितेँ, सो राम्रो भन्दैछ।
0: र आजको यो गोल्फ क्लब एचिङ हिल गोल्फ क्लब तपाईँको अभियसली यो होम ग्राउन्ड होइन कस्तो अनुभव गर्नुभयो तपाईँले?
2: होइन कन्डिसन राम्रो छ, सो रमाइलो भयो। हाम्रो मेरो ग्रुपको मामाहरू नै राम्रो थियो, सो रमाइलो
0: भनौँ। वान्स अगेन तपाईँले पनि बिग कङ्ग्रेचुलेसन, किप कन्टिन्यू गर्नु होला। थ्याङ्क यू भेरी मच।
2: थ्याङ्क यू, धन्यवाद।
0: त्यसै गरी गोर्खा हिल च्याम्पियनसिप डिभिजन सीको विनर हुनुहुन्छ, पुरा नाम के भन्नु?
3: हजुर, मेरो नाम प्रतीक गुरु।
0: तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन है, तपाईँ एकदमै राम्रो गोल्फ खेल्नुहुन्छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ होइन, र आजको ओभरअल एक्सपिरियन्स बताउनुहोस् न कस्तो भयो?
3: फर्स्ट अफ अल थ्याङ्क यू हजुरलाई, अनि फर्स्ट अफ अल थ्याङ्क यू गोर्खा हिल चन्द्र अङ्कल अनि आन्टीहरूलाई यो आजको इभेन्टमा धेरै धेरै सपोर्ट गरिदिनु भएकोमा, जिजिएस युकेको लागि। आजको इभेन्ट एकदमै सफल भयो, एकदमै राम्रो भयो, वेदरले पनि साथ दियो, त्यसको लागि चाहिँ एकदमै रमाइलो गऱ्यो। हामी भान्जा टोली मात्रै होइन, हाम्रो सबै गल्फर टोलीहरूबाट पनि एकदमै रमाइलो भयो।
0: तपाईँहरू भान्जा टोली मात्र होइन, सबैले ओभरअल जित्नु मात्रै होइन होइन, गोल्फ भनेको एउटा कम्युनिटी सोसलाइज पनि हो होइन। तपाईँ कति ह्यान्डिक्यापमा खेल्नुहुन्छ?
3: हजुर, म अहिले 15 खेल्दैछु।
0: ओके, अनि तपाईँ यो मात्र होइन अन्य गोल्फ क्लबमा पनि खेल्नु भएको छ, तपाईँको बेस्ट अथवा फेभरेट गोल्फ क्लब कुन हो?
3: मेरो चाहिँ ड्राइभरै भन्नु पर्ला, ड्राइभरमा चाहिँ अब जेसम्बु भन्दै हान्ने क्लब जस्तो भयो, त्यसैले गर्दा चाहिँ ड्राइभरै भन्छु।
0: आजको ग्रिन अलिकति ट्रिकी थियो भनेको हामीले सुनेका थियौँ, तपाईँले त्यो फिल गर्नुभयो?
3: ए हजुर हजुर, ग्रिन चाहिँ हिजो अस्ति यो समरले गर्दाखेरि चाहिँ अलिक क्विक नै भएको थियो, तर आज फेरि स्लो नै भयो, त्यसैले अलिकति गाह्रो नै भयो, रमाइलो त रमाइलो भयो।
0: ओके, ब्याकग्राउन्डमा एकदमै म्युजिक बजेको हुनाले जे होस् हाम्रो 3 भान्जाहरूलाई फ्युचरको लागि पनि अल द बेस्ट, अनि आज तपाईँहरू विनर हुनुभएको छ है, ह्युज कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू भेरी मच हजुरलाई पनि, बिएसलाई पनि यति सपोर्ट गरिदिनु भएकोमा, जिजिएस युकेको लागि। थ्याङ्क यू भेरी मच,
0: थ्याङ्क यू, बाइ बाइ। हजुर, यहाँहरूले सुनिराख्नु भएको थियो गोर्खा हिल च्याम्पियनसिप 2020 सिक्स होइन एचिङ हेल गल्फ क्लबमा भइरहेको थियो. अब पनि यस कार्यक्रमका ओर्गनाइजर हुनुहुन्छ हाम्रो चन्द्र गुरुङ दाई. उहाँले दिनुभएको स्पिच पनि सुनौ. त्यो दिनमा उहाँकी धर्मपत्नी अनि उहाँका सम्पूर्ण परिवारहरू पनि त्यहीँ हुनुहुन्थ्यो उहाँलाई हेल्प गर्ने, विशेष गरेर उहाँको सिरान घरे परिवारहरू सबै हुनुहुन्थ्यो. दिदी बहिनी ज्वाइँ भान्जा भान्जी भिनाजु के नाताहरू पढ्ने सबै हुनुहुन्थ्यो होइन. ओके अब चन्द्रदाई त्यो दिनमा आफ्नो वेडिङ एनिभर्सरी पनि परेको, कस्तो लक्की होइन, र सबैले शुभकामना पनि दिनुभयो. अब उहाँले दिनुभएको स्पिच हामी सुनौ.
4: मैले एकदम समय लामो छोटो भन्छु, सधैँ लामो भन्दिनँ, आज मैले छोटो भन्ने गर्दछु. सर्वप्रथममा त आज जति पनि गोर्खा च्याम्पियनसिपमा खेलेर विनर हुनुभयो उहाँलाई धेरै धेरै बधाई छ, र जो जसले पार्टिसिपेट गर्नुभयो तपाईँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद छ. सर्वप्रथममा त जिएस युकेका क्याप्टेन हाम्रो दिदीजाम अनि सम्पूर्ण टिम र गोर्खा गर्ल्स सोसाइटी क्याम्पको हाम्रो अध्यक्षले आउनु भएको थिएन, हाम्रो भाइस आउनु भएको छ, र सन्तलेबाट क्याम्पबाट हाम्रो विकास आउनु भएको छ, र सम्पूर्ण टिमहरू गर्फर साहबहरू अनि मेरो सम्पूर्ण परिवारहरूबाट तपाईँहरूलाई एकदमै धेरै धेरै धन्यवाद. अनि मेरो अनुमति श्रीमती तर्फबाट तपाईँहरूले हामीलाई दिनुभएको भर्खरै 30 एनिभर्सरी दिनुभएकोमा यहाँ सम्पूर्णलाई म अनि मेरो वाइफबाट एकदमै धेरै धेरै तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु. आशा छ हाम्रो जिन्दगी लामो जानेछ. अब भन्नुपर्दा श्रीमतीको कुरा गरेर मेरो बयान छैन, जे होस् त्यो कतिखेर दोहोऱ्यौँ होइन. अस्ति भर्खरै जनवरीमा गल्फ खेल्नको लागि सायद हामी फर्स्ट टुरमा होला, मेरो साथीहरू पनि यहाँ पनि हुनुहुन्छ, छजना थाइल्यान्डसम्मको 5-6 दिनको टुर, त्यसपछि 4 दिन गएको थियौँ हामी, यसरी पनि गएको थियौँ. एकदम राम्रो थियो. अब भनेर नि तपाईँहरू भनेर फेरि अब हामी त्यो कुरा किन दोहोऱ्याउँ होइन, मेरो श्रीमती त्यस्तैसम्म छन् भनेर मैले भन्न लागेको हो खास गरी तपाईँहरूलाई. मेरो खास गरी गल्फमा तपाईँहरूले देख्नुभएको छ यो सबै मेरो भाइ अनि बुहारी र मेरो सबैभन्दा माथिमा बाबा, दुईजना बाबाहरू हुनुहुन्छ, तर मेरो आमा अहिले सिकिस्त राइनी आमा जुन तल चित्र कुमारी गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ सिकिस्त बिरामी हुनुहुन्छ, र उहाँको लागि सिधा लाभको लागि हामी सम्पूर्ण जिजिएस युकेको तर्फबाट उहाँलाई जाति होस् भन्ने हामी शुभकामना टक्राउँ. सबैको धन्यवाद, र सम्पूर्णबाट सायद उहाँले भगवान्ले सुन्नुहुन्छ भन्ने आशा राखेको छु. त्यस्तै गरी भाइहरू बुहारीहरू अनि मेरो बहिनी हामी मेरो बहिनी सबैभन्दा ठुलो खलर छ, उहाँले सम्पूर्ण बहिनीहरू छोरा बुहारी जसले बिहा गर्नुभएको छ, अनि भान्जीहरू 3 भान्जीहरू छन्, र त्यसै गरी छोरीहरू छन्, यी सबै छोरीहरू, र मलाई अझै यति मात्र नभएर स्पोन्सर्समा जस्तै हरि महा लेमन लेफ ठिक एभरेस्ट क्याफे जीवन एन शोभा राई ट्याक्सी चलाउनुहुन्छ, र प्रवीण छेत्री जो चाहिँ उहाँ पिटर बोडोबाट पनि उहाँले सपोर्ट गर्नुभएको छ मलाई, र दीपक राई यहाँ भर्खरै रेस्टुरेन्ट च्यारिटरमा खोल्नुभएको छ गोर्खा सरकारले, यहाँ सम्पूर्णलाई अनि मेरो के अरे सिरान घर परिवारलाई एकदमै धेरै धेरै धन्यवाद भन्नुहुन्छ. कतिजना आउनु भएको छैन ल, यति भन्दै अरू त धेरै कुरा के गरौँ लामो समय. तपाईँहरू म त सबैभन्दा तपाईँहरूलाई म खेलाडीहरूलाई जुन चाहिँ गफ साहबहरूलाई दिन चाहन्छु, तपाईँहरू बिहानको सायद कोहीजना कतिजना त 4 बजे 4:30 5 बजे उठेर अहिलेसम्म बस्नु भएको छ, धन्दा धन्दै 24 घन्टा यो गफको लागि आउनु भएको छ. श्रीमतीलाई भनिदिनुहोस् गोर्खाहरूले रमाइलो गरेको थियो भनेर गरेर ढिलो भएको भनेर भन्नुहोस्, र तपाईँहरूलाई एकदमै धेरै धेरै मुरीमुरी धन्यवाद भन्न चाहन्छु. र यस्तै पनि गरी तपाईँहरूलाई 2 कलाकारहरू आउनु भएको थियो भनेको थियो मलाई, मैले गरेको थिएँ धेरै पनि आउँछु भन्नुभएको थियो, तर एकजना आउनु भएन, भएको बस ट्राफिकमा पर्नुभयो, र एकजना हाम्रो शिवराजले नेपालबाट आउनुभएको छ चित्र कलाकार, एकदमै धेरै धेरै धन्यवाद. धन्यवादकै क्रममा मैले भनिहालेँ बेहदेशलाई म कहिले पनि बिर्सन चाहन्छु, युवराजी एकदमै धन्यवाद, बिहान पनि आउनुभयो, अहिले पनि यहाँ रूपाजी आउनु भएको छ, एकदमै धेरै धेरै धन्यवाद. यस्तै गरी खानामा मलाई सहयोग गर्ने चाहिँ मिलान गुरुङ क्याम्पबाट गरिदिनु भएको छ, उहाँलाई पनि धन्यवाद. यसै गरी मेरो भाइ डिजे कृष्ण गुरुङ यहाँ पनि उहाँको नाम पनि भाइ भाइ छ, उहाँले गर्नुभएको छ. फोटोग्राफर मेरो भाइ तेज गुरुङ अनि बुहारी अनि मेरो बहिनी दिदी बहिनीहरू सबै भान्जीहरू यहीँ आउनु भएको छ, छोरीहरू सबै परिवार यहाँ सबैलाई, र आज हामीले दुईजना ज्वाइँहरूलाई पनि एकजनालाई ड्रिङ्कमा एकजनालाई खानामा राखिदिएको छौँ। एकदमै तपाईँले आशा दिनुभयो होला, र सबैभन्दा धेरै मलाई पनि धन्यवाद दिनुपर्छ। पोको भुटुवा मैले पकाएको हो, त्यही भएर तपाईँले मन पर्नु भयो होला। एकचोटि तपाईँले अन्तमा मेरो अदानिनी यहाँ अदानिनी यहाँ मेरो श्रीमतीलाई एकदमै एकदमै धेरै धन्यवाद। सायद मेरो श्रीमतीले यो सहयोग नगर्ने भएदेखि यो वर्कमा तपाईँहरूलाईसँग यसरी चिनजान हुने मौका थिएन होला, होइन? र आगामी वर्ष तपाईँहरूको हौसलाले गर्दा अझै योभन्दा बढी पैसा पो तपाईँहरूले पाउनुहुन्छ कि। श्रीमतीलाई एकदमै धेरै धन्यवाद, र मेरो सम्पूर्ण दाहिनेतिर बस्ने फ्यामिलीहरूलाई एकदमै धेरै धेरै धन्यवाद भन्दै म तपाईँहरूबाट बिदा चाहन्छु। थ्याङ्क यू।

गोर्खा रेडियो फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना

बीएफबीएस कर्कारेडियोबाट यो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। आशा छ इन्जोय गर्नुभयो होला। आउनुहोस् अब भने हामी कार्यक्रमको दोस्रो घण्टामा टिपन टापन त सुन्नेछौ, तर अहिलेको लागि भने म तपाईँलाई विपासना मेडिटेशन कोर्सको विषयमा जानकारी गराउन चाहन्छु। विपासना मेडिटेशन कोर्स 2026 यो 12 अगस्तदेखि 23 अगस्तसम्म हुनेछ। श्रोता तपाईँहरू धम्मा दिपा हेरफोर्ड सायरमा इन्जोय गर्न सक्नुहुनेछ अथवा तपाईँहरूले मेडिटेसन लिन सक्नुहुनेछ। अनि तपाईँहरू भिजिट गर्नुहोस् वेबसाइटमा dhamma.org अथवा dhamma.org जानुभयो भने विस्तृत जानकारी लिन सक्नुहुनेछ। अथवा थप जानकारीको लागि कृष्ण दर्लामी 07725079469 थप जानकारीको लागि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। अनि त्यसै गरी अर्को एउटा सूचना पनि राखौँ। यो सूचना पनि मेटल्यान्ड नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। यसपटक भने चौथो मेला हो र नेपाली समाज नटिङ्गमले यो कार्यक्रम अर्गनाइज गर्छ। अनि जुलाईको 27 तारिकको दिनमा हुँदैछ श्रोता। यसको भेन्यू भने मेलबर्न पार्क नटिङ्गममा हो। पोस्टकोड NG85HJ र बिहानको 10 बजेदेखि बेलुकीको 9 बजेसम्म हुनेछ। अनि यसमा विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। तपाईँहरूले आजभन्दा पहिलाका 4 इभेन्टहरू पक्का इन्जोय गर्नुभयो होला र यसमा तपाईँहरूले विभिन्न किसिमको एक्टिभिटिजहरू इन्जोय गर्न सक्नुहुनेछ। यसमा स्पोर्ट्स पनि रहनेछ, कल्चर छँदैछ होइन, म्युजिक अनि त्यस्तै गरी लोकल आर्टिस्टहरूबाट डान्स छँदैछ, आर्ट एन्ड एक्टिङ पनि रहेको रहेछ र नेपाली स्टलहरू, नेपाली फुड, नेपाली ड्रिङ्कदेखि लिएर नेपाली लुगा कपडाहरूको पनि रहेको छ भनिएको छ। इन्जोय गर्नुहोला। अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFPS गोर्खा रेडियो हो। BFPS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
4: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गते भित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको अध्यक्ष अस्वस्थ रहेको प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गते भित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
3: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
5: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खान भएन होइन त्यो सरकारले तोडिदिएको नि त त्यो फार्ममा यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुराहरू त खान मिल्यो नि होइन अन्डा पनि खान मिल्यो तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरह हुन्छ कि बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै रोडबाट किन्दा राम्रो हुन्छ नि त।
6: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
5: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्न मेन रोगै लगाउने हो र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन हामी त्यो रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ न क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ सर्भिलेन्स गर्ने अनि त्यो कहाँ जस्तै गर्ने कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने स्याम्पललाई टेस्ट गराउने त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले
6: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
5: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पनि त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि त्यस्तो पकाएर खाने राम्रो पकाएर खाने।
6: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
5: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्दा
6: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ के समस्या हुन सक्छ?
5: यसको असर त अब देख्यो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना आएको छ कि होइन त्यस्तो मान्छे सरेको छैन खासै नेपालमा तर देख्यो भने चाहिँ अब यसको एपोग्राफी नराम्रै हुन्छ यसको।
3: अब खबर फटाफट।
7: बागलुङमा लागू औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ। मालडुङ्गा सडक खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा। अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च असन सुन्धारा परिसर बाघ बजार मैतीदेवी मन्दिर खुला चौर बालाजु बाइपास लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि शुरू भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने। नवलपरासीको कावासुती नगरपालिका दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्दै नगरभित्रका पाँचवटा सहकारीमा संकलन भएको 15,43,000 लिटर दूधका लागि लिटरको 2 रुपियाँका दरले झण्डै 30,00,000 अनुदान वितरण। गएको 11 महिनामा 10,845 विद्युतीय सवारी साधन आयात।

0: बीएफबीएस कर्क रेडियो सुनिराख्नु भएको छ। सधैँ सधैँ टिपन टापन कार्यक्रममा हाम्रा सहकर्मी साथी योगराज रायजीसँग अन्य हाम्रो प्रेजेन्टरहरू अथवा आउटसाइडबाट पनि हाम्रा गेस्टहरूले यो कार्यक्रम गर्नुहुन्थ्यो, तर आज भने हामी स्टुडियोमा सहकर्मी साथी श्री सुनवार र म रूपा राणा छु। श्रोता, आजको टिपन टापन कार्यक्रममा हामीले केही स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा त गर्नेछौँ, र सबैभन्दा पहिला त श्रीस बहिनी तपाईँलाई पनि बीएफबीएस कर्क रेडियोमा वेलकम छ।
1: थ्याङ्क यू सो मच दिदी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद टिपन टापन मौका दिनुभएकोमा, र हाम्रो सम्पूर्ण श्रोताहरूमा पनि मेरो नमस्कार। हुन त टिपन टापन पहिला पनि धेरै पटक आइयो, तर यसरी अब दिदी बहिनी मिलेर चाहिँ यो अर्कै अनुभव होइन?
0: एकदमै विशेष गरेर यो स्वास्थ्य सम्बन्धी प्रसङ्गमा हामी चर्चा गर्छौँ होइन, त्यसो त तपाईँको कार्यक्रम दिवाको सेलीमा पनि स्वास्थ्य सम्बन्धी धेरै कुराहरू आउने गर्छ होइन?
1: हजुर,
0: तर यो स्वास्थ्यको विषयमा जति धेरै कुराकानी गर्यो त्यति नै फाइदै फाइदा हुन्छ। आज हामी विषयवस्तुहरू विभिन्न किसिमका छन्, हामी पढ्दै जाउँ, कतिसम्म हामीले समेट्न सक्छौँ होइन सुरेश पनि?
1: समयले साथ दिउन्जेलसम्म अवश्य।
0: र अब भने शुभ कार्यमा किन ढिलाइ गर्ने होइन, अब कार्यक्रमलाई फटाफट हामी अघि बढाउँ। आजको स्वास्थ्य सम्बन्धी प्रसङ्गमा यानि कि टिपन टापनको विषयमा कुराकानी गर्नुपर्दा, अहिलेको यो जीवनशैली भनेको एकदमै भागदौडपूर्ण जीवनशैली छ। अनियमित खानपिन अनि धेरै चिल्लो मसलादार परिकार, पार्टी फङ्सन, यस्ता थुप्रै कुराहरू, अनि कम पानी पिउने बानीदेखि लिएर छिटो खाना खाने स्वभाव र शारीरिक गतिविधिले गर्दा नै ज्यादा पेटमा ग्यास जम्ने समस्या धेरैको सामान्य बन्दै गएको छ। र ग्यास भएन भने नेपाली नै होइन भन्ने त्यो एउटा भनाइ थियो, अथवा नेपालीको परिचय भनेको यो ग्यास्ट्रिकबाट हुन्छ भन्ने कुनै समयमा थियो, तर अहिलेको लागि त्यो नहुन सक्छ। धेरै समय खाली पेट बस्ने, राति ढिला खाने र तनावमा रहने बानीले पनि आन्द्राभित्र वायु जम्न सक्छ। यही कारण पेट फुल्ने, डकार आउने, पेट कडा हुने, गडबडी हुने, पेट दुख्ने र कहिलेकाहीँ छातीसम्म असहज महसुस हुने समस्या पनि देखिन्छ।
1: धेरै जस्तो अवस्थामा यस्तो समस्या खानपान र पाचन प्रक्रियासँग जोडिएको हुन्छ। खाना राम्ररी नपच्दा आन्द्रामा अम्लीयपन बढ्छ, जसले गर्दा ग्यास बन्छ। कब्जियत, दाल, चना अनि बन्दाकोपी, कोल्ड ड्रिङ्क, धेरै चिया, कफी, दुध जन्य परिकार वा धेरै समय बसिरहने बानीले पनि समस्या झन् बढाउन सक्छ। औषधि खानु अघि घरमै पाइने केही प्राकृतिक खानेकुरा जस्तो कि अदुवा, पुदिना, सौँफ, टिमुर जस्ता मसला र मनतातो पानी मात्र मिलाएर खाँदा हल्का ग्यासमा राम्रो राहत दिन सक्छन्। यसैसँग सम्बन्ध अब केही टिप्सहरू हामी तपाईँहरूसँग सेयर गर्दैछौँ, पाचन प्रणालीलाई घरमै रहेका खानेकुराहरूले कसरी चाहिँ हामीले आराम दिलाउन सक्छौँ, निको बनाउन सक्छौँ भन्ने बारेमा। सबैभन्दा पहिला पाचनलाई चलायमान बनाउने अदुवाको बारेमा अब दिदीले सुनाउँदै हुनुहुन्छ।
0: अवश्य, अदुवा पेटको ग्यासमा सबैभन्दा छिटो काम गर्ने घरेलु उपाय मध्ये एक मानिन्छ। यसमा पाइने सक्रिय तत्त्वहरूले पाचन, रस र एन्जाइमको कामलाई पनि सक्रिय बनाउँछ। खाना पेटमा लामो समयसम्म अड्किन नदिई छिटो तलतिर सार्न मद्दत गर्छ, र आन्द्राबाट बन्ने अतिरिक्त वायु कम हुन्छ। ग्यासका कारण वाक वाकी हुने वा भारीपन महसुस हुँदा अदुवा विशेष गरी उपयोगी हुन सक्छ।
1: यसका लागि ताजा अदुवाको सानो टुक्रा काटेर एक कप पानीमा 5-10 मिनटसम्म उमाल्नुहोस्। मनतातो भएपछि बिस्तारै पिउनुहोस्। खाना खाएपछि वा पेट फुलेको बेला यो पिउँदा धेरैलाई आराम मिल्छ। केही चिकित्सकीय स्रोतहरूले अदुवाले पेटको मांसपेशीलाई शान्त पारेर ग्यास बाहिर निस्कन मद्दत गर्ने समेत उल्लेख गरेका छन्।
0: पुदिनाले पनि पेटको मांसपेशीलाई आराम दिन सक्छ। पेट र आन्द्राको मांसपेशीलाई शिथिल बनाउँछ। आन्द्राको मांसपेशी धेरै कसिएको हुन्छ र ग्यास बाहिर गाह्रो हुन्छ। पुदिनाले यही कसावट कम गरेर गुम्सिएको वायुलाई सहज रूपमा निकाल्न मद्दत गर्छ, र पेट बाउठिने, डकार रोकिने, खाना खाएपछि पनि भारी महसुस हुने वा ऐठन जस्तो हुने अवस्थामा पुदिना धेरै उपयोगी हुन सक्छ।
1: केही ताजा पुदिनाका पात तातो पानीमा 5 मिनट भिजाएर त्यसको झोल पिउन सकिन्छ। यदि पात उपलब्ध छैन भने पुदिनाको चिया पनि प्रयोग गर्न सकिन्छ। नियमित रूपमा खानापछि पिउँदा ग्यास बन्ने प्रवृत्ति पनि कम हुन सक्छ।
0: त्यसै जमेको वायु घटाउने टिमुर पनि अर्को उपाय हुन सक्छ। नेपाली भान्सामा सजिलै पाइने टिमुर पेटको ग्यासको लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको मसलाको रूपमा मानिन्छ। यसको तिखो र सुगन्धित गुणले पनि पाचन प्रणालीलाई सक्रिय बनाउँछ, र खाना राम्रोसँग नपचेको कारण पेट र आन्द्रामा बन्ने वायुलाई कम गर्न यसले मद्दत गर्छ।
1: टिमुरको थोरै दाना कुटेर मनतातो पानीमा हालेर पिउन सकिन्छ। यसलाई 5 मिनट पानीमा उमालेर पनि पिउन सकिन्छ अनि खाना खाएपछि पेट फुलेको, डकार अड्किएको वा तलतिर वायु ननिस्किएको अवस्थामा यो उपाय उपयोगी हुन सक्छ।
0: त्यसै गरी मनतातो पानी र हल्का हिँडाइ, धेरै जसो अवस्थामा पेटको ग्यास एकै ठाउँमा अड्किएको हुन्छ, यस्तो बेलामा पनि मनतातो पानी बिस्तारै पिउनु र 10-15 मिनट हल्का हिँड्नु निकै प्रभावकारी उपाय हो। मनतातो पानीले पाचन प्रणालीलाई सहज बनाउँछ र आन्द्राको गति बढाउँछ, जमेको वायु तलतिर सार्न पनि मद्दत गर्छ।
1: र टिमुरको थोरै दानालाई कुटेर मनतातो पानीमा हालेर पिउन सकिन्छ। खाना खाए लगत्तै सुत्ने बानीले ग्यास झन बढ्न सक्छ, त्यसैले खाना खाएपछि केही बेर बस्ने, बिस्तारै हिँड्ने र शरीरलाई चलायमान राख्ने बानीले प्राकृतिक रूपमा ग्यास बाहिर निस्कन मद्दत गर्छ। धेरै ग्यासको समस्या जीवनशैलीसँग जोडिएको हुने भएकाले यो उपाय दीर्घकालीन रूपमा पनि उपयोगी हुन्छ।
0: यदि ग्यासको समस्या बारम्बार हुन्छ भने पेट अत्याधिक फुल्छ, कब्जियत, पखाला, एसिडिटी, पेट दुखाइ वा तौल घट्ने समस्या पनि सँगै छ भने यो केवल सामान्य ग्यास मात्र नहुन सक्छ।
1: र यस्तो अवस्थामा आन्द्राको संवेदनशीलता, ल्याक्टोज असहिष्णुता, कब्जियत, अम्लपित्त वा अन्य पाचन समस्या पनि कारक तत्व हुन सक्छ। त्यसैले घरेलु उपायले अस्थायी राहत दिए पनि समस्या दोहोरिएमा चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ।
0: हजुर, आजको टिपन टापनमा पहिलो विषय यहाँहरूले सुन्नु भएको थियो पाचन प्रणालीलाई अथवा भनौँ न ग्यास्ट्रिक भयो भने के कस्ता घरेलु उपायहरू अप्नाउन सकिन्छ भन्ने विषयमा हामीले चर्चा गर्यौं। अब भने दोस्रो विषयतर्फ लागौं। आजको दोस्रो विषयमा घटेको तौल पुनः बढ्न नदिन दैनिक कति पाइला हिँड्नुपर्छ त? हामीले धेरै सुन्छौँ, कतिले 10,000 भन्छन्, कतिले 5,000 पनि हुन्छ भनेको सुन्छौँ, होइन सुरेश बहिनी? वास्तवमा के रहेछ त आज यो प्रसङ्गलाई हामी अघि बढाउँ।
1: हजुर, खराब खानपान र निष्क्रिय जीवनशैलीका कारण अहिले अनावश्यक तौल बढ्नु धेरैका लागि चिन्ताको विषय बनेको छ। बढेको तौल घटाउनका लागि मानिसहरूले धेरै मेहनत गरिरहेका हुन्छन्। खानपानको व्यवस्थापनदेखि व्यायाम तथा विभिन्न उपाय अप्नाएर तौल घटाइन्छ। तौल घटाएर मात्र फेरि केही पनि हुँदैन, तौल फेरि बढ्न नदिनु चाहिँ फेरि अर्को चुनौती हो। तर यसरी तौल बढ्न नदिन उपाय पनि हुन्छन्। हालैको एक अनुसन्धानले एकपटक तौल घटाएपछि फेरि नबढ्नको लागि के गर्नुपर्छ भनेर एक सजिलो उपाय सुझाएको छ, पत्ता लगाएको छ,
0: जसमा दैनिक लगभग 8,500 पाइला हिँड्दा घटेको तौल पुनः बढ्ने जोखिम कम हुने यस अध्ययनको निष्कर्ष छ। यो अनुसन्धान टर्कीको इस्तानबुलमा हुने युरोपेली मोटोपनबाट प्रकाशित गरिएको हो। अनुसन्धानका अनुसार पनि तौल घटाउने क्रममा दैनिक हिँड्ने बानी बढाउने र पछि यसलाई निरन्तरता दिने व्यक्तिको तौल भने फेरि बढ्दैन।
1: धेरै मानिसहरूले सुरुमा तौल घटाउँछन् तर 3-5 वर्षभित्र फेरि उसै गरी तौल बढ्छ। त यस अध्ययनमा इटली र लेबनानका अनुसन्धानकर्ताहरूले धेरै अध्ययनहरूको विश्लेषण गरे। तौल घटाउन र घटेको तौल बढ्न नदिन विभिन्न चरणहरूमा मानिसहरूले चालेका दैनिक काम कदमहरूको संख्या पनि मापन गरियो। सुरुमा दुवै समूहले लगभग समान संख्यामा पाइला हिँडेका थिए। एउटा समूहले दैनिक लगभग 7,280 पाइला हिँड्थ्यो भने अर्को समूहले दैनिक लगभग 7,180 पाइला हिँड्थ्यो। दुवै समूहको जीवनशैली समान थियो, यद्यपि तौल नियन्त्रणका लागि हिँडिरहेको समूहका व्यक्तिहरूले दैनिक हिँड्ने पाइला संख्या बढाएनन् र तौल पनि त्योभन्दा घटेन।
0: अर्कोतर्फ तौल घटाउने समूहमा रहेका व्यक्तिहरूले आफ्नो दैनिक पाइला गणना बढाएर लगभग 8,454 पाइला पुर्याएका थिए। तौलमा पनि उल्लेखनीय कमी आयो र जसको औसत तौल लगभग 4 किलोग्राम मात्रै घटियो। यसपछि पनि तिनीहरूले दैनिक हिँडाइमा पाइलाको संख्या बढाउन जारी राखे। तौल घटाएपछि पनि तिनीहरू दैनिक लगभग 8,241 पाइला हिँडे। उनीहरूलाई धेरै जसो घटेको तौल पुनः प्राप्त गर्नबाट रोकियो र परीक्षण को अन्त्यसम्ममा उनीहरूले लगभग 3 किलोमिटर औसत तौल घटाएका थिए। र अनुसन्धानकर्ताहरू पनि भन्छन् कि स्वस्थ जीवनशैली र नियमित शारीरिक गतिविधिले दीर्घकालीन तौल नियन्त्रण कायम राख्न मद्दत गर्न सक्छ। घटेको तौल पुनः बढ्न नदिनको लागि दैनिक हिँडाइ सजिलो र प्रभावकारी तरिका हुने उनीहरूको निष्कर्ष छ। बीएफबीएस कर्का रेडियोबाट यहाँहरूले टिपन टापन सुनिराख्नु भएको छ। तपाईँहरूलाई अलि नौलोपन पनि फिल भएको छ होला। सधैँ सधैँ टिपन टापन कार्यक्रममा सहकर्मी साथी योगराज राईजीको साथमा अन्य प्रेजेन्टरहरू आउने गर्थ्यौ, तर आज भने तपाईँहरूको साथमा म रूपा राणा र श्री सुनवार दुईजनाबाट तपाईँहरूले टिपन टापन कार्यक्रम सुनिराख्नु भएको छ। हाम्रा सहकर्मी साथी योगराज राईजी भने छुट्टीमा हुनुहुन्छ। आउनुहोस् अहिलेको लागि भने हामी एकैछिन साङ्गीतिक विश्राम लिउँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio. BFBS गोर्खा रेडियोबाट हामी टिपन टापन कार्यक्रम गरिरहेका छौं। आज यहाँहरूको साथमा कार्यक्रम टिपन टापन लिएर म रूपा राणा र श्री सुनवार दुईजना उपस्थित भएका छौं। सदाझै आज पनि टिपन टापन कार्यक्रममा हामीले स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरिरहेका छौं। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा त तपाईँ हामी सबैलाई थाहा छ र यो विषयमा जति धेरै स्वास्थ्यको बारेमा हामी जानकारी लिन्छौं त्यति नै हामीलाई फाइदा पनि हुन्छ। अब भने हामी अर्को विषयतर्फ लागौं। मृगौला खराब हुँदादेखि नै शुरूवाती सात संकेत।
1: हजुर, मृगौला खराब हुँदादेखि नै शुरूवाती संकेतहरूमा सबैभन्दा पहिला चाहिँ निन्द्रामा गडबडी रहेछ। मृगौला कमजोर हुँदा शरीरबाट विषाक्त पदार्थहरू पर्याप्त रूपमा बाहिरिन सक्दैनन्। यी पदार्थहरू रगतमा बढ्दा शरीरमा असहजता महसुस हुन सक्छ, जसका कारण राम्रोसँग निदाउन कठिन हुन्छ। राति बारम्बार बिउजनु, बेचैनी हुनु वा दिनभरि थकान महसुस हुनु प्रारम्भिक संकेत हुन सक्छ।
0: त्यसै गरी खुट्टा र आँखा वरिपरि पनि सुन्निनु। मृगौलाले अतिरिक्त पानी र नुन हटाउन नसक्दा शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ। यसको परिणाम स्वरूप खुट्टा, गोडा, अनुहार वा आँखा वरिपरि पनि सुन्निएको देखिन सक्छ। बिहान उड्दा आँखा फुलेको देखिनु वा साँझतिर पनि जुत्ता टाइट महसुस हुनु चेतावनीको संकेत हो।
1: यसै गरिकन पिसाबमा फिँज देखिनु। स्वस्थ मृगौलाले शरीरका आवश्यक प्रोटिनहरूलाई जोगाएर राख्छ, तर मृगौला क्षतिग्रस्त हुँदा प्रोटिन पिसाब मार्फत बाहिरिन थाल्छ, जसका कारण पिसाबमा अत्याधिक फिँज देखिन सक्छ। यस्तो समस्या बारम्बार देखिएमा पिसाब परीक्षण गराउनु आवश्यक हुन्छ।
0: त्यसै गरी पिसाबमा रगत पनि देखिनु। पिसाब गुलाबी, रातो वा गाढा खैरो देखिनु गम्भीर संकेत हुन सक्छ। मृगौला रोग पत्थरी, संक्रमण वा अन्य मूत्र सम्बन्धी समस्याको कारण पनि हुन सक्छ। यस्तो अवस्थामा ढिला नगरी चिकित्सकसँग परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ।
1: यसै गरिकन अत्याधिक थकान र कमजोरी हुनु। मृगौलाले रगत बन्न सहयोग गर्ने हर्मोनहरू उत्पादन गर्छ। जब मृगौला कमजोर हुन्छ रगतको कमी अर्थात् एनिमिया पनि हुन सक्छ। यसले सामान्य काम गर्दा पनि थकान महसुस गर्न सकिन्छ, ध्यान केन्द्रित गर्न कठिन हुन्छ र सास फेर्न गाह्रो हुने समस्या जस्तो देखिन्छ।
0: भोक नलाग्ने र वाक वाकी लाग्ने पनि समस्या हुन सक्छ। रगतमा विषाक्त पदार्थ बढ्दा पाचन प्रणाली प्रभावित हुन सक्छ। भोक कम लाग्ने, मुखमा धातुको स्वाद आउने, वाक वाकी लाग्ने वा बन्त हुने समस्या पनि मृगौला रोगको संकेत हुन सक्छन्।
1: र यसै गरी एकन पिसाबको मात्रामा परिवर्तन। बारम्बार पिसाब लाग्नु विशेष गरी राति अनि उल्टो पिसाबको मात्रा घट्नु पनि मृगौला समस्याको संकेत हुन सक्छ। पिसाबको रङ्ग, गन्ध वा स्वरूपमा परिवर्तन देखिमा पनि ध्यान दिनु आवश्यक हुन्छ।
0: मृगौला रोग सबै मानिसमा समान रूपमा देखिँदैन। मधुमेह वा उच्च रक्तचाप भएका व्यक्तिहरू, परिवारमा मृगौला रोगको इतिहास भएका मानिसहरू, 40 वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घकालीन रूपमा दुखाई निवारक औषधि सेवन गर्ने मानिसहरू उच्च जोखिममा पर्दछन् र यसका अतिरिक्त मोटुपना, धूम्रपान, विषाक्तको संक्रमण वा मृगौलामा पत्थरी भएका व्यक्तिहरूमा पनि जोखिम बढी हुन्छ।
1: यस्ता व्यक्तिहरूले आफ्नो मृगौलाको स्वास्थ्यप्रति विशेष ध्यान दिनु आवश्यक हुन्छ। नियमित रूपमा रगतमा क्रिएटिनिन तथा पिसाब परीक्षण गराएर मृगौलाको कार्यक्षमता जाँच गराउँदा रोग प्रारम्भिक चरणमै पत्ता लगाउन सकिन्छ।
0: अब मृगौला जोगाउने उपायहरूको बारेमा पनि हामी चर्चा गरौं। मृगौला विशेष गरेर मृगौलालाई स्वस्थ बनाउनको लागि स्वस्थ जीवनशैली अप्नाउनु अत्यन्त महत्वपूर्ण हुन्छ। रक्तचाप र रगतको चिनी नियन्त्रणमा राख्नु, नुन र प्रशोधित खाना कम खाने अनि सन्तुलित आहार अप्नाउने तथा पर्याप्त पानी पिउने बानीले मृगौला स्वास्थ्यलाई सहयोग गर्छ।
1: हजुर, यसै गरिकन नियमित व्यायाम, तौल नियन्त्रण, धुम्रपान र मद्यपानबाट टाढा रहनु तथा अनावश्यक औषधि सेवन नगर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। विशेष गरी दीर्घकालीन रूपमा पेन किलर औषधि सेवन गर्दा मृगौलामा असर पर्न सक्छ, त्यसैले चिकित्सकको सल्लाह बिना लामो समयसम्म औषधि प्रयोग गर्नु उचित हुँदैन। अनि वर्षमा कम्तीमा पनि एकपटक नियमित स्वास्थ्य परीक्षण गराउनु, विशेष गरी जोखिम समूहमा पर्ने व्यक्तिहरूका लागि मृगौला रोगको प्रारम्भिक पहिचानका लागि प्रभावकारी उपाय हो।
0: अब सचेतनाको शुरूआत आजैबाट हामी शुरू गरौं। मृगौला रोग प्राय गरेर अचानक देखिने समस्या होइन र यो धेरै वर्षसम्मको असन्तुलित जीवनशैली र स्वास्थ्यप्रति बेवास्ताको परिणाम पनि हो। शरीरले ससाना संकेतहरू मार्फत चेतावनी पनि दिन्छ, तर ती संकेतहरूलाई बेवास्ता गर्दा भने समस्या गम्भीर अवस्थामा पुग्न सक्छ। स्वास्थ्यप्रति सजग रहनु व्यक्तिगत जिम्मेवारी मात्र होइन, सामाजिक दायित्व पनि हो। नियमित परीक्षण अनि

0: गर्ने, आफ्नो क्षमतालाई पहिचान नगर्ने, गर्न सक्ने कुरा पनि नगर्ने हुन्छ नि है. त्यस कारणले गर्दाखेरि हरेक अभिभावकले यो कुरा जान्नुपर्छ, थाहा पाउनुपर्छ जस्तो लाग्छ. राम्रो विषयवस्तु यहाँ आएको रहेछ, अब हामी सेयर गरिहालौँ. बच्चाको मानसिक विकास पूर्ण रूपमा उसको सामाजिक, पारिवारिक र स्कुलसँग जोडिएका परिस्थितिहरूमा निर्भर गर्छ. यदि सानो उमेरमा कुनै पनि परिस्थितिका कारण बच्चालाई आफ्नो बारेमा नकारात्मक विचार आयो भने त्यस्ता बच्चाहरू हीन भावनाबाट ग्रस्त हुन थाल्दछन्.
1: अब यो हीन भावनाले बच्चाको आत्मविश्वास पूर्ण रूपमा कमजोर बनाउँछ. उसको भविष्यमा विभिन्न प्रकारका मानसिक समस्याहरू जस्तै डिप्रेसन, चिन्ता, सामाजिक अलगाव र अध्ययनमा ध्यान केन्द्रित गर्न नसक्ने समस्याहरू निम्त्याउँछ. बच्चालाई हीन भावनाबाट बाहिर निकाल्न निकै गाह्रो पनि हुन्छ. यसको लागि वरिपरिको वातावरण अत्यन्त सकारात्मक, विश्वासयोग्य र प्रोत्साहनपूर्ण हुनुपर्छ, ताकि बच्चाले आफ्नो आत्मविश्वास गुमाउन नपाओस्.
0: हीन भावना कहिलेकाहीँ सानो उमेरमै सुरु भए पनि वयस्क हुँदासम्म रहिरहन सक्छ. त्यसैले अभिभावक, शिक्षक र समाजले यसलाई समयमा नै पहिचान गरी सम्बोधन गर्नु अत्यन्तै जरुरी छ. र आज चाहिँ बच्चामा हीन भावना उत्पन्न हुने केही मुख्य कारणहरूको हामी चर्चा परिचर्चा गर्छौँ, जसमध्ये सबैभन्दा पहिला त प्रतिस्पर्धाको बोझ रहेको रहेछ. बच्चाहरूबीच हरेक क्षेत्र, चाहे पढाइ होस्, चाहे खेलकुद, अतिरिक्त क्रियाकलाप आदिमा अत्याधिक प्रतिस्पर्धा हुने वातावरणले उनीहरूलाई सधैँ म अरूभन्दा राम्रो हुनुपर्छ भन्ने दबाब दिन्छ. अझ त्यसमाथि पनि नेपाल जस्तो देशमा जहाँ टपर भन्ने संस्कृति छ, त्यहाँ बच्चाहरूले आफूलाई असफल ठान थाल्छन्। यो बोझले उनीहरूको प्राकृतिक रचनात्मकता र खुसी मार्छ र हीन भावना जन्माउँछ.
1: त्यसै गरी धेरै अभिभावक र शिक्षकले पनि बच्चाको प्रयासलाई होइन मात्र परिणामलाई, नम्बर, पदक वा जितलाई हेरेर मूल्याङ्कन गर्छन्। यदि बच्चाले मेहनत गरे पनि नतिजा राम्रो आएन भने ऊ आफूलाई असफल ठान्छ र यसले प्रयासको महत्त्व बुझ्न नदी हीन भावना बढाउँछ. सही मूल्याङ्कन भएको प्रयासलाई भने प्राथमिकता दिनु साँचो हो.
0: यसै गरिकन दबाब महसुस हुनु, आमा बाबुले निरन्तर यो गर्नु त्यो गर्नु, राम्रो नभए के हुन्छ भन्दै दबाब दिएमा बच्चाले आफूलाई कमजोर र अयोग्य ठान्न थाल्छ र यो दबाबले बच्चाको मनोबल गिराउँछ र ऊ कुनै पनि काममा डराउन थाल्दछ.
1: त्यसै गरी समानताको अभाव पनि, बच्चालाई सधैँ तिमी अरू जस्तै छैनौ, तिमी कमजोर छौ जस्ता भावना दिनुले उसको आत्मबल कमजोर हुन्छ. यस्तो अवस्थामा बच्चालाई अरूसँग तुलना गर्न बाध्य बनाउँछ र आफूलाई अलग वा कमजोर महसुस गर्छ.
0: यसै गरिकन नकारात्मक टिप्पणी र आलोचनाको पनि कुरा गरौँ. बाबुआमा, शिक्षक वा आफन्तले बच्चाको बारम्बार तिमी बुद्धु छौ, केही गर्न सक्दैनौ जस्ता टिप्पणी गरेमा बच्चाको मनमा नकारात्मक धारणा बस्छ. यो सबैभन्दा शक्तिशाली कारण हो, किनकि बच्चाले यो शब्दहरूलाई सधैँ नै आफ्नो लागि सत्य ठान्दछ.
1: त्यसै गरी असुरक्षा, घरमा पारिवारिक झगडा, आर्थिक समस्या, तनाव वा भावनात्मक उपेक्षा भएमा बच्चाले म सुरक्षित छैन भन्ने महसुस गर्छ. यो भावनात्मक असुरक्षाले आत्मविश्वासको जग नै कमजोर बनाउँछ.
0: यसै गरिकन अवास्तविक अपेक्षाहरू, अभिभावकले बच्चाबाट जस्तै हरेक परीक्षामा 100% ल्याउनु, हरेक क्षेत्रमा उत्कृष्ट हुनु भन्ने जस्तो अपेक्षा राख्छन् भने बच्चाले असफलताको डरले हीन भावना विकास गर्छ. हरेक बच्चा फरक फरक क्षमताको हुन्छ भन्ने कुरा बिर्सनु नै सबैभन्दा ठुलो गल्ती हो.
1: त्यसै गरी शारीरिक कमजोरी, उचाइ कम हुनु, रोग वा अशक्तता, पढाइमा कठिनाई जस्ता समस्या वा मानसिक विकासमा ढिलाइ भएमा बच्चाले आफूलाई अरूभन्दा तल्लो स्तरको ठान्छ र यदि यस्ता कमजोरीहरूलाई सम्बोधन नगरी तिमी नै कमजोर छौ भनियो भने झन हीन भावना गहिरिन्छ.
0: हजुर, त यो त बच्चाहरूमा हीन भावना कसरी आउँछ भन्ने कुरा गर्यौँ भने, अब यस्ता भावनाहरूबाट मुक्त गर्ने उपायहरूको बारेमा कुरा गर्नुपर्दा, सबैभन्दा पहिला त बच्चालाई पर्याप्त समय र ध्यान दिने गर्नुपर्दो रहेछ. बच्चासँग दैनिक कम्तीमा 20-30 मिनट गुणस्तरीय समय बिताउनुपर्छ. उसको कुरा सुन्नुपर्छ र उसको भावना बुझ्नुपर्छ. म तिमीलाई माया गर्छु जस्तो सुकै भए पनि भनेर भन्नुपर्छ बारम्बार.
1: त्यसै गरी बच्चासँग आज कस्तो भयो अनि तिमीले के देख्यौ आज जस्ता प्रश्नहरू सोधिराख्नुपर्छ. उसलाई आफ्नो भावना व्यक्त गर्न पनि प्रोत्साहन दिनुपर्छ. सुरक्षित महसुस गराउँछ.
0: अनि आफ्नो अनुभव सुनाउने, जस्तो कि अभिभावकले आफ्नो बाल्यकालमा आफूले सामना गरेका असफलता र त्यसबाट कसरी बाहिर निस्किए भन्ने कथा सुनाउनुपर्छ. यसले बच्चालाई समस्याहरू आउँछन् तर ती सधैँ रहँदैनन् भन्ने कुरा सिक्न प्रेरणा दिन्छ.
1: त्यसै गरी नतिजालाई होइन प्रयासलाई प्रशंसा गर्ने, तिमीले धेरै मेहनत गर्यौ गर्व लागेको छ भन्नुपर्छ र असफलतामा पनि योबाट हामीले के सिक्यौ भन्ने कुराहरू बच्चालाई सधैँ सकारात्मक दृष्टिकोण भने दिनुपर्छ।
0: यसै गरिकन बच्चा हरेकमा केही न केही

0: विशेषता हुन्छ। उसलाई चित्र बनाउन मन लाग्छ, नाच्न मन लाग्छ, खेल्न मन लाग्छ, त्यसलाई नै प्रोत्साहन दिनुपर्छ। उसलाई तीमा यो क्षमता छ भनेर सम्झाउनुपर्छ, यसले उनीहरूको आत्मविश्वास बढ्छ।
1: र घरमा झगडा कम गर्ने, बच्चाको अगाडि सधैँ सकारात्मक कुरा गर्नुपर्छ, तिमी गर्न सक्छौ भन्ने वाक्यांश बारम्बार प्रयोग गर्नुपर्दछ।
0: यसै गरिकन बच्चाले सानो सानो काम, आफ्नो कोठा सफा गर्ने, सानो निर्णय लिनेमा स्वतन्त्रता दिनुपर्छ। यसले उनीहरू सफल हुँदा आत्मविश्वास बढ्छ। र अन्त्यमा नकारात्मक तुलना रोक्नुपर्छ, जस्तो कि स्कुलमा शिक्षकसँग समन्वय गरेर, सामाजिक सञ्जालको प्रयोग सीमित र निगरानीमा राखेर, रा, अनि परिवारसँग सकारात्मक कुरा गर्ने बानी बसालेर यो कुरालाई चाहिँ हामीले ध्यान दिन सक्छौँ बच्चाहरूमा।
1: आजको अन्तिम विषय रोचक पनि थियो, बडो उपयोगी पनि थियो। हामी आशा गर्छौँ अहिलेका न्यू प्यारेन्ट्सहरू हुनुहुन्छ जसले बच्चालाई होइन आफ्नो भविष्य कस्तो बनाउनु पर्छ भन्ने बारेमा यो कुराकानीले पक्कै पनि उहाँहरूलाई केही मात्रामा भए पनि मद्दत मिल्नेछ भन्ने हामी विश्वास गर्छौँ।
0: पक्कै पनि विश्वास गर्नु दिदी, र यही विश्वासको साथमा अब टिप्पणी टापन अन्तिम चरणमा आएको जस्तो मलाई लाग्यो।
1: सही कुरा,
0: र अब पनि बिदा लिने बेला भएको छ। सबैभन्दा पहिला त म नै बिदा लिन्छु कि यसो पनि तपाईँहरूबाट
1: किन यति साह्रो हतार गर्नुभएको।
0: अब हाम्रो श्रोताहरूलाई गीतहरू पनि सुनाउनु पर्यो नि त, होइन? त्यस कारणले गर्दाखेरि अब आजको यो धेरै हामीले विषयवस्तुहरूलाई राखेका छौँ, त्यसलाई पनि श्रोताहरूले अब अब्जर्भ गर्नु पर्यो, मनन गर्नु पर्यो। त्यो हिसाब किताबले मैले चाहिँ अब बिदा लिएँ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद आज तपाईँको यो बसाइमा मलाई मौका दिनुभएकोमा दिदी।
1: थ्याङ्क यू सो मच सिरिस बहिनी, मलाई टिपन टापनमा साथ दिनुभयो। यो नै एउटा टिम वर्क पनि हो,
0: होइन?
1: अनि हाम्रा आदरणीय श्रोताहरूले आजको टिपन टापन कार्यक्रमबाट केही न केही आफूलाई स्वास्थ्य सम्बन्धी फाइदाजनक कुरा सिक्नु भयो होला भन्ने हामीले अपेक्षा गरेका छौँ। सिरिस बहिनी, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
0: तपाईँलाई पनि समय दिनुभएकोमा थ्याङ्क यू भेरी मच। हस्त प्रिय श्रोता पनि नमस्ते।
1: हस् त आदरणीय श्रोता, आजको टिपन टापन कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई बाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: गोर्खा रेडियो।

सुगम पोखरेल र अन्जु पन्तको युगल सर्वद प्रस्तुत गीत थियो। अब यो गीत सँगसँगै हाम्रा कार्यक्रमहरू आजको गोन्धुली कार्यक्रमले समेटि ल्याएका विषयहरू पनि यही आएर पूरा भएका छन् र एकैछिनपछि म तपाईँलाई यही गीत सुनाउनेछु श्रोता। र सम्पूर्ण कार्यक्रम यही आएर पूरा भएको छ। भोलि साँझको कार्यक्रम गोन्धुलीमा तपाईँ हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हौस् त आदरणीय श्रोता, आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। नमस्ते, बाई।

0: 5/27 करोड बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
1: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000-5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्। ती समितिहरूको बैठक जुदेको अवस्थामा अब जुदेको छैन भने त हलमै भइहाल्यो होइन। अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन। अब लेख्ने कुराहरूमा चाहिँ अभाव अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ। अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8,00,000 रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 भाडामा लिएर 82 माघ 25 प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्षी दलका कार्यकक्षहरू समिति हलहरू सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणका सूचना अधिकारी शान्ति महत:
5: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आङ्कलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप अव्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू विशेष गरी तिनवटा सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यान पावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामै हुनुहुन्छ।
0: प्रधानमन्त्री बालिन शाहकी पत्नी सुबिना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्नु।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजोङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 10 गते तदनुसार जुन महिनाको 24 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र बुधबारको कार्यक्रम सदस्य तपाईँले म धनजोङको साथमा सुन्दै हेर्नु भएको छ र आज दशमी पनि परेको छ र कार्यक्रमको शुभारम्भमा पुष्प नेपालीको आवाजमा रहेको यस गीतमा शब्द पनि पुष्प नेपालीकै रहेको थियो, संगीत पुष्प नेपालीकै र यस गीतलाई म्युजिक नेपालको उत्पादन रहेको छ र यो सांगीतिक कोशीलेबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं। कार्यक्रम नेपाल कनिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आज भने हामीले कुराकानी गरेका छौँ बर्ड फ्लू सम्बन्धी विषयमा र यो विषयसँग केन्द्र रहेर आज हामीसँग पाहुनाको रूपमा हुनुहुन्छ डाक्टर मुकुल उपाध्याय र उहाँसँग हामीले यो विषयसँग केन्द्र रहेर कुराकानी गरेका छौँ, सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय हामीले लिएका छौँ गोर्खापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: स्वर्गीय गोपालञ्जनको आवाजमा रहेको यस गीतमा शब्द पनि स्वयं गोपालञ्जनकै रहेको थियो र संगीत पनि गोपालञ्जनकै र यस गीतलाई प्रस्तुतिको रूपमा म्युजिक नेपालले चाहिँ बजारमा ल्याएको हो र यो सांगीतिक कोशेली सँगसँगै अब भने लागौं सदस्यत्व कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ आजको सम्पादकीयलाई लिएका छौं गोरखापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणबाट शीर्षक छ स्थानीय सरकारको बजेट नेपालको संविधानले संघीयताको अभ्यासलाई तीन तहमा विभाजन गरेको छ केन्द्रमा संघीय सरकार सँगै सात प्रदेशमा सातवटै सरकार छन् यसै गरी देशभरि 753 स्थानीय तहमा स्थानीय सरकार छन् हाम्रो संघीयताको मूलभूत विशेषता भनेको संवैधानिक पक्ष हो एक अर्का सरकारको समन्वयबाट समृद्धि हासिल गर्ने लक्ष्य छ संघ र प्रदेशको सहयोगमा स्थानीय सरकारको सेवा प्रवाह सुदृढ हुने विश्वास छ नागरिकको घर दैलोमा सेवा प्रवाह सँगै स्थानीय विकास निर्माणमा काम गर्ने भएर हुनुपर्छ स्थानीय सरकारले गाउँको सिंहदरबार समेत भन्ने गरिन्छ लामो समय एकात्मक राज्य संरचनाले गाउँका ससाना धारा पैनीका निम्ति पनि सिंहदरबारकै मुख ताक्नु पर्ने बाध्यता थियो संघीय लोकतान्त्रिक गणतन्त्र पछि यो बाध्यता हटेको छ तीन तहकै सरकार आफ्ना नीति तथा कार्यक्रम र बजेट मार्फत जनसेवामा छन् संविधानले नै नयाँ आर्थिक वर्षको संघीय बजेट प्रत्येक वर्ष जेठ 15 गते विधायिकामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ त्यस्तै सातै प्रदेशले असार 1 गते बजेट ल्याउनु पर्नेछ संघ प्रदेश र आगामी आर्थिक वर्षको बजेट निश्चित समयमा ल्याई विधायकी छलफलमा छन् स्थानीय सरकारले भने असार 10 नयाँ आर्थिक वर्षको बजेट ल्याउने कानूनी समय सीमा छ त्यसै क्रममा स्थानीय सरकारले असार लागेसँगै बजेट सार्वजनिक गरिरहेका छन् भन्दै गोरखापत्र राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीयमा लेख्दछ बजेट भन्नु आय व्ययको अनुमानित विवरण हो सरकारको बजेट पनि एक आर्थिक वर्षको आय र व्ययको विवरण हो र यसमा कुशलतापूर्वक व्यवस्थापन गरिएको हुन्छ सरकारको बजेटमा खर्च गर्ने प्राथमिकता नीति र कार्यक्रमले तय गरेको हुन्छ स्थानीय तहमा महानगरपालिका उपमहानगरपालिका नगरपालिका र पालिकाको सबै पर्छन् कतिपय स्थानीय तहले नीति तथा कार्यक्रमसँगै बजेट आइसकेका छन् भने कतिपय पालिकाले ल्याउने क्रम जारी छ असार 10 समय सीमा भए पनि विगतमा कतिपय पालिकाले भने असार भर्ने बजेट ल्याउने गरेको पाइन्छ अझ नमिठो अनुभव त के छ भने कतिपय पालिकाले विवाह तथा अन्य कारणले नयाँ आर्थिक वर्ष लाग्दा समेत बजेट ल्याउन नसकेको देखिन्छ यसमा मध्य प्रदेश अगाडि देखिन्छ विगतको यो नराम्रो अभ्यास अब दोहोराउनुहुन्न स्थानीय जनताको बाटोघाटो पिउने पानी शिक्षा स्वास्थ्य लगायतका कामलाई प्राथमिकता दिई स्थानीय सरकारले समयमा बजेट ल्याउनु पर्छ स्थानीय सरकारले यो एक दशकका अभ्यासमा स्थानीय विकासले निकै गति लिएको विश्लेषण छ सड़क निर्माणले प्राथमिकताले पाएको छ तथापि योजनाबद्ध भन्दा जथाभावी डोजर चलाएर हिमाली तथा पहाड़ी भेगमा पर्यावरण असन्तुलन बढेको आलोचना पनि हुने गरेको छ यो आलोचनामा एक हदसम्म आधार भए पनि स्थानीय सरकारप्रति नागरिकको ठूलो भरोसा छ यथाकथा कतिपय स्थानीय तहमा दलीय विवाद निहित स्वार्थ आदिले विकास निर्माणमा विभेद समेतको कुरा पनि उठ्ने गरेको पाइन्छ विकासमा कुनै विभेद नगरी अगाडि बढ्नु संघीयता सार्थक बनाउने सही दिशा हुनेछ भन्दै गोरखापत्र राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीयमा लेख्दछ सम्पादकीय कथा विवरण तीन तहकै सरकारको मूल समस्या भनेको सीमित आय नै हो संघीय सरकारको ब्याज समेत वार्षिक राजस्वले पुग्न सकेको छैन ठूलो अंश आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बाध्यता छ प्रदेश र स्थानीय सरकारको ठूलो मात्रा संघीय सरकारको अनुदानमा आधारित छ प्रदेश तथा स्थानीय सरकारले राजस्व परिचालनका क्षेत्रमा अझै पनि प्रभावकारी काम गर्न सकेको देखिएको छैन आमदानी बिनाको खर्चले दिगो विकासको मार्ग निर्देशन गर्न सक्दैन सम्पत्ति व्यवसाय घर बहाल लगायतका कतिपय कर स्थानीय सरकारले संकलन गर्ने भनिए पनि त्यसमा प्रभावकारिता देखिन सकेको छैन सुशासनका निम्ति आर्थिक अनुशासन सबैभन्दा मूलभूत प्रस्थान बिन्दु हो आर्थिक अनुशासनबाट योजनाबद्ध विकासले गति लिन सक्छ अर्को विडम्बना के छ भने तीन तहकै सरकारले साधन र बजेट भने समय सीमा अनुसार नै तीव्र कार्यान्वयन गर्छन् तर पुँजीगत बजेट भने अति न्यून मात्र खर्च हुने गरेको छ संघीय सरकारले आर्थिक वर्षको अन्तिम महिना लाग्दा समेत एक तिहाई पनि पुँजीगत खर्च गर्न सकेका छैनन् प्रदेश र स्थानीय सरकारको पनि पुँजीगत बजेट गर्न तदारुकता लक्ष्य अनुसार देखिन सकेको छैन त्यसको कारणमा समेत सुनिश्चित गरेर योजनाबद्ध नीति र योजना भन्दा पनि निहित स्वार्थ र लहडमा विकास आयोजना तय गर्ने गरिएको विवेचना छ यसमा सुधार हुनुपर्छ असार 10 बजेट ल्याउन नसक्ने स्थानीय तहले पनि जति सक्दो चाँडो बजेट ल्याई सुशासनको मार्ग चित्रमा अगाडि बढ्न वञ्चनीय छ भन्दै गोरखापत्र राष्ट्रिय दैनिकले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ स्थानीय सरकारको बजेट अब यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

0: ममता दिबिमको आवाजमा रहेको यस गीतमा संगीत भने ममता दिबिमकै रहेको थियो भने यसमा शब्द रामान घिमिरेको, संगीत ममता दिबिन र स्वयं आवाज पनि ममता दिबिनकै रहेको थियो र यस गीतलाई म्युजिक नेपालले प्रस्तुत गरेको गीत हो र कुनै समय निकै नै लोकप्रिय भएको गीत हो र यो सांगीतिक कोशीले सँगसँगै अब भने पालो रहेको छ सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ बर्ड फ्लू सम्बन्धी विषयमा। यतिखेर नेपालमा बर्ड फ्लू फैलिएको कुरा समाचारमा आइरहेको छ र विभिन्न ठाउँमा, त्यसमा पनि राजधानी काठमाडौँ लगायत झन्डै नै 11 जिल्लाको 81 ठाउँमा चाहिँ बर्ड फ्लू फैलिएको कुरा पनि हामीलाई यो पशु सेवा विभागको वेबसाइटमा राखिएको प्रेस नम्बर पनि बताइएको र यो विषयसँग छोटकरीमा कुराकानी गर्दैछौ पशु सेवा विभागका प्रवक्ता हुनुहुन्छ डाक्टर मुकुल उपाध्याय। डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई,
1: धन्यवाद
0: समय दिनुभएकोमा, धेरै धेरै धन्यवाद। यो जुन बर्ड फ्लू सम्बन्धी भनौँ न समाचार चाहिँ यो निरन्तर आइरहेको तर बीचमा चाहिँ अलिकति कम भएको जस्तो छ, फेरि अहिले फैलिएको कुरा चाहिँ फेरि अहिले सञ्चार माध्यममा भनौँ न छापा माध्यममा आइरहेको छ। अहिले लगभग यो मैले अघि भनेको अनुसारले 11 जिल्लाको 81 ठाउँ यो चाहिँ प्रमाणित भएको नै ठाउँहरू हो नि होइन डाक्टर साहब? यो
1: 11 जिल्ला को 82 ठाउँ हो प्रमाणित भएको, अनि त्यसमध्ये विशेष गरेर झापा मोरङ सुनसरी र नवलपरासी बारा महोत्तरी सम्ममा रोग कन्ट्रोल अवस्थामा छ, त्यहाँ फैलेको छैन होइन। र अहिलेको ताजा हेर्दा चाहिँ काठमाडौँ भक्तपुर ललितपुर काठमाडौँ भेली छ, यही बिचमा चाहिँ रोगहरू लिमिट छ त्यही ठाउँमा, अरू ठाउँमा छैन।
0: यो जुन अहिले फैलिएको बर्ड फ्लू कस्तो खालको हो, अलिकति बढी चाहिँ आक्रामक होइन, अनि त्यसपछि गएर मानिसलाई अलिक बढी असर पर्ने हो कि खालि यो चराचुरुङ्गीलाई मात्रै बढी असर पर्ने हो?
1: मान्छेले त्यसरी असर गर्दैन, हामीले बुझ्नु के जरुरी छ भनेपछि कुखुराको बर्ड फ्लू र मान्छेको फ्लू भाइरस मिसिएर तेस्रो भाइरस जन्मियो भने त्यो भाइरस चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्दछ। त्यही भएर दुईटा कुखुरा मात्रै पनि संक्रमण देखियो भने त्यो फार्ममा 10,000 कुखुरा भयो भने हामीले नष्ट गर्ने गरेको हो, जसले गर्दा चाहिँ बर्ड फ्लूको भाइरस स्रोतमै हामीले त्यसलाई सिध्याउने हो, जसले गर्दा भाइरस चाहिँ चलखेल गर्न पाउँदैन र नयाँ भाइरस जन्माउँदैन भनेर पशु विभाग स्थानीय सरकार प्रदेश सरकारको समन्वयमा हामीले बर्ड फ्लू नियन्त्रण नियमावली 2078 बमोजिम सम्पूर्ण यसलाई कन्ट्रोल गर्ने नष्ट गर्ने कार्यहरू गर्दै आएका छौँ।
0: हजुर, अब यो बर्ड फ्लू फैलिएपछि त भनौँ न अब यो कुखुरा पालन गर्नेहरूको लागि त अलिकति नोक्सान हुने भयो होइन, अब यसमा चाहिँ के छ उहाँहरूलाई क्षतिपूर्ति अथवा उहाँहरूको भनौँ न अलिक व्यवसायलाई चाहिँ धक्का पनि पर्ने भयो, यसमा चाहिँ व्यवस्थाहरू के छ तपाईँहरूको अहिले भनौँ न असर परेको ठाउँहरूमा चाहिँ?
1: त्यसो जहाँ संक्रमण भएर नष्ट गरिएको छ सरकारी टोली खटेर, त्यस्तो अवस्थामा बर्ड फ्लू नियन्त्रण नियमावली 2078 बमोजिम चाहिँ राहत दिने प्रावधानहरू छ, त्यो प्रावधान बमोजिम चाहिँ प्रचलित दर रेट सिडिओ कार्यालयमा चाहिँ एउटा समिति हुन्छ, त्यो समितिले निर्धारण गरेर पठाएको प्रचलित बजार मूल्यको 75% सम्म राहत दिने नेपाल सरकारको बर्ड फ्लू नियन्त्रण नियमावलीले भनेको छ, त्यो हिसाबको चाहिँ व्यवस्था छ।
0: अहिले चाहिँ जो बर्ड फ्लू फैलिएर जुन कुखुराहरू नष्ट गर्नुपर्ने छ, जस्तै काठमाडौँको कुन कुन एरियामा चाहिँ त्यो बढी प्रभाव परेको ठाउँहरू रहेछन् सर, यो चाहिँ अहिले उहाँहरूलाई चाहिँ के छ?
1: हेर्नुभयो भने अब पहिला त उता कोशी त कन्ट्रोलले छ, काठमाडौँको चाहिँ भेलीमा हेर्नुभयो भने काठमाडौँको तपाईँ यता गोकर्णेश्वर कागेश्वरी मनहरा बुढा नीलकण्ठ लगायतका क्षेत्रमा रोगहरू बढी देखिएको छ, त्यस्तै गरेर भक्तपुरको चाङ्गोनारायण सूर्य विनायक त्यो क्षेत्रमा रोग अलिक बढी छ, ललितपुरको महालक्ष्मी त्यसरी गोदावरी लगायतका ठाउँहरूमा देखिएको छ। र उहाँहरूको नष्ट गरेको कुराहरू अब नष्ट गरिसकेपछि एउटा त्यो नष्ट गरेको कागजात जसलाई हामीले सिडी भन्छौँ सर्टिफिकेट अफ डेस्ट्रक्सन त्यो टोलीले उहाँहरूलाई दिएको हुन्छ, त्यो आफ्नो साथमा राखेर उहाँले निवेदन दिइसकेपछि पछि त्यो कम्पाइल गरेर हामीले त्यो राहतको व्यवस्थाहरू गर्छौँ।
0: अहिले बजारमा जुन मासुहरू बेचिरहेका छन् नि खुलेआम बेचिरहेका छन् होइन, अब बर्ड फ्लू आइरहेको छ भनिरहेछ, मान्छेले त्यतिको ध्यान नपुराएको जस्तो पनि देखिया छ होइन, असर नपरेसम्म त मान्छेले त्यसमा अलिक ध्यान पुग्ने कुरा पनि भएन, अब हाम्रो नेपालीहरूको स्वभावै त्यस्तै छ, अब कोरोनासँग त नडराउने बर्ड फ्लूसँग त किन डराउँथे र होइन, के छ बजारमा चाहिँ मासु बिक्री वितरणको चाहिँ स्वच्छताको अनि यो बर्ड फ्लू फैलिएको नफैलिएको छुट्याएर कसरी बिक्री वितरण भइरहेछन् सर?
1: मरेका कुखुरा कसैले नै बिक्री गर्दैन, मासुको लागि प्रयोग गर्ने नै सक्दैन, किनभने त्यो पुरै बनाइसकेकै हुन्छ मरेको होला, स्वस्थ कुखुरा मात्रै मार्केटमा आएका छन् त्यसको अनुमान भइ नै रहेको छ, र स्वस्थ कुखुरा काटेर पकाएर खाँदा अन्डा खाँदा बर्ड फ्लू सर्दैन, कहीँ पनि सरेको उदाहरण अहिलेसम्म विश्वव्यापी रूपमा कहीँ पनि नभएकोले मजाले पकाएर खाँदाखेरि जोखिम निर्णय छ।
0: अब यो जो रेडियो सुनेर बसिरहनु भएको छ नेपालीहरू आउने जाने भइरहेको हुन्छ, देशमा आउने अनि फेरि फर्किने पनि भइरहेको हुन्छ होइन, धेरै नेपालीहरूले सुनिरहनु भएको छ, उहाँको आफन्तजनहरू पनि नेपालमा हुनुहुन्छ होइन, अब के भन्नुहुन्छ अब धन्द भन्दा नै 11 जिल्लामा फैलियो त्यसमा पनि 82 ठाउँमा अब यो चाहिँ 2000 चैतको चाहिँ 4 गतेबाट सुरु भएको यो जुन फैलिएको जुन भनौं न बर्फ अहिले पनि निरन्तर नै जारी नै भएको देखियो के भन्नुहुन्छ जो रेडी सुनेर बसिरहनुहरुको लागि
1: बर्फ फैलिएको 82 ठाउँ भए तापनि यो धेरै जिल्लामा फैलिन पाएको छैन जिल्ला त 77 हुन् 70 जिल्लामा त फैलिएको छैन कोशी प्रदेशमा कन्ट्रोलमा आइसकेको अवस्था छ काठमाडौँ भेलीमा अलिकति संक्रमण बढेको र यो पंक्षीबाट पंक्षीमै बढी सर्ने प्रवृत्तिको छ तर यसलाई मान्छेले हेलचेक राई गरियो भोलि उसले जथाभावी मरेका कुखुराहरू लैजान थाले होइन कुखुरा गाड्न छोडेर बाहिर फ्याँकिदिए कुकुरले लिएर अरूतिर गयो कागले सिनो खाएर अन्यत्र गयो भने यो फैलिरहन्छ त्यही भएर सबैलाई हाम्रो अनुरोध के भनेपछि काहीँ पनि कुखुरा धेरै मर्छन् भने तुरन्तै स्थानीय तहको नजिकको पशु शाखामा खबर गर्ने अथवा जिल्ला कार्यालयमा खबर गर्ने अथवा हाम्रो प्रयोगशालाहरू छन् प्रदेशमा र यहाँ केन्द्रमा पनि छन् त्यो प्रयोगशालामा उहाँले खबर गरिदिने हामीले तुरन्त नमुना सङ्कलन गरेर त्यसको निदान गरेर हामीले कन्ट्रोल कन्टेन्मेन्टको कार्यहरू गर्न सक्दछौँ त्यही भएर कसै पनि रोग नलुकाइदिनु होला काहीँ पनि त्यस्तो सूचना तपाईँहरूसँग छ भने हामीलाई सरकारी निकायमा जानकारी गराइदिनु होला भन्ने अनुरोध गर्दछौँ र कुखुराको मासु राम्ररी पकाएर खाँदाखेरि कुनै पनि जोखिम छैन भन्ने नै चाहन्छौँ
0: अब यो जुन समाचारमा आएको छ नि सर एउटा तथ्याङ्क छ यसमा चाहिँ हालसम्मको तथ्याङ्क अनुसार भनेर चाहिँ लेखिया छ संक्रमित क्षेत्रका 569,858 पन्छी मारिएको होइन त्यसमध्ये रोग फैलन सक्ने 989,313 अन्डा र 195,485 किलो दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले भन्नु तपाईँहरूलाई नै कोट गरिएको रहेछ होइन यो अहिलेसम्म चाहिँ भएको यो बढी प्रभावित भएको समयमा गरिएको काम हो सर
1: यो चाहिँ यस्तो रोग नदेखिकन अर्काको सम्पत्ति मार्न नै सक्दैनन् रोग देखेपछि नै मार्नेौ हामीले रोग देखेपछि चाहे त्यो स्वस्थ हुन् अस्वस्थ हुन् सबै मारिन्छन् त्यहाँनिर भएका जति त्यस्तो एफेक्टेड जुन प्रभावित जहाँ चाहिँ पुष्टि भयो रोगहरू पुष्टि भएको क्षेत्रमा जोखिममा रहेका अरू फार्म समेतका नष्ट गरेको चाहिँ यो डाटा हो
0: लघु कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि डाक्टर साहब अब यो जुन बर्ड फ्लू पक्क फैलिएको के स्रोत चाहिँ कहाँको रहेछ यो कुन ठाउँबाट बढी आएको रहेछ यो नेपालमा देखिएको
1: स्रोत यस्तो हो प्राय गरेर जुन फिरन्ते चराहरू नेपाल आउँछन् जाडो छर्नका लागि चराहरू मार्फतै आएको हामीले पाउँदछौँ रोगलाई र तत्पश्चात तिनीहरूले चाहिँ यहाँ भएका घरपालुवा चराचुरुङ्गीहरूसँग उनीहरूको सम्पर्क हुन्छ अनि बिस्तारै रोगहरू छोड्छन् त्यो रोग रोग अथारो अवधिमै हुन्छ रोग उनीहरू फर्किसकेको हुन्छ त्यसपछि बिस्तारै रोग चाहिँ यहाँनिर सल्किँदै सल्किँदै अन्यत्र सर्दछ विभिन्न काग लगायतका जङ्गली पंक्षीहरूलाई समेत उनीहरूले संक्रमण गर्न सक्दछन् र त्यसरी संक्रमण भएपछि अब जङ्गली चरा प्रत्येक मार्दै हिँड्ने कुरा नै आएन गाह्रो पनि छ त्यो चिजहरू हामीले गर्नलाई र उहाँहरूले जहाँ जहाँ सारेको छ त्यहाँ त्यहाँ चाहिँ रोगहरू देखिँदै जान्छ र हामीले नष्ट गर्ने कार्यहरू गऱ्यौँ कसरी लुकाएनन् रोग हो भने चाँडैभन्दा चाँडै चाहिँ
0: यो जुन स्वाइन फ्लू पछिको यो खतरनाक नै मान्न सकिन्छ डाक्टर साहब यो अहिलेको जुन हामीले कुराकानी गरिरहेको यो संक्रमण चाहिँ फ्लू
1: यस्तो मैले बुझ्न के जरुरी छ भने बर्ड फ्लूको भाइरस अर्को भाइरस जन्मायो भने चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ कि त्यो बुझ्न जरुरी छ बर्ड फ्लूको भाइरस र मान्छेको भाइरस फ्लूको भाइरस चाहिँ मिसिएर तेस्रो भाइरस जन्मियो भने त्यो भाइरस चाहिँ मान्छेबाट मान्छेमा सर्ने क्षमता राख्छ त्यस्तो भयो भने कोभिड भन्दा बढी मान्छेहरू मर्न सक्छन् यसले के गर्छ त जहाँ देखिन्छ भने त्यहाँ भएको स्रोतै खतम पारेर मारिहाल्छ
0: अहिलेसम्म त्यो खालको जोखिम चाहिँ नेपालमा देखिया छैन मानिसमा चाहिँ होइन डाक्टर
1: त्यस्तो अवस्था आइसकेको छैन
0: अब यसमा बिट मार्नु पर्दाखेरि विभागको तर्फबाट छुटेका भन्नुपर्ने केही छ डाक्टर साहब यो के छ त्यसमा चाहिँ अन्तमा चाहिँ
1: अब विभागले हामी के भन्न चाहन्छौँ भनेपछि यहाँहरू आपिनु भएन अलिकति यो देखा पर्छ हामीले कन्ट्रोल गरिरहेछौँ तिनै तहको सरकार मिलेर समन्वयमा यसका कन्ट्रोल कार्यहरू हामी भइरहेछ ठाउँ ठाउँमा र आफ्नो फार्म परिसरमा जैविक सुरक्षा उपविधिहरू अप्नाउनुहोस् अन्डा युज गरेका पुराना अन्डाका क्रेटहरू युज नगर्नुहोस् होइन ढुवानी साधनलाई चाहिँ कम्तीमा निसङ्क्रमण गरेर चाहिँ कुखुरा चल्ला ओसार पसार गर्ने गर्नुहोस् एउटैमा चाहिँ बिरामी चल्ला पनि अन्डा पनि सबै राखेर चलायो भने लसलस हुन सक्छ अन्त्य सर्न सक्छ त्यसो नगरिदिनुहोस् र पंक्षीहरू ओसार पसार गर्दाखेरि कम्ती भेटनेरी परमपत्र लिएर गर्ने गरिदिनुहोस् होइन र अर्को कस्तो हुन्छ भनेपछि कुखुरामा अरू रोग पनि लागिरहेका हुन्छन् कम्तीमा तपाईँलाई अरू रोगको शङ्का कुनै पनि लाग्यो भने पनि कम्तीमा परीक्षण गराएर मात्रै उपचार गर्ने र अन्य व्यवस्थापन गर्ने गर्नुभयो भने पनि समयमै रोग पत्ता लाग्छ र अन्यत्र फैलिन नै पाउँदैन भन्ने चाहिँ हामी रिक्वेस्ट गर्न चाहन्छौँ
0: धेरै धन्यवाद छ अब यो जुन बर्ड फ्लू नियन्त्रणको लागि तपाईँ लागिरहेको छ अब संसारमा त्यसमा चाहिँ अलिकति धेरै नै अलिक सिरियस भयो कि भन्ने खालको समाचार लेखियो होइन त्यही विषयलाई भेरिफाई गरौँ भनेर सरहरूसँग चाहिँ मैले समय मागेँ समय दिनुभयो धेरै धन्यवाद सर डाक्टर साहब यहाँलाई चाहिँ यति दिनजेल कुराकानीमा हुनुहुन्थ्यो पशु सेवा विभागका प्रवक्ता हुनुहुन्थ्यो डाक्टर मुकुल उपाध्याय विषय रहेको थियो 11 जिल्लामा फैलियो बर्ड फ्लू र काठमाडौँ उपत्यका र काभ्रेमा बढ्दो संक्रमण यो विषयसँग केन्द्र रहेर कुराकानी गर्दै थियौँ र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

उदय र मनिला सोताङको आवाजमा रहेको यस गीतमा उदय सोताङकै शब्द र सङ्गीत रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागू अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीतमा रहेको र महेन्द्र वीरविक्रम शाहको शब्द र गुलाम अलीको आवाजमा रहेको यो पुरानो लोकप्रिय गीतलाई तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ।

गुलाम अली र गुलाम अलीको आवाजमा रहेको यस गीतमा महेन्द्र विक्रम शाह स्वर्गीय राजा महेन्द्रको शब्द रहेको थियो भन्ने संगीत वरिष्ठ संगीतकार दीपक जंगमले दिनुभएको थियो। यो सांगीतिक कोशीली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ अर्को एउटा सांगीतिक विश्रामतर्फ तपाईँहरूलाई जोड्न चाहन्छु। यो सांगीतिक कोशीली भने लिएका छौ योगेश वैद्यको आवाजमा रहेको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

स्वर्गीय योगेश वैद्यको आवाजमा रहेको यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोसेली बद्री दुर्गा खरेलको आवाजमा रहेको यो गीतलाई सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. देशभर 1,37,000 हेक्टर जमिनमा रोपाई भएको छ। कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भएर जम्मा उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। मौसमको प्रतिकूलता, प्राकृतिक विपद, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। मधेस प्रदेशमा आँप उत्पादन घटेको छ। यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ। देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54.3 करोड पुगेको छ। चालू आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53.7 करोड थियो। 6 महानगरको बजेट करिब 96 करोडले बढेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25.88 करोडको बजेट ल्याएको छ। चालू वर्षमा यहाँको बजेट 25.11 करोड थियो। बजेट करिब 77 करोडले बढेको छ। महानगरले जम्मा बजेटको 61% पूर्वाधार क्षेत्रमा छुट्याएको छ। यस्तै ललितपुर महानगरपालिकाले 7.48 करोड 87 लाखको बजेट ल्याएको छ। चालू वर्षमा यसको बजेट 7.47 करोड 41 लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढेकाले चालू खर्च बढेको महानगरले जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 7.15 करोड 25 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 8.35 करोड 12 लाखको बजेट ल्याएको थियो। पोखराले करिब 1.20 करोडले बजेट घटाएको छ। चालू वर्षमा जेठ मसान्तसम्म पोखराको 40% मात्र बजेट खर्च भएको छ। भरतपुर महानगरपालिकाले पनि 5.51 करोड 70 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 5.22 करोड रुपियाँको बजेट ल्याइएको थियो। बजेट यहाँ करिब 30 करोडले बढेको छ। वीरगंज महानगरपालिकाले बजेटको आकार बढाएको छ। आगामी वर्षका लागि 4.42 करोड 34 लाख रुपियाँको बजेट ल्याएको छ भने चालू वर्षमा बजेट 3.22 करोड 48 लाख थियो। बजेट करिब 1.20 करोडले बढेको छ। यस्तै विराटनगर महानगरपालिकाले 3.56 करोड 47 लाखको बजेट सार्वजनिक गरेको छ। चालू वर्षमा यसको बजेट 3.68 करोड 28 लाख थियो। बजेट करिब 12 करोडले घटेको छ। चालू वर्षमा भने महानगरले 44.76% मात्र बजेट खर्च गर्न सकेको छ।
विश्वकप फुटबलको अन्तिम

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम

0: गुड आफ्टरनून नमस्ते हरेक बुधबार चाहिँ फेरि पनि हामी कार्यक्रम एजुकेशन टॉक लिएर आएका छौँ र यो कार्यक्रममा शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा हामी कुराकानी गर्छौँ र आजको कार्यक्रमको सुरुवात भनेको विभिन्न विषयबाट नै हुन्छ लास्ट विक त हामीले होइन लास्ट विक त्योभन्दा अघिल्लो हप्ता कार्यक्रममा हामीले गेस्टहरूसँग कुराकानी गरेका थियौँ र आजको कार्यक्रममा चाहिँ हामीले शैक्षिक गतिविधि र शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी गर्दै कार्यक्रममा अगाडि बढ्नेछौँ सुरुवातमा आजको विषयवस्तुलाई अगाडि बढाउनु पर्दा सङ्घीय शिक्षा ऐनको विषयबाट हामी अगाडि बढौँ धेरै समयदेखि हामीले यो सङ्घीय शिक्षा ऐनको बारेमा चर्चा सुन्दै आइरहेको चर्चा गर्दै आइरहेको र आफैले विभिन्न खालको समस्याहरू फेस गर्दै आइरहेको पनि हो अब शिक्षा भनेको अथवा शैक्षिक प्रणाली अथवा जे भने पनि देश विकासको मेरुदण्ड हो भनेर हामीले भनिरहन आवश्यक छैन यो संसारभरि नै शिक्षा यो विषयलाई कसरी चाहिँ लिने गरिन्छ भन्ने बारेमा त अब हामीले त्यति धेरै व्याख्या गर्नुपर्ने विषय नै एकदम बेसिक कुराहरू नै हो यो र भन्ने गरिन्छ कुनै पनि मुलुकमा अथवा समाजमा त्यहाँको यदि अवनति चाहने हो भने शिक्षा प्रणालीमाथि चाहिँ आक्रमण गर्नुपर्छ अथवा शिक्षा प्रणाली चाहिँ धराशायी बनाइदियो भने बिस्तारै त्यहाँ विकासको गति रोकिन्छ भनिन्छ होइन र समाजको प्रतिबिम्बको रूपमा त्यहाँबाट रिप्रेजेन्ट गर्ने मानिसहरूको एउटा चेतनाका कुराहरू कुनै एउटा टोल समाजबाट चाहिँ प्रतिनिधित्व गर्ने व्यक्तिहरूले देखाएका व्यवहारहरूले गर्दा पनि मान्छेको चेतना स्तर कति छ कति ऊ चाहिँ शिक्षित छ भन्ने कुरा चाहिँ बुझ्ने गरिन्छ तर विडम्बना के छ भने यही हरेक पाइला पाइलामा सेन्सको कुरा गर्छौँ हामी चेतनाको कुरा गर्छौँ शिक्षाको कुरा गर्छौँ शिक्षित वर्गको कुरा गर्छौँ अथवा आवश्यकताको कुरा गर्छौँ यो यति धेरै इम्पोर्टेन्ट र महत्त्वपूर्ण विषयलाई चाहिँ वर्षौँदेखि राज्यले विभिन्न कोणहरूबाट चाहिँ अलिक नजरअन्दाज गरेको हो कि जस्तो महसुस पनि हुन्छ कि जस्तो बजेटकै कुरा गर्दाखेरि पनि होइन बजेटमा पनि यसपटक शिक्षालाई उपेक्षा गरिएको शिक्षा क्षेत्रलाई त्यति धेरै वास्ता नगरिएको भन्ने खालका चिन्ताहरू आलोचनाहरू विज्ञहरूबाट आइरहेका छन् र त्यो सँगसँगै हामीले यो ऐनको कुरा गर्न खोजिरहँदाखेरि हामी सङ्घीय शिक्षा ऐनको कुरा बारम्बार गरिरहेका छौँ र अहिलेको शिक्षा प्रणाली भनेको शिक्षा ऐन 2028 अनुसार चलिरहेको छ योभन्दा चाहिँ विडम्बनापूर्ण कुरा के हुन्छ होइन कतिपय बुदाहरूमा संशोधन भयो होला ऐनहरू संशोधित भएर आएका छन् तर एउटा होल शिक्षा ऐनको कुरा गर्ने हो भने चाहिँ 2028 अनुसार हामी अझै पनि अगाडि बढिरहेका छौँ त्यसले गर्दा हरेक सरकार आउँछ सङ्घीय शिक्षा ऐनको रटान लगाउँछ अनि अब तुरुन्तै संसदबाट पारित हुन्छ भनेर त्यो सरकार त्यसै ढलेर जान्छ अथवा सरकारमा रहेका मानिसहरू बाहिरिएर जान्छन् र अहिले अब जेएनजी आन्दोलनको जग पश्चात र निर्वाचनपछि बनेको एउटा बलियो सरकारले चाहेको खण्डमा चाहिँ सङ्घीय शिक्षा ऐन पारित गर्न सक्छ अथवा ल्याउन सक्छ भन्ने आम एउटा चासो र आशा गरिरहेको बेलामा अहिले अब सङ्घीय शिक्षा ऐन संसदबाट पारित हुने प्रतिबद्धताहरू व्यक्त हुन थालेका छन् र यो विद्यालय शिक्षामा देखिएका संरचनागत तथा नीतिगत समस्या समाधानको लागि अविलम्ब शिक्षा ऐन अत्यावश्यक रहेको भन्दै यति बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अघि बढेको समेत जानकारी दिइसकेको छ र हिजो मात्रै राष्ट्रसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चुडामणी पौडेलले यो बारेमा बोल्नु भएको थियो र सङ्घीय शिक्षा ऐनको अभावमा अहिले विद्यालय तहमा जे देखिएका छन् विभिन्न विकृतिहरू विसङ्गति र व्यवस्थापकीय चुनौतीहरू छन् यो समाधान गर्न एकदमै कठिनाई भइरहेको भन्दै यो सुशासन समितिको बैठकमा शिक्षा सचिवले बोल्नु भएको थियो र त्यति मात्र होइन शिक्षक दरबन्दीको व्यवस्थापन शैक्षिक प्रशासन तथा सङ्घीय संरचना अनुसार शिक्षाको अधिकार बाँडफाँडलाई व्यवस्थित गर्नको लागि पनि शिक्षा ऐन अपरिहार्य रहेको उल्लेख गर्नुभयो शिक्षा सचिवले यो भनिरहँदाखेरि यो कुनै नयाँ विषयवस्तु त होइन यी सबै समस्याहरुको समाधान गर्नको लागि शिक्षा ऐन पारित गर्न अपरिहार्य रहेको त सबैलाई थाहा छ तर किन अहिलेसम्म भएन त भन्ने कुरा चाहिँ गाँठी कुरा हो नि त र अब यो सम्भवतः यस वर्ष अथवा आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गर्ने सरकारले जुन तयारी अगाडि बढाएको भन्ने खालका कुराहरू सम्बन्धित निकाय सम्बन्धित मन्त्रालयका सम्बन्धित उच्च पदस्थ व्यक्तिहरूबाट आइरहे पछाडि अब अब चाहिँ आगामी आर्थिक वर्षभित्र पक्कै पनि शिक्षा संघीय शिक्षा ऐन संसदबाट पारित हुन्छ होला भन्ने अलिकति आशा गर्न सकिने ठाउँहरू बनेका छन् होइन र स्थानीय प्रदेश र संघीय सरकार बीच चाहिँ अब शिक्षा सम्बन्धी अधिकार अहिले बाँडिएको छ र यसलाई स्पष्ट र प्रभावकारी बनाउनको लागि पनि संघीय शिक्षा ऐन आवश्यक रहेको शिक्षा सचिव चुडामणि पौडेलको भनाइरहेको थियो र पक्कै पनि संविधानमा पक्का पक्की भइसकेका विषयलाई लिएर पनि अहिले प्रदेशगत तहमा स्थानीय तहमा र संघीय यो तहमा समेत यो शिक्षा सम्बन्धी अधिकारलाई लिएर विभिन्न खालका विवादहरू सृजना हुने गर्दछन् त्यसै अनुरूप शिक्षकहरूले पनि आन्दोलन गरेको र अब फेरि गर्ने तयारी गरेका समाचार आइरहेका छन् यस विषयमा हामी अवश्य पनि एकछिन कुराकानी गर्नेछौँ र अब शिक्षा ऐन यदि पारित भएर लागू भइसके पछाडि चाहिँ विद्यालय शिक्षाको शासकीय व्यवस्था शैक्षिक गुणस्तर र शिक्षक व्यवस्थापन सम्बन्धी समस्या समाधानमा सहयोग हुने विश्वास समेत शिक्षा सचिवले व्यक्त गर्नुभएको छ र यसको लागि चाहिँ तीनै तहका सरकार बीच समन्वय आवश्यक रहेको समेत धारणा उहाँले राख्नुभएको थियो र त्यति मात्र होइन राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिवले बोल्ने क्रममा विभिन्न खालका अन्य प्रश्नहरू पनि उठेका थिए जसमा कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियाबारे प्रश्नहरू उठेका थिए र नतिजा प्रकाशनको विषयलाई लिएर त्रुटि भएको भन्ने खालका त्यहाँ प्रश्नहरू तेर्सिएका थिए तर नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको दावी शिक्षा सचिवको रहेको थियो र विभिन्न खालका आरोपहरू आधारहीन प्रचार मात्र भएको समेत उहाँको स्पष्टोक्ति समेत रहेको थियो र विभिन्न अन्य विषयहरूमा प्रश्न उठ्दाखेरि विश्वविद्यालयको पदाधिकारीको नियुक्ति सम्बन्धी पनि प्रश्न उठेको थियो सो समितिको बैठकमा त्यसै गरी अन्य खुला विश्वविद्यालयका स्थायी शिक्षक सम्बन्धी विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको जानकारी पनि दिइएको थियो र अहिले नेपालका विभिन्न विश्वविद्यालयहरूमा करिब झण्डै 1500 विद्यार्थी अध्ययनरत रहेको जानकारी समेत दिइएको थियो भने त्यस्ता विद्यार्थी विदेशी विद्यार्थीहरूलाई भिजा प्रक्रियामा सहज बनाउनको लागि गृह मन्त्रालयसँग छलफल भइरहेको समेत शिक्षा सचिवको जानकारी रहेको थियो र त्यति मात्र होइन कि चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा वृद्धि गर्ने विषयमा समेत सरकारले नीतिगत तयारी गरिरहेको भनाइ समेत उहाँले राख्नु भएको थियो अब यो राष्ट्रिय सभाको जुन विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विभिन्न प्रश्नहरूको सामना गर्दै उत्तर दिने क्रममा चाहिँ त्यहाँ उठाइएका प्रश्नहरूमध्ये विद्यार्थी पलायनको विषय पनि एउटा गम्भीर प्रश्न थियो र विद्यार्थी पलायनको विषयमा सरकारको ठोस धारणा के छ अथवा योजना के छ भन्ने बारेमा चाहिँ अब अहिले रोजगारीका अवसरहरू सृजना गर्न पर्याप्त मात्रामा नसकेको हुनाले विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशी नै गरेको त्यसै गरी देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको वातावरण निर्माण गर्न सके विद्यार्थीलाई स्वदेशमै अध्ययन तथा रोजगारमा आकर्षित गर्न सकिने समेत उहाँले बताउनु भएको थियो उहाँ भन्नाले शिक्षा सचिव चुडामणि पौडेलको हामी कुरा गरिरहेका छौँ जसले राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यी प्रश्नहरूको सामना गर्दै उत्तर दिनुभएको थियो अब यो प्रश्नको सामना गर्ने र उत्तर दिने विषय मात्रै हो प्रश्नोत्तर जस्तो मात्र हो कि साँच्चीकै अब सरकार कटिबद्ध भएर यी हामीले बोलेका कुराहरू हामीले जानकारी दिएका विषयहरूमा सरकार साँच्चीकै सिरियस छ अब त्यो त हेर्न बाँकी नै छ होइन तर कम्तीमा पनि शिक्षा ऐनको विषय उठेको धेरै नै भइसक्यो यो अधिवेशनबाट चाहिँ होला बर्खे अधिवेशनबाट अथवा हिउँदे अधिवेशनबाट संसदको अधिवेशनबाट पारित होला विधेयक पारित भएसँगै अब कम्प्लिटली यो चाहिँ अब ऐनको रूपमा आउला भन्ने आशा गर्दा गर्दै यतिका समय बित्दिसकेको छ हुनसक्छ अब अहिलेको सरकारले विभिन्न खालका कामहरू द्रुत गतिमा गर्ने सोच त्यसै गरी योजना बनाएसँगै अब आगामी आर्थिक वर्षभित्र हामीले वर्षौँदेखि पर्खिरहेको आशा गरेको संघीय शिक्षा ऐन पारित हुनेछ भन्ने चाहिँ हामीले विश्वास लियौँ र यसको लागि चाहिँ सरकारले आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अगाडि बढाएको नै भनेर जानकारी नै दिइसके पछाडि अब अहिलेलाई विश्वास गर्नुको विकल्प हामीसँग नै रहेन होइन विश्वासै गर्नु पर्यो आशा नै गर्नु पर्यो अब हेर्दै जाउँ फेरि पनि पूर्ववर्ती सरकारहरूले जस्तै विभिन्न बहाना बनाएर टार्दै टार्दै टार्दै लम्बेतान गर्दै लैजाने हुन् या साँच्चीकै अहिलेको सरकार चाहिँ अब यो क्षेत्र सम्बन्धी संवेदनशील छ सिरियस छ त्यो आगामी दिनहरूले बताउँदै जानेछ र हामीलाई के पनि लाग्दैन भने सरकारमा रहेका मानिसहरू चाहे त्यो ब्युरोक्रेसीमा होस् चाहे त्यो सरकारमा नै हुन् होइन मन्त्री परिषदमा हुन् सबै मानिसहरू अहिले शिक्षित छन् पढेका छन् बुझेका छन् ब्युरोक्रेट्सहरू त अझ झन् पढेर त्यहाँ विभिन्न खालका परीक्षामा पास भएर उनीहरू कर्मचारीको रूपमा चाहिँ जो सरकारी सेवामा प्रवेश गरेका हुन् त्यसले गर्दा उहाँहरूलाई थाहा नहुने भन्ने कुरा त होइन होला समस्या कहाँबाट उत्पन्न भइरहेको छ कसरी उत्पन्न भइरहेछ तर यी सबै कामहरू गर्नको लागि चाहिँ आखिर केले छेकिरहेको छ त वर्षौंदेखि भन्ने प्रश्नको उत्तर पनि खोज्ने बेला भइसकेको छ अब चाहिँ होइन किन आज होला भोलि होला पर्सि होला भन्दा भन्दै त्यतिका एउटा जमात देश चलाउने ब्युरोक्रेसी त्यसै गरी सँगसँगै चाहिँ अब सरकार हो यी क्षेत्रमा यी ठाउँहरूमा चाहिँ अब हामीले अघि भने जस्तै अब अहिले झन् जेएनजी आन्दोलनको जम्मा बनेको सरकारमा त अब कोहीभन्दा कोही कम छैनन् भनेर हामी हामी भन्ने पनि गर्छौँ उहाँले पनि भन्नुहुन्छ बुझ्नु के अरे हामीलाई भन्नुहुन्छ होइन हामीले त्यो बुझ्ने गर्छौँ त्यसले गर्दाखेरि आखिर समस्याको जड चाहिँ कहाँ गएर यो चाहिँ उत्पन्न हुन्छ त होइन के कुराले चाहिँ रोकेको छ भन्ने कुराको उत्तर हामीले पनि लामो समयदेखि पाउन सकिरहेका छैनौँ होइन समस्या छ भन्ने पनि थाहा छ यसको समाधान यसरी हुन्छ र ऐनहरू पारित भएमा यसले यो सहज गर्छ भोलिका दिनमा भन्ने पनि आउँछ तर विभिन्न यस्ता ऐनहरू के भएर चाहिँ पारित हुनबाट रोकिन्छन् त भन्ने चाहिँ अहिलेको मूल प्रश्न हो आशा छ आगामी दिनमा यी समस्याहरू पक्कै पनि हटेर जानेछन् अत्यावश्यक ऐनको रूपमा चर्चा हुँदै आइरहेको सङ्घीय शिक्षा ऐन अब आगामी आर्थिक वर्षभित्र जसरी पनि पारित हुन्छ भन्ने विषयमा चाहिँ हामी आशावादी छौँ
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 को नतिजा सार्वजनिक गरेको छ। अब यो के हो, यो नतिजा, यो सर्वेक्षण के हो भनेर यसबारेमा अलिकति चर्चा गर्नुपर्ने, तपाईँलाई जानकारी दिनुपर्दा यो सर्वेक्षण यस्तो सर्वेक्षण हो जसले शिक्षण संस्थाको संरचनागत स्थिति, स्वामित्वको प्रकार, यसमा संलग्न जनशक्ति र रोजगारीको अवस्था के छ, विद्यार्थी संख्या अथवा शिक्षण शुल्क, तलब ज्याला, त्यसै गरी शिक्षण संस्था सञ्चालनमा हुने वार्षिक खर्च, त्यसका स्थायी सम्पत्तिहरू, उपलब्ध सेवा सुविधा के छन् लगायत अन्य विभिन्न विषयहरू समावेश गरेर देशभरबाट प्रदेश तहसम्मको नतिजा प्राप्त हुने गरी एउटा सर्वेक्षण सञ्चालन गरिएको थियो। यो नेपाल शिक्षण संस्था सर्वेक्षण भनेर नाम दिएको थियो। अहिले यसको नतिजा सार्वजनिक भएको छ। विशेष गरी यसमा यो नतिजालाई हेर्यो भने प्राइभेट स्कुलहरूको बारेमा चर्चा गर्दाखेरि देशभर सरकारी बाहेक 10,411 शिक्षण संस्थाहरू सञ्चालनमा रहेको पाइएको छ र यसलाई प्रदेशको तहमा विभाजन गरेर हेर्ने हो भने 2,903 स्कूल बागमती प्रदेशमा सञ्चालनमा रहेको छ सरकारी बाहेक। त्यसै गरी कोशीमा यो चाहिँ कुल शिक्षण संस्थाको 27.9% हुन आउँछ। त्यसै गरी कोशीमा 18.4%, मधेसमा 18.2%, यो भनेको 1917 र 1891 हुन आउँछ। यो झन्डै बराबरी देखिएको छ। लुम्बिनी प्रदेशको कुरा गर्दाखेरि अलिक केही कम, 14.9% भनेको 1556 आउँछ। सुदूरपश्चिम प्रदेशमा 8.7% भनेको कुल 10,411 मध्ये 907 स्कुलहरू चाहिँ सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा छन् र गण्डकीमा 8.3% भनेको 862 र सबैभन्दा कम भनेको कर्णालीमा 3.6%, 375 शिक्षण संस्थाहरू सञ्चालनमा रहेको पाइएको छ। र यो सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरू मध्ये कुरा गरिरहँदाखेरि पूर्व प्राथमिक र आधारभूत तहका स्कुलहरू 4,522 जो 43% हुन आउँछ। त्यसै गरी माध्यमिक तहका 41% भनेको 4,319 हुन आउँछ र उच्च शिक्षा प्रदान गर्नेहरू भनेको लगभग 12%, 1268 रहेको पाइन्छ। र प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने संस्थाहरू सबैभन्दा कम, यो चाहिँ 301 जसको 3% हिस्सेदारी हुन आउँछ, यतिवटा सञ्चालनमा रहेको पाइएको छ। र सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरूबाट वर्षमा लगभग 195 अर्ब रुपियाँ बराबरको कुल उत्पादन हुने र त्यो उत्पादन हुनको लागि 35.4 अर्ब बराबरको मध्यवर्ती भनेर भनिएको चाहिँ उपभोग गरेको समेत देखिएको छ। र यी प्राइभेट शिक्षण संस्थाहरूको सन्दर्भ चाहिँ वर्षमा लगभग कुरा गर्ने हो भने 114 अर्ब रुपियाँ बराबरको कुल लागत रहेको समेत पाइएको छ। र नेपालको अर्थतन्त्रमा सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरूले करिब 160 अर्ब रुपियाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेको पाइएको छ। र यो यसो सरस्वती हेर्दाखेरि अहिले सरकारी बाहेकको शिक्षा क्षेत्रमा चाहिँ निजी लगानी एकदमै बढी देखिन्छ, होइन? र यो सञ्चालन स्वामित्वको आधारमा हेर्दाखेरि 5,400 शिक्षण संस्थाहरू प्राइभेट लिमिटेड, त्यसै गरी 2,163 शिक्षण संस्थाहरू व्यक्तिगत, 1,449 शिक्षण संस्थाहरू साझेदारी र 746 गुठीमा अनि 542 सामुदायिक शिक्षण संस्थाको रूपमा सञ्चालनमा रहेको समेत पाइएको छ। र यसमा स्थिर पुँजीको रूपमा 309 अर्ब रुपियाँ बराबरको लगानी रहेको समेत यो सर्वेक्षणले जानकारी दिएको छ अथवा तथ्याङ्क सार्वजनिक भएको छ। अब यो भनिरहनु, यो चर्चा गरिरहनुको कारण चाहिँ के हो भने अहिले निजी क्षेत्रमा लगानी बढी देखियो, होइन? नेपालका सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरूको जो भौतिक संरचना हेर्दाखेरि चाहिँ लगभग 50% भन्दा बढी संस्थाहरू चाहिँ आफ्नै भवनमा सञ्चालनमा रहेको नै पाइएको छ र करिब 35% भाडाको भवनमा र करिब 12% चाहिँ लिज अन्तर्गत समेत चलेको यो चाहिँ सर्वेक्षणमा देखिएको छ। हामीले बारम्बार भन्ने पनि गर्दछौँ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको कुरा गरिरहँदाखेरि अहिले जति पनि विद्यालयहरूको नतिजा एग्रिगेटमा अहिले एसई लगायत कक्षा 12
नतिजा सुधार भएको चर्चा चलिरहँदाखेरि यो प्राइभेट स्कुलहरूको कन्ट्रिब्युसन चाहिँ यसमा एकदम धेरै देखिन्छ शिक्षण संस्थाहरूमध्ये सरकारी अथवा सामुदायिक विद्यालयबाट पास हुनेहरूको समग्रमा हेर्दा यसलाई नतिजा वृद्धि हुनुमा प्राइभेट स्कुलहरूको इन्भेस्टमेन्ट त्यहाँ पढ्ने विद्यार्थीहरूको नतिजाले चाहिँ माथि उकासेको पनि देखिन्छ यसले गर्दाखेरि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि एउटा चुनौती त छँदै नै छ एकाध बाहेकलाई छोड्ने हो भने होइन तर प्राइभेट स्कुलहरूको भने एकाधलाई छोड्ने हो भने धेरैमा चाहिँ अलिकति इन्भेस्टमेन्ट पनि बढी देखिने त्यसै गरी चर्को फीदेखि लिएर केही हजारसम्मका शुल्क लिएर पनि विद्यालय सञ्चालनमा छन् तर त्यसले समग्रमा विद्यार्थीहरूको नतिजा उकास्नको लागि चाहिँ सहयोग गरेको जस्तो पनि देखिन्छ अब त्यति मात्र होइन यसमा लाखौँ मानिसहरू संलग्न रहेको पाइन्छ झन्डै 300,000 बढी मानिसहरू चाहिँ ज्याला कर्मचारीको रूपमा चाहिँ यी संस्थाहरूमा काम गरेको पनि पाइएको छ र त्यति मात्र होइन कि अब गैर शिक्षण कर्मचारीको रूपमा समेत झन्डै 26% मानिसहरू यसमा संलग्न छन् यी संस्थाहरूमा त्यसै गरी 74% शिक्षण कर्मचारीको रूपमा नै संलग्न छन् र यसले गर्दाखेरि लगभग 2,21,504 शिक्षण कर्मचारीको रूपमा र 78,500 केही बढी गैर शिक्षण कर्मचारीको रूपमा चाहिँ कार्यरत रहेको पाइन्छ त्यसले गर्दाखेरि समग्रमा जोड्ने हो भने 300,000 बढी मानिसहरू तलब ज्याला पाउने कर्मचारीको रूपमा यहाँ कार्यरत रहेको समेत पाइएको छ र यसले गर्दाखेरि अहिले विशेष गरी अब सरकारी चाहिँ स्वामित्व बाहेकका शिक्षण संस्थाहरूको कन्ट्रिब्युसनको कुरा गरिरहँदा यसलाई चाहिँ अब नयाँ संघीय शिक्षा ऐनले अब प्राइभेट स्कुलहरूलाई गुठी अन्तर्गत लैजानुपर्ने खालका कुराहरू उठिरहँदाखेरि निजी विद्यालय सञ्चालकहरूको तर्फबाट विभिन्न खालका आवाजहरू पनि उठे यद्यपि पूर्ववर्ती सरकारसँग भएको सहमतिलाई आधार मान्ने हो भने चाहिँ त्यो एक तरिकाले निजी विद्यालय सञ्चालकहरूको जे डिमान्ड थियो त्यसमा उनीहरू सफल भएको पनि पाइन्छ तर यो तथ्याङ्कलाई सरसर्ती हेरिरहने हो भने चाहिँ फेरि निजी विद्यालय सञ्चालनमा अरबौँ रुपियाँ खर्च भएको अथवा इन्भेस्टमेन्ट भएको पनि पाइन्छ यसले गर्दाखेरि अहिले सरकारी विद्यालयहरू अथवा सामुदायिक विद्यालयको गुणस्तरको कुरा उठिरहँदाखेरि अथवा यसको गुणस्तर उकास्नको लागि चाहिँ सरकारको ध्यान नपुगेको अथवा चाहिँ प्रदेशगत स्थानीय तहका सरकारहरूले समेत जुन अनुरूपमा काम गर्नुपर्ने हो त्यो काम गर्न नसकिरहेको भन्ने खालका आलोचना भइरहँदाखेरि अहिले अब निजी विद्यालयहरूले चर्को शुल्क लिएर भए पनि अथवा अभिभावकहरूले अब निजी विद्यालयमा आफ्ना बच्चाहरूलाई सकि नसकि पढाउने गरेको पाइन्छ यसले चाहिँ एग्रिगेटमा अघि हामीले भने जस्तै के रिजल्ट उकास्नको लागि चाहिँ निजी विद्यालयका स्कुलहरूको कन्ट्रिब्युसन केही देखिन्छ अब यसको मतलब यो होइन कि फेरि निजी विद्यालयले सबै राम्रो गरिरहेको छ भन्ने होइन तर समग्र नतिजाको कुरा गर्दाखेरि चाहिँ निजी विद्यालयका स्कुलहरूको योगदानलाई पनि नजरअन्दाज गर्न सकिन्न नकार्न सकिन्न भन्ने कुरा मात्रै हो यद्यपि अहिले अब सरकारी विद्यालयमा पनि कति विद्यालयहरू अथवा सामुदायिक विद्यालयमा कति विद्यालयहरूले राम्रो गरिरहेको अवस्था पनि छ तर त्यो सँगसँगै यो झन्डै 10,000 बढी विद्यालयहरू अहिले यो सरकारी स्वामित्व बाहेक जुन अहिले सञ्चालनमा रहेका छन् यिनीहरूको कन्ट्रिब्युसन त्यसै गरी यसमा संलग्न मानिसहरू अनि कुन कुन अहिले प्रदेशमा कति विद्यालयहरू सञ्चालनमा छन् भन्ने बारेमा चाहिँ अहिले राष्ट्रिय तथ्याङ्क कार्यालयले एउटा सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको थियो अब यो प्रतिवेदन सार्वजनिक गरिरहँदाखेरि अब यसले के कुराको सङ्केत गर्दछ र यसको उद्देश्य के हो भन्ने बारेमा अवश्य पनि हामी आगामी दिनमा कुराकानी गर्दै जानेछौँ तर समग्रमा अहिले झन्डै 37,00,000 विद्यार्थीहरू चाहिँ शिक्षण यो सामुदायिक बाहेकका प्राइभेट सेक्टरबाट चलिरहेका निजी शिक्षण संस्थामा चाहिँ पढिरहेको पनि पाइएको छ होइन 37,00,000 विद्यार्थीहरूको भविष्य चाहिँ निजी विद्यालयसँग जोडिएको रहेछ यो तथ्याङ्कहरू यति बेला सार्वजनिक भएका छन् तसर्थ अब विभिन्न यो निजी विद्यालय सञ्चालन सम्बन्धी विभिन्न खालका प्रसङ्गहरू उठिरहँदाखेरि
सरकारका नीति नियमका विषयमा चाहिँ विभिन्न खालका धारणाहरू सार्वजनिक भइरहँदाखेरि र विभिन्न समयमा निजी विद्यालय सञ्चालकहरूले चाहिँ आन्दोलन गरिरहेको अवस्थामा हिजोको दिनमा सामुदायिक विद्यालय त अलग्गै छँदै नै थियो गरिरहँदाखेरि लाखौँ या 35 लाख भन्दा बढी अब 37 लाख विद्यार्थीहरू पढिरहेको निजी शिक्षण संस्थाको विषयलाई कसरी चाहिँ सेटल डाउन गर्न सकिन्छ भन्नेतर्फ पनि सोच्न चाहिँ जरुरी देखिने रहेछ होइन अब सरकारले अब त राष्ट्रिय तथ्याङ्क कार्यालयले यो नतिजा अथवा यो सर्वेक्षण किन गर्यो सरकारी अथवा सामुदायिक विद्यालय सरकारी स्वामित्वको विद्यालय बाहेकको भन्ने विषयमा पनि हामी अवश्य कुराकानी गर्ने नै छौँ।

आउनुहोस् कुरा गरौँ एकपटक शिक्षक आन्दोलनको। पूर्ववर्ती सरकारको बेलामा सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलन यसरी हुन्थ्यो कि अलिकति केही माग सम्बोधन भएन अथवा माग कुरा भएन आन्दोलन भनेर आन्दोलनको कार्यक्रम घोषणा भइहाल्थ्यो। तर नयाँ सरकार गठन भएसँगै झन्डै द्वितीयको बलियो सरकार गठन भए पश्चात शिक्षकहरू अलिकति हताश देखिएको महसुस भयो कि उनीहरूले आन्दोलनका कार्यक्रमहरू तत्कालै गरिहाल्नुपर्ने आवश्यकता छैन भन्दै विज्ञप्ति निकाले। यसले गर्दा कतै सरकारले आन्दोलनलाई निस्तेज त पार्ने होइन, डन्डा बर्साउने त होइन भन्ने एक तरिकाको बुझाइ शिक्षकहरू अथवा शिक्षक महासङ्घले राखेको थियो कि भन्ने अनुमान पनि गर्न सकिन्थ्यो। किनभने आजसम्म जति पनि भएका आन्दोलनहरू छन् जहाँ कहिले पनि सरकार पक्ष हावी हुन पाएको छैन, शिक्षक महासङ्घ नै हावी भएको छ। किनभने स्कुल ठप्पै पारिदिन्छन् उनीहरूले, विद्यार्थीहरूको पढाइको वास्ता छैन, तर आफ्नो माग पुरा गर्नको लागि काठमाडौँ केन्द्रित आन्दोलन नेपालभरबाट आएर शिक्षकहरूले गर्छन् भन्ने आरोप लाग्ने गरेको छ उहाँहरूमाथि। र नयाँ सरकार गठन हुँदै गर्दा अब हामी अहिले तत्कालै आन्दोलन गर्ने पक्षमा छैनौँ भनेर शिक्षक महासङ्घले अनौपचारिक यो बारेमा जानकारी दियो। त्यति बेला पनि अर्को एउटा आरोप के लाग्यो भने हिजोको सरकार हुँदाखेरि त तुरुन्तको तुरुन्त आन्दोलन हुन्थ्यो, माग पुरा गर्नको लागि सहमति त भए तर माग अक्षरश पालना त भएन, माग पुरा गर्नको लागि सहमति जुन थियो त्यो अक्षरश पालना भएन अथवा त्यो सहमति इम्प्लिमेन्ट भएकै छैन, त्यो वेमा गएकै छैन भनेपछि अहिलेको शिक्षक महासङ्घ के नयाँ सरकारदेखि डराएको हो भन्ने खालको प्रश्न पनि उठे। किनभने हिजोको सरकारसँग जे सहमति भएको थियो त्यो माग सरासर पुरा भएको भए चाहिँ कम्तीमा माग त पुरा भयो किन आन्दोलन गर्ने भन्ने एउटा बुझाइ हुन्थ्यो, तर माग पुरा भएको छैन, सहमति टुटे, त्यो सरकार ढलेसँगै पूर्ववर्ती सरकार गएसँगै ती सहमति पनि गए, ढले पानीमा बगे, नयाँ सरकारसँग त नयाँ गठन नयाँ सहमति हुनु पर्यो, नयाँ सिराबाट चाहिँ कामहरू सुरु हुनु पर्यो, तर त्यो त भएकै थिएन। यसको अर्थ हिजोको सरकारसँग गरिएको सहमति पालना भएकै छैन, आफ्नो माग पनि पुरा भएकै छैन, तर नयाँ सरकारको अगाडि आन्दोलन हामी गर्न सक्दैनौँ भनेर अथवा अहिलेको लागि आन्दोलन गर्नुपर्ने आवश्यकता छैन भन्नुको पछाडि के त भन्दा कतै नयाँ सरकारसँग डराएको हो कि भन्ने बुझाइ चाहिँ सम्बन्धित व्यक्तिहरूले गरेका थिए। यसको अर्थ आन्दोलन गर्नुपर्छ, आन्दोलन गर्नु राम्रो हो भन्न खोजेको होइन, होइन, तर माग पुरा गर्नको लागि घुँडा धसेर लाग्ने सरकारलाई घुँडा टेकाउने शिक्षक महासङ्घ किन एकाएक पछि हट्यो त नयाँ सरकार गठन भएसँगै भन्ने सवाल उठ्नु चाहिँ स्वाभाविक थियो त्यो बेलामा। तर अब सरकार गठन भएको पनि झन्डै झन्डै 100 दिन पुग्न लागिसक्यो, अब यो 13 गते त 3 महिना पनि पुग्छ, त्यसको केही दिनमा 100 दिन पुग्छ। त्यसले गर्दा पर्खर हेरेको नीति अँगालिरहेको नेपाल शिक्षक महासङ्घ अब भने जुर्मुराउन थालेको छ, अब उनीहरूले चेतावनी दिन थाले, यदि अब माग सम्बोधन नभए विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलन गर्ने शिक्षक तथा विद्यालयको कर्मचारीको चेतावनी आइसक्यो। अब अहिलेका सरकार पनि त्यस्तै हो, आलाकाचा, शिक्षा मन्त्री पनि हचोको भनेर बोल्ने, प्रधानमन्त्री पनि त्यसरी नै बोल्ने, होइन, अनुभव नभएका अब चाहिँ आन्दोलन गर्दा हुन्छ भन्ने सोच भएर हो कि थाहा भएन, होइन, चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा भएका छन्। अब आज 10 गते हो, 10 गतेसम्ममा थुप्रै कामहरू भइसकेका छन्। यदि शिक्षक तथा विद्यालयको कर्मचारीले जुन एउटा स्केड्युल निकालेका छन् त्यो यदि पालना भएको छ भने सरस्वती जानकारी दिउँ। यसमा चाहिँ गएको जेठ 15 गते सरकारले ल्याएको एउटा आर्थिक वर्ष 2083-84 को लागि बजेट छ, यसमा आफूहरूलाई तलब भत्ता लगायतको कुनै विषयमा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकै विशेष गरी राहत शिक्षक ECD र विद्यालयको कर्मचारीहरूले नेपाल शिक्षक महासङ्घलाई समेत आफ्ना माग कार्यान्वयन गराउनको लागि चाहिँ सरकारलाई दबाब दिने अभियानमा साथ दिनको लागि आग्रह गरेका छन्। अब यो सँगसँगै यति बेला सामुदायिक विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलन जुन अघिल्लो वर्ष भएको थियो शिक्षक तथा विद्यालयको कर्मचारीको, र यी सबै फेरि अब एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्थामा
पुगेको बताइएको छ र विशेष गरी यसमा पीडित भएको भनेर अहिले विरोधका आवाज उठाउनेहरूमा चाहिँ राहत शिक्षक ईसीडी तथा विद्यालयका कर्मचारीहरू रहेका छन् जसको पारिश्रमिक वृद्धि नभएको भन्दै अहिले विभिन्न कोणहरूबाट विरोध जनाउन सुरु भएको छ अब एउटा यो स्केड्युल नै आएको छ यो के आएको छ कसरी भन्दाखेरि आज भनेको अब असोज 10 गते भइसक्यो र यदि आफ्नो माग पूरा नहुने हो भने चरणबद्ध आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै हिजो छाडी अस्तिको दिन मात्रै असार 8 गते 753 स्थानीय तहमा भौतिक रूपमा ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको थियो त्यसै गरी आज असार 10 गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यान आकर्षण पत्र बुझाउने कार्यक्रम छ अब अहिले त यति बेला लगभग 5 बजन लागिसक्यो यदि यो घोषित कार्यक्रम अनुसार त बुझाइसक्यो भन्ने बुझौँ अहिलेको लागि र भोलि र पर्सि शिक्षा समितिका सदस्यहरूसँग भेटघाट तथा छलफल हुनेछ असार 15 गते शिक्षा मन्त्रीसँग असार 16 गते अर्थ मन्त्रीसँग र असार 17 गते प्रधानमन्त्रीलाई ध्यान आकर्षण पत्र बुझाइने भएको छ अब यो चाहिँ कसले गरेको भन्दाखेरि विशेष गरी चाहिँ अब राहत शिक्षक ईसीडी र विद्यालयका कर्मचारीहरूको एउटा परिषद रहेको छ होइन र यो परिषदले यी कार्यक्रमहरू को घोषणा गरेका छन् जसमा साथ दिनको लागि नेपाल शिक्षक महासंघलाई समेत आग्रह गरिसकेका छन् र अब यदि त्यो नभएको खण्डमा असार 29 गते त्यसै गरी 30 गते र 31 गते विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धरना कार्यक्रम सञ्चालन गरिनेछ र साउन 1 गतेसम्म आन्दोलनका सम्पूर्ण चरणबारे नेपाल शिक्षक महासंघलाई जानकारी गराइनेछ र विद्यालयका कर्मचारीका सेवा शर्त र सुविधा सम्बन्धी माग तत्काल सम्बोधन गर्नको लागि सरकारसँग आग्रह गर्दै आन्दोलनका कार्यक्रमलाई सशक्त रूपमा सफल बनाउनको लागि सम्पूर्ण कर्मचारी तथा सरकारवालासँग सहयोगको अपील समेत गरेको छ यसमा चाहिँ शिक्षक महासंघ

0: अपील गरिसकेको अवस्था छ अब यसमा नेपाल शिक्षक महासंघको औपचारिक कुनै त्यस्तो धारणा त सार्वजनिक भएको छैन तर राहत शिक्षकहरू पनि अब नेपाल शिक्षक महासंघ अन्तर्गत नै आबद्ध भएको हुनाले यसमा केही न केही धारणा त सार्वजनिक होला नै होइन तर यता सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू विशेष गरी स्थायी र अस्थायी शिक्षकहरूले चाहिँ राहत शिक्षकहरूलाई त्यति धेरै प्रायोरिटीमा नराखेको गुनासोहरू चाहिँ योभन्दा अगाडिका आन्दोलन पनि आएका चाहिँ होइनन् जति बेला सरकारले आन्दोलनरत शिक्षकहरूसँग सहमति गर्यो त्यसको सहमतिको केही दिनसम्म पनि केही शिक्षकहरूले आन्दोलन जारी राखेका थिए र ती शिक्षकहरू चाहिँ राहत शिक्षकहरू थिए र अस्थायी अनि स्थायीको विषयमा मात्रै सहमति गरेर हामीलाई चाहिँ उपेक्षा गरेको भन्दै राहत शिक्षकहरूले थप केही दिनसम्म त्यो बेला पनि आन्दोलन गरेका थिए र अहिलेको यो घोषित कार्यक्रममा चाहिँ राहत शिक्षकहरूको संलग्नता प्रत्यक्ष रूपमा रहेको छ अब यसलाई नेपाल शिक्षक महासंघले कसरी लिन्छ सहयोग गर्छ गर्दैन या व्यवस्था गर्छ हिजोको दिनहरूमा जस्तो त्यो हेर्न बाँकी छ तर बिस्तारै फेरि अब सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू राहत शिक्षकहरूको समूहले यसरी चरणबद्ध आन्दोलनको कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेसँगै अब शिक्षक महासंघमा आबद्ध अस्थायी स्थायी शिक्षकहरूले चाहिँ के सोच बनाइरहेका छन् त्यसमा हामी अवश्य आउने दिनमा यहाँहरूलाई जानकारी दिनेछौँ चर्चा गर्ने नै छौँ तर हामीले अघि सुरुवातमा भने जस्तो तत्कालको लागि चाहिँ हाम्रो त्यस्ता कार्यक्रमहरू छैनन् र अहिलेको समयमा आन्दोलनका कार्यक्रम घोषणा गर्नु पनि कुनै आवश्यकता नभएको भन्ने एउटा अनौपचारिक धारणा नेपाल शिक्षक महासंघले नयाँ सरकार गठन भइरहेको समयमा सार्वजनिक चाहिँ गरेको थियो ओके अब आन्दोलन यदि भइहालेमा या त अब प्रधानमन्त्री शिक्षा मन्त्रीलाई भेट्ने कार्यक्रम नै तय छ गरिएको छ भलै सरकारको तर्फबाट भेट्ने कार्यक्रमको विषयमा कुनै जानकारी त आएको छैन तर जो आन्दोलन गर्नको लागि तयारी गरिरहेका छन् उनीहरूले चाहिँ फलाना दिनमा शिक्षा मन्त्रीलाई भेट्ने फलाना दिनमा प्रधानमन्त्रीलाई भेट्ने र यदि त्यो पनि सम्भव नभएमा हामी आउने दिनमा यो गर्नेछौँ भनेर तयारी गरिरहेको अवस्थामा सरकारको अब कस्तो धारणा सार्वजनिक हुन्छ सरकारले कतिको प्रायोरिटीमा राख्छ यो विषयहरूलाई त्यो त हेर्न बाँकी नै छ
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

ओके कार्यक्रम सुन्दै हुनुहुन्छ एजुकेसन टक. हामी अन्ततिर छौँ र विश्वविद्यालयको उपकुलपति पदको लागि यति बेला सर्टिस धमाधम प्रकाशन गर्ने काम भइरहेको छ. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न 8 विश्वविद्यालयहरूमा रिक्त रहेको सो पदको लागि स्वीकृत उम्मेद्वारहरू मध्येबाट सर्ट लिस्ट प्रकाशन गरेको छ र यस सम्बन्धी एउटा एकीकृत कार्यविधि 2083 बमोजिम सिफारिस समितिको गएको जेठ 22 गते बसेको बैठकको निर्णय अनुसार उम्मेद्वारहरूको नामावली वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको हो र सार्वजनिक सूचना अनुसार यो सर्ट लिस्टमा परेका उम्मेद्वारहरूको सम्बन्ध

कुनै एउटा राय सुझाव भएमा चाहिँ जेठ 25 गते भित्र मन्त्रालयद्वारा उपलब्ध गराइएको गुगल लिंक प्रयोग गरी पठाउनको लागि अनुरोध समेत गरिएको थियो जसमा त्रिभुवन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय पोखरा विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय अनि राजर्षि जनक विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको लागि यी नामहरू सार्वजनिक भएका छन् सर्टलिस्टमा परेकाहरू मध्येबाट अब सरकारले चाहिँ उपकुलपति छनौट गर्ने प्रक्रियालाई अगाडि बढाउने पनि भएको हो सरकारले एकैपटक 1500 भन्दा बढी कर्मचारी त्यसै गरी राजनीतिक नियुक्ति लिएको भन्दै अध्यादेश मार्फत हटाएर रिक्त स्थान हटाएका रिक्त स्थानहरूमा फेरि पदपूर्ति गर्ने उद्देश्य स्वरूप यी विभिन्न विश्वविद्यालयहरूको उपकुलपति पदको लागि आवेदन समेत आह्वान गरेको थियो जसमा विभिन्न व्यक्तिहरूले आवेदन दिएका थिए अब मुख्य बुझ्नुपर्ने कुरा चाहिँ के छ भने सरकारले जुन तरिकाले अध्यादेश मार्फत विभिन्न विश्वविद्यालय लगायत थुप्रै ठाउँहरूबाट जो राजनीतिक नियुक्तिको रूपमा उनीहरूले सिट ओगटिरहेका थिए भन्दै कतिलाई अब राजीनामा दिनको लागि सुझाव पनि दिएको थियो कतिलाई अध्यादेश मार्फत हटाइएको थियो भने थुप्रै विश्वविद्यालयबाट चाहिँ स्वतस्फूर्त रूपमा त्यहाँका उपकुलपतिहरूलाई राजीनामा पनि समेत दिनुभएको थियो तर अब नियुक्त गरिने ती पदहरूमा त्यो राजनीतिक नियुक्ति हुन्छ हुँदैन अथवा राजनीति प्रेरित हुन्छ हुँदैन भन्ने कुरा चाहिँ हेर्न बाँकी छ त्यो कहीँ न कतैबाट राजनीतिक गन्ध त नआउला भन्न सकिन्न तर के अब सुशासन कायम गर्ने सरकारको योजना अनुरूप ती ठाउँहरूमा साँच्चीकै विशुद्ध राजनीतिक हस्तक्षेप बिना नयाँ पदहरूमा नयाँ नियुक्ति दिन सकिन्छ त्यो चाहिँ अर्को एउटा बहसको विषय बन्न सक्ला यद्यपि सर्टलिस्टमा परेकाहरूबाट नै अब उपकुलपति पदका लागि नियुक्त हुने हुनाले अब ती नियुक्तिहरू राजनीतिक विवादमा चाहिँ नआउन् भन्ने हाम्रो पनि चाहना हो अब हेरौँ सरकारले कस्ता खालको योजना बनाएर काम गर्छ त्यो आउने दिनमा थाहा भइ नै हाल्नेछ यति भन्दै आजको लागि कार्यक्रमबाट बिदा लिन्छु भोलि भेट्नेछु अर्को कार्यक्रममा थ्याङ्क यू हामीलाई सुनिदिनु भएकोमा

0: 5 अर्ब 27 करोड़ 75 रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
1: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 वटा विषयगत समिति छन्। ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्नु नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीवालाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्ष, दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणका सूचना अधिकारी शान्ति महत:
5: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आङ्कलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्छ, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यान पावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामा हुनुहुन्छ।
0: प्रधानमन्त्री बालिन शाहकी पत्नी सुबिना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्नु।
6: रेडियो बीएफबीएस गोर्खा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
4: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको अध्यक्ष अस्वस्थ रहेको प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
3: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। त्यसका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
5: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोडिदिएको नि त त्यो फार्ममा यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाड उत्पादन भएका कुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरह हुन्छ कि बिरामी कुखुराहरू, त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
6: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
5: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन चाहिँ हामी रोक गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि त्यो कहाँ जस्तै गर्ने कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने स्याम्पललाई टेस्ट गराउने त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
6: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
5: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, बेस्ट पकाएर खाने राम्रो पकाएर खाने।
6: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
5: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्दा
6: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ के समस्या हुन सक्छ?
5: यसको असर त अब देख्यो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे मानिस परेको छैन खासै नेपालमा, तर देख्यो भने चाहिँ अब यसको हाइपोग्राफ नराम्रै हुन्छ यसको।
3: अब खबर फटाफट।
7: बागलुङमा लागू औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ। मालडुङ्गा सडक खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा। अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च असन सुन्धारा परिसर बाघ बजार मैतीदेवी मन्दिर खुला चौर बालाजु बाइपास लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि शुरू भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने। नवलपरासीको कावासुती नगरपालिका दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्दै नगरभित्रका पाँचवटा सहकारीमा संकलन भएको 15,43,000 लिटर दूधका लागि लिटरको 2 रुपियाँका दरले झण्डै 30,00,000 अनुदान वितरण गएको 11 महिनामा 10,845 विद्युतीय सवारी साधन आयात।
2: यो BFBS गोर्खा रेडियो।

0: BFBS Gorkha Radio.
1: Hari Yonara Mati Halo Dhapne Sati.

जाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई।

0: 5 अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
1: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 सम्म बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 वटा सहकारी छन्।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 वटा विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्नु नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8औं अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9औं अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्ष, दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणका सूचना अधिकारी शान्ति महत:
5: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आङ्कलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यान पावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामा हुनुहुन्छ।
0: प्रधानमन्त्री बालिन शाहकी पत्नी सुबिना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित समाचारको

0: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गते भित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
0: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। त्यसका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
2: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त यो ठाउँमा आउटब्रेक भएको त्यो एरिया भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि बिरामी कुखुराहरू, त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन मेन कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
2: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के छ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्नु भएन एउटा मेन हामी त्यो रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी सफल गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै कहीँ कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
2: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, त्यस्तो पकाएर खाने राम्रो पकाएर खाने।
3: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
2: नियन्त्रण लाग्यो अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू
3: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
2: यसको असर त अब देखियो भने मान्छे अब एउटा मान्छे नेपालमा बितेको भनेर आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे मान्छे सरेको छैन खासै नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोग्राफी नराम्रै हुन्छ यसको।
0: अब खबर फटाफट।
4: बागलुङमा लागू औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ, मालडुङ्गा सड़क खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज आरक्षण र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा, अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च असन सुन्धारा परिसर बाग बजार मैतीदेवी मन्दिर खुला चौर बालाजु बाइपास लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 सुरु भएको चलचित्र महोत्सव 26 जारी रहने। नवलपरासीको कावासुती नगरपालिका दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्दै नगरभित्रका 5 सहकारीमा संकलन भएको 15,43,000 लिटर दूधका लागि लिटरको 2 रुपियाँका दरले झण्डै 30,00,000 अनुदान वितरण। भएको 11 महिनामा 10,845 छोटा विद्युतीय सवारी साधन आयो। नमस्कार।

0: यो BFBS कुलकर रेडियो हो।
1: एउटै छ आकाश न्यू बजाचार्य उदय सुतांग अनि आनी चोइङ डोलमा ले गाउनु भएको मिठो यो देशभक्तिले उत्प्रोत भएको गीतबाट कार्यक्रम प्रभातकालीन आवाज सुरु भयो। बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट श्रोता तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ। म छु आज पनि प्रभातकालीन आवाज कार्यक्रमलाई लिएर उपस्थित भइसकेको धनराज राई। आज बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ श्रोता। 25 जुन 2026 साल हो। तद अनुसार असार 11 गते विक्रम सम्वत 2083 साल बिहानको कार्यक्रम अङ्ग्रेजीमा यसलाई केही पनि भन्छ ड्राइभ टाइम ब्रेकफास्ट सो पनि भन्ने गर्छौँ हामी। ब्रेकफास्ट सो लिएर म उपस्थित भइसकेको छु। ब्रुनाईका श्रोताहरूले त ब्रेकफास्ट खाने बेला भइसक्यो। तपाईँहरू अन्य स्थानमा कतिको उठ्ने बेला हुँदैछ, कतिको अब भर्खर सुत्ने बेला हुँदैछ, कतिको मध्यरात हुँदैछ। तपाईँहरू जहाँ जहाँ जुन परिस्थितिमा हुनुहुन्छ सम्पूर्णलाई स्वागत गरे एकमुष्ट। हजुर, अहिले तपाईँहरू के गर्दै हुनुहुन्छ? वर्ल्ड कप फुटबल हेर्दै हुनुहुन्छ। स्विजरल्यान्ड को खेल भइसकिसकेको छ। त्यस पछाडि अहिले भर्खर भने तपाईँको के हुँदैछ, ककसको खेल हुँदैछ, स्कटल्यान्ड र ब्राजिल बीच खेल हुँदैछ। अहिले हाफ टाइम छ, भइरहेको छ। स्कटल्यान्ड 0 र ब्राजिल 2 गोल ले लिड गरिराखेको छ भने अर्को खेल 49 मिनेटमा दोस्रो हाफमा भइरहेको छ। मोरक्को र हेइटी 2-2 गोल गरेर बराबरीमा खेल भइरहेको छ अहिले भने। अघि बिहान तपाईँहरूले हेर्नुभयो होला स्विजरल्यान्ड र क्यानाडाको 1 स्विजरल्यान्डको 2। हजुर, यसरी अङ्क 2 गोल गरेर स्विजरल्यान्डले जित हासिल गरेको छ क्यानाडामाथि। त्यस्तै अर्को बोस्निया एन्ड हर्जगोभिना र कतार बीच पनि खेल भएको थियो। 3-1 गोल गरेर बोस्निया एन्ड हर्जगोभिनाले जित हासिल गरेको छ। अर्को म्याच आज हुने चेकोस्लाभिया र मेक्सिको बीच हुन गइरहेको छ ब्रुनाई समय 9 बजे। त्यस्तै अर्को म्याच पनि साउथ अफ्रिका र कोरिया बीच भएर हुन गइरहेको छ बिहानको 9 बजे नै हुनेछ आज नै यी दुईवटा खेलहरू पनि। हजुर, तातो तातो खबर तपाईँहरूलाई पस्काउने प्रयास गरे। हुन त कतिले लाइभ हेरिराख्नु भएको छ, लाइभ हेर्नु भएको छ भने यसो जानकारी गराउँदै गर्नुहोस् है, के कस्तो खेला हुँदैछ। हामीले त यहाँ हेर्न मिलेको छैन अहिले, तपाईँहरूले हेर्नुभएको खण्डमा यसो जानकारी गराउनुहोस्। हजुर, गीत राख्ने क्रममा अब प्रताप दास अनि मेलिना राईले गाउनुभएको गीत रहेको छ पालो पशुपतिमा सुनेको गजुर भन्दै हुनुहुन्छ उहाँहरू।

तपाईँलाई कोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, डिजे नेपाली भन्ने सुन्यो मिलन लामाको चड्के जोसिलो गीत। यसपालि त मादलु बजाइदियो न डिजे दाई भन्दै हुनुहुन्थ्यो उहाँले। हजुर, आज 25 जुन बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ। श्रोता प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ। बिहानको 7:30 हुनै आँट्यो ब्रुनाईमा। तपाईँहरू अब कतिपय गुड मर्निङ भइसक्यो। ब्रुनाई ग्यारिजनका श्रोताहरू पिटिसकेर फर्किसक्नु भयो होला र अब एकैछिन ब्रेकफास्ट खाएर फेरि एकैछिनमा चाहिँ तपाईँहरू कामतिर लाग्नुहुन्छ। तपाईँहरूको दिन शुभ रहोस्। तपाईँहरूले भिटामिन बी को ट्याब्लेटहरू कतिको सेवन गर्ने हुन्छ? भिटामिन बी 12 युक्त अझ त्यसमाथि पनि भिटामिनहरू मध्येमा पनि, र अहिले वैज्ञानिकहरूले चाहिँ भिटामिन बी 12 र यो क्यान्सर सम्बन्धी चाहिँ के लिङ्क छ, सम्बन्ध छ भनेर चाहिँ अनुसन्धान गरिरहेको रहेछन्। भिटामिन बी 12 शरीरका लागि अत्यावश्यक पोषक तत्व हो, जसले रातो रक्तकोष बनाउन, स्नायु प्रणालीलाई स्वस्थ राख्न र डिएनए मर्मत प्रक्रियामा सहयोग गर्छ। तर अनुसन्धानहरूले देखाएका छन् कि बी 12 को कमी मात्र होइन, धेरै उच्च स्तर पनि ध्यान दिनुपर्ने विषय हुनसक्छ। तपाईँले धेरै लिनुभयो भने, इन्टेक धेरै भयो भने पनि अलिक समस्या पर्न सक्ला जस्तो भन्ने कुरा चाहिँ यहाँ उल्लेख गरिएको छ। श्रोता, लामो समयसम्म अत्यधिक मात्रामा बी 12 सप्लिमेन्ट लिने मानिसमा केही क्यान्सरसँग सम्बन्ध देखिएको रहेछ र सोही सम्बन्धका बारेमा चाहिँ वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। तर यसले बी 12 नै क्यान्सर गराउँछ भन्ने प्रमाण भने अहिलेसम्म फेला परिहालेको चाहिँ छैन रहेछ। श्रोता, कतिपय क्यान्सर भएका बिरामीहरूमा रगतमा बी 12 बढी देखिन सक्छ। यो क्यान्सरको कारण भन्दा पनि शरीरमा भएको रोग वा कलेजोको परिवर्तनको सङ्केत हुन सक्ने वैज्ञानिकहरूको भनाइरहेको छ। सामान्य खानाबाट पाइने बी 12 प्राय सुरक्षित नै हुन्छ, तर उच्च मात्रामा भएका सप्लिमेन्ट डाक्टरको सल्लाह बिना लामो समयसम्म प्रयोग नगर्नु राम्रो हुन्छ भनेर पनि ती वैज्ञानिकहरूले सुझावका रूपमा चाहिँ दिएका छन्। अब जे कुरा पनि धेरै भयो भने एउटा लिमिट नाग्छ भन्छ नि, चिनी पनि धेर खायो भने तितो अमिलो के हुन्छ भन्ने हाम्रो नेपाली उखान छ। त्यस्तै उचित सुझाव सल्लाह बिना चाहिँ तपाईँले अत्याधिक मात्रामा, ठिकै मात्रामा त ठिकै होला, अत्याधिक मात्रामा सेवन गर्नुभयो भने चाहिँ यसले अलिकति यो अघि भनेको क्यान्सरको सँग सम्बन्ध अलि राम्रो बनाउन थाल्छ कि भन्ने मेरो बुझाइ रह्यो श्रोता यसमा। हजुर, दिन र हप्ता गीत सुनौ अब। ब्रिजेश श्रेष्ठ गाउँदै हुनुहुन्छ।

डिनर हप्ता लै लै लै भन्ने गीत सुन्यो ब्रिजेश श्रेष्ठको आवाजमा श्रोता. अलिकति हतार भयो यहाँ बोल्दा बोल्दै, किनभने यो गीत बज्दै गर्दाखेरि चर्पी प्रयोग गर्नुपर्ने अवस्थाको सृजना भएर द्रुत गतिमा गएर द्रुत गतिमा नै फर्के, तर अलिकति मिस हुन्छ कि भनेको भएन रहेछ. रमाइलो लाग्यो एकैछिन भए पनि. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूले आज माइकल हेर्ने प्लान गर्दै हुनुहुन्थ्यो होला चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा यो चलचित्र प्रदर्शन हुने भनेर अस्ति गत केही दिनदेखि भनिरहेका थियौँ, तर विविध कारणले गर्दाखेरि चाहिँ यो माइकल चलचित्र, माइकल चाहिँ तपाईँले अब कतिको सुन्नु भएको छ, माइकल ज्याक्सनको जीवनीमाथि बनाएको चलचित्र रहेछ, आज हुने भनिएको थियो तर क्यान्सल भएको छ. 7 बजेदेखि देखाउने भनिएको थियो, विविध कारणले गर्दा क्यान्सल भएको छ. यसको नयाँ मिति तय भएपछि हामी फेरि तपाईँहरूलाई जानकारी गराइहाल्नेछौँ, थाहा पाइहाल्नु नै छ, अनि इन्जोय गर्नु होला. माइकल ज्याक्सनका फ्यानहरू थुप्रै हुनुहुन्छ, डान्स गर्ने होइन, उहाँका गीतहरू गाउने कलाकार होइन, लोकल आर्टिस्ट थुप्रै हुनुहुन्छ ग्यारिजनमा. तपाईँहरू आफ्नो धैर्यतालाई साँच्नु होला र ए कुनै दिन यो फेरि आउने भएपछि तपाईँहरूलाई अवश्य नै जानकारी गराइहाल्नेछौँ. सनुप पौडेल अनि निशा कडेललाई सुन्न जाउँ श्रोता तस्बिरमा.

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

माध्यम बनाएर तपाईँले आफ्ना प्रियजनहरूलाई, साथीभाइहरूलाई र आफ्नै लागि पनि केही सन्देशहरू दिन चाहनुहुन्छ भने हामीलाई प्रयोग गर्न सक्नुहुनेछ, आउनुहोस्। विभिन्न माध्यमहरू छन्, फेसबुकमा हामीलाई खोजेर लाइक गर्नुहोस्, त्यस पछाडि म्यासेन्जरबाट हामी जोडिहाल्नेछौँ। अनि त्यस्तै गरी चाहिँ इमेल गरेर पनि हामीलाई म्यासेज सन्देशहरू दिन सक्नुहुनेछ भने, त्यस्तै गरी फोन गर्न चाहनुहुन्छ भने दुईवटा सिभिलियन नम्बर रहेका छन् र एउटा मिलिटरी एक्सटेन्सन नम्बर रहेको छ, कुनै पनि माध्यम चलाएर तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। हजुर, अब फेरि गीत सङ्गीततर्फै लागौँ। श्रोता आकाश सुनार गाउँदै हुनुहुन्छ, सुने कोसीको, यो तामाङ सेलो भाकामा छ जस्तो लाग्यो यो गीत। यो गीत सुनेर रमाइलो गर्नुहोला।

सुन्यौँ हामीले आकाश सुनुवारको आवाजमा श्रोता। अब हामी लाग्नेछौँ आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी लिन। सुरु गरिहालौँ अमेरिकी डलरबाट। एकको खरिद दर 151.17 रुपियाँ, बिक्री दर 151.77 रुपियाँ, युरो एकको खरिद दर 171.49 रुपियाँ, बिक्री दर 172.18 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 198.94 रुपियाँ, बिक्री दर 179.73 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 186 रुपियाँ, बिक्री दर 186.74 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 104.17 रुपियाँ, बिक्री दर 104.58 रुपियाँ, कैनेडियन डलर एकको खरिद दर 106.25 रुपियाँ, बिक्री दर 106.67 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 116.39 रुपियाँ, बिक्री दर 116.85 रुपियाँ, जापानिज येन 10 को खरिद दर 9.35 रुपियाँ, बिक्री दर 9.39 रुपियाँ, चाइनिज युआन एकको खरिद दर 22.20 रुपियाँ, बिक्री दर 22.28 रुपियाँ, साउदी अरेबियन रियल एकको खरिद दर 40.27 रुपियाँ, बिक्री दर 40.43 रुपियाँ, कतारी रियाल एकको खरिद दर 41.47 रुपियाँ, बिक्री दर 41.64 रुपियाँ, थाई भाट एकको खरिद दर 4.52 रुपियाँ, बिक्री दर 4.54 रुपियाँ, युएई दिरहाम एकको खरिद दर 41.16 रुपियाँ, बिक्री दर 41.32 रुपियाँ, मलेसियन रिंगिट एकको खरिद दर 36.53 रुपियाँ, बिक्री दर 36.68 रुपियाँ, साउथ कोरियन वन 100 को खरिद दर 9.77 रुपियाँ, बिक्री दर 9.81 रुपियाँ, स्वेडिस क्रोनर एकको खरिद दर 15.46 रुपियाँ, बिक्री दर 15.52 रुपियाँ, डेनिस क्रोनर एकको खरिद दर 22.94 रुपियाँ, बिक्री दर 23.03 रुपियाँ, हङकङ डलर एकको खरिद दर 19.28 रुपियाँ, बिक्री दर 19.36 रुपियाँ। कुवेती दिनार एकको खरिद दर 490.97 रुपियाँ, बिक्री दर 492.92 रुपियाँ, बहराइन दिनार एकको खरिद दर 400.95 रुपियाँ, बिक्री दर 402.55 रुपियाँ, ओमानी रियाल एकको खरिद दर 392.66 रुपियाँ, बिक्री दर 394.22 रुपियाँ। सुन्नुभयो आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दर भावको जानकारी पुरा भयो। अब हामी एकैछिनमा एउटा गीत सुन्छौँ। त्योभन्दा अगाडि एउटा छोटो जानकारी, धन्यवाद जानकारी हो, विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईका आदरणीय श्रोताहरूलाई। हिजो हामीले बिएफबिएस गोर्खा क्विज, यो बिएफबिएस बिग सल्युट च्यारिटीको लागि भनेर क्विज सञ्चालन गरेको थियौँ र तपाईँहरूको उपस्थिति हेर्दाखेरि साह्रै खुसी लाग्यो, निकै रमाइलो भयो कार्यक्रम पनि, धेरै उपस्थिति थियो, अझै धेरै उपस्थिति हुनुहुन्छ होला भन्ने लागेको थियो, तर जति उपस्थित हुनुभयो तपाईँहरूको जोस जाँगर र तपाईँहरूको कम्पिटेटिभनेस यो को स्पिरिट देख्दाखेरि मलाई साह्रै खुसी लाग्यो र त्यहाँ उपस्थित अन्य सबैले पनि बडा रमाइलो भएको जानकारी प्रतिक्रिया दिनुभयो कार्यक्रम सकेपछि, र धेरै जसोले चाहिँ 80% मान्छे जो हुनुहुन्थ्यो हिजो, उहाँहरूले चाहिँ यस्तो कार्यक्रम फेरि फेरि गर्नुहोस् है, साह्रै रमाइलो पो हुँदो रहेछ भनेर प्रतिक्रिया जनाउनु भयो। त्यो उक्त प्रतिक्रियाका लागि तपाईँहरू सम्पूर्णलाई आभारी व्यक्त गर्दछौँ, आभार व्यक्त गर्दछौँ। बिएफबिएस गोर्खा रेडियो टिम र अङ्ग्रेजी सर्भिसका हाम्री टामजिन र अनरले पनि हामीलाई साथ दिनुभएको थियो, उहाँहरू सबैलाई र तपाईँहरूलाई धेरै धेरै धन्यवाद। पैसा के कति उठ्यो भन्ने कुरा हामी बिस्तारै हर हिसाब गरिसकेका छैनौँ, तपाईँहरूलाई छिट्टै जानकारी दिनेछौँ अवश्य नै पनि। अब हामी गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घन्टालाई बिट मारौँ। एसडी योगी अनि गीताञ्जली थापा मगरले गाउनुभएको छ यो गीतलाई, जोसिलो गीत छ, रमाइलो गीत छ,
हुम्लाको लिमी यो पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि फेरि हामी दोस्रो घन्टामा भेट्नेछौँ. बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला.

0: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये